0: दाँत लाग्ने भइसक्यो।
1: हेलो श्रीमानज्यू, मेरो पनि दाँत गिजाको समस्या समाधान गर्नु पर्यो क्या?
2: तिमीलाई थाहा छैन र अन्तर्राष्ट्रिय जर्मन प्रविधिको ओपिजी एक्सरे सहित सस्तो र सुलभ उपचार गर्ने बिआर डेन्टलमा गए भइहाल्यो नि।
0: राप्ती अञ्चलको सुविधा सम्पन्न अत्याधुनिक प्रविधिको विकास सँगै शुरू गरिएको बिआर डेन्टल होराईमा
2: दाँत गिजा मुख तथा अनुहारका हाडहरू भाँचिएमा वा उपचार गर्नु परेमा सम्पर्क गर्नुहोला।
3: लामो समय फिलिपिन्स बङ्गलादेशका विभिन्न अस्पतालमा अनुभव प्राप्त वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडोन्टिक डाक्टर विपिन भूषाल सीएमएस चितवनबाट डेन्टल सर्जन डाक्टर रचना घिमिरे डेन्टल सर्जन डाक्टर आस्था खत्रीद्वारा बिरामीको दैनिक रूपमा जाँच तथा उपचार भइरहेको छ।
4: सावधान, उस्ता उस्तै नामबाट नझुक्किनुहोला है। बिआर डेन्टलमा दाँत मिलाउनका लागि सम्झनुहोस् डाक्टर विपिन भूषाल।
5: सम्पर्क बिआर डेन्टल न्यू रोड साझेदारी टोल यामाहा शोरूम नजिकै।
2: सम्पर्क फोन नम्बर 0825902022।
0: रोड सुटी पुकार खोइनी जस्ता सुटीजन्य पदार्थ सेवन नगरौ, क्यान्सरबाट बचौ। रेडियो मध्यपश्चिम र बिआर डेन्टलको सहकार्यमा जारी सन्देश।
6: विगत लामो समयदेखि सेवा दिँदै आइरहेको एस न्यू पाण्डे मेडिकल हलमा निम्न विशेषज्ञ तथा अनुभवी चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण गरिनुका साथै आधुनिक प्रविधिद्वारा विभिन्न रोगको चेक जाँच तथा उपचार गरिन्छ।
7: हाम्रा सेवाहरू
6: डाक्टर हिमकर गेवालीद्वारा दिइने सेवाहरू
7: छाती दम निमोनिया खोकी छेरो
6: मुटु उच्च रक्तचाप ब्लड प्रेसर
7: मधुमेह सुगर मृगौला रोग पिसाब
6: पेट ग्यास्ट्रिक कलेजो लामो समयदेखि ज्वरो आइरहेको सम्बन्धी समस्या बारे
7: डाक्टर कृष्ण तिमल सिन्हाद्वारा दिइने सेवाहरू
6: हाड जोर्नी तथा नसा रोगको चेक जाँच तथा नसा च्यातिएको
7: हाड जोर्नी भाँचिएको प्लास्टर गर्नुपर्ने हात खुट्टा झमझमाउने
6: युरिक एसिड बाथ भएको हड्डी खिएको ढाड कम्बर दुख्ने
7: डाक्टर विप्लव रिमालद्वारा दिइने सेवाहरू
6: दूरबीन विधिद्वारा नाक कान घाँटीको इन्डोस्कोपी
7: कान सुन्न नसक्नेहरूका लागि श्रवण शक्ति जाँच गरी मेसिन राख्ने
6: सबै खाले नाक कान घाँटीको अपरेशन तथा परामर्श
7: कान पाक्ने कानबाट पिप बगिरहने कान गनाउने
6: घाँटी दुख्ने घाँटीको एलर्जी टन्सिल घाँटीमा गिन्थाहरू आउने तथा थाइराइड
7: नाक पाकेको नाकले गन्ध थाहा नपाउने पिनास नाकमा मासु पलाएको नाकको हड्डी बाँगिएको नाकको एलर्जी
2: सम्पर्क न्यू पाण्डे मेडिकल हल हस्पिटल रोड खोराहीदाङ सम्पर्क फोन नम्बर 0825601096 र मोबाइल नम्बर 9847826001।
4: काठमाडौँ डायबिटिज एन्ड थाइराइड सेन्टर जावलाखेल ललितपुरमा कार्यरत मधुमेह थाइराइड तथा हर्मोन रोग विशेषज्ञ डाक्टर सन्दीप चन्द्र श्रेष्ठ घोराही 15 सड़क विभाग रोड स्थित दिव्य फार्मेसीमा आउनुहुने भएकाले सम्बन्धित रोगका बिरामीहरूले समयमै नाम दर्ता गराई स्वास्थ्य लाभ लिनुहोस्।
8: डाक्टरद्वारा दिइने सेवाहरू
4: सुगर रोग सम्बन्धी उपचार
8: हर्मोन सम्बन्धी समस्याको उपचार
4: लामो समयदेखि थाइराइड सुगर तथा सम्पूर्ण हर्मोन सम्बन्धी समस्यामा रहेका बिरामीहरूको सफल उपचार सेवा
8: हुनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
9: बिरामी जाँच्ने मिति यही असार 28 गते आइतबार।
10: सम्पर्क दिव्य फार्मेसी घुराई 15 सडक विभाग रोड दाङ फोन नम्बर 0825904010 मोबाइल नम्बर 9847828913 र 9905912871।
11: एक हप्तादेखि यो दाँत दुखेको दुखेछ, फेरि छोराछोरीको दाँत पनि किराले खाएर फाल्ने भएको छ। अब यसको उपचारको लागि कहाँ जाने होला?
9: यी सबै समस्या समाधानका लागि अब बीएनबी डेन्टल क्लिनिकमा डाक्टर आयुष गौतम सिनियर डेन्टल सर्जनद्वारा सेवा दिँदै आइरहेको सहर्ष जानकारी गराउँदछौ।
0: डाक्टरद्वारा दिने सेवाहरू
4: दाँत सफा गर्ने तथा निशुल्क चेक जाँचको सुविधा
0: बाङ्गा टिङ्गा दाँत मिलाउने
4: शल्यक्रिया गरेर दाँत निकाल्ने
0: खाली ठाउँमा दाँत भर्ने
4: दुखेको दाँतलाई नदुखाई जरैबाट निकालिने
0: मुखमा घाउ खटेर आउने गिजाबाट रगत आउने श्वास गनाउने दाँत तथा गिजा सम्बन्धी सम्पूर्ण समस्याको सफल उपचारको लागि हामीलाई सम्झनुहोस्।
4: सम्पर्क बीएनबी डेन्टल क्लिनिक घोराही 15 हस्पिटल रोड निमाहल कुमारी बैंक अगाडि घोराही दान सम्पर्क फोन नम्बर 0825903050 र सम्पर्क मोबाइल नम्बर 9857843123।
12: नाक कान तथा घाँटी रोगको उपचार सेवा अब सुवर्ण मेडिकल हल घोराही दाङमा।
13: नाक कान तथा घाँटी रोग विशेषज्ञ डाक्टर सुवर्ण बुढामगरद्वारा प्रत्येक दिन बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ। सम्बन्धित रोगका बिरामीले समयमै सम्पर्क गरी आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
12: अन्य सेवाहरू
14: हाट जोड़नी तथा नशा रोग विशेषज्ञ डाक्टर कृष्ण तिमिल सिन्हा द्वारा दैनिक बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ।
15: सुगर थाइराइड तथा हार्मोन रोग विशेषज्ञ डाक्टर एसएन यादव द्वारा प्रत्येक महिनाको दोस्रो शुक्रबार बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ।
14: बाल रोग विशेषज्ञ डाक्टर सन्दीप पोखरेल द्वारा दैनिक बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ।
16: प्रत्येक दिन डाक्टर नवराज केसी द्वारा बिरामीहरूको चेक जाँच तथा उपचार सेवा।
17: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
18: सम्पर्क सुवर्ण मेडिकल हल भोराही 14 आर्मी रोड। सम्पर्क फोन नम्बर 082-561-6994। सम्पर्क मोबाइल नम्बरहरू 98578-30145, 98478-30153 र 98649-41944।
19: के तपाईँ पटक पटक उपचार गराउँदा पनि रोग निको नभएर चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने आउनुहोस् बंगलाचोली आयुर्वेद क्लिनिक घोराईदाङमा।
20: उपचार हुने रोगहरू पाइल्स, फिस्टुला, दिसा गर्दा रगत आउने, पोल्ने, दुख्ने, कब्जियत, चाया, पोतो, डन्डीफोर, दाग, दुबी, एलर्जी, कपाल झर्ने,
19: महिनावारी गडबडी, सेतो पानी बग्ने, योनि चिलाउने, तल्लो पेट दुख्ने, निसन्तानपन एवं पुरुषको योनि इच्छामा कमी, शीघ्र स्खलन, स्वप्नदोष एवं निसन्तानपन,
20: हड्डी खिएको, नसा च्यापिएको, युरिक एसिड, हात खुट्टा झमझमाउने, पोल्ने, सिल्का हान्ने तथा सबै किसिमका बाथरोग,
19: ग्यास्ट्रिक, गानागोला, अल्सर, पत्थरी, जन्डिस, दम, खोकी, पिनास, पिसाब पोल्ने, दुख्ने,
20: सुगर, प्रेसर, थाइराइड, प्रोस्टेट तथा सबै किसिमका दीर्घ रोगहरूको चेक जाँच एवं उपचार सेवा।
19: हामी कहाँ फार्मेसी, ल्याब, पञ्चकर्म एवं छारसूत्र सेवा उपलब्ध छ। मुसा कोठी फाल्न आधुनिक मेसिनका साथै लामो समय काठमाडौँ तथा देशका विभिन्न अस्पतालमा काम गरिसक्नुभएका आयुर्वेद फिजिसियन डाक्टर सुनिल लम्सालद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको छ।
21: सम्पर्क बंगलाचुली आयुर्वेद क्लिनिक कोराई 15 बिपी चोक दाङ। सम्पर्क फोन नम्बर 98686-61694।
22: विभिन्न जटिल रोगको उपचार अब सिद्धार्थ पोलिक्लिनिक घोराही दाङमा।
23: यस सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड घोराही दाङमा महिलाहरूका लागि वरिष्ठ स्त्री प्रसूति रोग विशेषज्ञ डाक्टर गोमा रिमाल एमबीबीएस एमएस र पेट, छाती, मुटु, सुगर तथा थाइराइड रोग सम्बन्धी उपचार वरिष्ठ फिजिसियन डाक्टर वाचस्पति सुवेदी एमबीबीएस एमडी द्वारा दैनिक रूपमा बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ। सम्बन्धित रोगका बिरामीले विशेषज्ञ डाक्टरी सेवा लिई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
22: नोट, हामी कहाँ भिडियो एक्सरे वरिष्ठ डाक्टर किशोर गौतमद्वारा भइरहेको जानकारी गराउँदछौ।
21: सम्पर्क सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड खुवाही दाङ। सम्पर्क फोन नम्बर 082-582-8029। सम्पर्क मोबाइल नम्बर 97-492-64-643 र 98578-53-825।
24: होइन भाइला, लखर लखर कहाँ हिँडिस्?
25: कहाँ हुनु हो काका, यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो, टाइम पासको लागि निस्केको नि काका।
24: अरे केटा, उमेर जो जाँगर छदा टाइम पास गरेर बस्दै गर, आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके पछि पछुताउला है बाबु।
25: के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश जाउँ भनेर सोचेको थिए, भर पर्दो मेन पावर पनि भेटेन, यस्तै छ झोले जिन्दगी।
24: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावर बाटो जान, तल्लो गरे काइलो पनि त्यही बाटो गएको, राम्रो पैसा कमाइरहेछ।
25: ल ल काका, गइहाले म।
26: हामी कहाँ कुवेत, बहराइन, ओमन, कतार, साउदी, दुबई तथा रोमानियाबाट समेत कामदारको माग भए आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
20: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौ, एकपटक सेवा गर्ने मौका दिनुहोस्।
26: नोट, हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ। घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजारभित्र। मोबाइल नम्बर 98498-87741।
1: त्यता के भयो तिमीलाई गुम्सो र बसिछौ के हुनु नि बिहे भएको छ छ वर्ष भइसक्यो बच्चा बच्चीको लागि कतै ठाउँ देखाए कतै ठाउँ तर केही सिप चलेन अब त आश्रय मरिसक्यो के कुरा गर्छु निमले हाम्रै घोराईमा शिशु क्लिनिक अफ फर्टिलिटी सञ्चालनमा आछ त त्यहाँ त निसन्तानपन सम्बन्धी समस्याको सबै उपचार हुन्छ त्यसै आश्चर्य हुन्छ कति लामो समयदेखि बच्चा बच्ची नभएको त्यहाँ गएर भइरहेछ त्यही भएर ढुक्क भएर त्यही जाऊ
2: ए ठिकै छ म जानु त धेरै ठाउँ गई अब तिमीले भनिहाल्यौ त्यही पनि अब शिशु क्लिनिकमै जान्छु
3: शिशु फर्टिलिटी एन्ड आइभीएफ सेन्टर चितवनको शाखा अब घोराईको बिपि चोकबाट सम्पूर्ण निसन्तान उपचार अब फर्टिलिटी स्पेसलिस्टको टिमबाट सबै समस्याको समाधान गरिन्छ समस्यालाई लुकाएर हुन उपचार गरी सन्तान प्राप्तिको तपाईँको सपना अब पूरा हुन्छ आज आफ्नो नाम दर्ता गरी विशेषज्ञ सेवा परामर्श लिनुहोस्
26: नोट पहिलो परामर्श निशुल्क दिइनेछ समयमै नाम दर्ता गराई यो सुविधाको लाभ लिनुहोस्
3: शिशु क्लिनिक फर्टिलिटी बिपिचो खोराइदान सडक विभागको अगाडि एड्रेस बैङ्क भएको भवनमा सम्पर्क मोबाइल 9847423572
24: अब छाला यौन रोग तथा सौन्दर्य सम्बन्धी सम्पूर्ण उपचार सेवा दाङमै
15: यदि तपाईलाई शरीर चिलाउने दाग दुबी पुरानो घाउ डन्डीफोर साया पोतो कपाल झर्ने समस्या सोरायसिस एलर्जी तथा फंगल संक्रमण महिला तथा पुरुषमा देखिने यौन रोग सम्बन्धी समस्या छ भने अब चिन्ता नगर्नुहोस्
24: छाला तथा यौन रोग विशेषज्ञ डाक्टर रमेश शर्मा पौडेल एमबीबीएस एमडी नेपालगंज मेडिकल कलेज कोहलपुर बाँकेबाट सेवा प्रदान गर्दै आउनुभएका अनुभवी विशेषज्ञ
15: प्रत्येक महिनाको पहिलो शनिबार बिहान 11 बजेदेखि बेलुका 6 बजेसम्म
24: स्थान राधिकृष्ण लाइफ केयर फार्मेसी कोराई 15 तुलसीपुर चौक दाङ
5: सम्पर्क मोबाइल नम्बर 9869488840 र 9802609961
15: स्वास्थ्यमा लापरवाही होइन समयमै विशेषज्ञको सल्लाह लिनुहोस्
6: यो हो रेडियो मध्य पश्चिम एफएम 91.4 MHz
7: मध्य पश्चिम ट्याङ च्याक यति बेला बिहानको 6 बजेको छ
8: यस टाइम चेकका प्रायोजक गोर्खा हस्पिटल प्रणाली तपाईँको सुस्वास्थ्य हाम्रो कामना

0: नमस्कार तथा सुप्रभात। काया कैरनमा तपाईलाई साथी हृदय रिमाल सँगै मिलन तिमिल सिन्हाको स्वागत छ। काया कैरन उज्यालो रेडियो नेटवर्क सँगै देशभरका विभिन्न एफएम रेडियो स्टेशन र उज्यालो अनलाइनमा एकसाथ प्रसारण भइरहेको छ।
1: आज 2083 साल असार 12 गते शुक्रबार, सन् 2026 जून 26 तारीख जेठ शुक्ल पक्षको द्वादशी तिथि।
2: काया कैरन का साथमा
3: किसान पाइप प्रोडक्ट्स प्राली
2: राष्ट्रको शान किसान
3: अ कम्प्लिट पाइपिंग सोल्युसन्स।
0: काया कैरन शुरू गरौं मुख्य मुख्य खबरका शीर्षकहरूबाट।
1: गैर दलीय पालिका र प्रदेशसभा खारेजी गर्ने राजसभाको प्रस्तावले राजनीति तरंगित, राजसभा महाधिवेशन अन्तर्गत 6 पदाधिकारीको लागि चुनावी प्रक्रिया शुरू।
0: सरकारका 3 महिनामा आर्थिक सुधारका एजेण्डा ओझेलमै, चुनौतीका बीच प्रशासन सुधारको लागि सरकार सक्रिय।
1: पानी नपरेपछि धान रोपाई सुस्त, ब्याड सुक्न थालेपछि किसान चिन्तामा, अब ब्याड राख्दा छोटो अवधिका जात छनौट गर्न कृषि विज्ञको सल्लाह।
4: छोटो अवधिका धानका जातहरू लगाउनुहुन्छ भने थोरै पानीमा पनि राम्रोसँग उत्पादन उत्पादकत्व लिन सकिन्छ।
0: भेनेजुएलामा शक्तिशाली भूकम्पमा ज्यान गुमाउनेको संख्या 188 पुग्यो, 1500 भन्दा धेरै घाइते, उद्धार तथा राहतको काम चल्दै।
1: र इक्वेडरसँग हारे पनि जर्मनी विश्वकपको नकआउट चरणमा, आइभरी कोस्टसँग पराजित हुँदै कुराका समूह चरणबाटै बाहिरियो। ट्युनिसिया र नेदरल्याण्ड्स तथा जापान र स्वीडेन बीचको खेल चल्दै।
3: नेरुडी मिरमिरे लघुवित्त वित्तीय संस्थाको अत्यन्त जरूरी सूचना। यस नेरुडे मिरमिरे लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 पुष मसान्तसम्ममा 365 दिन भन्दा बढ़ी अवधिले भाका नागेका ग्राहक सदस्यहरूलाई 2083 साल असार मसान्तसम्ममा आकर्षक ब्याज र हर्जना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्न वा नियमित गर्न अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहक सदस्यहरूले आफूले कारोबार गरेको यस वित्तीय संस्थाको शाखा कार्यालयमा जानुभई छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। नेरुडे मिरमिरे लघु वित्त वित्तीय संस्था लिमिटेड।
5: It's a goal!
6: Himsa goal! Harek World Cup say, your World Cup ni garo celebrate! Mili sabai generation! Himsa TV kharid garna paun hos, 32% samma ko cashback! World Cup 2026 ko TV season pass, ra ek barsha ko net TV pack! Sartharu lagu hune chan! Himsa TV! Uhi celebration, harek generation!
7: Himsa for a complete home.
8: मोबाइल अपग्रेडमा खर्च गर्नुहुन्छ? घुम्न जान बचत गर्नुहुन्छ? अब भविष्यका लागि पनि सोच्ने कि?
9: एनएमबी क्यापिटलको एसआईपी, हरेक महिनाको सानो लगानी भोलिको ठूलो सम्पत्ति। एनएमबी क्यापिटलको वेबसाइट वा नजिकैको एनएमबी ब्याङ्कको शाखामा गई आजै एसआईपी सुरु गर्नुहोस्। अटो डेबिट सुविधा भएको एनएमबी क्यापिटल एसआईपी, पैसा बढ्ने स्मार्ट तरिका।
10: एसआईपी मार्फत म्युचुअल फन्डमा लगानी गर्दा जोखिम हुन सक्ने भएकाले योजनाको विवरण अध्ययन गरेर मात्र लगानी गर्नुहोला।
0: काया कैरनमा अब खबरको सिलसिला। सत्तारूढ़ राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाले महाधिवेशनबाट प्रत्यक्ष निर्वाचित कार्यकारी र गैर दलीय स्थानीय तह बनाउने राजनीतिक प्रतिवेदन र अर्थ राजनीतिक दस्तावेज पारित गरेर संविधान संशोधनको मुद्दालाई बहसको केन्द्रमा ल्याएको छ। अबको 10 महिना कार्यकाल रहेका, पालिकाको चुनाव गराइसक्नुपर्ने संवैधानिक प्रावधान रहेकाले पनि सरकार बनेदेखि संविधान संशोधनको गृह कार्यमा लागेको रासोपाले महाधिवेशनबाट पनि उही मुद्दा पारित गरेर राजनीतिक बहसलाई केन्द्रमा ल्याउन खोजेको हो। आउँदो दशैं तिहारसम्म संवैधानिक बाध्यता र तयारीको सीमाका कारण पालिकाको चुनाव घोषणा भइसक्ने भएकाले पनि सरकारको नेतृत्वमा रहेको दल रासोपा सामु संविधान संशोधनको मुद्दालाई एउटा टुङ्गोमा पुर्याउनै पर्ने बाध्यता छ। प्रधानमन्त्री बालेन्द्र शाहले सरकार संविधान संशोधन लगायतका प्रमुख मुद्दालाई एउटा टुङ्गोमा पुर्याउने हतारोमा रहेको सन्देश दिनुभएको छ। तर मुद्दालाई साझा बहसको विषय बनाएर टुङ्गो लगाउनेतिर भन्दा पनि महाधिवेशनबाट सभापति रवि लामिछाने र उपसभापति डाक्टर सोडी मुआग्लेको फरक फरक दस्तावेज पारित गर्दै प्रदेशको मुद्दा सम्बन्धी बहसलाई गिजोलेर द्वन्द निम्त्याउन खोजेको टिप्पणी पनि शुरू हुन थालेको छ। लामिछानेले प्रदेशहरूको पुनर्संरचनाको प्रस्ताव गरे पनि वाग्लेले महाधिवेशनमा प्रतिनिधिहरूको बहस बिनै संसदमा संख्या पुर्याएर प्रदेशसभा खारेज गर्ने प्रस्ताव पारित गराएपछि रासोपाको मूल लाइनमाथि पनि प्रश्न खड़ा भएको छ। उसले दुई दस्तावेज मध्ये कसको दस्तावेजको लाइन सही हो भन्ने विषयमा कुनै प्रष्टीकरण दिएको छैन। संहिताविद डाक्टर खिमलाल देवकोटा संहितालाई सुधार गर्ने बाहेक प्रदेशसभा खारेज गर्ने कुनै सम्भावना नहुने बताउनुहुन्छ। प्रदेशसभा खारेजी गैर दलीय पालिका बनाउने सहितको रासोपाको संविधान संशोधन प्रस्ताव विपक्षी दलहरूले अस्वीकार गर्ने भएका छन्। संघीय लोकतान्त्रिक गणतन्त्र सहितको संविधानको आधारभूत प्रस्तावना माथि नै आँच पुर्याएर व्यवस्था विरूद्ध नियोजित रूपमा षड्यन्त्र गर्न खोजिएको भन्दै कांग्रेस एमाले नेकपा सहितका विपक्षी पार्टीहरूले रासोपाको पछिल्लो संशोधन प्रस्ताव अस्वीकार गर्ने प्रतिक्रिया दिएका खबर नयाँ पत्रिकाले लेखेको छ।
1: राष्ट्रिय स्वतन्त्र पार्टी राजसपाको पहिलो महाधिवेशनमा 99 सदस्यीय केन्द्रीय सदस्यका लागि निर्वाचन भएको छ। देशभित्र भएको मतदानको नतिजा अनुसार केन्द्रीय राजनीतिमा सक्रिय रहेकादेखि सांसद र मन्त्रीसम्म बनेकाहरू मात्र होइन प्रदेश र जिल्ला कमिटिमा रहेर राजनीति गरेकाहरू पनि सूचीमा अगाडि छन्। घराती सार्वजनिक परिणाम अनुसार निवर्तमान उपसभापति डाक्टर स्वर्णिम वाग्ले सबैभन्दा धेरै 2656 मत पाउनु भएको छ। केन्द्रीय समिति सदस्य केन्द्रीय सदस्यको नतिजा आएसँगै पदाधिकारीका लागि दोस्रो चरणमा चुनाव हुने भएको छ। सभापतिमा रवि लामिछानेले निर्विरोध भइसक्नु भएको छ भने अन्य 18 पदमा प्रतिस्पर्धा हुँदैछ। खुला र महिला गरी दुई उपसभापतिका लागि चुनाव हुँदैछ। खुलातर्फ स्वामी वाग्ले र विराज भक्त श्रेष्ठ तथा महिलातर्फ सोभिता गौतम डाक्टर तोसीमा कार्की लिमा अधिकारी समीक्षा बास्कोटा र इन्दिरा राणाबीच प्रतिस्पर्धा हुँदैछ। अर्का एक उपसभापति भने सभापतिले मनोनित गर्नुहुनेछ। सबैभन्दा कड़ा टक्कर महामन्त्रीमा हुँदैछ जसमा निवर्तमान महामन्त्री कविन्द्र बुर्लाकोटी सहित विपिन आचार्य मनिष झा त्यसै गरी प्रमोद न्यौपाने गणेश पराजुली र गणेश कार्की आकांक्षी छन्। यस्तै सहमहामन्त्रीमा दुई खुला र एक महिला गरी तीन पदका लागि निर्वाचन हुँदैछ जसमा हरि ढकाल पुकार बम सुलभ खरेल ज्वाला संग्रौला यज्ञमणि न्यौपाने असीम शाह र रीमा विश्वकर्मा आकांक्षी छन्। बाँकी दुई सहमहामन्त्री भने सभापतिले मनोनित गर्नेछन्। त्यसै गरी रासोपा केन्द्रीय सदस्य चुनावमा उम्मेद्वारहरूले आफ्नो नामको क्रम संख्या तल पारिदिएकोमा नो भोटको व्यवस्था नभएसम्मका लागि असन्तुष्टि जनाएका छन्। सभापति रवि लामिछानेले पार्टी पदाधिकारीमा आकांक्षी धेरै भएकाले सहमतिको प्रयास गर्नु भए पनि सफल हुन सक्नु भएन।
0: प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारले तीन महिना पूरा गरेको छ। रासोपाको एकल बहुमतको जगमा बनेको यो सरकार सय बुधे शासकीय सुधार कार्यसूचीलाई आधार बनाई परिणाममुखी शासनको नारासहित अघि बढ़िरहेको छ। यस अवधिमा सरकारले प्रशासनिक सुधार डिजिटल शासन भ्रष्टाचार नियन्त्रण राजनीतिक नियुक्तिको अन्त्य र शिक्षा क्षेत्रमा केही महत्वपूर्ण कदम चाल्दै आफूलाई परम्परागत सरकारभन्दा फरक देखाउने प्रयास गरेको छ। तर महत्वाकांक्षी लक्ष्यहरू कार्यान्वयन गर्ने क्रममा कानूनी जटिलता संस्थागत प्रतिरोध अदालती हस्तक्षेप तथा केही राजनीतिक विवादहरूले सरकारको यात्रालाई चुनौतीपूर्ण बनाएका छन्। सरकारले ल्याएका कार्यसूचीका केही महत्वपूर्ण प्रतिबद्धता अझै अधूरै छन्। सरकारले मन्त्रालयको संख्या 25 17 झार्ने निर्णय गर्दै खर्च कटौती र प्रशासनिक पुनर्संरचनाको सन्देश दिएको थियो। मन्त्रालयका लागि कार्य सम्पादन सूचक तय गरियो। कर्मचारी आचार संहिता निर्माणको प्रक्रिया अघि बढ़ाइयो। सार्वजनिक सेवा प्रवाहलाई सरल बनाउने विद्युतीय इलेक्ट्रोनिक सरकारी खरिद प्रणाली विस्तार गर्ने तथा सरकारी निकायमा डिजिटल निगरानी बढ़ाउने कामलाई सरकार आफ्नो उपलब्धिका रूपमा प्रस्तुत गरिरहेको छ। सबै नेता तथा उच्च सरकारी कर्मचारीको सम्पत्ति छानबिन गर्ने निर्णयले पनि सुशासनको आशा पलाएको छ। तर आर्थिक सुधारका एजेण्डाले पनि मूर्त रूप लिन सकेको छैन। सरकारले आर्थिक सुधार कृषि ऊर्जा लगानी उद्योग भूमि सुधार पर्यटन र राजस्व प्रणालीमा व्यापक परिवर्तन ल्याउन शासकीय सुधारका लागि 100 दिनका महत्वाकांक्षी कार्यक्रम सार्वजनिक गरेको 3 महिना पुगेको छ। यो अवधिमा के वित्तीय अपराधका मुद्दा अनुसन्धानमा सफलता मिले पनि समग्र अर्थतन्त्र सुधारका लागि खासै प्रगति भएको देखिएको छैन। शासकीय सुधारमा केही काम भएका छन् तर शासकीय सुधार सम्बन्धी सरकारले प्रतिबद्धता गरेका 100 कार्यक्रम भने पूरा हुन बाँकी छ। आधा जसो कार्यक्रम कार्यान्वयनमा आउन बाँकी रहँदा सुशासनका केही राम्रा संकेत पनि देखिएका छन्। कुनै कुनै कार्यक्रमका कारण भने सरकारले विरोधको सामना समेत गर्नु परेको खबर नागरिक दैनिकले लेखेको छ। काया कैरनमा मनसुनी अवस्था र धान खेतीको विषयमा जानकारी सँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
11: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोड़सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।

0: 39 वर्षदेखि सञ्चालनरत नेपालको पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लासिमपाट काठमाडौँ।
1: सुन त, मेरो कपडा प्याकिङ गर्दै त श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
2: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीडितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
1: ओहो, यस्तो सुविधा रहेछ। ल, अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
3: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
4: फोन 056-494-333, 493-555।
5: बेटर अप्लायंसेस का एसी, कूलर, फ्रिज, कुकर, इंडक्शन, एयर फ्रायर लगायत अन्य घरेलू सामान घर ल्याएर त हेर्नुस्, तपाई पनि भन्नु हुनेछ मलाई त बेटर को बानी लागिसकेको छ। बेटर अप्लायंसेस, बेटर को बानी लाग्छ।
6: उज्यालो रेडियो नेटवर्क सँगै उज्यालो अनलाइन र उज्यालोको युट्युब तथा फेसबुकमा समेत प्रसारण भइरहेको काया कैरनमा तपाईँलाई फेरि स्वागत छ। यतिन्जेल हामीले गैर दलीय पालिका र प्रदेशसभा खारेजी गर्ने रासोपाको प्रस्तावले राजनीति तरंगित, रासोपा महाधिवेशन अन्तर्गत 6 पदाधिकारीको लागि चुनावी प्रक्रिया शुरू, सरकारका 3 महिनामा आर्थिक सुधारका एजेण्डा ओझेलमै, चुनौतीका बीच प्रशासन सुधारको लागि काममा सरकार सक्रिय लगायतका खबर प्रस्तुत गर्यौं।
7: अब बाँकी प्रसंग, केही दिनपछि असार 15 सरकारले 23 राष्ट्रिय धान दिवस तथा रोपाई महोत्सव मनाउँदैछ। कृषि मन्त्रालय, कृषि विभाग अन्तर्गत बाली विकास तथा कृषि जैविक विविधता संरक्षण केन्द्रले सबै पालिकालाई पत्र पठाउँदै भव्यताका साथ दिवस र महोत्सव मनाउन आग्रह गरेको छ। एक हप्ता अघि मनसून सक्रिय भए पनि उल्लेखित रूपमा भने रोपाई भएको छैन। केन्द्रका अनुसार असार 8 देशभर 9.97% क्षेत्रमा रोपाई भएको छ। बर्खे सिजनमा देशभर 13,81,488 हेक्टरमा रोपाई हुन्छ। असार 8 गतेसम्म 1,37,798 हेक्टरमा मात्र रोपाई भएको छ। यस वर्षको मनसून भित्रिएको हप्ता दिन भइसकेको छ, तर देशभर अझै फैलिएको छैन। असार महिना पनि असार जस्तो छैन। उच्च गर्मी र चर्को घामको राताप छ। खडेरीका कारण कतिपय ठाउँमा मुख्य बाली धानको ब्याट सुक्न थालेको छ। देशभर अहिलेसम्म झण्डै 10% मात्रै रोपाई भएको बताइन्छ। त्यो पनि सिंचाईको पहुँच पुगेका ठाउँमा मात्रै रोपाई भएको हो। धेरै किसान आकाशे पानी कुरेर बसेका छन्। अब ब्याड राख्ने र रोपाई गर्ने किसानलाई सकेसम्म छोटो अवधिका जात छनौट गर्न धानबाली विज्ञको सल्लाह छ। थप जानकारी सहित साथी मदन पौड्याल।
8: मनसूनको बेला पनि पानी पर्न सकेको छैन। किसानले यसअघि राखेको धानको ब्याड सुक्न थालेको छ। खेतमा रोपाई गर्न पहिला बिउ ब्याड जोगाउन आवश्यक छ। ब्याडमा रहेको धानको बिरूवा 20-22 दिनमा रोप्नु उपयुक्त हुन्छ। बेलैमा रोप्न नसके वा बुढो बिरूवा रोप्नु पर्ने अवस्थामा उत्पादन राम्रो लिन सकिँदैन। यस्तो बेला किसानले के गर्ने? धान बालीका विज्ञ एवं नार्कको राष्ट्रिय बाली प्रजनन तथा आनुवंशिक अनुसन्धान केन्द्रका वरिष्ठ वैज्ञानिक डाक्टर उज्जवल कुमार सिंह कुशवाहा।
9: बेर्ना उम्रिसकेपछि जब रोप्ने बेला हुन्छन्, रोप्ने बेला सक्दो सिंचाईको व्यवस्था गर्ने, सिंचाई छैन वर्षातको भरमा छ भने हामीले समयमै 20-25 दिनमा रोप्ने हो। हामीले सुक्खा धान रोपेका छौ, जातको राम्रो छनौट गरेका छौ भने सामान्य वर्षाको भरमा पनि हाम्रो धानका जातहरू राम्रो भइरहन्छ। तर कुनै कारणवश हामीले सामान्य धानका जातहरू अथवा जुन लामो अवधिका धानका जातहरू छानेका छौ भने त्यो बेला हामीलाई समस्या हुन्छ। हामीले सिंचाईको व्यवस्था गर्नै पर्छ। सिंचाईको व्यवस्था गर्न सकेनौ, वर्षा पनि भएन भने त्यो बाली फेल हुने सम्भावना धेरै रहन्छ।
8: कुल खेतीयोग्य जमीन मध्ये अझै पनि आधा भन्दा धेरै सिंचाई सुविधाको पहुँच बाहिर छ। जहाँ पहुँच छ ती क्षेत्रमा अहिलेसम्म झण्डै 10% मात्रै रोपाई भएको तथ्याङ्क छ। प्रशान्त महासागरमा विकसित एलनिनो र पश्चिमी वायुको प्रभावका कारण मनसुनी वायु देशैभर सक्रिय हुन सकेको छैन, जसले मध्य असार भइसक्दा पनि रोपाई प्रभावित भएको हो। प्रमुख अन्न भण्डार मानिने मधेस प्रदेशमा झण्डै 5% मात्र रोपाई भएको छ। मधेसमा पोहोर सुक्खा खडेरी नै परेको थियो, तर यस वर्ष धेरै क्षेत्र प्रभावित हुने देखिन्छ।
9: पोहोर साल चाहिँ मधेस प्रदेशमा मात्र खडेरी परेको थियो, यसपालि देशभरिमै असार र श्रावणमा 50% भन्दा कम पानी पर्ने भएकोले धानको उत्पादन र उत्पादकतामा धेरै ठूलो असर पर्न सक्छ।
8: यसअघि नै यस वर्षको मनसूनमा सुक्खाको प्रक्षेपण गरिएको छ। अर्कोतिर पर्याप्त सिंचाई सुविधा छैन, धेरै किसान अझै खेत पस्न पाएका छैनन्। पोहोर अघिल्लो वर्षभन्दा धानको उत्पादन घटेको थियो, यस वर्ष पनि उत्पादन घट्न सक्ने सम्भावित अवस्था देखिएको छ। जो किसानले अब धान खेतीको तयारी गर्दै हुनुहुन्छ, उहाँहरूले उत्पादन घट्न नदिन के गर्नु पर्ला त? फेरि धान बालीका विज्ञ डाक्टर उज्जवल कुमार सिंह कुशवाहा,
9: छोटो अवधिका धानका जातहरू लगाउनुहुन्छ भने थोरै पानीमा पनि राम्रोसँग के हुन्छ भने उत्पादन र उत्पादक लिन सकिन्छ। तर लामो अवधिका धानका जातहरू छन्, जस्तै ललका बासमती भयो, सुदोधन काला नमक छन्, स्वर्ण भयो, यिनीहरू 145 दिन भन्दा बढ़ी लिन्छन्। यस्तो कन्डिसनमा के हुन्छ भने धानले आफ्नो वृद्धि विकास राम्रोसँग गर्न सक्दैन र चाहिएको बेला पानी भएन भने उत्पादनमा धेरै नराम्रो प्रभाव पर्न जान्छ।
8: असार 15 आउँदो सोमबार राष्ट्रिय धान दिवस तथा रोपाई महोत्सव समेत मनाइँदैछ। यस वर्ष जलवायु मैत्री प्रविधि धानमा आत्मनिर्भरता र समृद्धि नारा तय गरिएको छ। दिवस मनाउँदै गर्दा जिम्मेवार निकायले किसानलाई धान खेतीका मुख्य समस्या सिंचाई र मलबिउको सही समाधान दिनुपर्ने खाँचो छ।
6: धान बालीका विज्ञ एवं नारका वरिष्ठ वैज्ञानिक डाक्टर उज्जवल कुमार सिंह कुशवाहासँग मनसुनी अवस्था र धान खेतीको प्रभाव बारे गरिएको विस्तृत कुराकानी अहिले बिहान 8 बजेको कार्यक्रम बदलिदो नेपालमा सुन्न सकिन्छ। गैराति देशका केही ठाउँमा पानी परेको छ। पूर्वदेखि पश्चिमसम्मकै केही ठाउँमा पानी परेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अरू ठाउँको तुलनामा गण्डकी र लुम्बिनी प्रदेशमा धेरै पानी परेको छ। कोशी, बागमती, मधेस, कर्णाली र सुदूरपश्चिम प्रदेशका 1-2 ठाउँमा पनि पानी परेको छ। आज दिउँसो कोशी प्रदेशका तराई भूभाग तथा मधेस प्रदेशका थोरै ठाउँमा तथा बागमती र गण्डकी प्रदेशका तराईका 1-2 ठाउँमा मेघगर्जन र चट्याङ सहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। आज पनि लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भेगका केही ठाउँमा तातो लहर तथा बागमती र गण्डकी प्रदेशका तराई भेगका केही ठाउँमा तातो दिन हुने सम्भावना छ। काया कैरनमा खबरको सिलसिला सँगै कार्टुन पनि बाँकी नै छ, सुन्दै गर्नुहोला।
10: होइन हो साथी, आज निकै तनावमा छौ त, के भयो भने?
11: के भयो भनौ, अहिले नै साथीको बिहेमा जानु पर्ने, सुट नै छैन, के लगाएर जाने होला भनेर सोचिरहेको छु नि।
10: नारायणी टेलर छँदैछ नि, त्यहाँ त हरेक साइजमा रेडिमेड कोट, प्यान्ट, दौरा सुरुवाल पाइन्छ नि, चिन्ता मान्ने कुरै छैन।
11: ए हो र, त्यसो भए म अहिले नै गइहालेँ।
12: हजुर, विगत 3 दशकदेखि तपाईँहरूकै सेवामा समर्पित नारायणी टेलर्समा ब्रान्डेड सटिङ सुटिङका कपडाहरू पाइनुका साथै रेडिमेड कोट, प्यान्ट, दौरा सुरुवाल 10-15% छुटमा पाइन्छ र सम्पूर्ण कपडाहरू अत्याधुनिक मेसिनको प्रयोग गरी मजबुत र ग्यारेन्टीका साथ सिलाइन्छ।
13: नारायणी टेलर्स, जय उमेश मार्ग, रेडियो मध्यपश्चिमदेखि उत्तरतर्फ घोराई जा।
14: सम्पर्क मोबाइल नम्बर 9822964264।
15: तपाईँको व्यक्तित्व हाम्रो प्रतिष्ठा, तपाईँको सन्तुष्टि हाम्रो प्रतिबद्धता।
16: खुसीको खबर, खुसीको खबर, खुसीको खबर।
17: अब हाम्रै दाङको घोराही हस्पिटल रोड स्थित अत्याधुनिक प्रविधि युक्त हेलिकन सिटी स्क्यान सेवा नयाँ व्यवस्थापनका साथ सुरु भइसकेको सबैमा सहर्ष जानकारी गराउँदछौ।
16: सम्पर्क घोराही सिटी स्क्यान सेन्टर प्राली, हस्पिटल रोड, घोराही, दाङ। सम्पर्क फोन नम्बर 082-590-847, 082-590-847।
18: सम्पर्णलाई सञ्जीवनी टिचिङ अस्पतालको सूचना। 300 सयको सञ्जीवनी टिचिङ अस्पताल अब तपाईँको सेवामा। अब उपचारका लागि आङभन्दा बाहिर जान नपर्ने, सामान्यदेखि जटिल सबै प्रकारका स्वास्थ्य उपचार सेवाको लागि यस अस्पताललाई सम्झनुहोस्। हाम्रा सेवाहरू ओपिडी सेवा, भर्ना सेवा, सबै प्रकारका अपरेसन सेवा, आईसीयू सेवा, रेडियोलोजी सेवा र 24 घण्टा इमर्जेन्सी सेवा, ल्याब र फार्मेसी सेवा। सम्पर्क सञ्जीवनी टिचिङ हस्पिटल घोराई उपमहानगरपालिका वडा नम्बर 3 बर्गदुवा दाङ सम्पर्क नम्बर 97090 65225 082-591-101 591-102 591-103 591-104 र 591-105
7: प्रक्रिया सवारी तथा यातायातको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक 2081 कै निरन्तरता हो। विगतका सरकारले ट्राफिक नियम उल्लंघन गर्ने विरूद्ध कसुर अनुसार जरिमाना हुने गरी सवारी तथा यातायात व्यवस्था ऐन विधेयक तयार पारेको थियो। मन्त्रालयले अहिले छलफल प्रक्रिया अघि बढ़ाएको त्यही विधेयकमाथि हो। यसमा ट्राफिक नियम उल्लंघन गर्ने विरूद्ध 500 देखि 1,00,000 रूपियाँसम्म जरिमाना हुने प्रावधान समेटिएको छ। मन्त्रालयका सूचना अधिकारी ज्ञानराज लम्सालले ट्राफिक नियम उल्लंघन गर्ने विरूद्ध जरिमाना हुने गरी कानून निर्माणको प्रक्रिया अघि बढ़ेको बताउनुभयो। ट्राफिक नियम उल्लंघन गर्ने विरूद्ध जरिमाना हुने गरी कानून निर्माणको प्रक्रिया अघि बढ़ेको छ। पहिले नै तयार विधेयकमा ट्राफिक नियम उल्लंघन गर्ने विरूद्ध कसुर अनुसार फरक फरक परिमाणमा जरिमाना लिने गरी व्यवस्था गरिएको छ। अहिले छलफल चलिरहेको त्यही विधेयकमाथि हो, उहाँले भन्नुभयो। आजको नयाँ पत्रिकाले खबर छापेको छ।
6: अब विदेशको खबर। भेनेजुएलामा एक मिनटको अन्तरमा गएका दुई शक्तिशाली भूकम्पका कारण ज्यान गुमाउनेको संख्या कम्तीमा 188 पुगेको छ भने 1500 भन्दा धेरै मानिस घाइते भएका छन्। अस्ति बेलुकी गएका 7.2 र 7.5 म्याग्निच्युडका भूकम्पले राजधानी काराका सहितका लागवैरा राज्यमा ठूलो क्षति पुर्याएको हो। राष्ट्रसंघका अनुसार प्रभावित क्षेत्रमा अहिलेसम्म 100 भन्दा बढ़ी भवन पूर्ण रूपमा भत्किएका छन्। उद्धार कर्मीहरू भग्नावशेषमा फँसेकाहरूको खोजी तथा उद्धारमा निरन्तर खटिएका छन्। स्थानीय बासिन्दाले भूकम्प निकै लामो समयसम्म महसुस भएको बताएका छन्। कारकासका एक व्यक्तिले पूरै संसारले लामो समयसम्म हल्लिरहेको जस्तो महसुस भएको बताएका बीबीसीले जनाएको छ। घरमा क्षति पुगेपछि धेरै नागरिकले खुला ठाउँ र सड़कमा रात बिताउन बाध्य भएका छन्। प्रभावित क्षेत्रमा उद्धार राहत तथा क्षतिको मूल्यांकनको काम तीव्र पारिएको खबरमा उल्लेख छ।
7: अब खेल खबर। फिफा विश्वकप फुटबलमा गैरारी सम्पन्न खेलमा समूह एका इक्वेडर आइभरी कोस्ट विजय भएका छन्। दुवै टोली नकआउट चरणमा स्थान सुरक्षित गर्न सफल भए। 4 पटकको विश्व विजेता जर्मनी गैराती इक्वेडरसँग पराजित भए पनि यो नकआउट चरणमा पुगेको छ। जर्मनीले पहिलो खेलमा कुराकाउलाई 7-1 र दोस्रो खेलमा आइभरी कोस्टलाई 2-1 गोल अन्तरले पराजित गरेको थियो। लगातार 2 जितपछि जर्मनी 6 अङ्क जोडेर अन्तिम खेल अघि नै समूहको शीर्ष स्थान सुनिश्चित गर्न सफल भएको छ। त्यसकारण आज इक्वेडरसँग 2-1 हार्दा पनि जर्मनीको नकआउट यात्रा प्रभावित भएन। आइभरी कोस्ट उपविजेता तथा इक्वेडर उत्कृष्ट तेस्रो टोली मध्ये एक बन्दै अन्तिम 16मा पुगेका छन्। अमेरिकाको न्यूयोर्कमा रहेको न्यू जर्सी रंगशालामा भएको खेलमा इक्वेडरले उपाधि दावेदार मानिने जर्मनीलाई 2-1 पराजित गर्दै महत्वपूर्ण 3 अङ्क हात पारेको हो। खेलको दोस्रो मिनटमै लुरय सानेले गोल गर्दै जर्मनीलाई अग्रता दिलाएका थिए। तर 9 मिनटमा निल्सन एंगोलोले बराबरी गोल फर्काए। त्यसपछि खेलको 77 मिनटमा गोन्जालो प्लाटाले निर्णायक गोल गर्दै इक्वेडरलाई ऐतिहासिक जित दिलाएका थिए। अर्को खेलमा आइभरी कोस्टले कुराकाउलाई 2-0 हराउँदै पहिलोपटक विश्वकपको नकआउट चरणमा स्थान सुरक्षित गरेको छ। आइभरी कोस्टका लागि निकोलस पेपेले 7 र 64 मिनटमा गोल गर्दै टोलीको जित सुनिश्चित गरे। समूह चरण सकिँदा जर्मनी र आइभरी कोस्ट दुवैले समान 6-6 अङ्क जोडेका छन्। गोल अन्तरका आधारमा जर्मनी समूह विजेता बनेको हो भने आइभरी कोस्ट उपविजेतामा सीमित रह्यो। जर्मनीमाथिको जितसँगै 4 अङ्क पुर्याएको इक्वेडर समूहमा तेस्रो स्थानमा रहे पनि उत्कृष्ट तेस्रो टोलीमध्ये एक बन्दै नकआउट चरणमा प्रवेश गर्न सफल भएको छ। कुराकाउ भने अंकविहीन हुँदै समूह चरणबाटै बाहिरिएको छ। विश्वकप फुटबल अन्तर्गत अहिले जापान र स्वीडेन तथा नेदरल्याण्डस र ट्युनिसिया खेलिरहेका छन्। दुवै खेल अमेरिकामा भइरहेको छ। अहिले जारी खेलमा खेलको 80 मिनटमा नेदरल्याण्ड्सले ट्युनिसियामाथि 3 गोल हानेको छ भने ट्युनिसियाले 1 गोल फर्काएको छ। यस्तै 79 मिनटको खेल चलिरहँदा जापान र स्वीडेनले 1-1 गोल गरेका छन्। यस्तै विश्वकपमा आज बिहान पाउने 8 बजे टर्की र अमेरिका तथा पाराग्वे र अस्ट्रेलिया खेल्दैछन्।
6: अब केही खबर संक्षेपमा। इलाम र झापाका करिब 100 चिया उद्योग पुनः सञ्चालनमा आएका छन्। भारतले चिया निर्यातमा लगाएको कड़ा मापदण्डका कारण बन्द भएका ती उद्योग सरकारले समस्या समाधान गर्ने आश्वासन दिएपछि खुलेका हुन्। तर निर्यातमा भारतको अवरोध कायमै रहेको खबर कारोबार दैनिकले लेखेको छ।
7: अखिल नेपाल फुटबल संघ एन्फामाथि सरकारी निकाय खेलकुद परिषद राखेपछि हस्तक्षेपले उत्पन्न विवाद उत्कर्षमा पुगेपछि अन्तर्राष्ट्रिय फुटबल महासंघ फिफाले नेपाल अनिश्चितकालीन प्रतिबन्ध लगाएको छ। तेस्रो पक्षको हस्तक्षेपको कारण देखाउँदै फिफाले प्रतिबन्ध लगाएपछि पूरा विश्व फुटबलको सबैभन्दा ठूलो महोत्सव विश्वकपमा होमिएका बेला नेपाल भने त्यसबाट एक्लिएको हो।
6: पछिल्लो समय कोरियाका रोजगारदाताले नेपाली युवाको माग बढ़ाइरहेका बेला आउँदो दिनको अवस्थालाई हेरेर रोजगार अनुमति प्रणाली ईपीएस अन्तर्गतको 15 भाषा परीक्षा हुने संकेत देखिएको छ। सन् 2026 को दोस्रो त्रैमासिकमा कोरियाका रोजगारदाताले बढ़ाएको माग र आउँदो त्रैमासिकमा हुने माग संख्यालाई हेरेर कोरियन भाषा परीक्षा हुन सक्ने एचआरडी कोरियन सेन्टर नेपालले जनाएको छ।
7: पछिल्ला केही वर्ष यता नेपालबाट विदेशमा हुने वस्तु निर्यात निरन्तर बढ़िरहेको छ। चालू आर्थिक वर्ष 82-83 को 11 महिनासम्म देशबाट 2,78,00,000,000 रूपियाँको वस्तु निर्यात भएको तथ्याङ्क भन्सार विभागले सार्वजनिक गरेको छ।
6: व्यवसायी अजय राज सुमार्गीमाथि सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागले विस्तृत अनुसन्धान शुरू गर्दै उनको राहदानी रोका गरिएको छ। सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागको आग्रहमा अध्यागमन विभागले राहदानी रोका गरेको हो।
7: अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भावमा ठूलो अन्तरले गिरावट आउँदा पनि आयल निगमले नेपालमा मूल्य समायोजन गरेको छैन। गएको चैतमा अन्तर्राष्ट्रिय बजारको हावाला दिएर महिनामै 5 पटक मूल्य बढ़ाएको निगमले अहिले मूल्य घटाउने बेला भने नियमित कार्यतालिका अनुसार आउँदो 1 जुलाई अर्थात 17 असारसम्म पर्खनुपर्ने बताएको छ।
6: विपद व्यवस्थापनको सूचना संकलनलाई प्रभावकारी बनाउन हरेक जसो गाउँमा विपद सूचक तयार गरिएको छ। सशस्त्र प्रहरी बलका अनुसार अहिलेसम्म 1,68,956 जना विपद सूचक तयार गरिएको हो।
7: धान रोपाईको मुख्य सिजन शुरू भएसँगै मध्य प्रदेशका किसानलाई सहुलियत दरमा रासायनिक मल उपलब्ध गराउने उद्देश्यले 9,110 मेट्रिक टन डीएपी र 8,734 मेट्रिक टन यूरिया वितरण शुरू गरिएको खबर आजको नागरिक दैनिकमा छ।
6: विशेष अदालत काठमाडौँ र उच्च अदालत जनकपुरले इजलासमा हुने सुनवाईको लाइभ स्ट्रीमिङ अर्थात प्रत्यक्ष प्रसारण थालेका छन्।
7: अंगीकृत नेपाली नागरिकता प्राप्त गर्न खोज्ने व्यक्तिलाई झुटो विवरणका आधारमा सिफारिश दिएको आरोपमा बोरङको रंगेलीबाट वडा अध्यक्ष सहित 2 जना जनप्रतिनिधि पक्राउ परेका खबर अन्नपूर्ण पोस्टमा छ।
6: र सर्वोच्च अदालतले एमाले उपाध्यक्ष विष्णु पौडेललाई नियन्त्रणमा लिनुको कारण माग गरेको छ। काया कैरनमा अब पालो उखानको
7: निद्रा नलाग्दाको रात लामो।
6: उखानसँगै हामी काया कैरनको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबर फेरि एकपटक।
7: गैर दलीय पालिका र प्रदेश सभा खारेज गर्ने राजसभाको प्रस्तावले राजनीति तरंगित। राजसभा महाधिवेशन अन्तर्गत 6 पदाधिकारीको लागि चुनावी प्रक्रिया शुरू।
6: सरकारका 3 महिनामा आर्थिक सुधारका एजेण्डा ओझेलमै। चुनौतीका बीच प्रशासन सुधारको लागि सरकार सक्रिय।
7: पानी नपरेपछि धान रोपाई सुस्त। ब्याड सुक्न थालेपछि किसान चिन्तामा। अब ब्याड राख्दा छोटो अवधिका जात छनौट गर्न कृषि विज्ञको सल्लाह।
6: भेनेजुएलामा शक्तिशाली भूकम्पमा ज्यान गुमाउनेको संख्या 188 पुग्यो। 1500 भन्दा धेरै घाइते। उद्धार तथा राहतको काम चल्दै।
7: र इक्वेडरसँग हारे पनि जर्मनी विश्वकपको नकआउट चरणमा। आइभरी कोस्टसँग पराजित हुँदै कुराका असम्भव चरणबाटै बाहिरियो। ट्युनिसिया र नेदरल्याण्ड तथा जापान र स्वीडेन बीचको खेल चल्दै।
6: र अन्त्यमा आजको कार्टुन। आज हामीले कान्तिपुर दैनिकबाट गजब सभा शीर्षकमा अविनले बनाउनु भएको कार्टुन लिएका छौं। काठमाडौँ उपत्यका सहितका केही ठाउँमा बर्ड फ्लूको त्रास बढ़ेको खबरसँग यो कार्टुन सम्बन्धित छ। यहाँ कुखुराको मासु पसल छ। पसलका पसलले रोग संक्रमणको क्षेत्रमा काम गर्ने डाक्टरहरू लगाउने जस्तो शिरदेखि पाउसम्म छोपिने गरी बाक्लो न बाक्लो डम्म लुगा लगाएको छ। अनि मासु किन्न आउने मान्छेसँग ऊ भन्दैछ, बर्ड फ्लू आछरे क्या, त्यही भएर यस्तो लुगा ला, भन्नुहोस् कति किलो राख्ने। आजको काया कैरन सकिएको छ।
14: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो मध्य पश्चिम एफएम 91.4 मेगाहर्ज।
19: सूचना न्यू मनकामना डेन्टल क्लिनिक सरेर सड़क विभाग ओरालोमा मेन रोड स्थित बुद्ध हस्पिटल लिएर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ। नभुल्नुहोला हाम्रो कुनै शाखाहरू छैनन्।
20: ओखती साबुनको अर्को प्रस्तुति बहुगुणी ओखती आयुर्वेदिक तेल। लामो अनुसन्धान पछि आविष्कार भएको रुगा खोकी नाकबन्द जिउ दुखेको आदि सबैका लागि एकमात्र अचूक तेल जडीबुटीको शक्ति ओखती आयुर्वेदिक तेल मात्र ₹50 मा।
21: गुराहीको लागि आधिकारिक विक्रेता भूषाल स्टोर हस्पिटल रोड गुराहीदान। फोन नम्बर 082-585-210। थप सम्पर्कका लागि हिमालय स्टोर बाल मन्दिर अगाडि, निरज स्टोर सब्जी मण्डी नजिक र प्रवेश श्रृंगार दूरसञ्चारदेखि पश्चिम तर्फ।
0: विभिन्न जटिल रोग को उपचार अब सिद्धार्थ पोलिक्लिनिक घोराही दांग में।
2: यस सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड घोराही दाङमा महिलाहरूका लागि वरिष्ठ स्त्री प्रसूति रोग विशेषज्ञ डाक्टर गोमा रिमाल एमबीबीएस एमएस र पेट छाती मुटु सुगर तथा थाइरोइड रोग सम्बन्धी उपचार वरिष्ठ फिजिसियन डाक्टर वाचस्पति सुवेदी एमबीबीएस एमडी द्वारा दैनिक रूपमा बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ। सम्बन्धित रोगका बिरामीले विशेषज्ञ डाक्टरी सेवा लिई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
0: हामी कहाँ भिडियो एक्सरे वरिष्ठ डाक्टर किशोर गौतमद्वारा भइरहेको जानकारी गराउँदछौ। सम्पर्क सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड खुवाहिदान। सम्पर्क फोन नम्बर 0825908029। सम्पर्क मोबाइल नम्बर 97492464043 र 98578553825।
22: नेपाली जुत्ता घर
23: राप्ती अञ्चलकै सबैभन्दा ठुलो जुत्ता चप्पलको शानदार घर
22: नेपाली जुत्ता घर। हामी कहाँ नेपालका 10-15 बढी ब्रान्डका आकर्षक जुत्ता चप्पलहरू सीमित अवधिका लागि 10%-50% सम्म बम्पर छुट।
23: अब ढिला नगर्नुहोस्, आफूलाई मन पर्ने जुत्ता आफै छान्नुहोस्।
22: स्वदेशी उत्पादनको प्रवर्धन गरौँ। स्थान सिटी प्लाजा होटलको उत्तर पट्टी थारू गल्ली घुराही दाङ।
23: सम्पर्क मोबाइल नम्बर 98577175446।

0: ऑरेंज मेलामा जम्मै दिन्छ। आफ्नो पुरानो बाइक स्कूटर लिएर आउनुहोस् र न्यू बजाज बाइक को साथ जम्मै लिएर जानुहोस्। जम्मै वैल्युएशन, जम्मै क्याश डिस्काउंट।
1: एक्सचेंज डेट यही असार 4 गते देखि 16 गते सम्म।
2: स्थान राप्ती अटो इंजीनियरिंग बजाज शोरूम शहीद गेट गुराही दाम।
3: संपर्क फोन 082-562-423। संपर्क मोबाइल नंबर 98-578-30-151 98-478-33-133 र 98-686-37-244।
4: वरिष्ठ छाला तथा यौनरोग विशेषज्ञ डाक्टर डाङको शंकर मेडिकल हलमा
5: फेरी अञ्चल अस्पतालमा कार्यरत विभागीय प्रमुख वरिष्ठ छाला तथा यौनरोग विशेषज्ञ डाक्टर आरके झा बोराईको शंकर मेडिकल हलमा आउने हुँदा आफ्ना छाला तथा यौनरोग सम्बन्धी सम्पूर्ण रोगको चेक जाँच गराई विशेषज्ञ सेवाको लाभ लिनुहोस्।
4: डाक्टर आरके झाद्वारा दिइने सेवाहरू महिला तथा पुरुषमा देखिने छाला सम्बन्धी चाया, कालो पोतो, डन्डी फोट, दुधी, तेतो दाग, छाला चिलाउने, छालामा देखिने खटिरा, एक्जिमा, महिला तथा पुरुषमा देखिने यौनरोग जस्तै
5: आदि समस्या भएका बिरामीको चेक जाँच तथा परामर्श सेवा।
6: बिरामी जाँच निमिति यही असार 13 गते शनिबार
7: वरिष्ठ अर्थोपेडिक सर्जन हाड जोर्नी नसा तथा बाथरोग विशेषज्ञ डाक्टर रूपेश मान सेचन र
6: एमबीबीएस एमएस जलफिसियन एन्ड सर्जन डाक्टर राजीव ढकालद्वारा दैनिक चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ।
8: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ। सम्पर्क शंकर मेडिकल हल निमहल रोड फोन नम्बर 082-562-523 98-478-1817 र 98-478-35-643।
9: आवाज पश्चिम नेपालको आवाज, आवाज हिन्दको आवाज, यो हो रेडियो मध्य पश्चिम एफएम 91.4 मेगाहर्ज।

0: नमस्कार, पत्र पत्रिकाको संगालो कार्यक्रम खबर पत्रिकामा प्रविधिका मित्र शालिग्राम चौधरी र सहकर्मी देवा भुसाल सँगै अमर क्षितिजको तपाईलाई हार्दिक स्वागत छ।
1: रेडियो मध्यपश्चिम दाङको स्टुडियोबाट उत्पादन तथा प्रसारण भइरहेको यो कार्यक्रम अहिले बंगलाचुलीमा रहेको रेडियो बंगलाचुली र गढ़वामा रहेको रेडियो साझा आवाजबाट पनि प्रसारण भइरहेको छ। यसका साथै हाम्रो प्रसारण सेवा लुम्बिनी प्रदेश र कर्णाली प्रदेशमा 91.4 मेगाहर्जमा तथा इन्टरनेट अनलाइन मार्फत www.radioMP.org मोबाइल एप्लिकेशन र हाम्रो पात्रबाट पनि संसारभर सुन्न सकिन्छ।
0: चाहेको समयमा हाम्रो कार्यक्रम डाउनलोड गरेर पनि सुन्न सक्नुहुन्छ। कार्यक्रम खबर पत्रिका शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
1: दाङमा लागू औषध नियन्त्रण चुनौतीपूर्ण बन्दै 11 महिनाको अवधिमा 217 जना पक्राउ।
0: दाङका 10 पालिकाको बजेट 10 अर्ब 16 करोड़। टरीगाउँ विमानस्थल स्तर उन्नतिका लागि संघ सरकारबाट 25 करोड़ विनियोजन।
1: र लुम्बिनी प्रदेश सभा बैठक अनिश्चितकालसम्मका लागि स्थगित, खडेरीका कारण 60% परम्परागत पानीका मूल सुके।
2: स्वास्थ्य क्षेत्रमा विश्वासिलो ठाउँ, कोही कसैलाई रोग लागे कोखा अस्पताल जाऊ। सर्जन, फिजिसियन, हाड जोड्ने, नसा, प्रसुति, रेडियोलोजी, एनेस्थेसिया, बाल रोग, थाइराइड, प्रेसर, सुगर, छाती, मुटु, नाक, कान, घाँटी, टाउको, ग्यास्ट्रिक अल्सर, फिजियोथेरापी, दूरबीन, बिलिभर अपरेशन लगायत स्वास्थ्य सम्बन्धी सम्पूर्ण काम हुन्छ।

0: बाबा गोरखा पब्लिक हॉस्पिटल प्राली को राइदान बिरामी भए गोरखा हॉस्पिटल जाम फोन नम्बर टिप्नुस 082-563-414।
1: कार्यक्रम खबर पत्रिकामा आज हामीसँग दाङबाट प्रकाशित हुँदै आएका नयाँ युगबोध, राष्ट्रिय दैनिक गोरक्षी, राष्ट्रिय दैनिक गणतन्त्र, राष्ट्रिय दैनिक राप्ती र पोस्ट, राष्ट्रिय दैनिक गरेर चारवटा पत्रिका हातमा परेका छन्। यी चारवटा पत्रिकाले फरक फरक समाचारलाई प्रमुखताका साथ छापेका छन्। आजको पहिलो समाचार लिएका छौं युगबोध दैनिकबाट।
2: दाङका 10 स्थानीय तहले आगामी आर्थिक वर्ष 2083-84 लागि बजेट सार्वजनिक गरेका छन्। 2 उपमहानगरपालिका, 1 नगरपालिका र 7 गाउँपालिका गरी 10 स्थानीय तहले कुल 10,16,68,61,454 रूपियाँको बजेट सार्वजनिक गरेका हुन्। तुलसीपुर उपमहानगरपालिकाले 2,44,95,91,000 बजेट ल्याएको छ। सो यो यहाँको सबै स्थानीय निकायको सबैभन्दा बढी हो।

0: हजार, शान्तिनगर गाउँपालिकाले 52 करोड़ 25 लाख 47 हजार र दंगेशरण गाउँपालिकाले 46 करोड़ 45 लाख 48 हजार बजेट सार्वजनिक गरेका छन्। आजको युगबोध राष्ट्रिय दैनिकमा खबर छ।
1: भालुवाङबाट प्रहरीले जेठ 22 गते ब्राउन सुगर सहित एकजनालाई पक्राउ गर्यो। कपिलवस्तुको शिवराज नगरपालिका 5 पर्चियाका 42 वर्षीय साकिर खान 6 ग्राम 770 मिलिग्राम ब्राउन सुगर सहित पक्राउ परेका थिए। लागु औषध बिक्रीका लागि भालुवाङतर्फ आइरहेको भन्ने गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालयका भालुवाङबाट खटिएको प्रहरी टोलीले राप्ती गाउँपालिकाबाट खानलाई नियन्त्रणमा लियो। प्रहरीका अनुसार अहिले उनीमाथि थप अनुसन्धान भइरहेको छ। त्यसै गरी जेठ 18 गते तुलसीपुर उपमहानगरपालिका 6 झुमरेबाट 10 ग्राम 190 मिलिग्राम ब्राउन सुगर सहित 4 जनालाई प्रहरीले पक्राउ गर्यो। लागु औषधको बिक्री वितरण भइरहेको भन्ने गोप्य सूचनाका आधारमा तुलसीपुरबाट खटिएको प्रहरी टोलीले 10 ग्राम 190 मिलिग्राम ब्राउन सुगर सहित तुलसीपुर 6 25 वर्षीय पवित्र डागी सोही ठाउँका 26 वर्षीय गोविन्द बुढा, तुलसीपुर उपमहानगरपालिका 7 का 30 वर्षीय कमल केसी सहितकालाई पक्राउ गर्यो। लागू औषध दुर्वेसरी सम्बन्धी यी दुई जिल्लाका प्रतिनिधिमूलक घटनाहरू हुन्। पछिल्लो समय लागू औषधको जालो बढ्दै गएको छ। जेठ महिनामा मात्रै प्रहरीले जिल्लाका विभिन्न स्थानबाट लागू औषध सम्बन्धी घटनामा संलग्न 29 जनालाई पक्राउ गरेको छ। बितेको 11 महिनामा दाङमा 217 जनालाई प्रहरीले पक्राउ गरेको छ। प्रहरीले यस सम्बन्धी आफ्नो सक्रियता बढ़ाइराखेको छ। यसै सन्दर्भमा कुराकानी गर्नका लागि दाङका प्रमुख जिल्ला अधिकारी निश्चल राज पाण्डे अहिले हाम्रो प्रत्यक्ष टेलिफोन सम्पर्कमा हुनुहुन्छ। श्री साहब, यहाँलाई खबर पत्रिकामा स्वागत छ।
2: हजुर, नमस्कार, धन्यवाद।
1: आज यो लागू औषध दुरूपयोग तथा अवैध ओसार पसार विरूद्धको अन्तर्राष्ट्रिय दिवस हामीले केही समयपछि कार्यक्रम पनि गर्दैछौ र यो अहिले जुन लागू औषधको यो भयावह अवस्था छ, यसलाई नियन्त्रणका लागि चाहिँ तालुकदार निकायहरूलाई अब श्रीडेश साहब भनिसके पछाडि दाङ जिल्लाको प्रमुख नै हुनुभयो, अब के गर्न सकिएला यो स्थितिलाई रोक्नका लागि, कसको के भूमिका हुन सक्ला?
2: अब हेर्नुहोस्, मुख्य त म यो दिन यो 2083 साल जेठ 11 गते पहिलो दिन हाजिर भएँ। त्यो दिनै पहिलो दिनै जिल्ला सुरक्षा समितिको बैठक बस्यो। सोही दिन मैले यो नसोचेको यो पहिलो भयावह स्थितिको म सुरक्षा चुनौतीकै रूपमा चाहिँ लागू औषध रहेछ। अब यो अरू जिल्लाहरूमा कहीँ कतै पूर्वतिर अलिक बढी होला भन्ने मैले लागेको थियो, त्यता सुनिन्थ्यो, तर दाङ जिल्लामा यस्तो भयावह स्थिति छ होला भन्ने लागेको थिएन। त्यसैको दिनदेखि नै भोलिपल्ट हामीले यो पत्रकार सम्मेलन पनि भेटघाट कार्यक्रम गऱ्यौँ। त्यहाँदेखि नै हामीले यो दाङ जिल्लामा चाहिँ कसरी अब यो लागू औषध दुर्व्यसनीहरूलाई चाहिँ कसरी नियन्त्रण गर्न सकिन्छ, कसरी रोकथाम गर्न सकिन्छ, कसरी प्रिभेन्टिभ रोल हामीले खेल्न सकिन्छ, अझ क्युरेटिभ रोल भन्दा पनि प्रिभेन्टिभ, हामीले रोगै लाग्न नदिने, युवाहरूलाई फस्नै नदिने भन्ने विषयमा चाहिँ हामीले विभिन्न छलफल गऱ्यौँ। र यसैले मैले प्रत्येक कार्यक्रममा पनि यो जागरण जगाउनुपर्छ भनेर तत्कालै हाम्रो यो कार्यक्रम 10 माध्यमिक विद्यालय स्तरमा चाहिँ 10 पालिकामा दैनिक यो सचेतना जगाउने कार्यक्रमहरू गऱ्यौँ। र अहिले पहिलो पटक चाहिँ यो प्रतिबद्धता पत्रमा सबै विद्यार्थीहरूलाई सही गर्न लगाइएको छ। हस्ताक्षर, म यो लागू पदार्थ दुर्घटना फस्दिनँ, अरूलाई पनि म फस्न दिन्न, सजग गराउँछु भन्ने केही 8-10 बुदाहरू राखेर गराएका छौँ। र आज पनि हामी यो ऱ्याली कार्यक्रम अहिले 7:30 बजेबाट गर्दैछौँ। र त्यस पश्चात दिउँसो हाम्रो विपद व्यवस्थापन समितिको बैठक अगाडि सबै सरकारवाला साथीहरूलाई बोलाएर यसमा चाहिँ फेरि प्रतिबद्धता पत्रमा चाहिँ सरकारवाला समूहहरूलाई पनि लगाउँदैछौँ। त्यसले एउटा हस्ताक्षर गरिसकेपछि मानिसको मनमा चाहिँ भोलि त्यो त्यस्तो क्रियाकलाप गर्नु अगाडि चाहिँ एकपटक सोच्छन् भन्ने हिसाबले चाहिँ हामीले यस्तो अभियानहरू तत्काल सारेका छौँ। धेरै ठुलो नभए पनि ससानो तरिकाबाट यसलाई कसरी लैजान सकिन्छ भन्ने जस्ता कुराहरू गरेका छौँ। र यहाँले भर्खरै भन्नु एकदम गम्भीर तथ्याङ्क छ, दाङ जिल्लामा मात्रै अहिले 11 महिनामा 217 पक्राउ परिसक्नुभयो। म पनि यो कारागार निरीक्षण कस्टडी निरीक्षण गर्ने क्रममा विभिन्न यो प्रहरी चौकी जेल जाँदाखेरि बढी 90% भन्दा बढी चाहिँ लागू औषधका दुर्व्यसनीहरू त्यहाँ बसेको पक्राउ गरिएको देखियो। हालै तपाईँहरूले नि एउटा घटना देख्नुभयो, एउटा लागू पदार्थ दुर्व्यसनीले चाहिँ एउटा युवतीमाथि चाहिँ चक्कु प्रहार गरेर यो देशव्यापी रूपमा यसले छ। यसको अर्थ चाहिँ यो हाम्रो युवा जनशक्ति पनि जोखिममा छ। हेर्नुहोस्, अब

0: त्यसलाई हामी पक्राउ गर्छौँ, पूर्णता फसेका छन्। अधिकांश यो उत्पादनशील उमेरका युवाहरू हुन् फेरि, यसले चाहिँ हामीलाई हाम्रो सबै समाजलाई नै यसले सखाप पार्छ, नष्ट पार्छ, पूर्णतामा फसाउँछ यस्ता कुराहरूले। यसले चाहिँ यो चाहिँ हाम्रो देशको भविष्यको लागि चिन्ताको विषय हो र यसले बहुआयामिक असर गर्छ भनेर त हामी सबैले बुझेकै छौँ। स्वास्थ्य मात्र बिगार्दैन, परिवार नै विखण्डन ल्याउँछ, आर्थिक संगठन ल्याउँछ, समाजमा चोरी डकैती हिंसा जस्ता आपराधिक गतिविधिहरू समेत बढाउँछ।
1: अब यो उत्पादनशील उमेर समूह छ, यहाँले पनि भनिसक्नुभयो, अहिले अधिकांश पक्राउ पर्नेको संख्या हेर्ने हो भने, त्यो डाटा हेर्ने हो भने यो उत्पादनशील उमेर समूहकै छ। अब यो यस्तो भयावह अवस्था आउनुमा, यो उमेर समूह चाहिँ यसरी चाहिँ लागू औषधको दुर्व्यसनीमा फस्नुमा चाहिँ के देख्नुहुन्छ, कि कुन चाहिँ तत्त्वले यो चिजलाई आकर्षित गरिराखेको छ, कसरी चाहिँ मानिस यसरी चाहिँ यो अवस्थामा पुगिराखेको छ? दाङ जिल्लामा हजुर आएको पनि एक महिना भयो, अब यो पक्राउको संख्या आदि इत्यादि कुराहरू विभिन्न ठाउँमा सचेतनाका कार्यक्रमहरूमा पनि हिँडिराख्नु भएको छ, के देख्नुहुन्छ सिडी साहब यसमा?
0: यसमा चाहिँ अब मुख्य हाम्रो युवा शक्ति फस्नु भनेको चाहिँ यो गलत सङ्गत हो। अब यसलाई हामी अहिले हामी धेरै चाहिँ सामाजिक सञ्जालको व्यापकता र सबैतिर हाम्रो पहुँच भएको कारणले पनि भन्न सकिन्छ, तर यो कारणलाई मात्रै दोष दिन म चाहन्न, किनकि हाम्रो कुन 1950-1970 नै यो हिप्पी युग सुरु भएर नै यो दुर्व्यसनीहरू चाहिँ बिस्तारै बढ्दै आएका थिए। अब अहिलेको चाहिँ त्यो तीव्र गतिमा चाहिँ बढिरहेको छ र यो देशव्यापी रूपमा, पहिला काठमाडौँ सहर छेउछाउ हुन्थ्यो भने अहिले गाउँघर सबैतिर यो पुगिसकेको छ। अब यसका कारणहरू चाहिँ विविध छन्। अब एउटा चाहिँ मनोसामाजिक, अब धेरै तनावहरू पनि बढ्ने, घरमा अभिभावक त चाहिँ राम्रो यो गुड प्यारेन्टिङ नहुँदाखेरि पनि बच्चाहरूलाई यो कुलतमा फस्न गराउँछ। अब किन, अर्को एउटा कारण गरिबी पनि हो, अशिक्षा भयो, अब विभिन्न कारणले पनि यसमा फस्छन्। अहिलेको यो युगमा चाहिँ अब हामीले चाहिँ अब यसलाई कसरी फस्छन् भन्दा पनि कसरी यसलाई चाहिँ रोकथामतिर जाने हो र यो यसका लागि चाहिँ जस्तो अब पहिलो कुरो त यो ओसार पसार र बिक्री वितरण गर्ने मुख्य कारोबारीहरूलाई कानुनी दायरामा ल्याउन र कडा कारवाही गर्नको लागि मैले पहिलो दिन नै निर्देशन दिएको छु र सोही अनुसार के भइरहेको छु नियमित ब्रिफिङ पनि लिने गरेको छु। अर्को कुरो यो कानुनी सचेतना र कडा निगरानी मार्फत चाहिँ अपराध हुन नदिने वातावरण सिर्जना गर्नुपर्छ, जसको लागि चाहिँ यहाँहरू लगायत हामी सबै सरकारहरूको यसमा प्रमुख भूमिका हुन्छ। अर्को यो कुलतमा फसिसकेकालाई चाहिँ सुधार गृहहरू उपचार मार्फत पुनः समाजमा स्थापित गराउने, यो धेरै चुनौतीपूर्ण रहन्छ र यसलाई यसको लागि पनि हामीले प्रयास छाड्न हुँदैन। यसको लागि चाहिँ विभिन्न सचेतना फैलाउने यो जस्तो हाम्रो आध्यात्मिक यो समूहहरू छ त्यसलाई चाहिँ हामीले जागरण गराउनुपर्छ र त्यो समूहमा पनि गएर मैले चाहिँ यो हामी कसरी हुन्छ यसलाई अगाडि बढाउँ भनेर म लागेको छु। अब सचेतनाबाट नै यस्तो विभिन्न स्वरूपहरू पनि यो परिवर्तन गर्नुपर्छ। हामीले यो दिवसको दिन झल्काउन चाहिँ हामी ऱ्याली होइन यो भाषणहरू गर्ने भन्दा पनि अब उठेर त्योभन्दा माथि उठेर हामी विद्यालय कलेज समुदाय यस्तै टार्गेटेड लक्षित समूहमै जानुपर्छ भनेर चाहिँ हामी यो वर्षदेखि जान थालेका छौँ। र अर्को यो खुला सिमाना र सुरक्षाको निगरानी गर्न लागू औषध भित्रिने सम्भावित नाकाहरू, ओसार पुसार हुने मार्गहरू रूपमा पनि अब जस्तो प्रविधिको प्रयोग गरेर सिसिटिभी डिजिटल चेकिङहरू गरेर सुरक्षा निकायलाई चाहिँ अलिक निगरानीलाई चाहिँ तीव्र बनाउन हामी लागि परिरहेका छौँ र यसमा सबै आम सरकारवालाको भूमिका र प्रतिबद्धता रहेमा र मुख्य रूपमा घरबाटै अभिभावकको भूमिका यसमा रहन्छ। त्यसपछि हाम्रो स्थानीय तह र समुदायहरूले पनि यो कुलतमा फस्न नदिन र पुनर्स्थापना र पछि हामी फसिसकाहरूले रोजगारी यस्तोमा पनि हामीले अलिक बढी विशेष ध्यान दियौँ भने चाहिँ स्थानीय तहले र विशेष गरी सबै तहको सरकारले अवश्य पनि यसलाई न्यूनीकरण हुँदै शून्यकरण जान सकिन्छ। एकैचोटि शून्यमा हामी पुग्न सक्दैनौँ, तर बिस्तारै यसलाई न्यूनीकरण गरेर अगाडि बढ्न सक्छौँ।
1: अन्त्यमा यो दिवसका अवसरमा रेडियो सुनेर बस्नुभएका सम्पूर्ण श्रोताहरूलाई के भन्न चाहनुहुन्छ?
0: मुख्य सन्देश चाहिँ अब यो लागू औषध नियन्त्रण केवल प्रहरी र प्रशासनको मात्र जिम्मेवारी होइन, यो घर विद्यालय समुदाय र राज्यका सबै निकायहरूको सामूहिक प्रयासबाट मात्रै सम्भव छ। यसैले स्वस्थ र सुरक्षित समाज निर्माणको लागि चाहिँ आजैबाट हामी सबैले आआफ्नो ठाउँबाट दृढ संकल्प गरौँ भन्न म चाहन्छु।
1: हस्, महत्वपूर्ण समय र विचारका लागि यहाँलाई धेरै धेरै धन्यवाद।
0: हस्, धन्यवाद।
1: उहाँ हुनुहुन्थ्यो दाङका प्रमुख जिल्ला अधिकारी निश्चलराज पाण्डे। आज लागू औषध दुरूपयोग तथा अवैध ओसार पसार विरूद्धको अन्तर्राष्ट्रिय दिवस। दाङको लागू औषधको अवस्था हेर्ने हो भने निकै बेकराल अवस्था छ। 11 महिनामा 217 जना मानिस पक्राउ परेका छन्। यसै विषयमा चाहिँ हामीसँग कुराकानी गर्दै,
2: पश्चिम नेपालमै पहिलो पटक अत्याधुनिक प्रविधिद्वारा विभिन्न सेवाहरू प्रदान गरिरहेको बुद्ध इन्टरनेशनल हस्पिटलमा अब डेन्टल सेवा।
1: दन्तरोग विशेषज्ञ डाक्टर आशिष उप्रेतीद्वारा दिइने सेवाहरू,
2: दाँत मुख तथा गिजा सम्बन्धी सम्पूर्ण समस्याको चेक जाँच उपचार तथा अपरेशन सेवा,
3: बाङ्गो टिङ्गो नमिलेको दाँत मिलाउने,
2: सास गन्नाउने, गिजा दुख्ने, गिजा सुनिने समस्याको चेक जाँच तथा सफल उपचार,
3: मुख सम्बन्धी सम्पूर्ण समस्याको अपरेशन सेवा
2: र मुखको स्वास्थ्यको सुधार।
4: सम्पर्क बुद्ध इन्टरनेसनल हस्पिटल प्राली, सडक विभाग ओह्रालो घोराई जाँच, फोन नम्बर 0825 63 218।
5: दशकौंदेखि स्वास्थ्य क्षेत्रमा विशेषज्ञ डाक्टरी सेवा दिँदै आइरहेको यस शिव मेडिकलमा निम्न विशेषज्ञ सेवाहरू सुचारू भइरहेको सहज जानकारी गराउँदछौ। नियमित विशेषज्ञ डाक्टरी सेवाहरू, मेडिसिन वरिष्ठ फिजिसियन डाक्टर जित नारायण यादव, प्रसूति तथा स्त्री रोग वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टर रमेश यादव,
6: वरिष्ठ सर्जन डाक्टर रवि आचार्य,
7: हार जोड्ने नशा रोग तथा स्पोर्ट्स मेडिसिन रोग विशेषज्ञ डाक्टर अजय रेग्मी,
8: भिडियो एक्सरे कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर नारायण बोहरा,
9: साथै ईसीजी, टीएफटी, मुटुको भिडियो एक्सरे, इको,
10: इन्डोस्कोपी सेवा,
9: प्रयोगशाला डिजिटल एक्सरे सेवाका साथै अपरेशन सम्बन्धी सेवा तथा सल्लाहको लागि सम्झनुहोस्।
11: नोट, यस शिव मेडिकलमा अब महिलाहरूको भिडियो एक्सरे का लागि कन्सल्टेन्ट रेडियोलोजिस्ट महिला डाक्टर दृष्टि लामी छाने द्वारा भिडियो एक्सरे सेवा भइरहेको सहर्ष जानकारी गराउँदछौ।
5: सम्पर्क शिव मेडिकल हल, हस्पिटल रोड, घोराईदाङ, फोन नम्बर 0825 60 734 र 0825 60 138।
12: मेरुदण्डको नसा च्यापिएको विशिष्टीकृत उपचार तथा पुनर्स्थापना अब घोराईदाङमा। यदि तपाईँको ढाड कम्मर तथा गर्दनको नसा च्यापिएर दैनिक क्रियाकलाप गर्न समस्या भइरहेको छ भने हामी नवीनतम प्रविधि र एकीकृत स्वास्थ्य पुनर्स्थापना माध्यमबाट ढाड कम्मर र गर्दनको दुखाई, लामो समयदेखि नसा च्यापिएर हात खुट्टा झमझम्याउने, सिल्का हान्ने, पोल्ने र लाटो हुने इत्यादि समस्याहरूको सफल उपचार गर्दछौ। थप जानकारीका लागि नयाँ बजार हाट जोड्ने नसा तथा मेरुदण्ड उपचार केन्द्र, घोराई 14 नयाँ बजार दाङ, शहीद लखन पार्कदेखि 50 मिटर उत्तर पुरानो घोराई हस्पिटलको ठिक अगाडि, फोन 0825 63 509 र मोबाइल 98453 65 23।
13: अब बाँकी प्रसंग, विनियोजित बजेटको विषयमा व्यापक असन्तुष्टि व्यक्त भएपछि लुम्बिनी प्रदेशसभा बैठक अनिश्चितकालका लागि स्थगित भएको छ। बुधबार पनि बैठक बस्न सकेन। बिहिबार दिउँसो 1 बजेका लागि बैठक आह्वान गरिए पनि सांसदहरूले बजेट प्रति तीव्र असन्तुष्टि जाहेर गरेपछि बैठक बस्न नसकेको हो। बैठक बस्नुभन्दा 1 घण्टा पहिले नै प्रदेशसभा सचिव दुर्लभ कुमार पुन मगरले बिहिबार सूचना जारी गर्दै अनिश्चितकालका लागि बैठक स्थगित गरिएको जनाउनु भएको छ। मुख्यमन्त्री चेतनारायण आचार्यको आग्रहमा सभामुख तुलाराम घरती मगरले अनिश्चितकालका लागि बैठक स्थगित गर्न निर्देशन गरेको स्रोतले जनाएको छ। प्रदेशसभाको 8 अधिवेशनको 11 बैठकमा विनियोजित बजेट बारे दफावार छलफल हुने कार्यक्रम थियो। बजेट विनियोजनमा विरोध गरेको भन्दै सांसदहरूले तीव्र विरोध गर्दै बजेट पुनरावलोकन गर्न माग गरेका कारण बैठक बस्न नसकेको हो। आजको गणतन्त्र राष्ट्रिय दैनिकमा खबर छ,
14: लुम्बिनी प्रदेश सरकारका सभामुख तुलाराम घरती मगरले अधिकारको माग सँगै नागरिकले आफ्नो कर्तव्य प्रति उस्तिकै जिम्मेवार बन्नुपर्ने बताउनु भएको छ। राष्ट्रिय मानवाधिकार आयोग लुम्बिनी प्रदेशले आयोजना गरेको कार्यक्रममा विश्वव्यापी सार्वजनिक समीक्षा तथा सिफारिशमा स्थानीयकरणमा प्रदेश तथा स्थानीय सरकारको भूमिका विषय कार्यक्रममा बोल्दै सभामुख घरती मगरले यस्तो बताउनु भएको हो। उहाँले संघीय लोकतान्त्रिक व्यवस्थाले नागरिकलाई व्यापक अधिकार र स्वतन्त्रता सुनिश्चित गरेको उल्लेख गर्दै पछिल्लो समय अधिकारको नाममा दुरूपयोग हुने प्रवृत्ति बढ्न थालेको प्रति चिन्ता व्यक्त गर्नुभयो। उहाँले नेपालले संघीय शासन प्रणाली अवलम्बन गरेपछि नागरिक अधिकारहरू थप सुनिश्चित भएको बताउँदै अधिकार सही उपयोगसँगै कर्तव्य निर्वाहमा पनि उत्तिकै इमान्दार र जिम्मेवार हुन आवश्यक रहेको धारणा राख्नुभयो। अधिकार प्राप्त गर्नु मात्र प्राप्त होइन, यसको सदुपयोग गर्दै समाज र राष्ट्रप्रति आफ्नो दायित्व पनि पूरा गर्नुपर्छ। सभामुखले भन्नुभयो, अधिकारसँगै कर्तव्य निर्वाह गर्नुपर्ने सभामुखको धारणा आजको राप्ती पोस्ट दैनिकबाट यो खबर लिएका छौं।
13: दाङको तुलसीपुर स्थित टरीगाउँ विमानस्थलका लागि 25 करोड़ बजेट विनियोजन भएको छ। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको वार्षिक बजेटमा उक्त विमानस्थलका लागि 25 करोड़ समावेश भएको हो। विमानस्थलको धवन मार्गलाई 2500 मिटरसम्म विस्तार गर्न, जग्गा व्यवस्थापन सहित अन्य पूर्वाधार व्यवस्थापन गर्न उक्त बजेट विनियोजन गरिएको दाङ निर्वाचन क्षेत्र नम्बर 3 का प्रतिनिधि सभाका सांसद कमल सुवेदीले बताउनुभयो। उहाँका अनुसार विमानस्थललाई बहुवर्षीय योजना बनाएर स्तर वृद्धि गरिनेछ। विमानस्थलमा विगतमा ठूलो बजेट आउन सकेको थिएन, जसले गर्दा उक्त विमानस्थल विस्तार हुन सकेको थिएन। हाल विमानस्थलको धवन मार्ग 750 मिटर मात्रै हुँदा ठूला जहाज बस्न सकेका छैनन्। अहिले यहाँ 19 सिटी ट्विन अटर मात्रै अवतरण गर्छ। हप्तामा 4 दिन उडान भर्ने भनिए पनि नियमित हुन सकेको छैन। सांसद सुवेदीले भन्नुभयो, स्थानीय स्तरबाट यात्रुले सहज सेवा प्राप्त गर्न सकुन् भनेर बजेट व्यवस्थापनका लागि पहल गरिएको उहाँको भनाइ छ। आजको युगबोध राष्ट्रिय दैनिकमा खबर छ।
14: असारको आधा लागिसक्दा पनि पर्याप्त मात्रामा वर्षात हुन सकेको छैन। यस वर्ष समयमै मनसून भित्रिन नसक्दा खेती समेत भएको छैन। लामो समयको खडेरीले पानीका परम्परागत मुहानहरू 60-70% सुक्दै गएका छन्। पानीका मुहान सुक्दै जाँदा तुलसीपुर क्षेत्रका गाउँदेखि बजारसम्म पानीको हाहाकार मचिएको छ। खानेपानीका लागि आलोपालो शुरू भएको छ। प्रचण्ड गर्मीका कारण तुलसीपुरमा पानीका मुहान सुक्न थालेका छन्। जिल्लाको उत्तरी भेग तुलसीपुर उपमहानगरपालिका वडा नम्बर 3-4 स्थित रहेका धेरै जसो परम्परागत पानीका मुहानहरू सुक्दै गएको तुलसीपुर खानेपानी उपभोक्ता तथा सरसफाई समितिका कोषाध्यक्ष भोला थापाले बताउनुभयो। पानीको मुहान सुकेपछि आलोपालो गरेर पानी वितरण गर्दै आएको कोषाध्यक्ष थापाले बताउनुभयो। अहिले परम्परागत मुहानमा 60-70% पानी कम भएको उहाँले बताउनुभयो। तुलसीपुर खाने पानीलाई अनुमानित आवश्यकै 1.5 करोड़ लिटर दैनिक पानी सप्लाई हुनुपर्नेमा 55,60,000 लिटर पानी प्रति सेकेण्डको रेन्जमा आपूर्ति हुने गरेको उहाँले बताउनुभयो। खडेरीले परम्परागत पानीका मुहान 60% सुके। बालाराम खड्काले आजको गोरक्ष दैनिकमा यो खबर लेख्नु भएको छ।
13: घोराही बजार क्षेत्रमा रहेका विद्यालयका चमेना गृहहरूमा खाद्य स्वच्छता गुणस्तर कायम नभएको पाइएको छ। घोराही उपमहानगरपालिकाको उपभोक्ता हित संरक्षण शाखाको अनुगमनका क्रममा विद्यालयका चमेना गृहमा खाद्य स्वच्छता गुणस्तर कायम नभएको पाइएको हो। उपभोक्ता हित संरक्षण शाखा प्रमुख मोहन सिंह सुनारको नेतृत्वमा बिहिबार गरिएको अनुगमनका क्रममा चमेना गृह र शौचालय नजिकै रहेको चमेना गृहमा तयारी अवस्थामा रहेका खाजाहरूको व्यवस्थित भण्डारण नभएको, चमेना गृहका भण्डारण कक्षहरू अव्यवस्थित रहेको र सरसफाईमा कमजोरी रहेको पाइएको थियो। यस्तै विद्यालयका चमेना गृह विद्यार्थी तथा शिक्षकको स्वास्थ्यमा भन्दा व्यावसायिक रूपमा मात्रै सञ्चालन गरिएको उपभोक्ता हित संरक्षण शाखा प्रमुख सुनारले बताउनुभयो। उहाँका अनुसार सरसफाई तथा खाद्य स्वच्छताका कायम नभएका विद्यालयमा चमेना गृहहरू केहीलाई थप सुधार गर्न समय दिएको छ भने केहीलाई स्पष्टीकरण सोधिएको छ। आजको युगबोध राष्ट्रिय दैनिकमा खबर छ।
14: राजपुर गाउँपालिका 6 गन्दीका शारीरिक रूपमा अपाङ्गता भएकी दुर्गा चौधरीलाई स्वरोजगार बनाउन सहयोग स्वरूप किराना पसल सञ्चालनमा ल्याइएको छ। ग्रामीण महिला उत्थान केन्द्रले निवास संस्था संघको सहकार्यमा 30,000 रूपियाँ बराबरको सहयोग उपलब्ध गराएको दुर्गा किराना पसल सञ्चालनमा ल्याएको हो। पसलको उद्घाटन गाउँपालिका उपाध्यक्ष धनपति देवी यादव र ग्रामीण महिला उत्थान केन्द्रका अध्यक्ष आसमानी चौधरीले संयुक्त रूपमा गर्नुभयो। 3 सन्तानकी आमा दुर्गाले शारीरिक अस्वस्थताका कारण श्रम प्रधान काम गर्न नसक्ने भएपछि घरमै बसेर गर्ने व्यवसाय रोजिएको आजको गोरक्ष दैनिकमा पार्वती बस्नेत यो खबर लेख्नु भएको छ। अब लागू यिनै पत्रिकाहरूले छापेका सम्पादकीय लेख विचार टिप्पणीहरूतर्फ। आजको युगबोध दैनिकमा बनगाड कुपिण्डेमा भए गरेका शैक्षिक प्रयासहरू परिवर्तनका लागि स्तम्भमा जित बहादुर शाहको विचार छापिएको छ। होटल सरसफाईले दिने फाइदा गोविन्द खड्काको विचार छापिएको छ भने उत्पादन वृद्धिलाई प्राथमिकता दिने कहिले शीर्षकमा आजको युगबोध दैनिकमा सम्पादकीय लेखिएको छ।
13: यसै गरी आजको गोरक्ष राष्ट्रिय दैनिकमा जनता भर्सेस सरकार शीर्षकमा सुभाष न्यौपानेको विचार छापिएको छ भने तिरवीको काँचुली फेराई शीर्षकमा डाक्टर विधु प्रकाश कायस्थको विचार छापिएको छ। यसै गरी युवा स्वरोजगारलाई प्राथमिकता शीर्षकमा सम्पादकीय छापिएको छ।
14: त्यसै गरी आजको गणतन्त्र दैनिकमा सार्वजनिक नीतिमा जनविश्वास दीपक ढकालको विचार छापिएको छ। नेपाली समाज सभ्य बाटोमा किन सुरेश कुमार पाण्डेको विचार छापिएको छ भने आजको गणतन्त्र दैनिकमा जनमुखी कार्यक्रम आवश्यक शीर्षकमा सम्पादकीय लेखिएको छ।
13: यसै गरी आजको राप्ती पोस्ट दैनिकमा एउटा रूखको आवसन शीर्षकमा मधुर भट्टराईको पर्याय निबन्ध छापिएको छ। चिया मजदूर शीर्षकमा रिमा केसीको कविता छापिएको छ भने सरोवर नेपालीको अन्तर्तयको वेदना शीर्षकमा कविता छापिएको छ।
14: यिनै खबरहरूसँग हामी कार्यक्रम खबर पत्रिकाको अन्त्यमा आइपुगेका छौं। यति जेलसम्म प्रविधिमा साथ दिने प्रविधिका मित्र सारिकाम चौधरी र कार्यक्रम सुनिदिने तपाईँ सम्पूर्ण श्रोतालाई धेरै धेरै धन्यवाद। कार्यक्रम खबर पत्रिका लिएर भोलि बिहान 6:30 बजे पुनः उपस्थित हुने नै छौ। आजका लागि भने म अमर क्षितिज
13: अनि म देव भूषाल पनि विदा हुन्छौ। नमस्कार।

0: खुशीको खबर खुशीको खबर खुशीको खबर।
1: अब हाम्रै दाङको घोराही हस्पिटल रोड स्थित अत्याधुनिक प्रविधि युक्त हेलिकन सिटी स्क्यान सेवा नयाँ व्यवस्थापनका साथ शुरू भइसकेको सबैमा सहर्ष जानकारी गराउँदछौ।
0: सम्पर्क घोराही सिटी स्क्यान सेन्टर प्राली हस्पिटल रोड घोराही दाङ। सम्पर्क फोन नम्बर 082-590-847 082-590-847।
2: भेनेजुएलामा केही सेकेन्डको फरकमा गएका दुई शक्तिशाली भूकम्पपछि उद्धार जारी, सयौंको मृत्यु। र विश्वकप फुटबलमा जर्मनीलाई पराजित गर्दै इक्वेडर नकआउट चरणमा प्रवेश, जापान र स्वीडेन बराबरीमा।
3: सूर्यको विकिरण बढ्दैछ, आँखा कमजोर हुँदैछ, ग्लोबल वार्मिङ, आँखामा रोग, अरू थुप्रै समस्या, तर समाधान पशुपति आई केयर सेन्टरमा विज्ञ आँखाका डाक्टरहरूसँगै आँखा चेक गर्ने अत्याधुनिक उपकरणहरू पनि छन्। हाम्रो आँखालाई सुरक्षा दिने उच्च क्वालिटीका पावर ग्लास र फ्रेमहरू उपलब्ध छन्। अब ढुक्क हुनुहोस्, पशुपति आई केयर सेन्टरले तपाईँको आँखाको रक्षा गर्नेछ। पशुपति आई केयर सेन्टर, कपासी दान। सम्पर्क नम्बर 98-43-00-8804 98-43-00-8804 www.pashupatiicare.com।
2: समाचार विस्तारमा। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाको महाधिवेशन अन्तर्गत केन्द्रीय सदस्यहरूको अन्तिम मत परिणाम सार्वजनिक भएको छ। केन्द्रीय सदस्यमा सबैभन्दा बढ़ी मत अर्थमन्त्री समेत रहनुभएका डाक्टर सोनिम वाग्लेले पाउनु भएको छ। वाग्लेले खुलातर्फ 2607 मत प्राप्त गर्नुभयो भने प्रवासबाट 49 मत गरी 2656 मत प्राप्त गर्नुभएको छ। त्यस्तै दोस्रो धेरै मत कानून मन्त्री समेत रहनुभएकी नेता सुविता गौतमले पाउनु भएको छ। रासोपा निर्वाचन आयोगका अनुसार उहाँले 2594 मत पाउनु भएको छ। त्यस्तै शिशिर खनालले 2495, मनिष झाले 2337, गणेश पराजुलीले 2045, गोविन्द पुर्लाकोटीले 2184, विपिन आचार्यले 2126, शंकर श्रेष्ठले 1484, क्रान्ति शिखा दिटालले 1499 मत प्राप्त गर्नुभएको छ। राजुनाथ पाण्डेले 1812, अनुष्का श्रेष्ठले 1353, तोसीमा कार्कीले 2257, विराज भक्त श्रेष्ठले 2094 मत प्राप्त गर्नुभएको छ। यसैगरी पदाधिकारीका लागि सकेसम्म सर्वसम्मतको प्रयास भइरहेको छ। सर्वसम्मत नभए निर्वाचनको पनि तयारी भइरहेको छ। रासोपाको विधानमा सभापति, वरिष्ठ नेता, उपसभापति, एकजना महिला सहित तीनजना, महामन्त्री दुईजना, सहमहामन्त्री एक महिला सहित पाँचजना, कोषाध्यक्ष एकजना, सहकोषाध्यक्ष दुईजना, एकजना प्रवक्ता र सहप्रवक्ता तीनजना रहने गरी पदाधिकारी बन्ने व्यवस्था छ। 19 सदस्यीय पदाधिकारी रहने रासोपामा 3 उपसभापति मध्ये एकजना मनोनित गर्ने व्यवस्था रासोपाको विधानले गरेको छ। यस्तै 2 महामन्त्री मध्ये एकजना र 5 सहमहामन्त्री मध्ये दुईजना मनोनित हुने व्यवस्था विधानमा छ। पार्टी सभापतिमा रवि लामेछाने निर्विरोध निर्वाचित भइसक्नु भएको छ। गृहमन्त्री सुदन गुरूङले लागू औषधको आपूर्ति श्रृंखला जरासम्मै पुगेर तोड्न प्रहरी प्रशासनलाई सक्रिय रूपमा परिचालन हुन निर्देशन दिनुभएको छ। अन्तर्राष्ट्रिय लागू औषध नियन्त्रण तथा ओसार प्रसार विरूद्धको दिवसका अवसरमा आज जारी सन्देशमा उहाँले लागू औषधको नियन्त्रणलाई औपचारिक कार्यक्रममा सीमित नराखी यसको आपूर्ति श्रृंखला नै तोड्ने अभियान सञ्चालन गर्नुपर्नेमा जोड़ दिनुभयो। गृहमन्त्री गुरूङले विभिन्न अध्ययन प्रतिवेदनले लागू औषधको अवैध ओसार प्रसार बढ़दो देखाएको उल्लेख गर्दै सरकारले लागू औषधलाई सामाजिक चुनौतीका रूपमा लिएर लागू औषधको अन्त्यको शुरूआत गर्ने अभियान सञ्चालन गर्ने नीति लिएको पनि जानकारी दिनुभएको छ। उहाँले लागू औषधको ओसार प्रसार र दुरूपयोग सामाजिक विकृति मात्र नभई राष्ट्रिय सुरक्षा, अर्थतन्त्र र जनस्वास्थ्यसँग जोड़िएको सीमा वार पार हुने संगठित अपराध भएको उल्लेख गर्दै यस्ता आपराधिक सञ्जाल भत्काउन कानून कार्यान्वयनमा कड़ाई, अन्तर्निकाय समन्वय र आवश्यक कानूनी सुधारलाई निरन्तरता दिइने बताउनुभयो। गृहमन्त्री गुरूङले लागू औषध नियन्त्रणका लागि रोकथाम, नियन्त्रण तथा दुर्व्यसनमा परेकाहरूको उपचार र पुनस्थापनालाई सरकारले प्राथमिकतामा राखेको उल्लेख गर्नुभएको छ। उहाँले स्थानीय तह, विद्यालय, टोल, विकास संस्था, युवा क्लब, आमा समूह, नागरिक समाज, संचार माध्यम तथा सबै सरकारवालालाई सामाजिक साझेदारी मार्फत लागू औषध विरूद्धको अभियानमा सक्रिय सहभागिताका लागि पनि आह्वान गर्नुभएको छ। शिक्षा तथा खेलकुद मन्त्री एवं सरकारका प्रवक्ता सस्मित पोखरेलले राष्ट्रिय परीक्षा बोर्डको नतिजा प्रकाशन प्रक्रिया समयमै र पारदर्शी रूपमा सम्पन्न भएको स्पष्ट पार्नु भएको छ। सामाजिक सञ्जाल फेसबुक मार्फत आफ्नो धारणा सार्वजनिक गर्नुहुँदै मन्त्री पोखरेलले नतिजा प्रकाशनमा कुनै हतारो नगरिएको स्पष्ट पार्नुभयो। नतिजा प्रकाशनलाई लिएर भइरहेको आन्दोलनप्रति लक्षित गर्दै उहाँले लोकतान्त्रिक समाजमा शान्तिपूर्ण रूपमा आफ्नो धारणा राख्न पाउने अधिकारको सरकारले सम्मान गर्ने उल्लेख गर्नुभयो। तर आन्दोलनरत विद्यार्थीहरूप्रति सामाजिक सञ्जालमा भइरहेका केही नकारात्मक तथा असम्मानजनक टिप्पणीप्रति उहाँले गम्भीर ध्यानाकर्षण भएको जनाउनु भएको छ। मन्त्री पोखरेलले शान्तिपूर्ण रूपमा आन्दोलन गरिरहेका कुनै पनि व्यक्ति वा समूहप्रति सामाजिक सञ्जालमा दुर्व्यवहार गाली गलौज वा असम्मानजनक टिप्पणी नगर्न पनि अनुरोध गर्नुभएको छ। राष्ट्रिय पाठ्यक्रम प्रारूप 2076 समय सापेक्ष पुनरावलोकन गर्न गठित कार्यदलले विद्यालय तहको पाठ्यक्रम पुनरावलोकन गर्न सरकारवालासँग राय सुझाव मागेको छ। शैक्षिक वर्ष 2080 राष्ट्रिय पाठ्यक्रम प्रारूप 2076 को 5 वर्षीय चक्र पूरा भएकाले त्यसमा पुनरावलोकन गर्न पाठ्यक्रम विकास केन्द्रले आफ्नो वेबसाइट मार्फत सार्वजनिक रूपमा राय सुझाव माग गरेको हो। सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमिल सिन्हाले जनताको विश्वास गुमी संचार माध्यमको अस्तित्वमाथि नै प्रश्न उठ्ने बताउनु भएको छ। चितवनमा हिजो संचारकर्मीसँग कुरा गर्दै मन्त्री तिमिल सिन्हाले आफ्नो भूमिका र जिम्मेवारी बारे गम्भीर समीक्षा गर्दै संचारकर्मीलाई आत्ममूल्यांकन गर्न आग्रह गर्नुभयो। मन्त्री डाक्टर तिमिल सिन्हाले सबै सरकारवालासँग संवाद गरी आवश्यक नीति नियम र कानून संशोधन मार्फत संचार क्षेत्रको सुदृढीकरणका लागि सहकार्य गर्न सरकार तयार रहेको पनि बताउनुभयो। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले हाल करिब 10,000 भाइल एन्टी रेबिज खोप मौजदात रहेको जनाएको छ। मन्त्रालयका सहप्रवक्ता डाक्टर समीर कुमार अधिकारीले हाल केन्द्रीय प्रादेशिक तथा जिल्ला स्तरीय अस्पतालको भण्डारणमा 10,011 भाइल एन्टी रेबिज खोप मौजदात रहेको जानकारी दिनुभयो। उहाँका अनुसार विश्व स्वास्थ्य संगठनको सहयोगमा 2,500 भाइल एन्टी रेबिज खोप प्राप्त भइसकेको र थप 4,500 भाइल खोप आगामी केही दिनभित्रै प्राप्त हुने सुनिश्चित भएको छ। मन्त्रालयले स्थानीय तहलाई कुकुर तथा अन्य जनावरको टोकाई व्यवस्थापन तथा आवश्यक खोप सेवाको सहजीकरण गर्न अनुरोध समेत गरेको छ। राष्ट्रपति रामचन्द्र पौडेलले वैकल्पिक विकास वित्त परिचालन विधेयक 2083 प्रमाणीकरण गर्नुभएको छ। राष्ट्रपति पौडेलले प्रतिनिधि सभाको बैठकबाट पारित भई प्रमाणीकरणका लागि पेश हुन आएको विधेयक नेपालको संविधान बमोजिम प्रमाणीकरण गर्नुभएको राष्ट्रपतिको कार्यालयका प्रवक्ता रितेश कुमार साक्यद्वारा हिजो जारी विज्ञप्तिमा उल्लेख छ। सशस्त्र प्रहरी बलले मनसूनजन्य विपद प्रतिकारका लागि देशका विभिन्न 54 स्थानमा अस्थायी मनसून प्रतिकारीय बेस स्थापना गरेको छ। सशस्त्र प्रहरीका कार्यालयबाट विपद उद्धारमा परिचालन हुन समय लाग्ने विपदजन्य स्थानको पहिचान गरी कोशी प्रदेशमा 6, मधेसमा 11, बागमतीमा 16, गण्डकीमा 4, लुम्बिनीमा 7, कर्णालीमा 2 र सुदूरपश्चिम प्रदेशमा 8 अस्थायी बेस स्थापना गरिएको हो। सशस्त्र प्रहरीले हिमाल पहाड़ र तराईका 16 स्थानमा स्थायी रूपमा विपद व्यवस्थापन बेस स्थापना गरी आवश्यक जनशक्ति र स्रोत साधनलाई तयारी अवस्थामा राखेको सशस्त्र प्रहरीका प्रवक्ता एवं सशस्त्र प्रहरी नायब महानिरीक्षक नेत्रबहादुर कार्कीले बताउनुभयो। यस वर्षको मनसूनजन्य विपदसँग जुझ्न 8,180 सशस्त्र प्रहरी कर्मचारीलाई 24 घण्टा तयारी अवस्थामा राखिएको जानकारी दिँदै उहाँले यही असार मसान्तसम्म सम्पूर्ण सशस्त्र प्रहरीलाई विपद व्यवस्थापन अनुशिक्षण तालिम प्रदान गरिने बताउनुभयो। यसैबीच राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले यस वर्षको मनसूनमा सरदरभन्दा कम वर्षाको आकलन गरिए पनि मनसूनजन्य विपदबाट देशभर करिब 51,886 घरधुरीका करिब 2,26,661 जनसंख्या प्रभावित हुने जनाएको छ। भोजपुरको पौवादुङमा गाउँपालिकाले ग्रामीण क्षेत्रका सड़क पूर्वाधार सुधारलाई प्राथमिकतामा राख्दै राष्ट्रिय रोजगार कार्यक्रम मार्फत काम अघि बढ़ाएको छ। स्थानीय स्तरमै रोजगारी सृजना गर्दै विकास निर्माणका कामलाई तीव्रता दिने उद्देश्यसहित गाउँपालिकाका सबैवटामा कार्यक्रम सञ्चालन भइरहेको हो। भोजपुरबाट संवाददाता गणेश विष्टको रिपोर्ट।
4: भोजपुरको पौगादुमा गाउँपालिकाले ग्रामीण क्षेत्रका सड़क पूर्वाधार सुधारलाई प्राथमिकतामा राख्दै राष्ट्रिय रोजगार कार्यक्रम मार्फत काम अघि बढ़ाएको छ। स्थानीय स्तरमै रोजगारी सिर्जना गर्दै विकास निर्माणको कामलाई तीव्रता दिने उद्देश्य सहित गाउँपालिकाका सबै वडामा कार्यक्रम सञ्चालन गरिएको हो। गाउँपालिकाका रोजगार शाखा संयोजक टेकबहादुर खड्काका अनुसार कार्यक्रम मार्फत गाउँपालिकाका छवटै वडाका 85 जना स्थानीयलाई 100 दिनसम्म रोजगार प्रदान गरिएको छ।
5: बजेट कार्यक्रम 31,72,000 माथिबाट संघीय सशक्त अनुदान र 31,72,000 गाउँपालिकाको पारिश्रमिकतामा अनुदान प्लस त्यसमा 18,00,000 अन्य निर्माण सामग्री र ढुवानीको लागि बजेट विनियोजन भएको छ। यसमा अब हामीले मुख्य गरेर ग्रामीण सड़कमा सोलिङ गर्ने कार्यक्रम बढी कार्यान्वयन गरिरहेको छ।
4: हालसम्म 25 किलोमिटर नाली निर्माण, 5 किलोमिटर सड़क सोलिङ, 20 किलोमिटर क्षेत्रको झाडी फडानी तथा सरसफाई गर्ने काम सम्पन्न भएको छ। यसै गरी 100 मिटर सिडीसहितको पैदल मार्ग निर्माण गरिँदा दुर्गम बस्तीका नागरिकलाई आवाजात्मक सस्ता पुगेको छ। गाउँपालिका उपाध्यक्ष जोसन राईले कार्यक्रमले स्थानीय नागरिकको जीविकोपार्जनमा प्रत्यक्ष टेवा पुगेको साथै श्रम आधारित विकासको अवधारणा व्यवहारमा उतार्न सहयोग पुगेको बताउनुभयो।
6: समग्रमा पौगादुङमा गाउँपालिका भित्रका जो स्थानीय नागरिकहरू छन् उनीहरूको जीविकोपार्जन सँगसँगै जोड्दै बाटोहरूलाई पनि स्थायित्व दिनका लागि हामीले राष्ट्रिय रोजगार कार्यक्रम सँगसँगै जोडेर अन्य विभिन्न कार्यक्रमहरूसँग जोडेर पनि हामीले कसरी हुन्छ जुन पहिले ट्र्याक ओपन गरिएको बाटोहरू थियो त्यो बाटोहरूको स्तर उन्नति गरिरहेका छन्।
4: गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवीन भट्टराईले सड़क पूर्वाधारलाई वर्षैभरि सञ्चालन योग्य बनाउने लक्ष्य सहित स्तर उन्नतिमा जोड़ दिएको स्पष्ट पार्नुभयो।
7: विशेष गरेर स्तर उन्नतिको विषयमा सोलिङको कामहरू चाहिँ राष्ट्रिय रोजगार मार्फत धेरैभन्दा धेरै गरिरहेछौँ भने साइडबाट नालाहरू पठाउने कामहरू गरिरहेछौँ र हाम्रो विपद व्यवस्थापन तर्फको खर्चबाट चाहिँ हामीले पहिरो पन्छाउने कामहरू गरिरहेछौँ। त्यसो बाटोहरूमा ग्राभलको कामहरू पनि हामीले अगाडि बढाएका छौँ।
4: गाउँपालिकाले रोजगारी सिर्जना सँगै सड़क सञ्जाललाई गुणस्तरीय र दिगो बनाउँदै आर्थिक गतिविधि विस्तार गर्ने लक्ष्य सहित अघि बढ़ाएको काम प्रशंसा गरिरहेको स्थानीयको भनाई छ। गणेश विष्ट, रेडियो नेपाल, भोजपुर।
8: बाँकी समाचार। उपराष्ट्रपति रामसाय प्रसाद यादवसँग नेपाल स्थित अमेरिकी दूतावासका कार्यवाहक राजदूत स्कट अर्बमले भेटवार्ता गर्नुभएको छ। लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा भएको भेटमा उहाँहरूबीच नेपाल र अमेरिका बीचको द्विपक्षीय सम्बन्धका विविध आयामबारे विचार विमर्श भएको थियो। सो अवसरमा उपराष्ट्रपति यादवले आगामी वर्ष मनाइने नेपाल अमेरिका कूटनीतिक सम्बन्ध स्थापनाको 80 वार्षिकोत्सव, दुई देशबीचको दीर्घकालीन मित्रता र साझेदारीलाई प्रतिविम्बित गर्ने एक महत्वपूर्ण कोषे ढुङ्गाका रूपमा रहने विश्वास व्यक्त गर्नुभयो। भेटमा कार्यवाहक राजदूत स्कट अर्बमले नेपाल र अमेरिका बीचको सम्बन्ध दीर्घकालीन, ऐतिहासिक तथा बहुआयामिक रहेको उल्लेख गर्दै यसलाई अझ उच्च स्तरमा पुर्याउन अमेरिका इच्छुक रहेको बताउनुभयो। अब अन्तर्राष्ट्रिय समाचार। भेनेजुएलाको राजधानी काराकास नजिक हिजो लगातार दुई शक्तिशाली भूकम्प जाँदा कम्तीमा 188 जनाको मृत्यु भएको छ भने 1,500 भन्दा बढ़ी घाइते भएका छन्। भग्नावशेषमा अझै धेरै मानिस फँसेको आशंका गरिएकाले मृतकको संख्या बढ़न सक्ने अनुमान गरिएको छ। 7.2 म्याग्नेच्युडको पहिलो भूकम्प गएको केही सेकेण्डपछि 7.5 म्याग्नेच्युडको दोस्रो भूकम्प गएको थियो। दुवै भूकम्प जमीनको सतह नजिक भएकाले ठूलो क्षति भएको जनाइएको छ। राजधानी काराकास र तटीय शहर ला गायुरामा धेरै भवन भत्किएका छन्। उद्धारकर्मीहरूले भग्नावशेषबाट जीवित व्यक्तिहरूको खोजी जारी राखेका छन्। अन्तरिम राष्ट्रपति डेल्सी रोड्रिगेजले देशमा संकटकाल घोषणा गर्दै उद्धार तथा राहत कार्य तीव्र पारिएको जानकारी दिनुभएको छ। सन् 1967 पछि काराकास क्षेत्रमा आएको यो सबैभन्दा ठूलो भूकम्प हो भने सन् 1990 यताकै दोस्रो शक्तिशाली भूकम्प भएको अमेरिकी भूगर्भ सर्वेक्षणले जनाएको छ। अब आर्थिक समाचार।
9: यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
10: समस्या समाधानका लागि पहल गर्ने सरकारी आश्वासनपछि बन्द रहेका झापा र इलामका चिया उद्योग बिहिबारदेखि पुनः सञ्चालनमा आएका छन्। नेपाल चिया उत्पादक संघले बिहिबार एक विज्ञप्ति जारी गरी सरकारबाट चिया क्षेत्रका समस्या समाधान गर्ने आश्वासन प्राप्त भएकोले उद्योग पुनः सञ्चालन गर्ने निर्णय भएको जनाएको हो। चिया निर्यातमा देखिएका व्यापारिक तथा प्राविधिक समस्या समाधान गर्न कार्यदल गठन गर्ने सरकारको निर्णयलाई संघले सकारात्मक रूपमा लिएको र चिया क्षेत्र खुल्ला गर्ने निर्णय भएको विज्ञप्तिमा चिया उल्लेख छ। भारतीय चिया बोर्डले लागू गरेको नयाँ नियमका कारण नेपाली चिया निर्यातमा अवरोध उत्पन्न भएपछि उद्योगीहरूले असार 1 गतेदेखि उद्योग बन्द गरेका थिए भने सरकारले समस्या समाधानका लागि असार 8 गते कार्यदल गठन गरेको थियो। बिहिबारदेखि झापाका 30 सिटीसी चिया उद्योग पुनः सञ्चालनमा आएको र अन्य जिल्लाका चिया उद्योग पनि क्रमशः खुल्ने नेपाल चिया उत्पादक संघका वरिष्ठ उपाध्यक्ष शिव गुप्ताले बताउनुभयो। नेपाल चेम्बर अफ कमर्सले आगामी आर्थिक वर्षको मौद्रिक नीतिलाई लगानी उत्पादन तथा निजी क्षेत्र मैत्री बनाउन नेपाल राष्ट्र बैंकलाई आग्रह गरेको छ। चेम्बरका अध्यक्ष कमलेश कुमार अग्रवालको नेतृत्वको टोलीले राष्ट्र बैंकका गवर्नर डाक्टर विश्वनाथ पौडेलसँग भेट गरी व्यवसायीका समस्या समाधान हुने गरी मौद्रिक नीति ल्याउन आग्रह गरेको हो। भेटमा चेम्बरले मुलुकले 7% आर्थिक वृद्धि हासिल गर्न 20% भन्दा बढी कर्जा प्रवाह गर्ने गरी मौद्रिक नीति ल्याउन आग्रह गरेको हो। चेम्बरले विगत 5 वर्षदेखि अर्थतन्त्र सुस्त रहेको र निजी क्षेत्रको मनोबल कमजोर भएकोले मौद्रिक नीतिमा आर्थिक गतिविधि विस्तारलाई प्राथमिकता दिन माग गरेको छ। यस्तै एकल अंकको ब्याज दरलाई स्थायी नीति बनाउन, बैंक दरलाई 5% झार्न र स्प्रेड दरलाई 3.5% सीमित गर्न आग्रह गरेको चेम्बरका अध्यक्ष अग्रवालले बताउनुभयो। वीरगंज भन्सार कार्यालयले चालू आर्थिक वर्षको 11 महिनामा करिब 2 खर्ब 21 अर्ब रूपियाँ राजस्व संकलन गरेको छ। कार्यालयले चालू आर्थिक वर्षमा 2 खर्ब 49 अर्ब 19 करोड़ राजस्व संकलन गर्ने लक्ष्य राखेकोमा पहिलो 11 महिनाको अवधिमा लक्ष्यको 98% राजस्व संकलन भएको वीरगंज भन्सार कार्यालयका सूचना अधिकारी उदय सिंह विष्टले बताउनुभयो। वीरगंज भन्सार कार्यालयले गत आर्थिक वर्षको पहिलो 11 महिनामा 2 खर्ब 3 अर्ब 81 करोड़ राजस्व संकलन गरेकोमा चालू आर्थिक वर्षमा करिब 9% बढ़ी राजस्व संकलन गरेको हो। चालू आर्थिक वर्षको 11 महिनामा वीरगंज नाका हुँदै 8 खर्ब 90 अर्ब 7 करोड़ मूल्य पर्ने वस्तु तथा सामान भित्रिएको छ भने 79 अर्ब 66 करोड़ मूल्य पर्ने वस्तु तथा सामान विदेशी मुलुक निर्यात भएको वीरगंज भन्सार कार्यालयले जनाएको छ। नेपाली शेयर बजार मापक नेप्से परिसूचक बिहिबार 8.5 अंकले घटेर 2651.52 अंकमा कायम भएको छ। बिहिबार 338 कम्पनीका 64,80,000 किता शेयरहरू 2 अर्ब 83 करोड़ रूपियाँ मूल्यमा खरिद बिक्री भएको नेप्सेले जनाएको छ।
11: केशव ढुङ्गाना, अब खेल समाचार। फिफा विश्वकप अन्तर्गत समूह एकबाट 1-7-3 टोली नकआउट चरणमा प्रवेश गरेका छन्। आज बिहान भएका 2 खेलको नतिजापछि 3 टोली एकैचोटि नकआउटमा प्रवेश गरेका हुन्। आज भएको खेलमा ट्युनिसियामाथि 3-1 गोल अन्तरको सहज जित दर्ता गर्दै नेदरल्याण्ड 7 अंकसहित समूह विजेता बनेर नकआउटमा पुग्यो। यस्तै जापान र स्वीडेन बीचको खेल 1-1 गोलको बराबरीमा रोकिँदै 2 टोली नकआउटमा प्रवेश गरे। अन्तिम खेलको बराबरी नतिजापछि जापान 5 अंकसहित समूहको उपविजेता बनेर नकआउटमा गयो भने 4 अंकसहित तेस्रो बनेको स्वीडेन पनि नकआउटमा पुग्यो। यो समूहमा रहेको अर्को टोली ट्युनिसिया भने 1 खेल पनि नजितेर विश्वकप 2026बाट बाहिरिएको छ। यसअघि जर्मनीलाई हराउँदै इक्वेडर फिफा विश्वकप फुटबल प्रतियोगिताको नकआउट चरणमा प्रवेश गरेको छ। गैराति भएको खेलमा जर्मनीलाई 2-1 गोल अन्तरले पराजित गर्दै इक्वेडर नकआउट चरणमा प्रवेश गरेको हो। अर्को खेलमा कुरासाओ विरूद्ध जित निकाल्दै आइवरी कोस्टले नकआउट चरणको यात्रा सुनिश्चित गरेको छ। आइवरी कोस्टले कुरासाओ विरूद्ध 2-0 गोल अन्तरको जित निकालेको हो। यस्तै इक्वेडर पनि तेस्रो भएका टोलीमध्ये उत्कृष्ट 8मा पर्दै नकआउट चरणमा पुगेको छ। जर्मनी यसअघि नै नकआउट चरणमा प्रवेश गरिसकेको टोली हो। अब मौसम सम्बन्धी जानकारी। आज देशका हिमाली र पहाड़ी भूभागका थोरै स्थानमा वर्षाको सम्भावना छ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका केही स्थानहरूमा तातो लहर तथा बागमती र गण्डकी प्रदेशका तराई भूभागका केही स्थानमा पनि तातो दिन हुने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। गत 24 घण्टामा काठमाडौँ उपत्यकामा मापन गरिएको अधिकतम तापक्रम 31 र न्यूनतम तापक्रम 20.5 डिग्री सेल्सियस रहेको छ। आज दिउँसो काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम 29-31 डिग्री सेल्सियसका बीच रहने अनुमान गरिएको छ। काठमाडौँ उपत्यकामा सूर्योदय आज बिहान 5:04 भयो भने सूर्यास्त भरे साँझ 7:10 हुनेछ।
12: वाउ राज, कस्तो राम्रो जुत्ता लगाएको।
13: मेड इन दंगाली हो नि त, राम्रो त भइहाल्छ नि।
12: तिम्रो घुमाएर कुरा गर्ने बानी अझै गएको छैन है, सिधै भन न, कहाँबाट ल्यायो यो जुत्ता?
13: मैले सही कुरा गरेको छु, तिमी कुरो बुझ्दैनौ। दंगाली सु मेटेरियल सेन्टरबाट ल्याएको।
12: मेरो खुट्टा हो कि जुत्ता नै यस्तै हो, कति टिक्दैन भने
13: एकपटक दंगालीबाट किनेर हेर न।
12: लौ त म दंगाली सु मेटेरियल सेन्टरतिर गइहाले है।
14: राप्ती अञ्चलकै पहिलो छाला तथा जुत्ताहरू पाइने एक मात्र पसल।
13: स्कुल जुत्ता, अफिस जुत्ता, कन्भर्स, स्पोर्ट जुत्ता तथा
15: का बनाने संपूर्ण सामान होलसेल तथा फुटकर में पाइन।
16: अब दंगाली सु मेटेरियल सेंटर संगे नया व्यवस्थापन का साथ दंगाली गार्मेन्ट एंड स्कूल यूनिफॉर्म बाट संपूर्ण विद्यालय का जूता टाई बेल्ट ट्रैक सुट पनि सुपथ मूल्य में बिक्री वितरण भइरहेको छ।
17: दंगाली सु मेटेरियल सेंटर एकता टोल अल्फा बोर्डिंग संगे साथी को घर में
15: प्रोप्राइटर सोमराज रैदास।
18: संपर्क फोन नंबर 0825367775।
15: संपर्क नंबर 98478273।
19: हजुर हामी दिन्छौ तपाईलाई संतुष्टि एक पटक में आएर त हेर्नुहोस् दंगाली सु मेटेरियल सेंटर में।
1: के तपाईं दाँत तथा गिजा सम्बन्धी कुनै पनि समस्याबाट पीड़ित हुनुहुन्छ? यदि हुनुहुन्छ भने दाङ घोराई न्यू रोड स्थित गणेश चित्रालयको अगाडि रहेको डायनामिक डेन्टल क्लिनिकमा विगत लामो समयदेखि काम गरी अनुभव संगाल्नु भएका सिनियर डेन्टल सर्जन डाक्टर रश्मिता बस्नेत र सिनियर डेन्टल सर्जन डाक्टर रञ्जना खनालद्वारा सेवा दिँदै आइरहेको सहर्ष जानकारी गराउँदछौ।
20: किराले खाएको दाँत निकाल्ने,
21: शल्यक्रिया गरेर जटिल दाँतहरू निकाल्ने,
20: खाली ठाउँमा दाँत राख्ने,
21: दाँतको जरीदेखि उपचार गर्ने,
20: भएको दाँतमा खुलो राख्ने, दाँत सफा गर्ने, तार बाँध्ने, दाँत र गिजा सम्बन्धी मुख भित्रको सबै रोगको उपचार सेवा।
21: लेजर विधिद्वारा किराले खाएको दाँतमा सिमेन्ट भरिनुका साथै चाँदी र सिसा पनि भरिन्छ।
1: सम्पर्क डायनामिक डेन्टल क्लिनिक घोराई न्यू रोड गणेश चित्रालयको अगाडि। सम्पर्क फोन नम्बर 082-595-466 98-29-81-50-53।
22: आया, मम्मी मम्मी दाँत दुख्यो।
23: मम्मी मेरो दाँत बङ्गो आयो, साथीहरू सधैँ जिस्काइरहन्छन्, स्कुलमा जान लाज लाग्ने भइसक्यो।
24: हेलो श्रीमानज्यू, मेरो पनि दाँत गिजाको समस्या समाधान गर्नु पर्यो क्या?
25: तिमीलाई थाहा छैन र अन्तर्राष्ट्रिय जर्मन प्रविधिको ओपिजी एक्सरे सहित सस्तो र सुलभ उपचार गर्ने बिआर डेन्टलमा गए भइहाल्यो नि। लौ हिँड।
23: राप्ती अञ्चलको सुविधा सम्पन्न अत्याधुनिक प्रविधिको विकास सँगै सुरु गरिएको बिआर डेन्टल खोराईमा
25: दाँत गिजा मुख तथा अनुहारका हाडहरू भाँचिएमा वा उपचार गर्नु परेमा सम्पर्क गर्नुहोला।
1: लामो समय फिलिपिन्स बङ्गलादेशका विभिन्न अस्पतालमा अनुभव प्राप्त वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडोन्टिक डाक्टर विपिन भूषाल, सीएमएस चितवनबाट डेन्टल सर्जन डाक्टर रचना घिमिरे, डेन्टल सर्जन डाक्टर आस्था खत्रीद्वारा बिरामीको दैनिक रूपमा जाँच तथा उपचार भइरहेको छ।
26: सावधान, उस्ता उस्तै नामबाट नझुक्किनुहोला है। बिआर डेन्टलमा दाँत मिलाउनका लागि सम्झनुहोस् डाक्टर विपिन भूषाल।
27: सम्पर्क बिआर डेन्टल न्यू रोड साझेदारी टोल यामाहा शोरूम नजिकै।
25: सम्पर्क फोन नम्बर 082-595-222।
23: जु रोड सुटी पुकार खोइनी जस्ता सुटीजन्य पदार्थ सेवन नगरौ, क्यान्सरबाट बचौ। रेडियो मध्य पश्चिम र बिआर डेन्टलको सहकार्यमा जारी सन्देश।
28: महासेवन दीर्घ जीवन, दैनिक रूपमा मह सेवन गर्ने बानीले शक्ति स्फूर्ति र जाँगर बढ्नुको साथै रोग प्रतिरोधात्मक क्षमता बढाउँछ।
29: दम र कफ हटाउन, उच्च रक्तचाप नियन्त्रण गर्न, मुटु सम्बन्धी रोगबाट जोगाउन, रक्त शुद्धिकरण गर्न, पाचन प्रणाली मजबुत बनाउन, आन्द्रा र मृगौला स्वस्थ राख्न, भोकलाई नियन्त्रणमा राख्न, तौल घटाउन, पोतो डन्डी फोर हटाउन, अनुहारमा चमक ल्याउन समेत मह सेवन अनिवार्य छ।
28: हरेक बिहान मन तातो पानीमा मह सेवन गरेर खाँदा यी सबै लाभहरू पाइन्छ। महमा 84 व्यञ्जन मध्ये फ्याट बाहेक सबै तत्त्वहरू पाइन्छ।
30: शुद्ध महका लागि कहाँ जाने त?
31: ल घोराही 16 सरा चौकमा रहेको दाङ हनीमा जाने नि।
30: हजुर, हामी कहाँ महको शुद्धताको ग्यारेन्टीका साथै प्रत्येक वर्ष खाद्य परीक्षण गरिन्छ। प्रशोधित मह उपलब्ध हुनुका साथै सहुलियत दरमा मह प्राप्त गर्न सकिन्छ।
32: शुद्ध मह तथा मौरी जन्य सामग्री पाइने एक मात्र स्थान दाङ हनी प्रोडक्सन सेन्टर घोराईश्वर सर्राचो। सम्पर्क व्यक्ति रामहरि शर्मा।
33: सम्पर्क मोबाइल नम्बर 98578-31-840 र 98478-20-440।
32: 100% शुद्धता नै हाम्रो प्रतिबद्धता हो।
34: सक्कु बुढी बुबा, दाई बाबा, दादु भैया, दिदी बाबु उक्र लौ खबर सुने।
35: सक्कु जे लौ खबर सुने।
34: 300 सैया की संजीवनी टीचिंग अस्पताल आप अपनो कनक सेवा मा।
35: आप बिराम पर्ल से बिरुवा करक लाग दान से बाहर जाइनी पर्ना।
34: छुट्टी छुट्टी से भारी हो सक्कु मेरक रुवागक बिरुवा करक लाग ई संजीवनी टीचिंग अस्पताल हन सक्कु जन समझी।
35: हमार संजीवनी टीचिंग अस्पताल के सेवा करना असीम मेर के बा।
34: ओपीडी सेवा, भर्ना सेवा,
35: सकुमिक ऑपरेशन सेवा,
34: आईसीयू सेवा, रेडियोलॉजी सेवा,
35: अस्पताल के रात दिन 24 घंटा इमरजेंसी लैब और फार्मेसी सेवा। संपर्क करना अस्पताल के ठेकाना
34: संजीवनी टीचिंग हॉस्पिटल घोराई उपमहानगरपालिका ओडा नंबर 3 बरगदुआ दाङ। संपर्क फोन नंबर 97090-65225,
35: 0825-91-101, 0825-91-103, 591-104, 591-105।
0: सीता के हो तिमलाई घुमसोर बसी छौ के हुन नि बिहे भएको छ 6 वर्ष भइसक्यो बच्चा बच्चेको लागि कति ठाउँ देखाए कति ठाउँ तर केही सिप चलिन अब त आश्रय मरिसक्यो के कुरा गर्छ तिमीले हाम्रै घरैमा शिशु क्लिनिक अफ फर्टिलिटी सञ्चालनमा आछ त त्यहाँ त निसन्तानपन सम्बन्धी समस्याको सबै उपचार हुन्छ त्यसै आचार हुन्छ कति लामो समयदेखि बच्चा बच्ची नभएको त्यहाँ गएर भइरहेछ त्यही भएर ढुक्क भएर त्यही जाऊ
2: ए ठिकै छ म जानु त धेरै अब तिमीले भनिहाल्यौ त्यही पनि अब शिशु क्लिनिक नै जान्छु
3: शिशु फर्टिलिटी एन्ड आईभीएफ सेन्टर चितवनको शाखा अब घोराहेको दिति चोकबाट सम्पूर्ण निसन्तान उपचार अब फर्टिलिटी स्पेशलिस्टको टिमबाट सबै समस्याको समाधान गरिन्छ समस्यालाई लुकाएर होइन उपचार गरी सन्तान प्राप्तिको तपाईँको सपना अब पूरा हुन्छ आज आफ्नो नाम दर्ता गरी विशेषज्ञ सेवा परामर्श लिनुहोस्
4: नोट पहिलो परामर्श निशुल्क दिइनेछ समयमै नाम दर्ता गराई यो सुविधाको लाभ लिनुहोस्
3: शिशु क्लिनिक फर्टिलिटी बिपिचो खोर हैदान सड़क विभागको अगाडि एड्रेस बैंक भएको भवनमा सम्पर्क मोबाइल 9847823572
5: विगत लामो समयदेखि सेवा दिँदै आइरहेको एस न्यू पाण्डे मेडिकल हलमा निम्न विशेषज्ञ तथा अनुभवी चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण गरिनुका साथै आधुनिक प्रविधिद्वारा विभिन्न रोगको चेक जाँच तथा उपचार गरिन्छ
6: हाम्रा सेवाहरू
5: डाक्टर हिमकर गेवालीद्वारा दिइने सेवाहरू
6: छाती दम निमोनिया खोकी छेरो
5: मुटु उच्च रक्तचाप ब्लड प्रेसर
6: मधुमेह सुगर मृगौला रोग पिसाब
5: पेट ग्यास्ट्रिक कलेजो लामो समयदेखि ज्वरो आइरहेको सम्बन्धी समस्या बारे
6: डाक्टर कृष्ण तिमल सिन्हाद्वारा दिइने सेवाहरू
5: हाड जोर्नी तथा नसा रोगको चेक जाँच तथा नसा च्यातिएको
6: हाड जोर्नी भाँचिएको प्लास्टर गर्नुपर्ने हात खुट्टा झमझमाउने
5: युरिक एसिड बाथ भएको हड्डी खिएको ढाड कम्बर दुख्ने
6: डाक्टर विप्लव रिमालद्वारा दिइने सेवाहरू
5: दूरबीन विधिद्वारा नाक कान घाँटीको इन्डोस्कोपी
6: कान सुन्न नसक्नेहरूका लागि श्रवण शक्ति जाँच गरी मेसिन राख्ने
5: सबै खाले नाक कान घाँटीको अपरेसन तथा परामर्श
6: कान पाक्ने कानबाट पिस बगिरहने कान गडाउने
5: घाँटी दुख्ने घाँटीको एलर्जी टन्सिल घाँटीमा गिर्खाहरू आउने तथा थाइराइड
6: नाक पाकेको नाकले गन्ध थाहा नपाउने पिनास नाकमा मासु पलाएको नाकको हड्डी बाँगिएको नाकको एलर्जी
4: सम्पर्क न्यू पाण्डे मेडिकल हल हस्पिटल रोड खोराहिदाङ सम्पर्क फोन नम्बर 0825631196 र मोबाइल नम्बर 9847826001
7: नशा तथा मानसिक रोग विशेषज्ञ डाक्टर सुबोध कुमार शर्मा अब सिभिल फर्मा घोराहिदाङमा
8: डाक्टर सुबोध कुमार शर्माद्वारा दैनिक रूपमा सिभिल फर्मा घोराही 15 दाङमा बिरामी चेक जाँच तथा उपचार गरिने भएको हुँदा सम्बन्धित रोगका बिरामीले विशेषज्ञ सेवाको लाभ लिनुहोस्
7: डाक्टरद्वारा दिइने सेवाहरू
8: लामो समयसम्म टाउको दुख्ने मुटुको ढुकढुकी बढ्ने तर्सने वा डराउने हातखुट्टा झमझम गर्ने वा पोल्ने काम्ने बेहोस हुने धेरै रक्सी खाने लागू पदार्थ सेवन गर्ने जिउ दुख्ने निद्रा र भोक नलाग्ने यौन इच्छामा कमी हुने बच्चाको मानसिक तथा शारीरिक विकासमा ढिलाइ आत्महत्याको इच्छा वा प्रयास गर्ने आदि
7: नोट अशक्त वृद्ध र अति विपन्न वर्गका लागि डाक्टरहरूद्वारा दैनिक रूपमा निशुल्क परामर्श सेवा
8: सम्पर्क मोबाइल नम्बर 9857844722 9857835060 सम्पर्क सिभिल फर्मा घुराही 15 सड़क विभाग रोड दाङ
9: के तपाईँ पटक पटक उपचार गराउँदा पनि रोग निको नभएर चिन्तित हुनुहुन्छ यदि हुनुहुन्छ भने आउनुहोस् बंगलाचोली आयुर्वेद क्लिनिक घोराईदाङमा
10: उपचार हुने रोगहरू पाइल्स फिस्टुला दिसा गर्दा रगत आउने पोल्ने दुख्ने कब्जियत चाया पोतो डन्डीफोर दाग दुबी एलर्जी कपाल झर्ने
9: महिनावारी गडबडी सेतो पानी बग्ने योनि चिलाउने तल्लो पेट दुख्ने निसन्तानपन एवं पुरुषको योन इच्छामा कमी शीघ्र स्खलन स्वप्नदोष एवं निसन्तानपन
10: हड्डी खिएको नसा च्यापिएको युरिक एसिड हातखुट्टा झमझमाउने पोल्ने सिल्का हान्ने तथा सबै किसिमका बाथरोग
9: ग्यास्ट्रिक गानागोला अल्सर पत्थरी जन्डिस दम खोकी पिनास पिसाब पोल्ने दुख्ने
10: सुगर प्रेसर थाइराइड प्रोस्टेट तथा सबै किसिमका दीर्घ रोगहरूको चेक जाँच एवं उपचार सेवा
9: हामी कहाँ फार्मेसी ल्याब पञ्चकर्म एवं छारसूत्र सेवा उपलब्ध छ
1: लुसा कोठी फाल्ना आधुनिक मेसिन का साथै लामो समय काठमाडौं तथा देशका विभिन्न अस्पतालमा काम गरिसक्नुभएका आयुर्वेद फिजिक्सियन डाक्टर सुनिल लम्सालद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको छ।
11: सम्पर्क बंगलाचुली आयुर्वेद क्लिनिक कोराई 15 बिपी चोक दाङ। सम्पर्क फोन नम्बर 98686 61694।

0: मध्य पश्चिम FM 91.4 MHz।
1: नमस्कार, संवाद श्रृंखला हेलो सांसदमा तपाईलाई हार्दिक स्वागत छ। म लील प्रकाश चन्द। संवाद श्रृंखला हेलो सांसद सामुदायिक सूचना नेटवर्क CIN ले उत्पादन तथा प्रसारण गर्दै आएको छ। विशेषतः संसद र सांसदलाई जनतासँग अनि जनतालाई संसद र सांसदसँग उत्तरदायी बनाउने उद्देश्यले सामुदायिक सूचना नेटवर्क CIN ले यो कार्यक्रम संवाद श्रृंखला हेलो सांसद उत्पादन तथा प्रसारण गर्दै आएको छ। आजको संवाद श्रृंखला हेलो सांसदमा हामीसँग संवादका लागि हुम्लाबाट निर्वाचित सांसद जयपति रोकाया हुनुहुन्छ। यहाँलाई हार्दिक स्वागत छ भनेज्यू।
2: नमस्कार, धन्यवाद लीलप्रसादजी।
1: कस्तो लागिरहेछ? तपाईँ त पहिलो पटक सांसद भएर आउनुभयो, समानुपातिक सूचीमा दुईपटक पर्नुभयो, तर तपाईँले अवसर पाउनु भएन होइन। झण्डै झण्डै 2040 सालदेखि तपाईँ राजनीतिमा सक्रिय हुनुहुन्छ, खुसी त अवश्य पनि हुनुहुन्छ होला। त्यो भए कस्तो लागिरहेछ संसदमा अहिले पछिल्लो?
2: सर्वप्रथम त म अब यो पहिला नेभी संघ तरूण पार्टीको दुई कार्यकाल सभापति हुँदै म अहिले कर्णाली प्रदेशको जिल्ला कार्य समितिको सदस्य पनि हो र यो जुन हजुरले अहिले जनप्रतिनिधिको यो मेरो पहिलो अनुभव हो। मैले पहिला पार्टी नेभी संघको अध्यक्ष, तरूणको अध्यक्ष जिल्लाको, त्यसपछि मैले पार्टीको सभापतिको समय मैले व्यतीत गर्दै गर्दा मेरो केही अनुभव त मलाई त्यतिखेर नै मैले अगालिसकेको थिएँ र
1: 40 वर्षको हुनुभयो तपाईँ।
2: हजुर,
1: ढिलो भयो कि चाँडो भयो संसदको प्रवेश अथवा यात्रा?
2: मैले पार्टीलाई मूल्याङ्कन गरेँ, मलाई अब ठिकै छ।
1: होइन, ठिक त ठिक छ, ढिलो भयो कि चाँडो भयो?
2: मेरो उमेर अनुसार मेरो ठिक हो,
1: ठिकै हो,
2: ठिकै हो।
1: त्योभन्दा अगाडि नै आउनु पर्थ्यो अथवा आउन चाहन्थे भन्ने खालको त्यस्तो
2: हुटुटी थिएन मलाई।
1: अब चाहिँ तपाईँले चुनावको बेलामा गरेको वाचाहरू याद छ कि बिर्सिसक्नुभयो?
2: मैले चुनावमा गरेका वाचा बिर्सिने त कुरै भएन। हामी हिजो नेपाली कंग्रेस र नेपाली कंग्रेसको भातृ संगठनदेखि त्यो जिल्लाको केही परिवर्तनकर्ताका लागि त्यो जिल्लामा हाम्रो जिल्लामा कुरीति र कुसंस्कार हटाउनका लागि म नेभी संघबाट लागेको मान्छे हो।
1: चुनावमा चाहिँ विकास निर्माण बाटोघाटोको विषय चाहिँ अलिक बढी उठाउनु हो तपाईँले, अरू त्यो बाहेक अरू जो हामीले नसुनेको अथवा तपाईँले भन्नु मन लागेको?
2: अब यो यस्तो छ कुरो के भने हामीले
1: हुन त फेरि नेताहरूले नजित्दासम्म चाहिँ यो ल्याउँछु त्यो ल्याउँछु यो दिन्छु त्यो दिन्छु, जितिसकेपछि मैले त के भनेको थिएँ भन्ने नै बिर्सन्छन् भन्ने सुनिन्छ।
2: अनि यस्तो हो लिज प्रसादजी, अब त्यसो भएपछि अब यो मेरो कार्यकाल व्यतीत भइसकेपछि पनि इन्टरभ्यू लिन बोलाउनु होला
1: गर्छौँ अवश्य पनि हामी हुन्छ।
2: त्यसैले हामीले पहिलो प्राथमिकता
1: सडक
2: मेरो आफ्नो र हाम्रो पार्टीको। हामीले हिजो तपाईँलाई थाहा नहुन सक्छ, हामी नेपाली कंग्रेसको नेतृत्व र नेपाली कंग्रेसले हिजो 55 सालमा त्यो जिल्लाको नेतृत्व गर्दै गर्दा हाम्रो नेता जीवनमार साईले जिल्ला विकास समितिको सभापतिको शपथ ग्रहणमा हाम्रो पहिलो एजेण्डा हो हिल्सा सिमीकोट मोटर बाटो, कवारी सरिसल्ला कोरेटो बाटो भन्ने, खचरेबल बाटो भन्ने हामीले पहिलो घोषणा गरेको।
1: अहिले पनि त्यो त्यही तपाईँले पटक पटक उठाउनु पर्यो?
2: अहिले त्यो उठाउनु, अहिले त समय परिवर्तन भयो। अहिले अब पुरै अब मोटरेबल बाटो भनेर अब त्यो बाटोले कसरी पिच गर्ने? अहिले हाम्रो ट्र्याक ओपन चाहिँ भएको छ,
1: हुम्लामा पुग्यो,
2: हुम्ला सरुकामसम्म तपाईँको हाम्रो चाइनाको सीमामा हिल्सासम्म हाम्रो मोटर बाटो पुगेको छ। तर त्यो बाटो स्तर उन्नति भएको छैन र स्तर उन्नति गर्ने कुरोमा र कालो पत्र गर्ने कुरोमा अस्ति भर्खर म शपथ ग्रहण गर्न आइसकेपछि हामीले हाम्रा आदरणीय पूर्व कर्मचारी साथीहरू र सबैसँग परामर्श गरेर अहिले फेरि हाम्रो कवाडीदेखि खारपुनाथसम्म हाम्रो लगभग पिच स्तर वृद्धि सँगसँगै पिचको पनि टेन्डर अब एक दुई दिनभित्र टेन्डर हुन्छ। त्यो चाहिँ हाम्रो कवाडीदेखि सरिसल्ला अरे बालुकुनासम्मको टेन्डर गत साल भइसकेको छ र बालुकुनादेखि माथि सरिसल्ला र सरिसल्लादेखि माथि तपाईँको खडीखेत, खडीखेतदेखि खारपुनाथसम्मको अहिले टेन्डर हुँदैछ। हाम्रो त्यहाँ कर्णाली कोडी र विशेष गरी यो हुम्लाको मात्र होइन, यो देशको आर्थिक समुन्नतिका लागि र आर्थिक समुन्नति गर्नका लागि नेपाल राज्यमा त हाम्रो प्रदेश कर्णाली प्रदेश र फेरि त्यहाँ त तपाईँको त्यो कोरिडोरमा हाम्रो तीनटा प्रदेश सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र त्यसपछि यो लुम्बिनी प्रदेशसँग जोडिएर हाम्रो त्यो तीनटा प्रदेशको मार्ग त भयो भयो नै, त्यसै त्रिदेशीय मार्ग पनि तपाईँको जमुनाबाट हिल्सासम्म चाइना जोड्ने बाटो दुईटा आर्थिक रूपमा ठूलो समुन्नत गरेका देशहरूका बीचमा हाम्रो देश परेको हुनाले र कैलाश मानसरोवर यात्रा गर्ने अत्यन्तै छोटो मार्ग भएको नाताले त्यो कर्णाली कोरिडोरलाई राज्यले पहिलो प्राथमिकता दिनुपर्छ भन्ने नेपाली कंग्रेस र मेरो दावा पनि हो।
1: त्यसो भए त्यसको पूरा हुनको लागि पाँचै वर्ष लाग्छ कि त्योभन्दा अगाडि सकिन्छ?
2: त्योभन्दा अगाडि सक्ने हामी प्रयत्न गर्छौँ।
1: तपाईँले कसरी प्रयत्न गर्नुहुन्छ?
2: हामी अब
1: किनभने डाडु बन्ने त तपाईँको हातमा छैन, तपाईँले सरकारलाई भन्ने हो कि अथवा समन्वय गर्ने हो कि?
2: जस्तो हामीले अर्थमन्त्रीज्यूलाई, अहिलेको अर्थमन्त्रीज्यूलाई हामीले यो बजेट भाषण अगाडि पनि कुरा गर्यौं।
1: अहिले बजेटले कतिको न्याय गर्यो तपाईँले अहिले जुन सड़कको कुरा गर्नुभयो?
2: त्यो हाम्रो जुन पहिलाको योभन्दा यो सरकारभन्दा अगाडिको अघिल्लो सरकारले चुनावी सरकार जुन सुशीला
1: कार्की नेतृत्वमा
2: कार्कीको नेतृत्वको पालामा जुन यो के भन्छ यो बालुकुनादेखि सरिसल्लासम्म, सरिसल्लादेखि माथि खारबुनाथसम्मको जुन बजेट सुनिश्चित गर्ने काम उहाँहरूको पाला भयो र अहिलेको सरकारले त्यसलाई समर्थन गर्नुभयो, यसको लागि उहाँहरूलाई म हार्दिक धन्यवाद दिन चाहन्छु।
1: तपाईँले
2: अहिले हाम्रो कुरो के छ भने यो कर्णाली कोरिडोर दुईटा खण्ड हेर्ने गरिरहेको छ, सरिसल्लादेखि माथि उत्तरी खण्ड, तपाईँको सरिसल्लाबाट हाम्रो यो कालीकोट खण्ड, यो बाजुरा कालीकोट खण्डलाई दक्षिणी खण्ड भन्छ, दुई खण्डमा विभाजित छ र दुईटा अफिस, एउटा अफिस चाहिँ हाम्रो कुल्टीमा छ, दक्षिणी खण्ड हेर्ने र उत्तरी खण्ड हेर्ने अफिस हाम्रो सिमीकोटमा छ। त्यसैले अहिले यो अब सिमीकोटभन्दा माथिको बाटो चाहिँ तपाईँको स्तर उन्नति भइसकेको छ, हिल्सासम्मकै एउटा बीच बाट बीचको अहिले एउटा काम भइरहेछ तपाईँको इलिङ साइडमा, अनि त्यसपछि तल्लो चाहिँ सबै टेन्डर भइरहेछ, बाटो चाहिँ धमाधम काम चाहिँ भइरहेछ।
1: तपाईँ आफै पनि निर्माण व्यवसायमा आबद्ध हुनुहुन्छ?
2: म पहिला गर्थे,
1: अहिले चाहिँ कसले हेरिरहेछ?
2: अहिले मेरो भाइहरूले हेर्नुहुन्छ।
1: यो तपाईँले अहिले जुन सड़कको कुरा गर्नुभयो त्यहाँ उहाँहरूले लागिराख्नु भएको छ, गरिराख्नु भएको छ?
2: होइन, त्यहाँ चाहिँ हाम्रो काम छैन।
1: तपाईँहरूको काम भइरहेछ?
2: हाम्रो त्यो साना कामहरू भइरहेछ
1: हुम्ला जिल्लामै।
2: हुम्ला जिल्ला
1: यो सांसद आफैमा निर्माण व्यवसायमा कहीँ न कहीँ जोडिनु, यसको सकारात्मक र नकारात्मक पाटोहरू के हुन्?
2: यो तपाईँहरूको हेर्ने दृष्टिकोण फरक गर्नु भएन, काम गरेर त खानु पर्यो नि त, कि भरसार गर्नु पर्यो कि मागेर हिँड्नु पर्यो, होइन भने क्वालिटी चेक गर्ने काम चाहिँ राज्यले गर्नु पर्यो, अनि त्यसरी काम गरेर नखाने। अहिले यो विकृति आएको जेन्य आन्दोलन भएको त तपाईँहरूले देख्नु भएको छ नि त,
1: अनि सांसद पनि हुने, अनि त्यसो हुँदाखेरि मान्छेले शंका गर्ने ठाउँ चाहिँ अलि बढी हुने, दोष लगाउने ठाउँ बढी हुने।
2: मैले सांसद भइसकेपछि मैले त त्यो काम छोडेँ नि त। अहिले
1: तपाईँको नाम पो देखिने त, अनि सहभागिता संलग्नता त्यसरी अनुपचार,
2: त्यो त यस्तो हजुर, यहाँ पनि त तपाईँको यो रेडियोमा पनि त कसैको सेयर होला नि त,
1: काम यो सेयरवाला
2: होइन होइन, मैले खालि उदाहरण मात्र दिनु खोजेको, यहाँ पनि त कसैको कसैको लगानी त हुन्छ नि त, कामै गर्न नपाउने, माननीय भएपछि केही कामै गर्न नपाउने, केही गर्दै नगर्ने भन्ने त छैन नि।
1: त्यसो भए अब त्यहाँको जनताहरूले अथवा जसले पनि शंका उपशंका नगरोस् अथवा अरूले चाहिँ प्रश्न गर्न नपाओस् भनेर तपाईँ आफै सचेत कसरी भइराख्नु भएको छ त?
2: म अब मैले अघि पनि भने नि त, म आफू इन्भल्भ नभएपछि अब्जर्भ गर्ने त जनता छन् नि त, बुझ्ने त जनता छन् नि, त्यसैले जनताले मेरो हिजोबाटको मूल्याङ्कन र मेरो प्रस्तुति के छ, यो जयपति कस्तो हो भन्ने कुरो त हुम्लाका मेरा आदरणीय भगवान रूपी दाजुभाइहरूले मलाई बुझिसक्नुभएको छ र चिनि पनि सक्नुभएको छ। मेरो व्यवहार र मैले गर्नुपर्ने मेरो कर्तव्य के हो त्यो मैले बुझेको छ। यो कुरोमा हुम्लाका दाजुभाइहरूले मलाई शंका गर्दैनन्।
1: यदि केही पर्यो भने, केही तपाईँले गल्ती गर्नुभयो भने त

0: कि बिजुली नपुगेकोले प्रत्येक बस्तीमा बिजुली पुर्याउनु पर्छ अनि कहिलेकाहीँ अब यो दैविक प्रकोपको कुरा बारेमा पनि कुरा उठाएको छु
1: भनेको छवटा विषय उठाउँदाखेरि छवटाकै सम्बोधन भयो कि भएन
0: त्यसपछि विशेष गरेर अहिले हामी हाम्रो योभन्दा अघिल्लो सरकारले सिमीकोटको एयरपोर्टलाई विस्तार गर्नुपर्छ त्यो एयरपोर्टलाई तपाईँको 3-4 बजेसम्म पनि उडान अवतरण गर्नुपर्छ भनेर मैले जसरी कुरा उठाएको थिएँ अघिल्लो सरकारले गरेको त्यसलाई यो सरकारले अहिले निरन्तरता दिएन र अहिले पनि तपाईँले बुझ्नुभयो होला बुझ्न सक्नुहुन्छ तपाईँको 1 महिना भएको छ 1 महिना अलि बढी भयो तपाईँको 5,000 भन्दा बढी धार्मिक तथा सांस्कृतिक पर्यटकहरू
1: मानसरोवर जाने तीर्थयात्रीको कारण त अहिले पुरै
0: अत्यन्तै व्यस्त छ हाम्रो एयरपोर्ट अहिले अति व्यस्त छ र ती धार्मिक तथा सांस्कृतिक पर्यटकलाई सहज र सुलभ तरिकाले सिमीकोट अवतरण गर्ने वातावरण सिर्जना गर्नका लागि हामीले त्यहाँको एयरपोर्ट अलिकता बढाउनुपर्छ भनेर जसरी हामीले अगाडि कुरा उठाएका थियौं र त्यतिखेरको सरकार अनि त्यसपछि यो हाम्रो प्राधिकरणले लगभग 20 करोड हाराहारीमा बजेट पनि विनियोजित भइसकेको हो र त्यहाँको त्यो जग्गा मुआवजा दिने कुरो अन्तिम अवस्थामा पुगिसकेपछि यो भदौ 23 र 24 को आन्दोलनले त्यो काम चाहिँ रोकियो र अहिलेसम्म त्यो काम हुन सकेको छैन
1: जस्तो तपाईँले 6 पटक संसदमा बोल्नुभयो 6 वटै विषयमा त्यो तत्काल सम्बोधन भइसक्ने रहेछ कि बोल्यो फलानाले बोल्यो भन्ने मात्रै भयो तर त्यसपछि के भयो थाहा छैन
0: तत्काल समाधान हुने कुरो होइन जस्तो खिल्का सिमीकोट मोटर बाटोकै कुरो गरौँ पिचको कुरो स्तर उन्नतिको कुरो त्यो त्यहाँ बोलिसकेपछि हामीले फलो पनि गर्नु पर्यो विभागीय विभागमा जानु पर्यो मन्त्रालय जानु पर्यो के भएको छ हामीले बोलेका कुराहरू कतिको तपाईँहरूले चासो दिनुभएको छ भन्ने कुरो सम्बन्धित विभागमा पनि
1: तपाईँहरू गइराख्नु भएको छ
0: म धाइरहेछु
1: धाइराख्नु भएको छ केही भइरहेछ कि छैन अथवा त्यो बोल्यो सक्यो यस्तै रहेछ
0: होइन भइरहेछ त्यसको अब
1: प्रतिक्रिया चाहिँ
0: सकारात्मक छ
1: अझै के भन्न बाँकी छ संसदमा त्यहाँ उठेर हुम्लाको बारेमा अथवा अरू त्यहाँको पर्यटकीय आर्थिक सामाजिक
0: अब विशेष गरेर हुम्लाको बारेमा मैले फेरि बोल्नुपर्ने विशेष गरी पर्यटकको बारेमा
1: पर्यटन
0: सम्बन्धमा जस्तो हाम्रो लिमी भ्याली
1: अब रानी सैनिक कुरा पनि अब
0: सुन्दर छ रानी सैनिकको कुरो हो तपाईँको च्वाखोला भ्याली छ त्यसपछि नेकपा भ्याली छ त्यसपछि तपाईँको यारी भ्याली छ हाम्रो जो यो के भन्छ यो तिब्बतको पठारसँग जोडिएका जति सिमानाहरू छन् अत्यन्तै सुन्दर अत्यन्तै रमणीय र अत्यन्तै हेर्न लायक फेरि अब लिमी भ्याली त यस्तो पनि छ तपाईँको जस्तो कोही पासपोर्ट बनाउन नसक्ने चाइना ताग्लोकोटमा अरे तिब्बतमा जान नसक्ने हाम्रो नेपालका आन्तरिक पर्यटकलाई कैलाश दर्शन मार्ग नेपालबाटै हुन्छ है भन्ने कुरो पनि अहिलेसम्म नेपालका दाजुभाइहरूलाई थाहा छैन
1: नेपालबाटै यो जुन त्यहाँको मुख्य पर्यटकीय स्थलमा पुग्न सकिन्छ र त्यो हेर्न सकिन्छ भने अझै प्रचार प्रसार भएन
0: भएन भर्खर सुरुवात भएको छ नेपालबाट पनि कैलाश दर्शन भनेको
1: कैलाश मानसरोवर नेपालबाट पनि गएर हेर्न सकिने भयो
0: सकिन्छ दर्शन कैलाश भनेको दर्शन गर्ने हो टाढैबाट त्यो तिब्बतमा गए पनि तपाईँको दर्शन टाढैबाट हो मानसरोवर भनेको त्यहाँ गएर नुहाउने हो त्यसैले हिमालका नदीहरू त सबै पवित्रै हुन् त्यो कुरो कैलाश दर्शन मानसरोवर दृश्य अवलोकन गर्ने मुख्य नाका चाहिँ अहिले हाम्रो लाप्चा भन्ने ठाउँबाट अत्यन्तै निकट देखिन्छ
1: त्यो पर्यटकीय सम्भावना जति छ त्यसको विकास र प्रवर्धनको लागि संघीय सरकारले मात्रै गर्नुपर्ने हो कि प्रदेश र स्थानीय सरकारले पनि केही गर्नुपर्छ त्यसलाई तपाईँहरूले समन्वय गर्नुपर्छ
0: प्रदेश सरकार र स्थानीय सरकारले पनि आफ्नो तवरबाट गरिरहनु भएको छ र हाम्रो समन्वय पनि भइरहेको छ त्यसैले यो खालि संघलाई मात्र हेरेर
1: अथवा संघीय सांसदलाई मात्रै भनेर गुनासो गरेर मात्रै पनि नहोला
0: बस्नुभएको छैन स्थानीय सरकारका साथीहरू पनि हामी पनि गर्छौ तपाईँहरू पनि गर्नुहोस् प्रदेश कर्णाली प्रदेश सरकारले पनि ल हामी पनि तयार छौं हामी केही गरिरहनु भएको छ र केही गर्ने प्रतिबद्धता उहाँहरूले जाहेर पनि गर्नुभयो।

0: जडीबुटीको विषय चाहिँ कतिको पर्याप्त मात्रामा
1: अत्यन्तै सम्भावना भएको जडीबुटी हाम्रो आय स्रोतको मुख्य उनै जडीबुटी र तपाईँको यो पशु वस्तु पालन अहिले अब कम भयो सबैका बालबच्चाहरू पढ्न लाए त्यसैले पहिला त हाम्रो पशु वस्तु नै हो
0: अनि त्यो जडीबुटीको विषयमा अहिलेको संघीय सरकार अथवा स्थानीय प्रदेश सरकारहरूको बजेटको बारेमा तपाईँको बुझाइ अथवा यो अझ बढाउनुपर्छ भन्नेमा तपाईँले केही मेहनत गरिराख्नु भएको छ भने त्यो पनि
1: सुन्नु हामीले हाम्रो जिल्लालाई अब यो जडीबुटीको हब बनाउनका लागि केही पहिला त अध्ययन चाहिँ गर्नुपर्छ त्यसलाई संरक्षण पनि गर्नुपर्छ संरक्षणको सँगसँगै त्यसलाई उत्पादनमुखी पनि बनाउनुपर्ने हुन्छ
0: त्यसो हुँदाखेरि अब जडीबुटीको विषयमा चाहिँ तपाईँले संसदमा कुरा राख्नु बाँकी हो कि
1: बाँकी छ बाँकी छ यसको बारेमा बोल्न
0: अघि तपाईँले हुम्ला जिल्लाको समृद्धिको लागि त्यहाँको स्थानीय उत्पादन पर्यटन जडीबुटी लगायतको विकास पूर्वाधारको कुरा गर्नुभयो नि अनि त्यसको लागि राजनीतिक दल आफ्नो सबै दाडु पनि भएको पुगेको चलाउने मान्छे त्यहाँ नेतृत्वमा भयो भने सजिलो हुँदो रहेछ कि अथवा जो भए पनि राम्रो विकासको काममा चाहिँ सबैले साथ दिँदा रहेछन् तपाईँको अनुभव
1: यस्तो अब यो थोरै हाम्रो यो के भन्छ योहरूको संस्कार नबिर्सिरहेको यो चेतना थोरै कमी भएको हुनाले राजनीति पहुँच चाहिँ पुग्नै पर्दो रहेछ राजनीति पहुँच नपुगिकन हुने ब्युरोक्रासमा पनि पहुँच पुग्नु पर्दो रहेछ ब्युरोक्रासले जे जति अहिले तपाईँको नेतृत्वले राजनीति नेतृत्वले जति जे गरे पनि आखिरी काम गर्ने त तपाईँको कर्मचारी तन्त्र नै हो नि त थाई सरकार र कर्मचारी तन्त्र हो नि त कर्मचारी तन्त्रमा पहुँच नपुगेको हुनाले हुम्लाले कता कता घाटा बेहोर्नु पर्यो जस्तो मलाई महसुस भइरहेको
0: तर मन्त्री त बेला बेलामा पाइराख्यो त हुम्लाले
1: हुम्लाले मन्त्री पाएको त मैले एउटै त्यो पर्यटन मन्त्री हुनुभयो त्यसपछि चाहिँ
0: प्रदेशमा
1: चाहिँ हाम्रो नेतृत्व भइरहेछ अब मुख्यमन्त्रीको नेतृत्व पनि गर्नुभएको छ र अहिले जलस्रोत सिंचाई तथा जलस्रोत मन्त्रालयको नेतृत्व गर्नुभएको छ
0: नेतृत्व भनेको संघीय मात्रै नेतृत्व हो कि प्रदेश र स्थानीय
1: प्रदेशको पनि प्रदेश स्थानीय सबैको नेतृत्वको आवश्यकता पर्छ
0: त्यसो भए अहिलेसम्म कति भयो त के भएन के भयो नेतृत्व हुँदाखेरि
1: नेतृत्व हुँदाखेरि अब त्यो भयो कि भएन भन्ने कुरो जनताले महसुस गर्छन्
0: नेताको रूपमा त
1: हामीले त अब जो हुनुपर्ने हो जसरी हुनुपर्ने हो त्यो चाहिँ हुन सकेन अब धेरै
0: कमजोरी भयो भने कमजोरी चाहिँ के भयो भन्ने लाग्छ
1: पहिलो त हाम्रो प्रकृतिले नै हामीलाई सौन्दर्य चाहिँ दिएको छ अब यो भौतिक पूर्वाधार गर्नका लागि त अत्यन्तै कठिन छ नि त अहिले पो तपाईँको बाटो पुगेर पो सहज भयो त नत्र तपाईँको 50 केजीको सिमेन्टको तपाईँको 12-13 हजारसम्म पनि हालेको मूल्य परेको ठाउँ
0: ढुवानीको कारणले
1: गर्दाखेरि अब प्लेनबाट लानुपर्ने अब केजीको 250 जति तिर्नुपर्ने त्यसले गर्दाखेरि थोरै विकास निर्माण अब पैसा जति सबै त नेपालमा रह्यो अझ छड लानु पर्यो सिमेन्ट लानु पर्यो अरू भौतिक संरचना निर्माण गर्नका लागि तलैबाट लानु पर्यो नि त त्यसै त्यो चाहिँ महँगो अहिले चाहिँ अब बाटो पुगिसकेपछि अत्यन्तै सहज भएको छ र अब अहिले चाहिँ विकासको फड्को चाहिँ अत्यन्तै मारेको छ
0: अनि संसदमा अब नियमित संसदको बैठकमा जाने कुरा त भइहाल्यो संसदीय समितिमा कतिको तपाईँको सक्रियता सहभागिता
1: संसदीय समितिमा म पूर्वाधार समितिमा छु
0: विकास निर्माण बाटोघाटो बनाउने समितिमै भर्नु मारेछ
1: हजुर
0: के छ तपाईँले आफ्नो जिल्लाको विकास निर्माणमा योगदान पुर्याउनुको लागि संसदीय समिति मार्फत के भूमिका निर्वाह
1: मैले पनि संसदीय समितिमा मैले पहिलो प्राथमिकता चाहिँ त्यहाँको समितिका हाम्रो सभापतिज्यूलाई पहिलो प्राथमिकता कर्णाली कोरिडोरलाई हिल्सासम्मको मोटर बाटोलाई तपाईँहरूले कुनै पनि हालतमा यसलाई पिच नगरिकन हाम्रो हुम्ला जिल्ला मात्र होइन यो देशको मेरुदण्ड नै तपाईँको वास्तवमा साँच्ची त्यो बाटो सहज र सरल ढंगले हामी हिल्सासम्म पुग्न पायौं भने हामीले इन्डियन धार्मिक पर्यटकहरू धान्न सक्दैनौं
0: अनि पूर्वाधार समितिको सभापतिसँग तपाईँले यो बारेमा छलफल गर्नुभयो के भन्नुभएको छ त हाम्रो माननीय आशिष नजुरेल
1: हामीले उहाँले चाहिँ हामी कर्णालीलाई र यो कोरिडोरलाई कर्णाली कोरिडोरलाई हामी विशेष रूपमा हेर्छु र तपाईँले बारम्बार भनिरहनु भएको छ बारम्बार घसघचाइरहनु भएको छ विभागीय मन्त्रीलाई अर्थमन्त्रीलाई र प्रधानमन्त्रीले पनि हामीलाई जो कर्णाली प्रदेशका सबै सांसदहरूलाई उहाँहरूले बोलाउनु भएको थियो त्यो त्यसमा पनि मेरो आफ्नो हुम्ला जिल्लाको प्रतिनिधित्वको हिसाबले मैले प्रधानमन्त्रीज्यूको कार्यालयमा सम्मान्य प्रधानमन्त्रीज्यूको कार्यालयमा पनि मैले बुझाएको छु।
0: अहिले अर्थमन्त्रीले त संसदमै भन्नुभयो क्या अरे कर्णाली लगायतका केही प्रदेशलाई हामीले विशेष अलि केन्द्रित गरेका छौ भनेर बजेटमा।
1: त्यो त अब भन्ने र देख्ने कुरोमा अलिक फरक पर्दो रहेछ त्यो कुरो अहिले धेरै नगरौं अब जहाँ हिँड्दै जाउँ।
0: अनि त्यहाँको चुनावमा जितिसकेपछि अहिले हुम्लाका जनताहरूसँगको तपाईँको सम्पर्क नियमित राम्रै हो कि अब छोडेर आइसकेपछि खासै छैन अथवा हुन सक्दैन?
1: मेरो अब मेरो हिजोको मैले हिजो जसरी विद्यार्थी कालदेखिको मैले हुम्लाका दाजुभाइहरूसँगको सम्पर्क मैले पार्टी सभापति हुँदा पनि त्यही र अहिले माननीय हुँदा पनि मैले टुटाएको छैन।
0: दिनदिनै कुरा हुन्छ त्यहाँको जनताहरूसँग
1: सबै गाउँपालिकाका सबै दाजुभाइहरूसँग मेरो दिन प्रत्येक दिन एक न एकजनासँग मेरो सम्पर्क हुन्छ।
0: फोन गरेर चाहिँ कस्ता कस्ता कुराहरू आउँछन् अलि बढी?
1: विशेष गरेर त्यही अब जिल्ला राम्रो बनाउनु पर्यो, बाटो राम्रो बनाउनु पर्यो, एयरपोर्टलाई अलि विस्तार गर्नु पर्यो, खानेपानी बनाउनु पर्यो, बत्ती छिटो ल्याइदिनु पर्यो भन्ने यस्तै विकास निर्माणका कुराहरूसँगै
0: बढी आउँछ। अनि त्यहाँ जनताहरूको सम्पर्क नटुटोस् भन्नको लागि तपाईँले गरेको व्यवस्था के हो? हातमा मोबाइल छ जतिखेर पनि उठाइहाल्छु हेलो भनिहाल्छु भन्ने हो कि जस्तो अहिले त इमेल इन्टरनेटको समय पनि आयो प्रविधिको पनि बढ्दो भयो होइन त्यसमा पनि केही तपाईँले व्यवस्था?
1: मैले प्रविधिको भरपूर प्रयोग गरेको छु
0: जस्तै
1: जस्तो अब यो सामाजिक सञ्जालमा
0: पनि तपाईँलाई लेख्न पाइयो भन्न पाइयो त्यहाँ
1: भन्न पाइयो
0: आउँछन् गुनासाहरू
1: आउँछन्
0: के कति गरेको होला कति मागेको होला कति भनेको होला भन्ने लाग्छ?
1: लाग्दैन स्वाभाविक हो उहाँहरूको हामीप्रति आशा गर्नु भनेको हो स्वाभाविक त्यसलाई मैले ठूलो त्यो झन्झटको रूपमा लिन्न।
0: अनि अब भौगोलिक रूपमा पनि अघि तपाईँले भन्नुभयो हुम्ला धेरै टाढा भयो र अप्ठ्यारो भूगोलको कारणले अनि आउने जाने चाहिँ कतिको गर्न आवश्यक छ कि छैन तपाईँले कतिको गरिराख्नुहोस्?
1: यस्तो छ आउन जानका लागि अलिक समस्या छ त्यसको बारेमा अब तपाईँहरूले आफैले देखि पनि सक्नु भएको छ भोगी पनि सक्नु भएको छ।
0: हुम्ला जानको लागि अथवा नेपालगञ्ज झर्नको लागि त त्यहाँ त कोटा सिस्टम कोटा प्रणाली लागू गर्यो भनेर पनि कहिले कहिले हामीले समाचार पढ्नु पर्यो। स्थानीय सरकार जनप्रतिनिधिको लागि यतिवटा कोटा तल झर्नको लागि अथवा माथि जानको लागि अनि त्यसपछि सिडिओ अथवा त्यहाँको प्रहरी प्रशासनको यति त्यस्तो खालको
1: त्यस्तो छैन त्यस्तो छैन। अब जस्तो यो नेपाल यो के भन्छ यो यहाँनिरमा चाहिँ तपाईँको
0: नेपाल एयरलाइन्स
1: सरकारी सिट हुन्छ दुईटा सिट त्यसरीको नेता यो अब त्यहाँ अधिक लेभल माथि अब मान्य गाउँपालिका अध्यक्ष उपाध्यक्ष उहाँहरूलाई त्यो चाहिँ सुविधा छ। अरू चाहिँ यसो कोटा छुट्याउने भन्ने त्यो चाहिँ गलत भाष्य चाहिँ बाहिर आएको छ त्यो चाहिँ गलत हो त्यो चाहिँ छैन
0: छैन। त्यसलाई अझ व्यवस्थित गर्ने बारेमा अघि पनि तपाईँले कतिपय भन्नुभयो कि त्यहाँको विमानस्थल विस्तारको कुरा अब भइराखेको त्यो जुन संरचनामै कहिलेकाहीँ सुत्केरी गर्भवतीले उद्धारै हुन पाएन भन्ने पनि हामी सुन्छौं। हुन त अब अहिले सरकारले त्यो हेलिकप्टरबाट सिधै उद्धार पनि गरिराखेको हुन्छ कतिपय ठाउँमा। यो खोजेकै जति चाहेकै जति सिट पाओस् भन्नको लागि त्यहाँको विमानस्थल विस्तार नभएर समस्या हो कि त्यहाँको चाहिँ त्यो जुन विमान जति उठ्छन् त्यो समस्या हो कि अथवा के हो?
1: यो यस्तो छ तपाईँको प्राइभेट एयरलाइन्सहरू ती व्यापारिक संस्था हुन् हेर्नुहोस् अब यो तपाईँको यो यो पर्यटकीय अहिलेको यो सिजन सकिएपछि फेरि उहाँहरू पूर्वतिर जानुहुन्छ पूर्वतिरको पर्यटन चापाचाप हुन्छ त्यसैले नेपाल सरकारको जो एयरलाइन्स छ नेपाल एयरलाइन्स त्यसलाई चाहिँ राज्यले नियमित बनाइदियोस् भन्ने हाम्रो हुम्लीको रूपमा।
0: अनि यो जुन विभिन्न खालका विकृति विसङ्गतिहरू छन् नि अब हानिकारक प्रथा परम्परा बाल विवाह होला अब त्यसमा त हुम्लामा त अझ बहुपति प्रथा पनि कता कता छ भनेर विभिन्न सामग्रीहरू बन्ने गर्छन्। त्यो क्षेत्रमा अब महिला दिदीबहिनीहरूको कुरा समग्र देशैभरिका महिलाको अवस्था हामीले सोचे जतिको सप्रिन नसकिराखेको बेलामा हुम्लामा अझ धेरै तपाईँले काम गर्नुपर्ने होला। यस्ता विभिन्न विकृति विसङ्गति अन्त्य गर्नको लागि तपाईँले के प्रतिबद्धता गर्नुभएको छ र पाँच वर्षमा त्यो पूरा गर्नुहुन्छ?
1: अब यो यस्तो छ अब तपाईँ हजुरले दुईटा हाम्रो धार्मिक सहिष्णुता छ एउटा बौद्ध एउटा हिन्दू कल्चर हामी दुईटै हुम्ला जिल्लामा मिलेर बसेका छौँ र बौद्ध धर्मावलम्बी मान्ने साथीहरूको तपाईँको बहुपति प्रथा यो 5-7 वर्ष अगाडि 10-15 वर्ष अगाडि व्यापक थियो र अहिले त्यो अब लगभग 99.1 छ कि 2 छ त्यति पनि छैन जस्तो लाग्छ मलाई अब त्यो बिस्तारो
0: 99% हारिमा अन्त्य
2: भइसक्यो
0: बाँकी
1: थोरै कता कता पुरानो पारिवारिक भएका एक दुईवटा घरमा मात्रै होला नत्र भने छैन अब त्यो
0: छाउपडी र बाल विवाहको बारेमा तपाईँ के गर्नुहुन्छ अब
1: छाउपडी र बाल विवाहमा अब यो हुम्ला जिल्लामा त्यस्तो त्यसले ठूलो रूप लिएको छैन बाल विवाह चाहिँ अब यो छिटफुट हुने कुरो नै भयो यो अब
0: तपाईँको त्यसमा केही हात छ कि छैन नियन्त्रण गर्नको लागि
1: त्यसमा त हात नहुने कुरै भएन हामी मुख्य कुरो त पहिला त जनचेतना जागृत गर्नु पर्यो जनचेतना जागृत गर्नका लागि हामीले सबै गाउँपालिका सबै वार्डमा त्यहाँका जनप्रतिनिधि साथीहरूसँग हामीले परामर्श गरिरहेका छौँ र हिजो पनि गरेका थियौँ र आज पनि गर्छौँ भोलि पनि गर्नेछौँ
0: समयको लागि कुराकानीको लागि धेरै धन्यवाद
1: एकदम तपाईँलाई धेरै धेरै धन्यवाद पुनःमा निल प्रसादजी मार्फत सम्पूर्ण यो अक्राबको टिमलाई हार्दिक धन्यवाद दिँदै मलाई तपाईँहरूले यो रेडियोमा बोलाएर मेरो लागि काठमाडौँ दुर्गम हो काठमाडौँको लागि हुम्ला दुर्गम हो त्यसैले यति दुई काठमाडौँ र हुम्लालाई जोड्ने जुन पुलको काम गरिदिनु हो त्यसको लागि मेरो व्यक्तिगत तर्फबाट म मानिएको तर्फबाट हुम्ला जिल्लाको तर्फबाट यो अक्रबलाई हार्दिक धन्यवाद दिँदै लिल प्रसादजी मार्फत सम्पूर्णलाई हार्दिक धन्यवाद दिन्छु र मेरो आवाज सुनाउने जुन तपाईँले मलाई सहयोग गरिदिनु भयो त्यसको लागि पनि म तपाईँलाई हार्दिक धन्यवाद दिन्छु धन्यवाद नमस्कार जय नेपाल
0: धेरै धन्यवाद यो सँगै आजलाई संवाद श्रृंखला हेलो सांसदको समय सकिएको छ आजको संवाद श्रृंखला हेलो सांसदमा हुम्लाबाट निर्वाचित सांसद जयपति रोकायासँग कुराकानी गर्यौं कि निर्वाचनको बेलामा उहाँले गरेको प्रतिबद्धता पछिल्लो समयमा बाजुरा र हुम्लाको बीचमा देखिएको केही सीमा विवाद र समाधानको लागि सांसदको रूपमा उहाँले कसरी भूमिका निर्वाह गरिराख्नु भएको छ यो बारेमा पनि उहाँसँग संवाद गर्यौं र अर्को अंकमा हामी हेलो सांसदको संवाद श्रृंखलाको अर्को व्यक्ति र विषय बारेको संवाद दिएर फेरि उपस्थित हुनेछौं तबसम्मको लागि प्रविधिमा साथ दिने रवि धिताललाई धेरै धन्यवाद दिँदै हामी सबैलाई बिदा दिनुहोस् नमस्कार
3: यो दाँत दुखेर मर्नु भयो
4: दाँत छुपेर बसिराख औषधि गर्न जानु भनेको मान्ने होइन
3: अस्ति भर्खर त औषधि गरेको 20-19 भएको होइन
4: जहाँ पाए त्यही औषधि गरेपछि त्यस्तै त हुन्छ
3: आफूले यहाँ दुखेर मर्नु भइसक्यो तिमी भन न कहाँ जाउँ म
4: कराहीको हस्पिटल रोडमा रहेको सगरमाथा डेन्टल क्लिनिकमा जानु न अनि चाँडै निकाल्नु
5: हप्ताको सातै दिन दन्तरोग विशेषज्ञद्वारा सेवा प्रदान गर्दै आएको सगरमाथा डेन्टल क्लिनिक
6: दन्तरोग तथा मुख सम्बन्धी समस्याको लागि बाहिर जानै नपर्ने जनस्वास्थ्य कार्यालय दाङद्वारा सूचीकृत क्लिनिक
7: सगरमाथा डेन्टल क्लिनिकमा लामो समय अनुभव प्राप्त गर्नुभएका डाक्टर मोनिका थापा छेत्री CMCTU डेन्टल सर्जनद्वारा प्रत्येक दिन बिरामी जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ
8: मुखको शल्यक्रिया दाँतको एक्सरे सेवा दाँत सफा गर्ने र टल्काउने नमिलेको बाँगाटिङ्गा दाँत मिलाउने दाँत नभएको ठाउँमा कृत्रिम दाँत राख्ने बनाउने भाँचिएको दाँतमा झिक्नु नपर्ने गरी दाँत लगाउने किराले खाएको दाँत भर्ने दाँतको रङ भर्ने चाँदी भर्ने दाँत निकाल्ने मुखमा घाउ खटेर आउने गिजाबाट रगत आउने गिजा सुन्निने मुख गन्नाउने मुखमा सेतो धब्बा आउने लगायतका समस्याहरूको भरपर्दो उपचारका लागि हामीलाई सम्झनुहोस्
9: सगरमाथा डेन्टल क्लिनिक हस्पिटल रोड घोराई दाँत
10: सम्पर्क फोन नम्बर 082-5-63-0-27
11: 98-41-68-47-46
10: नियमित रूपले दन्त परीक्षण गराउनुहोस् र दिनको दुई पटक अनिवार्य ब्रश गरी सधैँ स्वस्थ रहनुहोस् सगरमाथा डेन्टल क्लिनिकद्वारा जनहितमा जारी सन्देश
12: होइन के भयो दाई किन झोक्रे आएर बस्नु भएको
13: के हुनु र भाइ आँखा दुखेर हैरान भएको छ
12: ए त्यसो हो भने घोराई 15 सही गेटमा रहेको आराध्य चस्मा पसल तथा आँखा उपचार केन्द्र जानु न
13: हजुर हामी कहाँ विभिन्न ब्रान्डका चस्माहरू पाइनुका साथै डाक्टरको अर्डर अनुसार चस्मा तयार गरिन्छ
12: नोट यहाँ नेत्र विशेषज्ञद्वारा दैनिक आँखा जाँच गरिन्छ
13: प्रोप्राइटर बसन्त कुमार पोखरेल सम्पर्क मोबाइल नम्बर 98-5-78-34-9-10
12: आराध्य चस्मा पसल तथा आँखा उपचार केन्द्र सिद्धार्थ बैंक बसेको घर उत्सव ट्राभल सँगै सटेको घोराई 15 सहित गेट दाङ

0: ट्रेड मेलामा झ्याम्मै दिन्छ। आफ्नो पुरानो बाइक स्कूटर लिएर आउनुहोस् र न्यू बजाज बाइक को साथ झ्याम्मै लिएर जानुहोस्। झ्याम्मै भ्यालुएसन, झ्याम्मै क्याश डिस्काउन्ट।
1: एक्सचेन्ज डेट यही असार 4 गते देखि 16 गते सम्म।
2: स्थान राप्ती अटो इंजीनियरिंग बजाज फोरूम शहीद गेट गुराही दाम।
3: संपर्क फोन 082-562-423। संपर्क मोबाइल नंबर 98578-30151 98478-33133 र 98686-37244।
4: मध्यपश्चिम टाइम चेक यति बेला बिहानको 8 बजेको छ।

0: बिहान 8 बजेको मध्यपश्चिम खबरबाट देवा भुसालको नमस्कार। दाङमा लागू औषध कारोबार तथा प्रयोगसँग सम्बन्धित घटनाहरू वृद्धि भएका छन्। जिल्ला प्रहरी कार्यालय दाङका अनुसार चालू आर्थिक वर्ष 2082-83 हालसम्म लागू औषध सम्बन्धी 113 मुद्दामा 217 जना पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख एवं प्रहरी उपरीक्षक दीपक श्रेष्ठका अनुसार पक्राउ परेकाहरूबाट 371 ग्राम 658 मिलिग्राम ब्राउन सुगर, 11 किलो 208 ग्राम चरिस, 2 किलो 421 ग्राम 870 मिलिग्राम गाजा र 3507 नाइट्राजेपाम ट्रामाडोल ट्याब्लेट बरामद गरेको छ। गत आर्थिक वर्ष 2081-82 जिल्लामा लागू औषध सम्बन्धी 106 घटनामा 678 जना पक्राउ परेका थिए। सो अवधिमा 99 ग्राम 33 मिलिग्राम ब्राउन सुगर, 93 किलो भन्दा बढ़ी चरेस, 19 किलो गाँजा, 11 किलो अफिम र 6805 नाइट्राजेपाम ट्याब्लेट बरामद गरिएको थियो। प्रहरीले विद्यालयदेखि सामुदायिक स्तरसम्म लागू औषध विरूद्ध सचेतनामूलक कार्यक्रम सञ्चालन गरिरहे पनि घटनामा संलग्न हुने र पक्राउ पर्नेको संख्या बढ़िरहेको जनाएको छ। प्रहरी उपरीक्षक श्रेष्ठले जिल्ला प्रशासन कार्यालय तथा विभिन्न संघ संस्थाहरूको सहकार्यमा सचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आएको बताउँदै लागू औषध कारोबार तथा प्रयोग नियन्त्रणका लागि कानूनी कार्यवाहीसँगै सचेतना अभिवृद्धिलाई निरन्तरता दिए पनि लागू औषध न्यूनीकरणमा कमी हुन नसकेको बताउनु भएको छ। दाङ प्रहरीले अवैध हतियार संकलनको कार्यलाई तीव्र बनाएको छ। समाजमा विभिन्न व्यक्तिहरूले लुकाई छिपाई राखेका अवैध हतियारका कारण विभिन्न आपराधिक घटनाहरू हुन सक्ने र शान्ति सुरक्षामा खलल पुर्याउने भएका कारण यस्ता हतियार संकलनको कामलाई तीव्र बनाएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ। प्रहरीले अवैध हतियार संकलनका लागि विशेष अभियान चलाएपछि घरमा राखिएका त्यस्ता अवैध हतियारहरू सामुदायिक वनमा झाडीमा लुकाई छिपाई राखेको अवस्थामा फेला पर्न थालेको दाङका प्रहरी प्रमुख प्रहरी उपरीक्षक दीपक श्रेष्ठले जानकारी दिनुभएको छ। सादा पोशाकका प्रहरीहरू परिचालन गर्ने, गोप्य सूचनाहरू संकलन गर्ने र थप प्रहरी परिचालन गरी त्यस्ता अवैध हतियारहरू बरामद हुन थालेका छन्। पछिल्लो करिब एक महिनाको अवधिमा जिल्लाका विभिन्न स्थानबाट 27 नाल बन्दुक प्रहरीले फेला पारेको दाङका प्रमुख प्रहरी श्रेष्ठ बताउनुहुन्छ।
1: जिल्ला प्रहरी कार्यालय र मातहत प्रहरी इकाइ कार्यालयले यो दाङ जिल्लामा अवैध रूपमा हतियार छ भन्ने विशेष सूचनाको आधारमा हामीले एउटा सर्च अभियान सञ्चालन गरेका थियौं, जसमध्ये चाहिँ पछिल्लो समयमा हामीले यो जम्मा 27 नाल अवैध हतियारहरू बरामद गर्न सफल भयो र अझ पनि यो सर्च एन सूचना संकलन गरेर अझ पनि हामीले यसलाई निरन्तरता दिने हामी गरिरहेछौं। जसमा जम्मा हामीले हालसम्म बरामद गरेको अवैध हतियार मध्ये 27 नाल चाहिँ भोरा बन्दुक बरामद गरेको छ, जसमा 600 ग्राम र फलामको गोली जस्तो देखिने 55 छर्रा र के 53 हामीले बरामद गरेर खानेपूर्वक हामीले बरामद मसुला गरेर सो सम्बन्धमा थप अनुसन्धान चाहिँ हामीले गरेको बेलामा जानकारी गर्न चाहन्छु। हामीले यो जिल्ला प्रशासन कार्यालयमा लाइसेन्स प्राप्त नभएका हतियारहरू राख्न पठानमा यो राख्न वर्जित छ। त्यसकारण चाहिँ अब यो अवैध रूपमा भएका हतियारहरू अब जहाँ पनि जस्तो अवस्थामा परेको हुनसक्छ, जसले मानवीय क्षति हुनसक्छ, जंगलमा रहेका जंगली जनावरहरूको शिकार हुनसक्छ।
0: प्रहरीले असार 10 गते मात्रै बंगलाचुली गाउँपालिकाको ओडा नम्बर 4 स्थित सामुदायिक वनमा लुकाई छिपाई राखेको 7 नाल भरुवा बन्दुक बरामद गरेको थियो। प्रहरीले बंगलाचुली, घोराई उपमहानगरपालिका लगायतका विभिन्न स्थानबाट 27 नाल भरुवा बन्दुक, 600 ग्राम बारूद लगायतका सामग्री बरामद गरेको छ। स्थानीय नागरिकहरूले यस्ता खालका अवैध हतियार निर्माण गर्ने, वन्यजन्तुको चोरी शिकार गर्ने र गाउँघरमा सामान्य विवाद हुँदा पनि यस्ता खालका हात हतियार प्रयोग हुने र मानवीय क्षति हुने गरेको प्रहरीको निष्कर्ष छ। चितवनमा भइरहेको राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशनमा पदाधिकारीका लागि चुनावी प्रतिस्पर्धा शुरू भएको छ। केन्द्रीय सदस्यहरूका लागि भएको चुनावको प्रारम्भिक नतिजा सार्वजनिक भएसँगै पदाधिकारीका लागि चुनावी प्रतिस्पर्धा शुरू भएको हो। राष्ट्रपतिको विधानमा कुल 9 पदाधिकारी रहने व्यवस्था भए पनि छवटा पदका लागि चुनावी प्रतिस्पर्धा भएको हो। सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित भइसक्नु भएको छ। वरिष्ठ नेतामा बालेन्द्र शाहलाई चयन गर्ने निश्चित छ। बाँकी रहेका पदहरूमध्ये एक खुल्ला उपसभापति, एक महिला उपसभापति, एक खुल्ला महामन्त्री, दुई खुल्ला सहमहामन्त्री र एक महिला सहमहामन्त्री पदका लागि कडा प्रतिस्पर्धा हुँदैछ। अरू पदाधिकारीका लागि समावेशी सिद्धान्तका आधारमा पछि मनोनित गरिने राष्ट्रपतिले जनाएको छ। उपसभापतिमा डाक्टर स्वर्णिम वाग्ले र विराज भक्त श्रेष्ठबीच प्रतिस्पर्धा छ। त्यस्तै महिला उपसभापतिमा सोभिता गौतम, इन्दिरा राणा मगर र डाक्टर तोसीमा कार्कीले उम्मेद्वारी दिएका छन्। महामन्त्रीका लागि मनिष झा, कविन्द्र बुर्लाकोटी, विपिन आचार्य, रंजु दर्शना, सागर ढकाल, गणेश पराजुली लगायतले दावी गरेका छन्। यस्तै सहमहामन्त्रीका लागि हरि ढकाल, पुकार बम, असीम शाह, रीमा विश्वकर्मा, ज्वाला संग्रौला लगायत प्रतिस्पर्धामा छन्। 99 सदस्य केन्द्रीय सदस्यका लागि भएको चुनावको मतपरिणाम गए राति सार्वजनिक भएको छ। सार्वजनिक नतिजा अनुसार डाक्टर स्वर्णिम वाग्लेले सर्वाधिक 2607 मत ल्याउनु भएको छ। दोस्रोमा सोभिता गौतमले 2594 र तेस्रोमा शिशिर खनालले 2495 मत ल्याउनु भएको छ। पदाधिकारीको लागि आज बिहान 10 बजेसम्म मतदान प्रक्रिया सञ्चालन हुनेछ। भारतले नेपाली चिया निकासीमा अवरोध गरेपछि बन्द भएका इलाम र झापाका चिया उद्योग आजदेखि खुलेका छन्। सरकारले चिया उद्योगीका समस्या समाधान गर्न विशेष कार्यदल गठन गरेर चाँडो समाधान गर्ने आश्वासन दिएपछि उद्योगहरू खोलिएको नेपाल चिया उत्पादक संघका वरिष्ठ उपाध्यक्ष शिव गुप्ताले जानकारी दिनुभयो। चिया निर्यातमा अवरोधका कारण 10 लाख किलो भन्दा धेरै चिया गोदाममा थन्किएपछि इलामका अर्थोडक्स चिया उद्योग असार 1 गतेदेखि र झापाका सीटीसी तथा अर्थोडक्स चिया उद्योग असार 4 गतेदेखि बन्द भएका थिए। चिया क्षेत्रमा देखिएका समस्या समाधान गर्न प्रधानमन्त्रीको सचिवालयले विभिन्न मन्त्रालय र विभागका प्रतिनिधि सम्मिलित एक कार्यदल बनाएको छ। विश्व बजारमा कच्चा तेलको मूल्य मध्यपूर्वको युद्ध शुरू हुनु अघि भन्दा पनि सस्तो अवस्थामा पुगेको छ। ब्रेन्ट क्रूडलाई विश्व बजारमा कच्चा तेलको मूल्यको मानक मानिन्छ। अमेरिका र इजरायलले इरानमा आक्रमण गर्नु अघि अर्थात गएको फेब्रुअरी 28 ब्रेन्ट क्रूडको मूल्य प्रति ब्यारेल $76 थियो। अहिले विश्व बजारमा ब्रेन्ट क्रूड प्रति ब्यारेल $72 आसपासमा कारोबार भइरहेको छ। युद्ध शुरू भएपछि ब्रेन्ट क्रूडको मूल्य $120 नागेको थियो। नेपाल आयल निगमका अनुसार अन्तर्राष्ट्रिय बजारमा भाव घटे पनि नेपाली बजारमा भने अर्को हप्ता मात्र थाहा हुन्छ। निगमका प्रवक्ता मनोज कुमार ठाकुरका अनुसार नेपाली बजारमा कच्चा तेल नभई प्रशोधित तेलको भावमा भर पर्छ। भारतीय आयल निगम आईओसीले हरेक अंग्रेजी महिनाको 1 र 16 तारीकमा मूल्य सूची पठाउँछ। आज जून 25 तारीक हो। अब आउँदो 1 जुलाई अर्थात आउँदो बुधबार अर्को मूल्य आउनेछ। नेपालमा मध्यपूर्वको युद्ध अघि पेट्रोलको मूल्य प्रति लिटर 157 र डिजल तथा मट्टीतेलको प्रति लिटर 142 रूपियाँ थियो। अहिले पेट्रोलको मूल्य प्रति लिटर 217 रूपियाँ र डिजलको प्रति लिटर 225 रूपियाँमा कारोबार भइरहेको छ। युद्ध शुरू भएपछि खाना पकाउने एलपी ग्यास प्रति सिलिण्डर 1900 रूपियाँ रहेकोमा अहिले 2160 रूपियाँ पुगेको छ। गएको हप्ता अमेरिका र इरान बीच समझदारी पत्रमा हस्ताक्षर भएसँगै मध्यपूर्वको युद्ध रोकिएको छ। यो सँगै कच्चा तेलको भाव घटेको हो। र गैराती देशका विभिन्न ठाउँमा पानी परेको छ। पूर्वदेखि पश्चिमसम्मकै केही ठाउँमा पानी परेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अरू ठाउँको तुलनामा गण्डकी र लुम्बिनी प्रदेशमा धेरै पानी परेको छ। कोशी, बागमती, मधेस, कर्णाली र सुदूरपश्चिम प्रदेशका 1-2 ठाउँमा पनि पानी परेको छ। आज दिउँसो कोशी प्रदेशका तराई भूभाग तथा मधेस प्रदेशका थोरै ठाउँमा तथा बागमती र गण्डकी प्रदेशका तराईका 1-2 ठाउँमा मेघगर्जन र चट्याङ सहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। आज पनि लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भेगका केही ठाउँमा तातो लहर तथा बागमती र गण्डकी प्रदेशका तराई भेगका केही ठाउँमा तातो दिन हुने सम्भावना रहेको छ। हस्तो बिहान 8 बजेको मध्यपश्चिम खबर सकियो। प्रत्येक घण्टाको ताजा खबरसँगै हामी तपाईँको साथमा छौं। सुन्दै गर्नुहोला रेडियो मध्यपश्चिम। नमस्कार।
2: Thank you.

0: 94.4 मेगाहर्जमा तपाईहरु सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम।
1: होइन भाइला, लखर लखर कहाँ हिँडिस्?
2: कहाँ हुनु हो काका, यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो, टाइम पासको लागि निस्केको नि काका।
1: अरे केटा, उमेर जो जाँगर सदा टाइम पास गरेर बस्दै गर, आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके पछि पछुताउला है बाबु।
2: के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश जाउँ भनेर सोचेको थिए, भर पर्दो मेन पावर पनि भेटेन, यस्तै छ झोले जिन्दगी।
1: ए कुराही, ग्रेट महल बजार भित्र रहेको मेन पावर बाट जान, तल्लो गरे काइलो पनि त्यहीबाट गएको, राम्रो पैसा कमाइरहेछले।
2: ल ल काका, गइहाले म।
3: हामी कहाँ कुवेत, बहराइन, ओमन, कतार, साउदी, दुबई तथा रोमानियाबाट समेत कामदारको माग भए आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
2: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौ, एकपटक सेवा गर्ने मौका दिनुहोस्।
3: नोट, हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ। घराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजारभित्र, मोबाइल नम्बर 98498-87741।
2: वरिष्ठ मुटु बाथ र प्रेसर रोग विशेषज्ञ डाक्टर महेश्वर कुमार हेजू, अब अभिषेक मेडिकल स्टोर घोराही दाङमा।
4: विगत 17 वर्षदेखि सेवा दिँदै आउनुभएका वीर अस्पताल काठमाडौँमा पूर्व कार्यरत वरिष्ठ मुटु बाथ र प्रेसर रोग विशेषज्ञ डाक्टर महेश्वर कुमार हेजू अब अभिषेक मेडिकल स्टोर्समा आउँदै हुनुहुन्छ।
5: डाक्टरद्वारा दिइने सेवाहरू:
4: मुटुको अपरेशन गराएका बिरामी, हाई वा लो ब्लड प्रेसर भएका बिरामी, मुटु दुख्ने, ढुकढुकी बढ्ने वा कम हुने,
5: मुटुको भल्भमा खराबी भएको, मुटुमा प्वाल परेको, मुटु हल्लिने, कोलेस्ट्रोल बढेको,
4: हार्ट अट्याक, मुटु, पेट, जिउ र खुट्टा सुनिने, बेहोस हुने, छाती गरुङ्गो हुने, हात खुट्टा, जिउ र जोड्नेहरू दुख्ने,
5: औंलाहरू सुन्निने, रातो हुने र औंला तथा हात बाङ्गिने, लामो समयदेखि ज्वरो आइरहने, युरिक एसिड, सुगर, प्रेसर, थाइरोइड, छाती, पेट, ग्यास्ट्रिक, अल्सर, पाइल्स, जन्डिस र नसा सम्बन्धी सफल उपचार।
4: नोट, मुटुको अपरेशन, ओपन हार्ट सर्जरी गराएका र फलोअप गर्नुपर्ने बिरामीहरूले अवश्य सम्पर्क गर्नुहोला।
2: बिरामी जाँच्ने मिति यही असार 13 गते शनिबार, समय बिहान 9 बजेदेखि।
5: पुरानो भन्दा पुरानो रोग भएका बिरामीहरूले पनि सम्पर्क गर्नुहोला।
2: सम्पर्क अभिषेक मेडिकल स्टोर घोराई 15 बाल मन्दिर चोक दाङ। सम्पर्क फोन नम्बर 98479-57193 र 98-1-28-89-028।
6: दाङमै विशेषज्ञ सेवा एउटै छाना मुनि, सेवा सुलभ दरमा, प्रदेश नम्बर 5 कै उत्कृष्ट नाक कान घाँटी तथा डेन्टल केयर सेन्टर खुराही दाङमा। टिचिङ अस्पताल काठमाडौँ र नेपालगञ्ज मेडिकल कलेजमा लामो समय अनुभव प्राप्त वरिष्ठ नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर विक्रम बुढाथोकीद्वारा दाङ घुराही नयाँ बजार स्थित नयाँ बजार ENT डेन्टल केयर सेन्टरमा बिरामीहरूको जाँच गरिने भएको हुँदा विशेषज्ञ सेवाको लाभ लिई रोगको पूर्ण निदान गर्नुहुन अनुरोध गर्दछौ।
7: डाक्टरद्वारा दिइने सेवाहरू:
6: नेपालमै उत्कृष्ट इन्डोस्कोपी दूरबीन विधिबाट नाक कान हात्तीको जाँच तथा शल्यक्रिया,
7: लामो समयदेखि कान पाक्ने, कान नसुन्ने, कानको भित्री वा बाहिरी मासु पलाएको जाँच उपचार तथा अपरेशन,
6: कम्प्युटर विधिबाट कानको श्रवण शक्तिको परीक्षण तथा सुनाईको लागि मेसिनको व्यवस्था,
7: लामो समयदेखि पिनास, नाकमा मासु पलाएको, गन्ध थाहा नपाउने, नाक बन्द हुने रोगको उपचार तथा अपरेशन,
6: घाँटी दुख्ने, घाँटीमा मासु पलाएको, सास फेर्न अप्ठ्यारो हुने, घाँटी सुनिएको, घाँटीमा केही अड्किएको जस्तो हुने तथा थाइराइडको उपचार सेवा।
7: सम्पर्क स्थान: घोराई 14 नयाँ बजार बाल विकास स्कुलको अगाडि, मोबाइल नम्बर 98494-67487।
8: खुल्यो खुल्यो खुल्यो परीक्षित फार्मेसी घोराही दाङ, बाथरोग एन्ड स्किन केयर सेन्टर प्राली ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही दाङमा खुल्यो।
2: काठमाडौँ मेडिकल कलेजमा कार्यरत वरिष्ठ बाथरोग युरिक एसिड लोड्स तथा प्रतिरक्षा रोग विशेषज्ञ डाक्टर आविष्कार सुविधिद्वारा दिइने सेवाहरू:
8: बिस्तारै जोड्नेहरू र औंलाहरू बाङ्गिँदै जाने,
2: हात खुट्टाका जोड्नेहरू सुन्निने र दुख्ने,
8: हात खुट्टा तथा पाइताला झमझम गर्ने पोल्ने,
2: छालामा बाघहरू आउने, कपाल झर्ने,
8: शरीर फुल्ने र चिलाउने,
9: हड्डी खिएमा खोक्रो भई बारम्बार भाँचिएमा
10: औलाहरू निलो भएमा धेरै कालो भई कुहिन खोजेमा
9: बारम्बार गर्भ पतन भएमा
10: कपाल धेरै झरेमा मुख तथा आँखामा सुक्खापन भएमा
9: लामो समयदेखि कमजोरी र शरीर हतक्क गल्ने भएमा
10: बिना कारण शरीरमा रातो सेतो रगतको कमी भएमा
9: बिना कारण शरीरको तौल घटेमा
10: ढाड दुखेमा कम्मर दुखेमा
9: गाउट तथा युरिक एसिडको समस्या
10: बारम्बार आँखा रातो भएमा
9: फोक्सोमा बारम्बार पानी भरिएमा आईएलडी दम भएमा
10: बारम्बार लामो समयसम्म ज्वरो आएमा
9: छालामा दाग अल्सर सोरियासिसको दाग भएमा
10: लामो समयदेखि छाला कडा भएमा
9: लामो समयदेखि मांसपेशीमा कमजोरी तथा दुखाइ भएमा
10: युवा अवस्थामा पक्षघात भएमा
9: मृगौला फेल भएको कारण बाथरोग हुन सक्छ
10: एलर्जी सम्बन्धी समस्या बारम्बार दोहोरिएमा
9: कम उमेरमा हृदयघात मुटु रोग भएमा
10: सबै समस्याको समाधान हुन्छ आउनुहोस्
9: बाथरोग एन्ड स्किन केयर सेन्टर प्राली ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही दाङमा
10: डाक्टर आउने समय प्रत्येक महिनाको तेस्रो शनिबार
9: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ
10: फोन नम्बर 0825916670
9: मोबाइल नम्बर 98578343 परीक्षित फार्मेसी दाङ बाथरोग एन्ड स्किन केयर सेन्टर प्राली

0: वाय नेट को बाई वन गिफ्ट वन फ्री अफर में तीन महीना को 125 एमबीपीएस इंटरनेट और 2700 में खरीद कर सोई इंटरनेट पैकेज नया चरण को लागी गिफ्ट करने मौका सफल रेफरल में आपको लागी एक महीना फ्री इंटरनेट वाय नेट अब सब कनेक्टेड
1: हमी जन्मदात नहीं शिकारी हूँ शिकारी पूरे टैलेंट मलाई चाहिए
2: VFX सिनेमास कुराही दस नारायण पुरसौडी कुला दाङमा एक्शन नायक विराज भट्टद्वारा अभिनीत भव्य प्रदर्शन भइरहेको छ नेपाली कथानक चलचित्र राम नाम सत्य
3: हेलो फ्रम अमेरिका वाक वाका वाशिंगटन डीसी जस्ट डब्लु बस हेलो हेलो हेलो
2: त्यसै गरी भव्य प्रदर्शन भइरहेको छ नेपाली कथानक चलचित्र पहाड
4: घर घर अनि गृहिणीको साथ हुलासले बनाउँदैछ परिवार एक साथ
5: बुबालाई हुलास आटाको रोटीको स्वाद होस् वा आमालाई बासमती चामलको भात खानामा रहर दालको साथ हुन्छन् सबै खाएर गदगद हुलासको पापड
4: हुलास फुड्सका उत्पादहरू हुलास आटा हुलास बासमती राइस जीरा मसिनो राइस
5: हुलासको कुरुम कुरुम चिउरा हुलासको इडली राइस
4: हुलासले बनाउँदैछ परिवार एक साथ
6: एक जबरदस्त कहानी है
7: और टाइटल क्या है फिल्म का
6: वेलकम टू द जंगल
8: स्वर्गद्वारी चलचित्र मंदिर घोराई दांग में भव्य प्रदर्शन भइरहेको छ हिंदी कथानक चलचित्र वेलकम टू द जंगल
6: हमें जाने तो मालिक हम तो फांड है रोटी रोटी के लिए काम करते
9: तेरी शक्ल कहीं देखी हुई है
6: आप फ्लॉप फिल्म में भी देखते हो
10: खुशी को खबर
11: अब हाम्रै दाङको घोराही हस्पिटल रोड स्थित अत्याधुनिक प्रविधि युक्त हेलिकन सिटी स्क्यान सेवा नयाँ व्यवस्थापनका साथ शुरू भइसकेको सबैमा सहर्ष जानकारी गराउँदछौ
10: सम्पर्क घोराही सिटी स्क्यान सेन्टर प्राली हस्पिटल रोड घोराही दाङ सम्पर्क फोन नम्बर 082-590-847 082-590-847
12: प्यारालाइसिस भएका बिरामीहरूको लागि नयाँ आशा नयाँ बजार हार जोड्ने नसा तथा मेरुदण्ड उपचार केन्द्र घोराही के तपाईँले कहिले सोच्नु भएको छ कि आफ्नो घरको ओछ्यानमा बस्न उठ्न अनि हिँड्न नसकेर महिनौदेखि थला परिरहँदा जीवन कति कष्टकर हुन्छ तर अब चिन्ता गर्न पर्दैन तपाईँलाई कुनै पनि किसिमको प्यारालाइसिस जस्तै शरीरको एक भाग नचल्ने कमरभन्दा तलको भाग नचल्ने अनुहार एक्कासी बाङ्गो भएको हात गोडाहरू लुलो हुने झमझम गर्ने पोल्ने सिल्का हान्ने इत्यादि समस्याहरूको नवीनतम प्रविधि र एकीकृत स्वास्थ्य पुनर्स्थापनाको माध्यमबाट सफल उपचार भइरहेको छ समयमै रोगको सही निदान उचित उपचारबाट तपाईँको जीवन फेरि आत्मनिर्भर हुन सक्छ त्यसैले आजै सम्पर्क गर्नुहोस् नयाँ बजार हार जोड्नी नसा तथा मेरुदण्ड उपचार केन्द्र घोराई 14 नयाँ बजार दाङ शहीद लखन पार्कदेखि 50 मिटर उत्तर पुरानो घोराई हस्पिटलको ठिक अगाडि फोन 082-563-509 र मोबाइल 98453-0653
13: यो हो रेडियो मध्य पश्चिम FM 91.4 मेगाहर्ज
14: अलि सहज होला सुविधा नभएका ठाउँमा चाहिँ आकाशे पानीकै भरमा चाहिँ खेती गर्नुपर्ने हुन्छ खास गरी यो पानी व्यवस्थापन आकाशकै पानी कुर्नुपर्ने ठाउँहरूमा चाहिँ अलि कसो गरी सहज रूपमा चाहिँ खेती अभ्यास गर्न सकिएला
15: नेपालको करिब 49% भूभाग अझै पनि रेनफेड सिस्टममा आधारित छ अर्थात बरसातको पानीको भरमा धान खेती गर्ने गरिन्छ 49% भूभाग भनेको धेरै ठूलो भूभाग हो यस्तो भूभागहरूमा प्रायश जस्तै पहाड़को जुन फाँटहरू हुन्छन् त्यसमा पहिलेदेखि नै घैया धानका जातहरू लगाउने गरिन्छ त्यसै गरी जहाँ चाहिँ पानीको बरसातको भरमा मात्र पानी गरिन्छ र सामान्य सिंचाईको सुविधा छन् त्यहाँ त नयाँ यो के हाम्रो सामान्य धानका जातहरू लगाउने नै भयो तर आउने दिनमा चाहिँ यो जुन यहाँ सुक्खा रेनफेड फार्मिङको मैले जुन कुरा गरेँ सुक्खा बरसातको आधारमा खेती हुने ठाउँको कुरा गरे त्यो ठाउँमा इरेटिक रेनफल प्याटर्न देखिएको छ क्लाइमेट चेन्जको जलवायु परिवर्तनको कारणले त्यसै कारणले इरेटिक रेनफल फल प्याटर्न भनेको एकैचोटि कहिले आड़ी घोप्टे पानी पर्ने धेरै पानी पर्दिने कहिले पानी नपर्ने कहिले थोरै पर्ने यस्तो प्याटर्न देखिएको छ जुन धान बालीको लागि त्यति राम्रो होइन नर्मल किसिमको पानी सक्नु पर्यो सबै अलि थोरै थोरै पानी पर्यो भने धान बालीलाई राम्रो हुन्छ वृद्धि विकासको लागि तर जुन इरेटिक रेनफल प्याटर्न छ त्यसले धान बालीलाई राम्रो सघाइरहेको छैन त्यसै कारणले आउने दिनमा किसान अलिकति बढी जागरूक हुन जरूरी छ सचेत हुन जरूरी छ यदि उहाँहरूले पहिलेकै परम्परा जस्तो खेतीमा गरेर छोडिदिनुहुन्छ भने धानमा फुल नफुल्ने विभिन्न रोग किरा लाग्ने पोकटा दाना हुने यस्ता समस्या व्यापक रूपमा देखिन सक्छन् त्यसै कारणले सरकारले जुन उन्मोचित जातहरूको सिफारिस गरेको छ जुन नयाँ जातहरूको बारेमा डिस्क्रिप्सन गरेको छ कहाँ लगाउनु पर्ने हो कुन सिफारिस क्षेत्रको लागि कुन धानको जात सिफारिस गरिएको छ त्यो ठाउँमा मात्र धान लगायो भने धेरै हदसम्म यो बरसात आधारित खेती पनि राम्रो हुन सक्छ
14: भनेको यस्तै समस्या चाहिँ अहिलेको चैते धान बालीमा किसानले चाहिँ खेप्नु पर्यो नेक ब्लास्ट भनेर किसानहरूले ध्यान नपुर्याउँदाखेरि त्यस्तो समस्या आइपरेको हो कि अथवा पुर्याउँदै पनि यस्ता समस्याहरू दोहोरिन्छन्
15: जस्तै यसपालि हामीले नुवाकोट त्यसै गरी धादिङमा के हेर्यो भने किसानले को हजारौं बिघा खेतहरू चाहिँ नेक ब्लास्टले मरुवा रोगले सखाप भएको छन् यसको मुख्य कारण के हो भने 1966 नेपालले CH45 नामको एउटा जात उन्मोचन गरेको थियो त्यो जात अहिलेसम्म धादिङका किसानहरूले लगाइरहेको हामीले भेटायौं र यस्ता पुरानो जात जुन जातलाई सरकारले पहिले नै डिनोटिफाई गरिसकेको छ त्यो जातको बिउ अनौपचारिक रूपमा एक अर्कालाई दिँदै राख्दै यिनीहरूले लगाउँदै गर्यो त्यस कारणले गर्दा यसपालि के भयो भने वर्षात भइदियो 25-30 डिग्री टेम्परेचर र हाई ह्युमिडिटी छ अर्थात वायुमा यो पानीको आर्द्रता बढ़ी छ भने त्यो बेला चाहिँ नेक ब्लास्ट धेरै चारो चाहिँ फैल्ने गर्छन् र त्यस्तै वातावरण धादिङमा देखियो तराई के भन्छ पहाड़का अन्य ठाउँमा देखियो जसले गर्दा के भयो भने यो नेक ब्लास्ट व्यापक ठूलो समस्याको रूपमा बन्न गयो र ठूलै क्षति भएको छ त्यसकारणले किसान दाजुभाइले अलि सचेतना नअपनाउँदा भएको हो जात छनौटमा सचेतना अपनाउनु भएन 50 वर्ष पुरानो जात लगाउनु भयो प्रत्येक चीजको आयु हुने गर्छ जसरी मानिसको आयु छ त्यसरी धानका जातहरू पनि 15-20 वर्ष हुन्छ तर केही जात यस्ता हुन्छन् जो लामो समयसम्म टिक्ने गर्छन् आउने दिनमा यहाँहरूले चाहिँ धानको जात लगाउँदाखेरि छनौट गर्दाखेरि ध्यान दिनुहोला चैतेको सिजनमा चैतेकी जात लगाउनु पर्यो नयाँ जात लगाउनु पर्यो सरकारले सिफारिस गरेको जात लगाउनु पर्यो त्यसपछि यो समस्या आउँदैन
14: त्यसै गरी बर्खे धान बालीलाई पनि ध्यान पुर्याउनु पर्छ
15: बर्खे धान बालीमा पनि अहिले चाहिँ मुख्य समस्या जुन क्लाइमेटको समस्या देखिएको छ त्यो समस्यासँग जुझ्नलाई चुनौतीसँग जुझ्नलाई हामीले सरकारले सिफारिस गरेका धानका जातहरू सुक्खा सहन सक्ने खडेरी सहन सक्ने डुबान सहन सक्ने अथवा छोटो अवधिका धानका जातहरू लगायो भने सफल हुने सम्भावना बढ़ी हुन्छ परम्परागत धानका जातहरू लगाउँछन् लोकल जातहरूमा लगाउँछन् अथवा केही यस्ता जातहरू जसको लामो अवधिमा पाक्ने गर्छन् तिनीहरू लगाउँछन् भने फेल खाने सम्भावना बढ़ी हुन्छ
7: अहिले तपाईँ उज्यालो रेडियो नेटवर्क र नेपाल कृषि अनुसन्धान परिषद राष्ट्रिय कृषि प्रविधि सूचना केन्द्रको सहकार्यमा तयार पारिएको कृषि विशेष कार्यक्रम बदलिदो नेपाल सुनिरहनु भएको छ धान बालीका विज्ञ एवं नार्कको राष्ट्रिय बाली प्रजनन तथा आनुवंशिक अनुसन्धान केन्द्रका वरिष्ठ वैज्ञानिक डाक्टर उज्जवल कुमार सिंह कुशवाहासँग मनसुनी अवस्था र धान बालीमा यसको प्रभाव बारे गरिएको थप कुराकानी बाँकी नै छ उज्यालो सुन्दै गर्नुहोला
16: विगत लामो समयदेखि सेवा दिँदै रहेको एस न्यू पाण्डे मेडिकल हलमा निम्न विशेषज्ञ तथा अनुभवी चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण गरिनुका साथै आधुनिक प्रविधिद्वारा विभिन्न रोगको चेक जाँच तथा उपचार गरिन्छ
17: हाम्रा सेवाहरू
16: डाक्टर हिमकर गेवालीद्वारा दिइने सेवाहरू
17: छाती दम निमोनिया खोकी छेरो
16: मुटु उच्च रक्तचाप ब्लड प्रेसर
17: मधुमेह सुगर मृगौला रोग पिसाब
16: पेट ग्यास्ट्रिक कलेजो लामो समयदेखि ज्वरो आइरहेको सम्बन्धी समस्या बारे
17: डाक्टर कृष्ण तिमल सिन्हाद्वारा दिइने सेवाहरू
16: हाड जोर्नी तथा नसा रोगको चेक जाँच तथा नसा च्यातिएको
17: हाड जोर्नी भाँचिएको प्लास्टर गर्नुपर्ने हात खुट्टा झमझमाउने
16: युरिक एसिड बाथ भएको हड्डी खिएको ढाड कम्बर दुख्ने
17: डाक्टर विप्लव रिमालद्वारा दिइने सेवाहरू
16: दूरबीन विधि द्वारा नाक कान घाटी को इंडोस्कोपी,
17: कान सुन्न नसक्ने हरुका लागि श्रवण शक्ति जाँच गरी मेसिन राख्ने,
16: सबै खाले नाक कान घाटी को अपरेशन तथा परामर्श,
17: कान पाक्ने, कानबाट पिस बगिरहने, कान गनाउने,
16: घाटी दुख्ने, घाटी को एलर्जी, टन्सिल, घाटी मा गिर्खाहरु आउने तथा थाइराइड,
17: नाक पाकेको, नाकले गन्ध थाहा नपाउने, पिनास, नाकमा मासु पलाएको, नाकको हड्डी बाँगिएको, नाकको एलर्जी।
2: सम्पर्क न्यू पाण्डे मेडिकल हल हस्पिटल रोड खोराहीदाङ। सम्पर्क फोन नम्बर 082-560-196 र मोबाइल नम्बर 98478-26001।
18: हेलो पिंकी,
19: बोल दिन।
18: एलईडी टीवी किन्न जाने?
19: जान्न।
18: फ्रिज डी फ्रिज किन्न जाउन भने हैन?
19: जान्न।
18: घरमा एसी कूलर पंखा चाहियो भने हैन त?
19: जान्न।
18: किन?
19: मलाई सामान किन्न 17 ठाउँ डुल्नु पर्ने छैन के?
18: अनि यतिका सामान एउटै ठाउँमा पाइनु पनि त पर्यो नि।
19: पाइनी भएर त जान लाग्यो नि।
18: हो र कहाँ?
19: भन्दिन के?
18: सत्य भन्दिनौ।
19: आई लभ यु पिंकुली भनेको।
18: हो, एसी कूलर पंखा फ्रिज डी फ्रिज रेफ्रिजरेटर भ्याकुम क्लीनर लगायत सम्पूर्ण घरायसी तथा किचन आइटमको लागि सम्झिनु पर्ने एउटै नाम
19: बन्जारे इलेक्ट्रोनिक घुराई दाङ।
18: अब धेरै ठाउँमा मन डुलाउनै पर्दैन। सुपथ मूल्य तथा ब्रान्डेड सामानको लागि सदा सम्झिनुहोस्
20: सिजी तथा एलजी ब्रान्डको आधिकारिक विक्रेता
19: बन्जारे इलेक्ट्रोनिक घुराई दाङ।
18: फोन नम्बर
19: 082-562-452
18: 082-562-452। पुनश्च अब बन्जारे इलेक्ट्रोनिक्स न्यू रोडबाट शहीद उमेश मार्गमा सरेको जानकारी गराउँदछौ।
21: ओखती साबुनको अर्को प्रस्तुति बहुगुणी ओखती आयुर्वेदिक टी। लामो अनुसन्धान पछि आविष्कार भएको रुगा खोकी नाकबन्द जिउ दुखेको आदि सबैका लागि एकमात्र अचूक तेल जडीबुटीको शक्ति ओखती आयुर्वेदिक टी मात्र रु 50 मा।
18: गुराहीको लागि आधिकारिक विक्रेता भूषाल स्टोर हस्पिटल रोड गुराहीदाङ। फोन नम्बर 082-581-210। थप सम्पर्कका लागि हिमालय स्टोर बाल मन्दिर अगाडि, निरज स्टोर सब्जी मन्डी नजिक र प्रवेश श्रृङ्गार दूरसञ्चारदेखि पश्चिम तर्फ।

0: प्रोडक्टहरु कोकोनट सोकोनट भिटा मिल्क बटर फ्राइड क्रीम मिल्की बटर तथा डाइजेस्टिव होल व्हीट बिस्किट
1: हेरा हेरा हेरा यो हो हाम्रो चोइस कोटोको डाइजेस्टिव र कुकी चाहिँ नाइस
0: अद्गुरी
2: त्यही ठाउँमा चाहिँ अर्को विधिहरू अथवा छरुवा विधि भने जस्तै त्यस्ता कुराहरू गर्न सकिन्छ कि सकिँदैन भइरहेको बिउलाई चाहिँ नरोपेर
3: अहिले चाहिँ छरुवा विधि विभिन्न ठाउँमा अभ्यास पनि गर्ने गरिएको छ र छरुवा विधिले राम्रो उत्पादन दिइरहेको छ मेसिनद्वारा छर्यो भने झन कम मेहनतले धेरै उत्पादन लिन सकिन्छ इनपुट कम लाग्ने गर्छन् र प्रोडक्सन कोस्ट कम लागेपछि हाम्रो मुनाफा बढी हुन जान्छन् छरुवा विधि बाहेक एउटा के छ भने यहाँले ड्राई अल्टरनेट वेटिङ एण्ड ड्राइङ विधि छन् जसमा के हुन्छ भने यहाँले धान कुनै व्यक्तिले धान लगाउनुहुन्छ धान लगाएको 10-15 दिनसम्म छोडिदिनुहोस् र हे आफ्नो किसानलाई थाहा हुन्छ मेरो माटोमा चिस्यानको मात्रा छ कि छैन जब चिस्यानको मात्रा धेरै घट्छ फेरि सिँचाइ गर्नुहोस् फेरि 10 दिन छोडिदिने एक हप्ता 15 दिनसम्म छोडिदिने फेरि 15 दिनपछि सिँचाई गर्ने अनि यसरी गर्दा पनि हामी अल्टरनेट वेटिङ एण्ड ड्राइङ भन्ने गर्छौँ यसरी गर्दा पनि हामी धान उत्पादन गर्न सक्छौ तर एउटा हाम्रो सबभन्दा ठूलो समस्या के छ भने हामी पहिलेदेखि नै हाम्रो सोच बनेको छ धेरै पानी चाहिन्छ धानको लागि अनि हामी डराउने गर्छु पानी भएन भने धान हुँदैन तर त्यस्तो कुरा होइन अहिले थोरै पानीमा पनि धान राम्रोसँग उत्पादन लिन सकिन्छ त्यस्ता मेथडहरू तरिकाहरू छन् हामीसँग
2: पानीको उपलब्धतालाई नै कसरी चाहिँ अलि प्रभावकारी व्यवस्थापन गर्न सकिएला त
3: त्यही त मैले पानीको उपलब्ध थोरै पानी छ भने तलाउ पोखरी अथवा कहीँ केही छ भने त्यस्तो ठाउँमा स्टोर गर्ने भण्डारण गर्ने र प्रत्येक 15 दिनमा खेतको स्थिति हेरेर माटोको स्थिति हेरेर बोटमा बोट अलि बोटको पात बेरिन थाल्यो भने बुझ्नुपर्छ कि अब पानीको यसमा घटिसक्यो धानमा होइन त्यसपछि सिँचाई गरिदिने फेरि सामान्य धेरै डुबान हुने गरी होइन खेत भिज्ने गरी राम्रोसँग भिज्ने गरी सिँचाई गर्ने फेरि 10 दिन छोड्ने फेरि सिँचाई गर्ने यसले गर्दा के हुन्छ भने थोरै पानीबाट पनि हामीले धानको राम्रो उब्जाउन सक्छौ त्यसै गरी यदि छरुवा धान खेती गर्नुहुन्छ भने गहुँ जस्तै धान छर्ने र धान छरिसकेपछि त्यसमा विभिन्न किसिमका यो झारपातहरू हुने सम्भावना बढी हुन्छ यदि सकिन्छ भने हातैले झारपातो खेल्ने सकिँदैन भने अहिले थुप्रै किसिमका प्रेटिला क्लोर त्यसै गरी बुटा क्लोर जस्ता विषादीहरू पाइन्छ त्यो छर्न सकिन्छ र त्यसपछि त्यस्ता जुन छरुवा धान हुन्छ पानीको यदि सिँचाइको सुविधा छ भने सिँचाइ गरिदिने सिँचाइको सुविधा छैन भने छोडिदिने केही समयपछि आफै चाहे वर्षा हुन्छ र त्यसले चाहिँ त्यो धानलाई राम्रो बढ्न र हुर्कन सहयोग गर्न सक्छ
2: हो धानबालीसँग सँगसँगै जोडिने भनेको मल हो मलमा पनि रासायनिक मलको व्यवस्थापनका कुराहरू पनि हुन्छन् तपाईँले भने जस्तै उन्नत हाइब्रिड जातका लागि पर्याप्त मात्रामा जुन सिफारिस मात्राको चाहिँ रासायनिक मल त्यसको चाहिँ सन्तुलित प्रयोग चाहिँ आवश्यक छ पानी कम परेको अवस्थामा रासायनिक मल प्रयोग गर्दाखेरि केही त्यस्तो सावधानी अपनाउनु पर्छ किसानहरूले
3: थोरै पानी पर्छन् अर्थात् जमिनमा चिस्यान छैन भने रासायनिक मल हाल्नु हुँदैन रासायनिक मलले कामै गर्दैन होइन अनि काम नगरेपछि के हुन्छन् भने त्यो रासायनिक मल फजुल खर्च हुन जान्छ त्यसमा लगानी लाग्न जान्छन् त्यसै कारणले खेतमा कुनै पनि रासायनिक मल हाल्नुहुन्छ भने खेतमा चिस्यानको मात्रा हुन जरुरी छ र त्यसपछि मैले एउटा अर्को कुरा के भन्न चाहे भने जति कम्पोस्ट मलहरू अर्ग्यानिक मलहरू यदि खेतमा राखिन्छ त्यति नै त्यसमा चिस्यान अडिने सम्भावना बढी हुन्छ त्यसै कारणले यो सुक्खा प्रभावित ठाउँमा सकिन्छ भने कम्पोस्ट मल माटोमा मिलाउने जसले गर्दा थोरै वर्षा हुँदा पनि त्यसले माटोले चिस्यान पानी चाहे राखिराखोस् चिस्यान कायम राखिराखोस्
2: धान बालीका विज्ञ डाक्टर उज्जवल कुमार सिंह कुशवा खास गरी रासायनिक मल यसको चाहिँ सन्तुलित प्रयोग अन्तर्गत हामीले चर्चा चाहिँ गर्दैछौ धान बालीका लागि सन्तुलित मल आवश्यक छ र सकिन्छ भने कम्पोस्ट मल अलि प्रयोग गर्दाखेरि त्यसले चिस्यानलाई पनि फाइदा गर्छ भनेर उहाँले जोड्नु भएको छ यो प्राङ्गारिक मल हरियो मल चाहिँ कुरा हामी चर्चा गर्छौं यो सुक्खा अवस्थाको मौसम हुँदाखेरि यसले कसरी चाहिँ असर कम गर्छ
3: प्राङ्गारिक मल कम्पोस्ट मलले जब यिनीहरूमा थुप्रै अर्ग्यानिक कार्बनहरू हुन्छन् त्यसपछि अन्य रासायनिक तत्वहरू हुन्छन् जब माटोमा यिनीहरू मिस्छन् त्यसपछि माटोको संरचनालाई फरक पार्छन् र यिनीहरूले के गर्छन् भने जब वर्षा हुन्छ अथवा सिँचाइ गर्नुहुन्छ त्यसपछि सामान्य माटोभन्दा अर्ग्यानिक मल र प्राङ्गारिक मलमा बढिराखेको माटो जुन हुन्छ त्यसले पानीलाई शोषेर राख्छ एब्जर्ब गरेर राख्छ जसले गर्दाखेरि के हुन्छ जुन पानी सामान्य खेतमा 4 दिन पाँच दिन टिक्छ एकचोटि सिँचाई गरिसकेपछि अथवा वर्षा भइसकेपछि अर्गेनिक मल फर्टिलाइजरहरू बढी अर्गेनिक फर्टिलाइजर अथवा कम्पोस्ट परिराखेको खेतमा चाहिँ त्यो चाहिँ दस दिनसम्म पानी चिस्यान रहिरहन्छ। यसले गर्दा के हुन्छ भने बोट बिरुवालाई वृद्धि विकास गर्न पनि सजिलो हुन्छ र त्यसपछि अर्को के हुन्छ क्लाइमेट चेन्जको प्रभावलाई पनि न्यूनीकरण गर्न सहयोग गर्छ।
2: हो, तपाईँले अघि जुन मौसमी चक्रको कुरा गर्दाखेरि मनसुन मनसुन जस्तो छैन, बेला बखत चाहिँ कमजोर छ, मुख्य क्षेत्र मधेस पोहोर पनि सुक्खाग्रस्त भयो, यसपालि पनि जोखिममा छ भनेर यो चर्चा गर्दै गर्दाखेरि प्राकृतिक यी असन्तुलनका घटना चक्रहरू विपद खडेरीका चाहिँ जोखिमहरू बढ्दै जाँदा सरकारले चाहिँ एउटा पर्याप्त नीति बनाउनुपर्छ भन्ने कुरा सुरुवातमा जोड्नुभयो, त्यसै गरी किसानले पनि आफ्नो चाहिँ खेती चक्रमा चाहिँ दीर्घकालीन कस्तो चाहिँ अलि तयारी अहिलेदेखि थाल्नुपर्छ।
3: किसान दाजुभाइले यो वर्ष पनि पहिले पोहोर साल भन्दा यस यो वर्षमा अलि बढी समस्या देखिने आकलन गरिएको छ र यो समस्या विकराल हुन सक्छ। यो नेपालमा मात्र होइन विश्वका धेरै भूभागहरूमा नेपाल भारत पाकिस्तान यस्ता देशहरूमा, त्यसै कारणले किसान दाजुभाइले के गर्नुपर्छ भने आउने दिनमा जति सकिन्छ त्यति मात्रामा सुक्खा सहन सक्ने धानका जातहरू सुक्खामा पनि सुक्खा तीन सबभन्दा राम्रो देखिएको छ, मसिनो दाना छ सहन सक्छन्। हाइब्रिड धान लिनुहुन्छ भने युएस 312 अलिकति सुक्खा सहन सक्छन्। पश्चिम नेपालतिर जानुहुन्छ भने सर्जु 52 छ राधा 12 छ, त्यसै गरी यहाँ बहुगुणी धान छन् 1-2 छन्, यी जातहरू सक्दो छान्ने प्रयास गर्नुहोस्। बिउ छैन भने अर्को वर्षको लागि बिउको जगेर्ना गर्नुहोस्। त्यसपछि यदि यस्तो यस्ता बिउ पनि पाइएन, सुक्खा सहने बिउ पाइएन भने छोटो अवधिमा पाक्ने धानका जातहरू जस्तै हरदिनाथका धानका जातहरू छ, हरदिनाथ 4, हरदिनाथ 5, हरदिनाथ 1-2, यी धानका जातहरूको बिउ चाहिराख्यो भने आउने दिनमा किसान दाजुभाइलाई धेरै ठूलो राहत हुनेछन्। थोरै पानीमा पनि राम्रो उत्पादन लिन सकिनेछन् र देशकै लागि खाद्यान्न सम्प्रभुताको जुन कुरा छन् त्यसमा पनि ठूलो ठोस योगदान पुग्नेछ।
2: यस्ता कुराहरू अब अहिले हामीले कुराकानी गर्दै गर्दाखेरि कतिपय किसानहरूले सुन्नु पनि भएको होला, पछि उहाँहरूले चासो राखेर नजिकको चाहिँ आफ्नो क्षेत्रमा चाहिँ अथवा नजिकका चाहिँ कृषि प्राविधिकसँग लिनुहोला। खास गरी यो किसानलाई यस्तो छ अवस्था भनेर जानकारी लिने, मौसम पूर्वानुमानका कुराहरू लिने यो सूचना कति महत्वपूर्ण हुन्छ?
3: आउने दिनमा सरकारले विभिन्न किसिमका यो इन्टरनेट बेस्ड चाहे यो मौसम फोरकास्टिङ गर्ने वेदर फोरकास्टिङ गर्ने विभिन्न किसिमका मोडलहरू ल्याइराखेका छन्। सरकारले पत्र पत्रिका मार्फत विभिन्न नार्कले नै विभिन्न किसिमका लिफलेटहरू मार्फत मौसम कस्तो हुन्छन् र त्यो बेला कस्तो किसिमले कसरी कोप गर्ने कसरी त्यसबाट बच्ने भनेर विभिन्न किसिमका सूचना प्रवाह गरिरहेका छन्। त्यसै कारणले किसान दाजुभाइले जोसुकै व्यक्ति पनि अहिले टेलिफोन के भन्छ मोबाइल फोनको सुविधा भएको बेला त्यहाँबाट कुनै पनि नार्क अथवा यो हाम्रो कृषि मन्त्रालय अन्तर्गतका सूचना विभागहरू छन् त्यहाँको विभिन्न फेसबुक पेजहरू हुन्छन् तिनीहरूलाई फलो गर्यो भने त्यहाँबाट इन्फर्मेसन आइराख्छन् र त्यही अनुसार त्यही इन्फर्मेसन सूचनाको आधारमा आफूलाई पूर्व तयारी गर्दा हुन्छ।
2: किसानले चाहिँ पूर्व तयारी गर्ने सूचना पनि बेला बेला लिइरहने हो भने यसले चाहिँ फाइदै गर्छ भनेर तपाईँले भन्नुभयो। खास गरी अहिले जसले चाहिँ धान रोपिसक्नु भएको छ सरकारको पछिल्लो तथ्याङ्क हेर्दा पनि झण्डै झण्डै 10% आरआरीमा चाहिँ रोपाई भइसकेको छ, अब ती क्षेत्र जसले रोपाई सक्नुभयो उहाँ किसानहरूले अब केही त्यस्तो ध्यान दिनुपर्ने कुराहरू हुन्छ?
3: अब उहाँहरूले आफ्नो खेतमा सक्दो झारपातहरूको व्यवस्थापन गर्नु पर्यो। धान रोपिसकेपछि 20-25 दिनमा एकचोटि सक्दो गोडमेल गर्ने, सकिएन भने जहाँ श्रमको अभाव छ जहाँ लेबरको अभाव छ त्यहाँ चाहिँ सकिन्छ भने पेन्डिमेथालिन अथवा प्रेटिलाक्लोर अथवा अरू बुटाक्लोर जस्ता विषा यो झारनाशक विषादीहरू पाइन्छ त्यो चाहिँ खेतमा आफ्नो छर्ने जसले गर्दाखेरि झारहरू मार्न सकियोस्। अन्य केही रोग प्रकोप किराहरूको त्यस्तो सम्भावना देखियो भने सम्बन्धित कृषि कार्यालयमा सम्पर्क गर्ने र त्यहाँबाट निदान लिने।
2: यस्तै सुक्खा खडेरी बढ्ने त्यसै गरी तापक्रम अहिले पनि पश्चिम तराई क्षेत्र त्यसै गरी लुम्बिनीको चाहिँ तराई क्षेत्र हेर्ने हो भने 40-41 डिग्री सेल्सियससम्म चाहिँ पुगिसकेको अवस्था छ।

0: अब 40 डिग्री सेन्टिग्रेड भन्दा बढी टेम्परेचर भयो भने धान सहनै सक्दैन र त्यही बेला चाहिँ धानमा बाला लागेन भने विभिन्न किसिमका निजहरू आउने गर्छन्। टेम्परेचरको एउटा मुख्य कारण त्यो पनि हो। हाइब्रिडहरूमा यो समस्या देखिन सक्छ। केही जातहरू नयाँहरू छन्, विशेष गरी हाइब्रिड अन्य पुराना जातहरू छन्, त्यहाँ यो व्यापक समस्या आउन सक्छन् आउने दिनमा। त्यसै कारणले आउने दिनमा अब चाहिँ तापक्रम सहन सक्ने धानका जातहरू निकाल्न धेरै जरूरी छ। यदि भएन भने भोलिको दिनमा तापक्रम बढ्यो र त्यो हामीसँग धानका त्यस्ता जात भएन भने हाम्रो क्रपिङ सिस्टम छ त्यो फेल हुन सक्छ।
1: क्रपिङ सिस्टम फेल भनेर भन्नुभयो, यसले चाहिँ के अर्थ राख्छ?
0: यसले के भयो भने धान उत्पादन हुँदैन। धानको बाली त हामी लगाउँछौ, खेतमा धान हुन्छ, तर बाला निस्किँदाखेरि पोकटा निस्कन्छ, स्ट्राइल ग्रेन निस्कन्छ, होइन, धान उत्पादन हुँदैन। त्यसले यो एक किसिमको के भयो भने हाम्रो धानको जुन क्रपिङ सिस्टम छ, धान बाली जुन हामी लगाएका छौँ, बहुसंख्यक खेतमा धानै फलेन भने त्यसले हाम्रो खाद्यमा त ठूलो असर पर्छ। मान्छेसँग चामल खानको लागि चामल नै हुँदैन, अनि हाम्रो फूड सेक्युरिटीलाई असर गर्छन्, हाम्रो नेशनल फूड सेक्युरिटीमै ठूलो धक्का लाग्न सक्छन्। अहिले जुन हामी 40 बिलियन रुपियाँको जुन आयात गर्दैछौ, त्यो गएर 80 बिलियन हुन सक्छ, होइन, अर्थात बढ्न सक्छ भन्न खोजेको हो। त्यसै कारणले अब आउने दिनमा तापक्रम सहन सक्ने धानका जातहरू, खडेरी सहन सक्ने, सुक्खा सहन सक्ने यस्ता धानका जातहरू, मसिनो र कमर्सियल युज हुने किसिमका धानका जातहरू आउन जरुरी छ। अब नर्मल धानको जात ल्याएर हामीले ठूलो त्यो गर्छौ, के भन्छन्, यो खाद्य सम्प्रभुतामा असर गर्न सक्छ जस्तो अबको समय छैन। अब कम्पिटेटिभ समय छ, त्यस्तै किसिमको भेराइटी पनि चाहिएको छ।
1: डाक्टर उज्जवल कुमार सिंह कुशवाहा कृषि विशेष कार्यक्रम बदलिदो नेपालमा आज हामीसँग हुनुहुन्छ। किसानका लागि धानको खेतीको समय चलिरहँदा हामीले कुराकानी जोडिरहेका छौं। तपाईँले अघि किसानले चाहिँ मौसम अनुकूलको चाहिँ धानको जात छनौट गर्ने, पानी फारो गरेर पुर्याएर पनि खेती गर्न सक्ने, उत्पादन लिन सक्ने, सुक्खा अवस्थामा चाहिँ त्यसै अनुसारको चाहिँ खेती पद्धति अपनाउने भनेर भन्नुभयो। किसानहरूको विगतदेखिको एउटा परम्परा, एउटा ढाँचा, एउटा ढर्रा चाहिँ छँदैछ। आधुनिक कृषि यन्त्र, उपकरण, प्रविधिको चाहिँ प्रयोग गरेर पनि त्यतातर्फ जाने हो भने लागत घटाउन सकिन्छ भनेर पनि भन्नुभएको छ। यो कुरा कति तादतम्यता मिल्न सक्ला त?
0: यसमा के देखिन्छ भने प्रोग्रेसिभ फार्मर्सहरू, अगुवा किसानहरू त्यस्ता कुरामा अलि बढी सचेत देखिएको छ। तर बहुसंख्यक नेपाली जनताहरू जो खेतीपाती गर्छन्, उहाँहरू चाहिँ यो विषयवस्तुसँग खासै नजिक छैन अथवा बेखबर छन्। त्यसै कारणले सरकारले नगरपालिकाहरू मार्फत, वार्ड कार्यालयहरू मार्फत प्रतिनिधि किसानहरूलाई लिएर ट्रेनिङ दिन सक्नु पर्यो। जति बढी ट्रेनिङ दिन सक्यो, जति धेरै अवेरनेस ल्याउन सक्यो, त्यति नै धानको उत्पादन बढ्न सक्छ र हाम्रो के हुन्छ भने उत्पादकत्व उत्पादन बढ्छ र हाम्रो आयातको जुन रेट छ त्यो घट्न सक्छ। यदि सरकारले यही किसिमले नर्मल किसिमले छोड्ने हो भने यो सूचना पुग्न किसानलाई धेरै समय लाग्न सक्छ र त्यो ढिलो हुन सक्छ।
1: यसपालिको असार 15 मनाउँदै गर्दाखेरि नारामा अलिकति जोडिएको छ, खास गरी जलवायु अनुकूलन प्रविधि, त्यसै गरी आत्मनिर्भरता, धानमा चाहिँ समृद्धिको कुरा। यो जलवायु परिवर्तनको प्रभाव धान बालीमा चाहिँ विगतमा चाहिँ देखिएको के छ?
0: विगतमा पनि ठाउँ ठाउँमा सुन्नुभएको होला, धानकोमा बाला लागेन, यो तापक्रमले गर्दा पनि हो, होइन, तापक्रमले गर्दा। त्यसै गरी रोग र किराहरूको प्रकोप व्यापक रूपमा हुने गर्छन्। जस्तै यसपालि यसै पालिको नयाँ इभिडेन्स हेर्ने हो भने हामीले धादिङमा के हेऱ्यौँ भने नेक ब्लास्ट व्यापक रूपमा लाग्यो। जब फूल फुल्ने बेला भयो त्यही बेला पानी परिदियो, धेरै पानी पर्यो, हावामा पानीको मात्रा बढी भयो, 70-80% भन्दा बढी भयो। टेम्परेचर पनि 20-25 डिग्री सेन्टिग्रेड थियो, ठ्याक्कै अनुकूल नेक ब्लास्टको फंगसलाई, यो वृद्धि विकास हुनलाई जुन अनुकूल वातावरण चाहिन्छ त्यस्तै भएकोले व्यापक रूपमा असर गरेको छ। यसभन्दा पहिले पनि हेर्नुहुन्छ भने 4-5 वर्ष पहिला चाहिँ जुन बेला धान चाहिँ पाक्ने बेला थियो त्यही बेला व्यापक रूपमा पानी पर्यो र ठूलो क्षति हुन गएको थियो। सरकारले त्यसको इस्टिमेट पनि गरेको थियो। यसरी चाहिँ बीच बीच समय समयमा आजभन्दा 20-25 वर्ष पहिला पनि त्यही समस्या देखिएको थियो। मध्य प्रदेशमा पानी नै परेन, होइन, यो समस्या रिकरिङ भइरहेको छ, अर्थात रिपिट भइरहेको छ। त्यसै कारणले जब बार बार एउटै समस्या रिपिट हुन्छ भने हामी सचेत हुन जरूरी छ, हामी नयाँ दृष्टिकोणले अगाडि बढ्न जरूरी छ। त्यही यदि हामी त्यो किसिमले अगाडि बढेनौँ भने यो समस्याले आउने दिनमा हामीलाई बढी समस्या दिन सक्छ, अझै समस्या थपिन सक्छ।

0: त्यसैका लागि सरकारका चाहिँ निकायहरू र कृषि अनुसन्धानको चाहिँ केन्द्र नार्क पनि रहेको छ। अहिलेसम्म विज्ञहरूले वैज्ञानिकहरूले काम गर्ने निकायहरूले चाहिँ के कति उपलब्धि हासिल गरे त किसानका लागि तयारी गर्नु, पूर्व तयारी गर्नु, यो गर्नु भनेर चाहिँ भन्दै गर्दाखेरि किसानहरूले पनि प्रश्न गर्ने ठाउँ हुन सक्छ, उहाँहरूलाई चाहिँ के भन्नु?
1: हेर्नुहोस्, नार्कको मुख्य काम चाहिँ अनुसन्धान गर्ने हो, नयाँ जातको विकास गर्ने हो। नार्कसँग जति एभाइलेबल रिसोर्स छन्, स्रोत छन्, त्यसको आधारमा राम्रो काम गरिरहेको छ। यहाँले मैले पहिले नै भने सुखा एकदेखि सुखा छसम्म सुखा सहन धान
0: केन्द्रको चाहिँ सूचना अधिकारी पनि भएको हिसाबले चाहिँ मैले यसरी चाहिँ जोड्न खोजेको, खास गरी केन्द्रले के गरेको छ भनेर किसानले पनि त चासो राख्न पाउनु हो।
1: नार्कले चाहिँ छवटा सुखा सहन जात ल्याएका छन्, त्यसै गरी सुखा खडेरी र डुबान दुवै सहन सक्ने बहुगुणी एक दुई ल्याएका छन्, सुखा छ दुवै सहन सक्छन्। त्यसै गरी पश्चिम नेपालमा सर्जु बाहुन प्रसिद्ध छ, लोकप्रिय छन्, त्यो जात ल्याएकै त्यो जात रजिस्टर्ड गरेको हो। त्यसै गरी नार्कले यो सुखाका जातहरूको थुप्रै मात्रामा यो प्रजनन बिउहरू, मूल बिउहरू उत्पादन गरिरहेको छ। त्यसै गरी छोटो अवधिमा पाक्ने धानका जातहरू ल्याएका छन्, घैया एक दुई तीन ल्याएकै छन्, होइन? यसरी देशको खाद्य सम्प्रभुतालाई जोगाइराख्नको लागि नार्कको ठूलो अहम भूमिका छ। तर जति हाम्रो हुनुपर्ने हो, यो जुन आवश्यकता छन् जति हुनुपर्ने हो त्यति भएको छैन। यसको धेरै कारणहरू छन्। मुख्य कारण चाहे त्यो किसिमको फेसिलिटी भएन, आधुनिक किसिमको जुन फेसिलिटी हुनुपर्ने हो साइन्टिस्टलाई काम गर्नलाई, त्यो नभएर यहाँको साइन्टिस्टहरू अब्बल छन्, फेसिलिटीको अभावमा त्यो अगाडि काम देखाउन सकेको छैन।
0: भनेको वैज्ञानिकहरूले पर्याप्त रूपमा चाहिँ अनुसन्धानमा चाहिँ लाग्न नसक्ने र किसानहरूका लागि समस्या पर्दाखेरि पनि समाधान दिन अलिकति गाह्रो, त्यो जुन चक्र छ तपाईँले त्यसलाई जोड्नुभयो। अलिकति छिमेकी देश जानेर सबभन्दा धेरै धान उत्पादन गर्ने चीन, भारत रहेका छन्, त्यहाँ पनि यस्ता समस्याहरू बेला बेला जुझ्नुपर्ने अवस्था छ होला। तपाईँहरू अध्ययनमा जानुहुन्छ, अनुसन्धान गर्नुहुन्छ, ती देशको तुलना गर्दा र हाम्रो तुलना गर्दाखेरि उनीहरूको प्रगति यो धानकै क्षेत्रमा चाहिँ कस्तो छ, हामीले किन गरिरहन सकिरहेका छैनौं?
1: चीन त विश्व हिजो पोहोर सालसम्म विश्वकै नम्बर वान धान उत्पादन गर्ने र धानको निर्यात गर्ने देश बनेको थियो। तर यसपालि चाहिँ भारत चाहिँ विश्वमा सबभन्दा बढी धान निर्यात गर्ने देश बनेको छ। चीनको हामी तुलना गर्न सक्दैनौं। चीनमा व्यापक रूपमा हाइब्रिड 70% एरियामा हाइब्रिड धान लगाइन्छ र त्यहाँको धानमा एकदम उच्च गुणस्तरको छ। त्यहाँ सरकारले कृषि वैज्ञानिकहरूलाई चीन अथवा भारतमा धेरै किसिमका सुविधा दिएका छन्, आधुनिक ल्याबहरू छन्, उनीहरू त्यहाँ काम गर्छन् र देशलाई जस्तो किसिमको चाहिएको हो, सुखा सहन सक्ने, खडेरी सहन सक्ने, अथवा जस्तो धान चाहिएको हो, जस्तो डिमाण्ड गरिन्छ त्यस्तै किसिमका धान उनीहरू बनाउन सफल छन्। त्यसको तुलनामा नेपाल धेरै धेरै पछाडि छन्। त्यसको मलाई लाग्छ आउने दिनमा नेपाली वैज्ञानिकहरू अब्बल छन्, तर यिनीहरूलाई सुविधाको अभाव छ, होइन, फेसिलिटीको अभाव छ, जसले गर्दा यिनीहरूले त्यो किसिमको काम गर्न सकेको छैन।
0: आउँदो सोमबार 23 राष्ट्रिय धान दिवस तथा रोपाई महोत्सव मनाइँदैछ। कृषि विभागको समन्वयमा बाली विकास तथा कृषि जैविक विविधता संरक्षण केन्द्रले धान दिवस तथा रोपाई महोत्सव मनाउने गर्छ। हरेक वर्ष असार 15 चाहिँ दिवस मनाउने गरिन्छ। त्यसमा चाहिँ नार्कले पनि आफ्नो चाहिँ समन्वयात्मक काम चाहिँ गरिरहेको हुन्छ। खास गरी यो रोपाई महोत्सव दिवस र यस्ता कुराहरूले चाहिँ के कति किसान माझमा चाहिँ अर्थ राख्छ?
1: असार 15 रोपाई दिवस नेपाली किसानको लागि एक किसिमको पर्व बन्न गएको हो। किसानहरूको महत्वलाई बुझेर असार 15 धान रोपाई दिवस राखेको छ। यसमा व्यापक रूपमा पढे लेखेका व्यक्तिहरू पनि यसमा भाग लिएर असार 15 मनाउँछन्। यसले एक किसिमको रणनीतिक रूपमा नेपाली किसानलाई महत्व दिएको छ, नेपाली किसानलाई झकझकाएको छ, उनीहरूलाई धानको अथवा कृषिको महत्वप्रति एक किसिमले डिभोटेड गर्न लगाएको, उनीहरूको महत्व देखाएको हो। त्यसकारणले यो असार 15 धेरै किसिमले रणनीतिक किसिमले नै देशलाई यो फाइदा पुर्याएको छ जस्तो मलाई लागेको छ।
0: नजिकका सरकार पालिकाहरूले खास गरी धान उत्पादन गर्ने किसानलाई थप प्रोत्साहन गर्न, यसै गरी मौसम चक्र चाहिँ खलबलिँदैछ अथवा जलवायु परिवर्तनको चाहिँ प्रभाव देखिएको छ भनेर अलिकति सचेतना थप्ने काममा चाहिँ किसान र नजिकका सरकारहरूले चाहिँ कसरी काम गर्न सक्छन् अबका दिनमा?
1: अबका दिनमा चाहिँ यो जुन नगरपालिकाहरू छन्, त्यसै गरी गाउँपालिकाहरू छन्, उहाँहरूले सक्दो कृषि ज्ञान केन्द्र प्रत्येक जिल्ला, प्रत्येक एक दुई जिल्ला पछि नारका विभिन्न रिसर्च सेन्टरहरू छन्, तिनीहरूसँग डाइरेक्ट कोलाबोरेसन गर्ने नार्कले उन्मोचन गरेका अथवा नार्कले बाहिर ल्याएका प्रोमाइजिङ जुन जातहरू छन् ती जातहरूलाई आफ्नो क्षेत्रमा समन्वय गरेर टेस्ट गर्ने, यदि ती जातहरू राम्रो छ भने नार्कका वैज्ञानिकहरूलाई सम्पर्क गरेर भन्यो भने ती जातहरूले आउने दिनमा त्यो क्षेत्रको लागि स्पेसिफिक डोमेनको लागि सिफारिस गर्न सक्छन्, सहयोग गर्न सक्छन्।
0: डाक्टर कुशवाज्यू, हामी कार्यक्रमको अन्तिममा छन्। खास गरी अहिले एउटा मौसमी चुनौती र अर्को धान बालीका लागि प्रमुख माग हुने मलको चुनौती, यी दुई कुराहरू चाहिँ जोडिने छ र समस्या चाहिँ अलि बढी केन्द्रित देखिएको छ। खास गरी किसानलाई तपाईँको सल्लाह सुझाव मौसम र मलसँग जोडिएर के छ?
1: किसान दाजुभाइ दिदीबहिनीले सक्दो सकिन्छ भने अहिले जस्तै खडेरीको समस्या छ त्यो बेला आफ्नो खेतमा भैँचा लगाउने, भैँचा 20-25 दिन भइसकेपछि कम्तीमा नी हाइट गुडाको हाइट भइसकेपछि काट्ने र मिलाउने, हलो जोत्ने। त्यसबाट के हुन्छ भने खेतमा प्राङ्गारिक मल बढ्न जान्छन्, माटोलाई चिस्यान लिन सक्ने क्यापेसिटी बढ्न जान्छ, माटोको संरचनामा सुधार हुन्छन् र त्यसबाट के हुन्छ भने खडेरी सहन पनि ठूलो मात्रामा सहयोग हुन्छ। यदि खडेरी भएको छ धान खेतमा छन् तर पानी छैन भने, वर्षा भएको छैन भने, त्यस्तो कन्डिसनमा युरिया हामी छर्ने गर्छौ, डीएपी पोटास छर्ने गर्छौ, तिनीहरू नछर्नु नै राम्रो हो। तिनी यदि पानी माटोमा चिस्यान छैन भने ती युरिया मलहरूले पनि खासै काम गर्दैन। खेतमा बरसात भइसकेपछि अथवा सिँचाइ भइसकेपछि मात्र कुनै रासायनिक मल छर्यो भने त्यसले राम्रो असर देखाउन सक्छन्।
0: भनेपछि आफ्नो खेतमा चाहिँ पर्याप्त रूपमा पानी हप्तै पछि, महिनै पछि अथवा अबको 3-4 महिना राखिराख्नुपर्छ भन्ने चाहिँ देखिएन।
1: पहिले जस्तो जुन पहिलाको सोच थियो, कन्सेप्ट थियो, त्यो सोच राखेर अब हुँदैन। अब चाहिँ खेतमा चिस्यानको मात्रा घट्दैछ भने फेरि 15 दिनपछि पानी लगाउने, 10 दिनपछि पानी लगाउने, तर सधैँ नै पानी लगाइराख्नुपर्छ भने त्यो सोच बिस्तारै हटाउँदै जाँदा हुन्छ।
0: उहाँ हुनुहुन्थ्यो धान बालीका विज्ञ एवं नार्कको राष्ट्रिय बाली प्रजनन तथा आनुवांशिक अनुसन्धान केन्द्रका वरिष्ठ वैज्ञानिक डाक्टर उज्जवल कुमार सिंह कुशवाहा। कृषि र पशु सम्बन्धी समस्या तथा कुनै जिज्ञासा भएमा तपाईँले नार्कको पैसा नलाग्ने फोन नम्बर 1135 हरेक शुक्रबार बेलुका 4-6 बजेसम्म फोन पनि गर्न सक्नुहुन्छ। उज्यालो रेडियो नेटवर्क र नेपाल कृषि अनुसन्धान परिषद राष्ट्रिय कृषि प्रविधि सूचना केन्द्रको सहकार्यमा तयार पारिएको आजको कृषि विशेष कार्यक्रम बदली प्राविधिक साथी
2: दाँत गिजा तथा मुख सम्बन्धी विशेषज्ञ सेवा हरेक दिन अब घुराईमै।
3: त्रिभुवन विश्वविद्यालयबाट एमडीएस गर्नुभएका वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर चेतनारायण पाण्डेद्वारा बाङ्गोटिङ्गो, छिचरो भएको, उछुटिएको र नमिलेको दाँतको सफल उपचार भइरहेको कुरा जानकारी गराउँदछौ। साथै यस डेन्टल क्लिनिकमा दाँत, मुख तथा गिजा सम्बन्धी सम्पूर्ण उपचार भइरहेको छ।
2: डाक्टरद्वारा दिइने सेवाहरू
4: दाँत तथा अनुहारको शल्य चिकित्सा सेवा,
2: अनुहारका हड्डी भाँचिएको जोड्ने,
4: दाँतको एक्सरे सेवा,
2: सामान्य तथा जटिल दाँत निकाल्ने,
4: फिक्स तथा झिक्न मिल्ने नक्कली दाँत राख्ने सुविधा,
2: अत्याधुनिक मेसिनद्वारा दाँतको सफाई,
4: मेसिनबाट जरेदेखि दाँत फरिने,
2: दाँतको पोस्ट तथा कोल प्रविधिद्वारा उपचार,
4: किराले खाएको दाँतको विभिन्न पद्धतिद्वारा उपचार,
2: बालबालिकाको दाँत तथा मुख सम्बन्धी सम्पूर्ण उपचार।
4: साथै
3: वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर चेतनारायण पाण्डेद्वारा दैनिक
4: बाङ्गोटिङ्गो दाँत तार बाँधेर मिलाउने सुविधा पनि छ।
5: सम्पर्क डी नोभा डेन्टल क्लिनिक, ट्राफिक रोड घोराही दान, दीपज्योति अस्पतालको 20 मिटर माथि। फोन 0825627707।
4: विशेषज्ञ डाक्टरी सेवाहरू अब दाङ मध्य पश्चिम पोलिक्लिनिक घोराईमा।
2: विशेषज्ञ डाक्टरी सेवाहरू
4: वरिष्ठ बालरोग विशेषज्ञ डाक्टर कृष्ण हरि सुवेदीद्वारा दैनिक बच्चा सम्बन्धी सम्पूर्ण चेकजाँच तथा उपचार सेवा,
2: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अनुपमा शर्माद्वारा दैनिक चेकजाँच तथा उपचार सेवा,
6: वरिष्ठ रेडियोलोजिस्ट एमबीबीएस एमडी डाक्टर रामेश्वर देवकोटाद्वारा भिडियो एक्सरे सेवा,
2: नोट अत्याधुनिक सेवा सहित 500 MA को डिजिटल एक्सरे सेवा र औषधि सुपथ मूल्यमा पाइन्छ।
4: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
2: सम्पर्क दाङ मध्यपश्चिम पोलिक्लिनिक हस्पिटल रोड खोराहिदाङ।
4: सम्पर्क फोन 0825907079, मोबाइल नम्बर 98478010030 र 98229555।
7: एमबीबीएस एमडी न्यूरोसाइकाट्रिक टाउको नसा मन यौन तथा दुर्व्यसन सम्बन्धी विशेषज्ञ डाक्टर अरविन्द भूषाल अब सड़क विभाग अगाडि रहेको दिव्य फार्मेसी घुराही दाङमा आउँदै हुनुहुन्छ।
8: सम्बन्धित रोगका बिरामीहरूले समयमै नाम दर्ता गराई विशेषज्ञ सेवाको लाभ लिई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
7: डाक्टरद्वारा दिइने सेवाहरू
8: टाउको नसा मन यौन तथा दुर्व्यसन सम्बन्धी
7: टाउको दुख्ने पोल्ने सिल्का हान्ने एवं गरुङ्गो हुने लगायत रोगको उपचार
8: मन आत्तिने डराउने तर्सिने मन उदास हुने धेरै शंका लाग्ने एकान्तमा बस्न मन पराउने कानमा केही आवाज आए जस्तो महसुस हुने बारम्बार आत्महत्याको विचार आउने
7: छारे रोग वास्तविकता भन्दा बाहिरको कुरा गर्ने बहकिने रिसाउने दोष लगाउने अनावश्यक रुने कराउने लगायत बिरामीको सफल उपचार
8: जाँड रक्सी चुरोट गाँजा लगायत अन्य कडा लागू औषध छुटाउने सम्बन्धी काउन्सिलिङ तथा उपचार सेवा
9: बिरामी जाँच निमित्त यही असार 13 गते शनिबार
10: सम्पर्क दिव्य फार्मेसी घुराई 15 सडक विभाग रोड दाङ फोन नम्बर 0825904010 मोबाइल नम्बर 98478829913 र 98095121871
11: हुनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
12: सूर्यको विकिरण बढ्दैछ, आँखा कमजोर हुँदैछ, ग्लोबल वार्मिङ, आँखामा रोग, अरू थुप्रै समस्या, तर समाधान पशुपति आई केयर सेन्टरमा विज्ञ आँखाका डाक्टरहरूसँगै आँखा चेक गर्ने अत्याधुनिक उपकरणहरू पनि छन्। हाम्रो आँखालाई सुरक्षा दिने उच्च क्वालिटीका पावर ग्लास र फ्रेमहरू उपलब्ध छन्। अब ढुक्क हुनुहोस्, पशुपति आई केयर सेन्टरले तपाईँको आँखाको रक्षा गर्नेछ। पशुपति आई केयर सेन्टर कपासी दान सम्पर्क नम्बर 98 43 00 88 04 98 43 00 88 04 www.pashupatiicare.com
13: सीता के हो तिमीलाई घुम्सेर बसेछौ के हुनु नि बिहे भएको छ 6 वर्ष भइसक्यो बच्चा बच्चीको लागि कतै ठाउँ देखायो कतै ठाउँ तर केही सिप चलेन अब त आफै मरिसक्यो के कुरा गर्छ तिमीले हाम्रै घुराईमा शिशु क्लिनिक अफ फर्टिलिटी सञ्चालनमा आएको छ त्यहाँ त निसन्तानपन सम्बन्धी समस्याको सबै उपचार हुन्छ त्यसै अत्यार हुन्छ कति लामो समयदेखि बच्चा बच्ची नभएको त्यहाँ गएर भइरहेछ त्यही भएर ढुक्क भएर त्यही जाऊ ए ठिकै छ म जानको धेरै अब तिमीले भनिहाल्यौ त्यही पनि अब शिशु क्लिनिक नै जान्छु
14: शिशु फर्टिलिटी एन्ड आईभीएफ सेन्टर चितवनको शाखा अब घोराहेको बिकी चोकबाट सम्पूर्ण निसन्तान उपचार अब फर्टिलिटी स्पेशलिस्टको टिमबाट सबै समस्याको समाधान गरिन्छ समस्यालाई लुकाएर होइन उपचार गरी सन्तान प्राप्तिको तपाईँको सपना अब पूरा हुन्छ आज आफ्नो नाम दर्ता गरी विशेषज्ञ सेवा परामर्श लिनुहोस्
15: नोट पहिलो परामर्श निशुल्क दिइनेछ समयमै नाम दर्ता गराई यो सुविधाको लाभ लिनुहोस्
14: शिशु क्लिनिक फर्टिलिटी हिजो खोराइदान सडक विभागको अगाडि एड्रेस बैंक भएको भवनमा सम्पर्क मोबाइल 98478423572
16: होइन कसलाई के भयो
17: हजुर बुबा अलि सिरियस हुनुभयो आइसियू चाहिन्छ रे त्यसैले नेपालगञ्ज लैजान हिँडेको
16: कहाँ नेपालगञ्ज दौडाउन लागेको हाम्रै दाङ घुराईको सञ्जीवनी टिचिङ हस्पिटलमा 60 सयको भेन्टिलेटर सहितका आइसियूहरू छन् नि अनि किन कुरै नबुझी दौडेको
17: ल ल एम्बुलेन्सलाई घुराही गोगली भानपुरतिर मोड्नुहोस् त यही यस्तो आइसियू सेवा भएको थाहा नभएर धन्न हजुर बुबाको ज्यान समय र पैसा बर्बाद भएको
16: घुराहीको सञ्जीवनी टिचिङ हस्पिटलमा नवजात शिशुको लागि एनआइसी बच्चाका लागि पीआईसीयू लगायत 60 वटा आईसीयू सहित सम्पूर्ण विशेषज्ञ सहितका सेवाहरू रहेका छन्
17: सम्पर्क सञ्जीवनी टिचिङ हस्पिटल घोराही बर्गदुवा दाङ सम्पर्क फोन नम्बर 0825-91-101 र मोबाइल नम्बर 97-90-65-255
18: वरिष्ठ छाला तथा युनिट विशेषज्ञ डाक्टर दाङको शंकर मेडिकल हलमा
19: फेरी अञ्चल अस्पतालमा कार्यरत विभागीय प्रमुख वरिष्ठ छाला तथा यौन रोग विशेषज्ञ डाक्टर आरके झा घोराईको शंकर मेडिकल हलमा आउने हुँदा आफ्ना छाला तथा यौन रोग सम्बन्धी सम्पूर्ण रोगको चेक जाँच गराई विशेषज्ञ सेवाको लाभ लिनुहोस्
18: डाक्टर आरके झाद्वारा दिइने सेवाहरू महिला तथा पुरुषमा देखिने छाला सम्बन्धी चाया कालो पोतो गण्डी फोट दुधी सेतो दाग छाला चिलाउने छालामा देखिने खटिरा एक्जिमा महिला तथा पुरुषमा देखिने यौन रोग जस्तै रोगी सिफलिस पिसाब पोल्ने पिसाबमा पिप देखिने
19: आदि समस्या भएका बिरामीको उचित जाँच तथा परामर्श सेवा
9: बिरामी जाँच्ने मिति यही असार 13 गते शनिबार
0: वरिष्ठ अर्थोपेडिक सर्जन हाड जोर्नी नसा तथा बाथ रोग विशेषज्ञ डाक्टर रूपेश मान सेचन र
9: एमबीबीएस एमएस जनरल फिजिसियन एन्ड सर्जन डाक्टर राजीव ढकालद्वारा दैनिक चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ
14: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ सम्पर्क सल्फर मेडिकल हल निमहल रोड गोराही डाल फोन नम्बर 082562023 98718617 98735643
20: मध्य पश्चिम ट्रान्जिट यति बेला बिहानको 9 बजेको छ।

0: बिहान 9 बजेको मध्यपश्चिम हाइलाइट्सबाट देवाबुसालको नमस्कार। आज लागू औषध दुरूपयोग तथा अवैध ओसार पसार विरूद्धको अन्तर्राष्ट्रिय दिवस हो। लागू औषधले समाजमा परिरहेका गम्भीर असरबारे चेतना अभिवृद्धि गर्ने उद्देश्यका साथ यो दिवस मनाइँदै आएको छ। राष्ट्रसंघको महासभाले सन् 1987 डिसेम्बर 7 एक प्रस्ताव पारित गरी हरेक वर्ष जून 26 यो दिवस मनाउन प्रारम्भ भएको हो। लागू औषध दुरूपयोग मुक्त अन्तर्राष्ट्रिय समाज निर्माण गर्ने लक्ष्यका साथ अन्तर्राष्ट्रिय सहयोग र साझा प्रयासलाई सुदृढ बनाउने प्रतिबद्धताका रूपमा यो दिवस मनाइन्छ। संयुक्त राष्ट्र संघका अनुसार पछिल्ला दशकमा विश्वभर लागू औषधको प्रयोग र बजारमा उपलब्ध लागू औषधको संख्या निरन्तर बढ़िरहेको छ। कोकिनको उत्पादन बरामद र प्रयोगमा पनि वृद्धि भइरहेको छ भने कम लागतमा उत्पादन गर्न सकिने तथा पत्ता लगाउन कठिन हुने कृत्रिम लागू औषधको अवैध कारोबार पनि विस्तार भइरहेको छ। किसान सूचीकरण प्रणालीमा अहिलेसम्म देशभरका 26 लाख किसान आबद्ध भएका छन्। कृषि वन तथा पर्यावरण मन्त्रालयले जमीनको विवरण र खेती उत्पादनका आधारमा किसानलाई सूचीकरण गरेको हो। विद्युतीय प्रणाली मार्फत सूचीकृत गरी किसानलाई 4 तहमा वर्गीकरण गरेर आवश्यक सहुलियत तथा सुविधा दिने लक्ष्य अनुसार काम भइरहेको कृषि सूचना केन्द्रका अधिकृत सञ्जीव पण्डितले जानकारी दिनुभयो। उहाँका अनुसार मन्त्रालयले निर्वाहमुखी किसान, साना किसान, मझौला किसान र ठूला किसान गरी 4 प्रकारमा वर्गीकरण गर्ने योजना बनाएको छ। वर्गीकरण पश्चात किसानलाई परिचय पत्र वितरण गरिने जनाइएको छ। सरकारले किसानलाई परिचय पत्रका आधारमा अनुदान सहित रासायनिक मल, बिउ अनुदान, सेवा व्यवस्थापन लगायत सुविधा सहित उपलब्ध गराउने जनाएको छ। कृषि जनगणना 2078 अनुसार 41,30,000 संख्या रहेकाले बाँकी 15 लाख भन्दा बढ़ी किसानलाई पनि सूचीकृत गरिने कार्य भइरहेको छ। केन्द्रले यस कार्यक्रममा आफ्नो नाम दर्ता गराउन किसानलाई आह्वान समेत गरेको छ। सूचीकरण कार्यक्रमलाई व्यवस्थित बनाउन देशभर पालिकासँग समन्वय गरी किसानको प्रमाणीकरण गरी तथ्याङ्क संकलन गरिएको छ। सुकुमवासीहरूका लागि होल्डिङ सेन्टर खाली गर्ने समय 7 थप भएको छ। अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले आज सूचना निकालेर समय थपेको हो। समितिले सो व्यवस्थापन खर्चका लागि यही 15 गतेसम्म निवेदन दिन र 19 गते भित्र होल्डिङ सेन्टर खाली गर्न भनेको छ। सरकारको निर्णय अनुसार तोकिएको पुनः व्यवस्थापन खर्च घरभाडा बापतको रकम प्राप्त गर्नका लागि सम्बन्धित व्यक्तिले आफ्नो नाममा खोलिएको ब्याङ्क खाता नम्बर सहित तोकिएको ढाँचाको निवेदन भर्नुपर्नेछ। यसअघि समितिले असार 12 गते भित्र होल्डिङ सेन्टरहरूमा बसोबास गरिरहेकाहरूलाई आफै व्यवस्थापन गर्न सूचना जारी गरेको थियो। तर घर भाडा प्राप्त गर्ने समय अवधि छोटो भएको गुनासो भएपछि समितिले यो गुनासोलाई ध्यानमा राखी समय सीमा थप गरेको हो। र भारतले नेपाली चिया निकासीमा अवरोध गरेपछि बन्द भएका इलामका र झापाका चिया उद्योग आजदेखि खुलेका हुन्। सरकारले चिया उद्योगीका समस्या समाधान गर्न विशेष कार्यदल गठन गरेर चाँडो समाधान गर्ने आश्वासन दिएपछि उद्योगहरू खोलिएको नेपालका चिया उत्पादक संघका वरिष्ठ उपाध्यक्ष शिव गुप्ताले जानकारी दिनुभयो। चिया निर्यातमा अवरोधका कारण 10 लाख किलो भन्दा धेरै चिया गोदाममा थन्किएपछि इलामका अर्थोडक्स चिया उद्योग असार 1 गतेदेखि र झापाका सीटीसी तथा अर्थोडक्स चिया उद्योग असार 4 गतेदेखि बन्द भएका थिए। चिया क्षेत्रमा देखिएका समस्या समाधान गर्न प्रधानमन्त्रीको सचिवालयले विभिन्न मन्त्रालय र विभागका प्रतिनिधि सम्मिलित एक कार्यदल बनाएको छ। हस्त बिहान 9 बजेको मध्यपश्चिम हाइलाइट सकियो। प्रत्येक घण्टाको ताजा खबरसँगै हामी तपाईँको साथमा छौं। सुन्दै गर्नुहोला रेडियो मध्यपश्चिम। नमस्कार।
1: ४४ मेगाहर्जमा तपाईँहरू सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम। के तपाईलाई हिमपात वा पुल चाहिएको छ?
2: यदि चाहिएको छ भने विकास निर्माणमा स्थानीय स्तरबाट सेवा पुर्याउने उद्देश्यले श्री सत्य साई पाइप एन्ड पोल इन्डस्ट्रीज प्रणालीद्वारा उत्पादन सुरु गरिएका अन्तर्राष्ट्रिय मापदण्ड अनुसार उच्च गुणस्तरीय हिम पाइप तथा पोलहरू हाम्रै नारायणपुरको अम्रेमा उत्पादन भइरहेकोले आजै सम्पर्क गरी विकास निर्माणलाई पूर्णता दिनुहोस्।
1: हाम्रा विशेषताहरू:
2: विभिन्न साइजमा पोल तथा ह्युम पाइपको उत्पादन,
1: उच्च गुणस्तरीय तथा उच्च क्वालिटीको,
2: अर्डर गरिएको 24 घण्टामै डेलिभरी दिन सकिने,
3: साथै हामी कहाँ अत्याधुनिक मेसिनको प्रयोग गरी बनाइएको ब्लक इटा ग्यारेन्टीका साथ सुपथ मूल्यमा बिक्री वितरण भइरहेको छ।
1: श्री सत्य साई पाइप एन्ड पोल इन्डस्ट्रिज प्रणाली, जीविस रोड, खोराहीदाङ।
4: फोन 562-521।
1: सम्पर्क मोबाइल
3: 98578-32819 र 98578-32223।
5: खुसीको खबर, खुसीको खबर, खुसीको खबर।
6: एसी उत्तीर्ण गरी प्राविधिक शिक्षा मार्फत उज्जवल भविष्य निर्माण गर्न चाहनुहुन्छ? यदि त्यसो हो भने दाङको प्रतिष्ठित रजना टेक्निकल कलेजमा शैक्षिक सत्र 2083-84 का लागि सिटिभिटी अन्तर्गत सञ्चालन हुने 3 वर्ष डिप्लोमा इन सिभिल इन्जिनियरिङ तथा डिप्लोमा इन जियोमेट्रिक्स इन्जिनियरिङ कार्यक्रमहरूमा भर्ना खुलिसकेको छ।
5: हाम्रा विशेषताहरू:
7: आधुनिक प्रयोगशाला,
5: अत्याधुनिक सर्वेक्षण उपकरण,
7: अनुभवी प्रशिक्षक,
5: व्यवहारिक तथा परियोजना आधारित सिकाइ,
7: नियमित फिल्ड भिजिट र रोजगारी मुखी शिक्षा सहित अध्ययन गराइने
5: सुनौलो अवसर अब तपाईँको पहुँचमा छ। सिभिल इन्जिनियरिङ मार्फत भवन, सड़क, पुल, खानेपानी तथा अन्य पूर्वाधार विकास क्षेत्रमा दक्ष प्राविधिक बन्न चाहनुहुन्छ भने जियोमेट्रिक्स इन्जिनियरिङ मार्फत सर्वेक्षण, जीआईएस, जीपीएस, डिजिटल म्यापिङ तथा भू स्थानिक प्रविधिको क्षेत्रमा आकर्षक करियर निर्माण गर्नुहोस्।
7: सीमित सिट तथा छात्रवृत्तिको अवसर उपलब्ध भएकाले ढिला नगर्नुहोस्।
5: आजै रजना टेक्निकल कलेज घोराए 18 दाङमा सम्पर्क गरी आफ्नो सिट सुरक्षित गर्नुहोस्।
6: साथै कक्षा 11 विज्ञान, व्यवस्थापन, शिक्षा र कानून संकायमा धमाधम भर्ना लिइरहेको जानकारी गराउँदछौ। सम्पर्क श्री मावि रजना टेक्निकल कलेज घोराए 18 रजना दाङ।
5: सम्पर्क फोन नम्बर 082-562-204,
6: सम्पर्क मोबाइल नम्बर 98578-30672 र 98699-64848।
8: रजना टेक्निकल कलेज गुणस्तरीय प्राविधिक शिक्षा, संयुक्त जनशक्ति र सफल भविष्यको आधार।
9: नमस्ते दाई भाउजू, होइन घरमा तालै ठोकेर कता हिँड्न लाग्नु भएको?
10: नमस्ते नमस्ते,
11: कता हिँड्नु नि बाबु? बजारतिर नि
12: अङ्कल, मलाई साइकल किन्न, मैले बाबुलाई बसालेर स्कुल जाने।
9: के गर्ने बाबु, छोराले साइकल साइकल भनेर हैरान पारेको छ। न त लाइसेन्स चाहिने, न त पेट्रोल बन्द, न त चक्का जामले नै अप्ठ्यारो पार्ने, फेरि थोरै सामान लिन पनि मै बुढो नै जोतिनु पर्ने। त्यही भएर एउटा साइकल किन्न जान लागे नि। बरु बाबु बजारतिर बस्नुहुन्छ, यसो राम्रो साइकल स्टोर थाहा होला नि।
13: लो हेर, किन नहुनु दाई, हाम्रै घोराई बजारको दामोदर चोकदेखि अलिकति पूर्व माथितिर लाग्नु होला, बाहिरै साइकल देखिन्छ जहाँ न्यू कालिका साइकल स्टोर भनेर बोर्ड लेखेको छ, त्यहाँ जानुहोस्। तपाईँले भने जस्तै सस्तो भरपर्दो साइकल, बच्चाका साइकल, झुला, वाकर र साइकल मर्मत पनि गरिन्छ नि।
9: हो र बाबु, बेलैमा भेट भयो क्या तपाईँसँग, अब हामी त्यही जान्छ।
14: साथै हामी कहाँ सुपथ मूल्यमा मोपेड, इलेक्ट्रिक साइकल पनि बिक्री वितरण भइरहेको हर्ष जानकारी गराउँदछौ।
1: सम्झिनु भयो, फेरि एकपटक न्यु कालिका साइकल स्टोर, पुरानो राप्ती रोड, छोराही दाङ।
15: सम्पर्क मोबाइल 98478-27977
16: र 98578-30689।
17: घर घर अनि गृहिणीको साथ हुलासले बनाउँदैछ परिवार एक साथ।
18: बुबालाई हुल्लास आटाको रोटीको स्वाद होस् वा आमालाई बासमती चामलको भात, खानामा रहर दालको साथ हुन्छन् सबै खाएर गदगद हुल्लासको पापड।
17: हुल्लास फुड्सका उत्पादहरू हुल्लास आटा, हुल्लास बासमती राइस, जिरा मसिनो राइस,
18: हुल्लासको कुरुम कुरुम चिउरा, हुल्लासको इडली राइस,
17: हुल्लासले बनाउँदैछ परिवार एक साथ।
19: विभिन्न जटिल रोगको उपचार अब सिद्धार्थ पोलिक्लिनिक घोराही दाङमा।
20: यस सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड घोराही दाङमा महिलाहरूका लागि वरिष्ठ स्त्री प्रसूति रोग विशेषज्ञ डाक्टर गोमा रिमाल एमबीबीएस एमएस र पेट, छाती, मुटु, सुगर तथा थाइरोइड रोग सम्बन्धी उपचार वरिष्ठ फिजिसियन डाक्टर वाचस्पति सुवेदी एमबीबीएस एमडीद्वारा दैनिक रूपमा बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ। सम्बन्धित रोगका बिरामीले विशेषज्ञ डाक्टरी सेवा लिई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
19: नोट हामी कहाँ भिडियो एक्सरे वरिष्ठ डाक्टर किशोर गौतम द्वारा भइरहेको जानकारी गराउँदछौ। सम्पर्क सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड खोराहिदान। सम्पर्क फोन नम्बर 0825908029। सम्पर्क मोबाइल नम्बर 97492464643 र 98578553825।
16: के तपाईँ पटक पटक उपचार गराउँदा पनि रोग निको नभएर चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने आउनुहोस् बंगलाचोली आयुर्वेद क्लिनिक घोराइदाङमा।
21: उपचार हुने रोगहरू पायल, फिस्टुला, दिशा गर्दा रगत आउने, पोल्ने, दुख्ने, कब्जियत, चाया, पोतो, डन्डी फोर, दाग, दुबी, एलर्जी, कपाल झर्ने,
16: महिनावारी गडबडी, सेतो पानी बग्ने, योनी चिलाउने, तल्लो पेट दुख्ने, निसन्तानपन एवं पुरुषको यौन इच्छामा कमी, शीघ्र स्खलन, स्वप्नदोष एवं निसन्तानपन,
21: हड्डी खिएको, नसा च्यापिएको, युरिक एसिड, हात खुट्टा झमझमाउने, पोल्ने, सिल्का हान्ने तथा सबै किसिमका बाथरोग,
16: ग्यास्ट्रिक, गानागोला, अल्सर, पत्थरी, जन्डिस, दम, खोकी, पिनास, पिसाब पोल्ने, दुख्ने,
21: सुगर, प्रेसर, थाइराइड, प्रोस्टेट तथा सबै किसिमका दीर्घ रोगहरूको चेक जाँच एवं उपचार सेवा।
16: हामी कहाँ फार्मेसी, ल्याब, पञ्चकर्म एवं छारसूत्र सेवा उपलब्ध छ। मुसा, कोठी फाल्न आधुनिक मेसिनका साथै लामो समय काठमाडौँ तथा देशका विभिन्न अस्पतालमा काम गरिसक्नुभएका आयुर्वेद फिजिसियन डाक्टर सुनिल लम्सालद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको छ।
19: सम्पर्क बंगलाचुली आयुर्वेद क्लिनिक कोराई 15 बिटी चोक दाङ। सम्पर्क फोन नम्बर 98686 61694।
22: सर नमस्कार, कतै जान लाग्नु भएको जस्तो छ नि?
23: बिमा गराउन जाँदैछु।
22: बिमा किन गर्नु पर्यो सर? बिमा
23: जीवनमा नसोचेका घटनाहरू घट्न सक्छन्, त्यसबाट आफ्नो र आफ्नो परिवारका सदस्यको सुरक्षित भविष्यको लागि तथा सम्भाव्य आर्थिक क्षति कम गर्न हाम्रो जीवनको र सम्पत्तिको बिमा गराउनु पर्छ। त्यसै गरी हामीले लगाएको बाली नाली पशु चौपायकहरूको पनि बिमा गर्न सकिन्छ र कृषि तथा पशुपक्षी बिमा गराउँदा लाग्ने बिमा शुल्कमा सरकारले 80% अनुदान दिइरहेको छ नि।
22: बिमा कहाँ गएर कसरी गराउन सकिन्छ त सर?
23: नेपाल बिमा प्राधिकरणबाट इजाजत प्राप्त बिमा कम्पनीहरूमा बिमा गराउनु पर्दछ। बिमा कम्पनीमा स्वयं उपस्थित भई वा इजाजत प्राप्त अभिकर्ता मार्फत बिमा गराउन सकिन्छ।
22: अनि बिमा गराउँदा कुन कुन कुरामा ध्यान दिनुपर्छ त सर?
23: बिमा गर्नुभन्दा पहिला प्रस्ताव फारम भर्नुपर्छ। उक्त प्रस्ताव फारम सत्य तथ्य रूपमा आफैले भर्ने, बिमा लेखका शर्त र सुविधा बुझेर र पढेर मात्र बिमा गर्ने, कसैले भनेको कुरालाई मात्र आधार नलिने, आफ्नो आर्थिक क्षमता अनुसारको बिमा गर्ने, सकेसम्म बिमा शुल्क रकम आफैले भुक्तानी गर्ने। यदि अभिकर्तालाई बिमा शुल्क रकम दिएको हो भने उक्त अभिकर्तासँग रकम जम्मा गरेको रसिद माग्ने र निर्जीवन बिमा लेख समयमै नवीकरण गर्ने, साथै जीवन बिमा लेखको बिमा शुल्क समयमै तिर्ने, अन्यथा बिमा लेख ल्याप्स भई जोखिमको रक्षा गरण गर्दैन।
22: क्षति भई बिमा दाबी परेमा वा बिमा सम्बन्धी अन्य समस्या परेमा के गर्ने नि सर?
23: दाबी परेमा बिमा कम्पनीले तोकिएको समयमा नै रकम भुक्तानी गर्छ। यदि दाबी रकम भुक्तानीको क्रममा ढिलाइ भएमा वा दाबी रकम भन्दा कम भुक्तानी भई सो उपर चित्त नबुझेमा वा बिमा सम्बन्धी अन्य समस्या परेमा नेपाल बिमा प्राधिकरणमा उजुरी निवेदन दिन सकिन्छ।
22: सरले त धेरै राम्रोको कुरा गर्नुभयो। बिमा यति राम्रो कुरा होला भनेर मैले त सोचेको पनि थिइनँ। सरलाई धेरै धेरै धन्यवाद। अब म पनि आफ्नो र सम्पत्तिको बिमा गराउँछु र अरूलाई पनि बिमा गराउन अनुरोध गर्छु।
16: नेपाल बिमा प्राधिकरण लुम्बिनी प्रदेश कार्यालय कालिकानगर रूपन्देहीको जनहितमा जारी सन्देश। थप जानकारीको लागि कार्यालयको फोन नम्बर 0175915501 वा 0175915502 सम्पर्क गर्नुहुन अनुरोध छ।
24: होइन भाइला, लखर लखर कहाँ हिँडिस्?
25: कहाँ हुनु हो काका? यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो, टाइम पासको लागि निस्केको नि काका।
24: अरे केटा, उमेर जो जाँगर छँदा टाइम पास गरेर बस्दै गर, आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके पछि पछुताउला छै बाबु।
25: के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश जाऊ भनेर सोचेको थिए, भर पर्दो मेन पावर पनि भेटेन, यस्तै छ झोले जिन्दगी।
24: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान, तल्लो गरे काइलो पनि त्यहीबाट गएको, राम्रो पैसा कमाइरहेको
0: जस्तैले
2: ल ल काका गइहाले म
3: हामी कहाँ कुवेत बहराइन ओमन कतार साउदी दुबई तथा रोमानियाबाट समेत कामदारको माग भई आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला
2: हजुर हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौँ एकपटक सेवा गर्ने मौका दिनुहोस्
3: नोट हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भई आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ घराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजारभित्र मोबाइल नम्बर 98498877141

हजुर तपाईहरुको घर घरमा रेडियो मध्यप्रस्तुत।

我的妹妹还是我的妹妹

0: रिवर्स ओसमोसिस तथा यूवी स्टेरिलाइज्ड एंड ओजोनाइज्ड प्रविधिबाट प्रस्तुत राप्ती अञ्चलकै पहिलो ड्रिंकिंग वाटर
1: सुर्गुदारी ड्रिंकिंग वाटर
0: हाम्रा सेवाहरू
1: एक लिटर र बीस लिटर जारको व्यवस्था
0: अर्डर अनुसार खाली बोतलको उत्पादन
1: बीस लिटर जारमा होम डेलिभरी सेवा
0: सम्पर्क सुर्गद्वारी ड्रिंकिंग वाटर पुरानो बस पार्क प्रोप्राइटर धर्मेन्द्र केसी फोन नम्बर 082-567-021 र होटल डाङगाई नजिक जीवन चौधरी मोबाइल नम्बर 98478-63-375
1: शुद्ध पानी पिउनुहोस् स्वस्थ जीवन जिउनुहोस् जी

0: तपाईका लागि सधैं सजिलो सबै सजिलो तपाई पनि डाउनलोड गर्नुहोस् किनकि यसमा सबै छ।
1: मध्य पश्चिम एफएम 91.4 मेगाहर्ट्ज।

0: मह सेवन दीर्घ जीवन
1: दैनिक रूपमा मह सेवन गर्ने बानीले शक्ति स्फूर्ति र जागर बढ्नुको साथै रोग प्रतिरोधात्मक क्षमता बढाउँछ।
2: दम र कफ हटाउन, उच्च रक्तचाप नियन्त्रण गर्न, मुटु सम्बन्धी रोगबाट जोगाउन, रक्त शुद्धिकरण गर्न, पाचन प्रणाली मजबुत बनाउन, आन्द्रा र मृगौला स्वस्थ राख्न, भोकलाई नियन्त्रणमा राख्न, तौल घटाउन, पोतो डन्डी फोर हटाउन, अनुहारमा चमक ल्याउन समेत मह सेवन अनिवार्य छ।
1: हरेक बिहान मन तातो पानीमा मह सेवन गरेर खाँदा यी सबै लाभहरू पाइन्छ। महमा 84 व्यञ्जन मध्ये फ्याट बाहेक सबै तत्वहरू पाइन्छ।
3: शुद्ध महका लागि कहाँ जाने त?
4: ल, घोराही 16 सरा चौकमा रहेको दाङ हनीमा जाने नि।
3: हजुर, हामी कहाँ महको शुद्धताको ग्यारेन्टीका साथै प्रत्येक वर्ष खाद्य परीक्षण गरिन्छ। प्रशोधित मह उपलब्ध हुनुका साथै सहुलियत दरमा मह प्राप्त गर्न सकिन्छ।
5: शुद्ध मह तथा मौरी जन्ने सामग्री पाइने एक मात्र स्थान दाङ हनी प्रोडक्सन सेन्टर, घोराही 16 सरा चौक। सम्पर्क व्यक्ति रामहरि शर्मा।
6: सम्पर्क मोबाइल नम्बर 9858731840 र 9848720440।
5: 100% शुद्धता नै हाम्रो प्रतिबद्धता हो।

0: वरिष्ठ कन्सल्टेन्ट सर्जन डाक्टर रमेश बस्नेतद्वारा दूरबीन र लेजर प्रविधिबाट किडनी पिसाब नली र पिसाब थैलीको पत्थरीको अपरेशन सेवा बुद्ध इन्टरनेशनल हस्पिटल प्राली घोराही दाङमा।
1: डाक्टर रमेश बस्नेतद्वारा दिइने अन्य सेवाहरू
2: दूरबीन विधिद्वारा पित्त थैलीको पत्थरी प्रोस्टेटको अपरेशन सेवा साथै हर्निया एपेन्डिसाइटिस पाइल फिस्टुला फिसर स्तनमा आएको गाँठा गुठीको अपरेशन खुट्टाको नसा फुलिएको आदिको चेक जाँच तथा अपरेशन सेवा
0: अन्य विशेषज्ञ सेवाहरू
3: वरिष्ठ फिजिसियन डाक्टर अभ्यास पोखेलद्वारा बिरामी चेक जाँच सेवा
4: वरिष्ठ बाल रोग विशेषज्ञ डाक्टर विज्ञान केसीद्वारा बिरामीको चेक जाँच तथा उपचार सेवा
0: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर विमला तिवारीद्वारा चेक जाँच तथा अपरेशन सेवा
4: नसा तथा मानसिक रोग विशेषज्ञ डाक्टर सुबोध कुमार शर्माद्वारा बिरामी चेक जाँच तथा उपचार सेवा
1: वरिष्ठ हार जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर अनिल यादवद्वारा बिरामीको चेक जाँच तथा अपरेशन सेवा
4: वरिष्ठ रेडियोलोजिस्ट डाक्टर अनिश आचार्यद्वारा भिडियो एक्सरे सेवा
0: साथै इन्डोस्कोपी कोलोनोस्कोपी सिस्टोस्कोपी इको कल्पोस्कोपी सिटीजी लगायतका अत्याधुनिक प्रविधिका सेवाहरू
5: सम्पर्क बुद्ध इन्टरनेसनल हस्पिटल प्राली सडक विभाग ओह्रालो घोराई जाँच फोन नम्बर 0825 63 218
6: दाङमै विशेषज्ञ सेवा एउटै छानामुनि सेवा सुलभ दरमा प्रदेश नम्बर 5 कै उत्कृष्ट नाक कान घाँटी तथा डेन्टल केयर सेन्टर खुराही दाङमा
7: काठमाडौँको पिपल्स डेन्टल तथा नेपालगञ्ज मेडिकल कलेजमा लामो समय कार्य अनुभव प्राप्त गर्नुभएकी डाक्टर निवा बुढा थोकी म्याग्जिलो फेसियल द्वारा उच्च स्तरीय मेसिनबाट
6: दाँत सफा गरिने सुरक्षा निकायमा भर्ना हुन दाँत कलरको फिलिङ किरा लागेको दाँतको आरसिटी दाँत तथा हिजाको अपरेसन दाँत फुकाल्ने बाङ्गो टिङ्गो दाँत मिलाउने दाँत नभएको ठाउँमा स्थायी तथा अस्थायी रूपमा दाँत हाल्ने सुविधा पनि रहेको जानकारी गराउँछौ
8: सम्पर्क स्थान घोराई चौध नयाँ बजार बाल विकास स्कुलको अगाडि
9: फोन नम्बर 0825 63 479
8: मोबाइल नम्बर 98 494 67 487

0: 6.9 inch को शानदार डिस्प्ले, AI powered कैमरा, 2 वर्ष को वारंटी सहित Redmi A7 मा 5200 mAh तथा Redmi A7 Pro मा 6000 mAh पावरफुल बैटरी को साथ थप अत्याधुनिक विशेषताहरूले तपाईको मन जित्छ बारम्बार।
1: मध्यपश्चिम जान चेक यति बेला बिहानको 10 बजेको छ।

बिहान 10 बजे को मध्यपश्चिम हाइलाइट्स देवा भूषाल को नमस्कार। विद्यालय जान घरबाट 3 घण्टा पैदल लाग्ने भएपछि 20 वर्षीय छात्रा चण्डिका चन्दले विद्यालयमा गएर पठन पाठन गर्न सक्नु भएको छैन। जाजरकोट सदरमुकाम खलंगामा अपाङ्गता भएकाका लागि पठन पाठन गर्ने विद्यालय छैन। लक्ष्मी माध्यमिक विद्यालय भेरीमा कक्षा 10 अध्ययनरत चन्द पैदल हिँडेर विद्यालय एक्लै जान नसकेपछि पढ़ाई छाड्न बाध्य हुनु भएको हो। भेरी नगरपालिका चारकी स्थानीय छात्रा चन्द अपाङ्गता भएकै कारण नियमित विद्यालय जानबाट वञ्चित हुनु परेको हो। 1 वर्ष अघिसम्म आमाले विद्यालय लाने ल्याउने गरेको भए पनि पारिवारिक अवस्थाका कारण आमाले नसक्ने भएपछि उहाँको विद्यालय यात्रा अघि बढ़न सकेको छैन। नेपाल मेडिकल काउन्सिलले अनलाइन मार्फत गुनासो तथा उजुरी लिने भएको छ। काउन्सिलका निमित्त रजिस्टर डाक्टर दिपेन्द्र पौडेलले हेलो एनएमसी मार्फत गुनासो तथा उजुरी र सुझाव संकलन गर्ने गरी अनलाइन पोर्टल संचालनमा ल्याइएको जानकारी दिनुभयो। हेलो एनएमसी संचालनमा आएपछि सर्वसाधारण र दर्तावाला डाक्टर सामान्य गुनासाका लागि काउन्सिलको कार्यालयमा उपस्थित हुनुपर्ने बाध्यता हटेको उहाँले बताउनुभयो। दूरदराजबाट आउने सेवाग्राहीले सामान्य कामका लागि पनि काठमाडौँको कार्यालयमा धाउनुपर्दा समय र खर्च बढ़ी लाग्ने गरेको थियो। डाक्टर विरूद्ध उजुरी दिने प्रक्रिया झन्झटिलो हुँदा सर्वसाधारणले सहजै आफ्ना गुनासा दर्ता गराउन सक्ने अवस्था थिएन। यस पोर्टल मार्फत उजुरीकर्ताले आफ्नो पहिचान खुलाएर वा नाम गोप्य राखी उजुरी दर्ता गराउन सक्ने व्यवस्था छ। विगतमा उजुरीको अवस्था र कार्यवाहीको प्रक्रियाबारे जानकारी पाउन कठिन हुने गरेकोमा अब उजुरी दर्ता भएपछि प्रणालीले स्वचालित रूपमा एउटा ट्र्याकिङ नम्बर उपलब्ध गराउनेछ। उजुरी मार्फत भइरहेको छानबिन वा कार्यवाहीको अवस्थाबारे सम्बन्धित उजुरीकर्तालाई सिधै एसएमएस र इमेल मार्फत निरन्तर जानकारी गराइनेछ। दर्तावाला डाक्टरले doctor.nmc.org.np गई आफ्नो व्यक्तिगत काउन्टरमा लगइन गरेर गुनासो दर्ता गर्न सक्नेछन्। सर्वसाधारणले काउन्सिलको आधिकारिक वेबसाइट www.nmc.org.np रहेको हेलो एनएमसी पोर्टल मार्फत पोर्टलमा क्लिक गरी उजुरी दर्ता गर्न सक्ने व्यवस्था मिलाइएको छ। आज लागू औषध दुरूपयोग तथा अवैध ओसार पसार विरूद्धको अन्तर्राष्ट्रिय दिवस हो। लागू औषधले समाजमा पारिरहेको गम्भीर असरबारे चेतना अभिवृद्धि गर्ने उद्देश्यका साथ यो दिवस मनाइँदै आएको छ। राष्ट्रसंघको महासभाले सन् 1987 डिसेम्बर 7 एक प्रस्ताव पारित गरी हरेक वर्ष जून 26 यो दिवस मनाउन प्रारम्भ भएको हो। लागू औषध दुरूपयोग मुक्त अन्तर्राष्ट्रिय समाज निर्माण गर्ने लक्ष्यका साथ अन्तर्राष्ट्रिय सहयोग र साझा प्रयासलाई सुदृढ बनाउने प्रतिबद्धताका रूपमा यो दिवस मनाइन्छ। संयुक्त राष्ट्रसंघका अनुसार पछिल्ला दशकमा विश्वभर लागू औषधको प्रयोग र बजारमा उपलब्ध लागू औषधको संख्या निरन्तर बढ़िरहेको छ। कोकिनको उत्पादन बरामद र प्रयोगमा पनि वृद्धि भइरहेको छ भने कम लागतमा उत्पादन गर्न सकिने तथा पत्ता लगाउन कठिन हुने कृत्रिम लागू औषधको अवैध कारोबार पनि विस्तार भइरहेको छ। र किसान सूचीकरण प्रणालीमा अहिलेसम्म देशभरका 26 लाख किसान आबद्ध भएका छन्। कृषि वन तथा पर्यावरण मन्त्रालयले जमीनको विवरण र खेती उत्पादनका आधारमा किसानलाई सूचीकरण गरेको हो। विद्युतीय प्रणाली मार्फत सूचीकृत गरी किसानलाई 4 तहमा वर्गीकरण गरेर आवश्यक सहुलियत तथा सुविधा दिने लक्ष्य अनुसार काम भइरहेको कृषि सूचना केन्द्रका अधिकृत सञ्जीव पण्डितले जानकारी दिनुभयो। उहाँका अनुसार मन्त्रालयले निर्वाहमुखी किसान, साना किसान, मझौला किसान र ठूला किसान गरी 4 प्रकारमा वर्गीकरण गर्ने योजना बनाएको छ। वर्गीकरण पश्चात किसानलाई परिचय पत्र वितरण गरिने जनाएको छ। सरकारले किसानलाई परिचय पत्रका आधारमा अनुदान सहित रासायनिक मल, बिउ अनुदान, सेवा व्यवस्थापन लगायत सुविधा सहित उपलब्ध गराउने जनाएको छ। कृषि जनगणना 2078 अनुसार 41,30,000 संख्या रहेकाले बाँकी 15 लाख भन्दा बढ़ी किसानलाई पनि सूचीकृत गर्ने कार्य भइरहेको छ।
केन्द्रले यस कार्यक्रममा आफ्नो नाम दर्ता गराउन किसानलाई आह्वान समेत गरेको छ। सूचीकरण कार्यक्रमलाई व्यवस्थित बनाउन देशभर पालिकासँग समन्वय गरी किसानको प्रमाणीकरण गरी तथ्याङ्क संकलन गरिएको छ। हवस्त, बिहान 10 बजेको मध्यपश्चिम हाइलाइट सकियो। प्रत्येक घण्टाको ताजा खबरसँगै हामी तपाईँको साथमा छौं। सुन्दै गर्नुहोला रेडियो मध्यपश्चिम। नमस्कार।

0: सूचना न्यू मनकामना डेन्टल क्लिनिक सरेर सड़क विभाग ओरालोमा मेन रोड स्थित बुद्ध हस्पिटल नेर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ। नभुल्नु होला हाम्रो कुनै शाखाहरू छैनन्।
1: खुल्यो खुल्यो खुल्यो परीक्षित फार्मेसी घोराही दाङ बाथरोग एण्ड स्किन केयर सेन्टर प्राली ट्राफिक चौकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही दाङमा खुल्यो।
2: काठमाडौँ मेडिकल कलेजमा कार्यरत वरिष्ठ बाथरोग युरिक एसिड लोड्स तथा प्रतिरक्षा रोग विशेषज्ञ डाक्टर आविष्कार सुविधिद्वारा दिइने सेवाहरू।
1: बिस्तारै जोर्नीहरू र औलाहरू बाँगिँदै जाने,
2: हात खुट्टाका जोर्नीहरू सुन्निने र दुख्ने,
1: हात खुट्टा तथा पाइतला झमझम गर्ने पोल्ने,
2: छालामा दागहरू आउने, कपाल झर्ने,
1: शरीर फुल्ने र चिलाउने, हड्डी खिएमा, खोक्रो भई बारम्बार भाँचिएमा,
2: औलाहरू निलो भएमा, धेरै कालो भई कुहिन खोजेमा,
1: बारम्बार गर्भपतन भएमा,
2: कपाल धेरै झरेमा, मुख तथा आँखामा सुक्खापन भएमा,
1: लामो समयदेखि कमजोरी र शरीर फतक्क गल्ने भएमा,
2: बिना कारण शरीरमा रातो सेतो रगतको कमी भएमा,
1: बिना कारण शरीरको तौल घटेमा,
2: ढाड दुखेमा, कम्मर दुखेमा,
1: गाउट तथा युरिक एसिडको समस्या,
2: बारम्बार आँखा रातो भएमा,
1: फोक्सोमा बारम्बार पानी भरिएमा, आईएलडी दम भएमा,
2: बारम्बार लामो समयसम्म ज्वरो आएमा,
1: छालामा दाग, अल्सर, सोरियासिसको दाग भएमा,
2: लामो समयदेखि छाला कडा भएमा,
1: लामो समयदेखि मांसपेशीमा कमजोरी तथा दुखाइ भएमा,
2: युवा अवस्थामा पक्षघात भएमा,
1: मृगौला फेल भएको कारण बाथरोग हुन सक्छ,
2: एलर्जी सम्बन्धी समस्या बारम्बार दोहोरिएमा,
1: कम उमेरमा हृदयघात, मुटु रोग भएमा,
2: सबै समस्याको समाधान हुन्छ। आउनुहोस्
1: बाथरोग एन्ड स्किन केयर सेन्टर प्राली ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही दाङमा।
2: डाक्टर आउने समय प्रत्येक महिनाको तेस्रो शनिबार।
1: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
2: फोन नम्बर 0825916770।
1: मोबाइल नम्बर 98578343। परीक्षित फार्मेसी दाङ बाथरोग एन्ड स्किन केयर सेन्टर प्राली।
3: घर घर अनि गृहिणीको साथ हुलासले बनाउँदैछ परिवार एक साथ।
4: बुबालाई हुलास आटाको रोटीको स्वाद होस् वा आमालाई बासमती चामलको भात, खानामा रहर दालको साथ हुन्छन् सबै खाएर गद गद हुलासको पापड।
3: हुलास फुड्सका उत्पादहरू हुलास आटा, हुलास बासमती राइस, जिरा मसिनो राइस,
4: हुलासको कुरुम कुरुम चिउरा, हुलासको इडली राइस,
3: हुलासले बनाउँदैछ परिवार एक साथ।
5: खुसीको खबर, खुसीको खबर, खुसीको खबर।
0: अब हाम्रै दाङको घोराही हस्पिटल रोड स्थित अत्याधुनिक प्रविधि युक्त हेलिकन सिटी स्क्यान सेवा नयाँ व्यवस्थापनका साथ शुरू भइसकेको सबैमा सहर्ष जानकारी गराउँदछौ।
5: सम्पर्क घोराही सिटी स्क्यान सेन्टर प्राली हस्पिटल रोड घोराही दाङ। सम्पर्क फोन नम्बर 0825908 47, 0825908 47।
6: होइन भाइला, लखर लखर कहाँ हिँडिस्?
7: कहाँ हुनु हो काका, यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो, टाइम पासको लागि निस्केको नि काका।
6: अरे केटा, उमेर जोजाङ्गर सदा टाइम पास गरेर बस्दै गर, आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके पछि पछुताउँदैछ बाबु।
7: के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश जाऊ भनेर सोचेको थिए, भर पर्दो मेन पावर पनि भेटेन, यस्तै छ झोले जिन्दगी।
6: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान, तल्लो गरे काइलो पनि त्यहीबाट गएको हो, राम्रो पैसा कमाइरहेछ त्यसले।
7: ल ल काका, गइहाले म।
8: हामी कहाँ कुवेत, बहराइन, ओमन, कतार, साउदी, दुबई तथा रोमानियाबाट समेत कामदारको माग भई आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
7: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौँ, एकपटक सेवा गर्ने मौका दिनुहोस्।
8: नोट, हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भई आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ। घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजारभित्र। मोबाइल नम्बर 98498 87741।
9: सम्पर्कलाई सञ्जीवनी टिचिङ अस्पतालको सूचना। 300 सयको सञ्जीवनी टिचिङ अस्पताल अब तपाईँको सेवामा। अब उपचारका लागि दाङभन्दा बाहिर जान नपर्ने, सामान्यदेखि जटिल सबै प्रकारका स्वास्थ्य उपचार सेवाको लागि यस अस्पताललाई सम्झनुहोस्। हाम्रा सेवाहरू ओपिडी सेवा, भर्ना सेवा, सबै प्रकारका अपरेसन सेवा, आईसीयू सेवा, रेडियोलोजी सेवा र 24 घण्टा इमर्जेन्सी सेवा, ल्याब र फार्मेसी सेवा। सम्पर्क सञ्जीवनी टिचिङ हस्पिटल, घोराई उपमहानगरपालिका वडा नम्बर 3 बर्गदुवा दाङ। सम्पर्क नम्बर 97090-65225, 082-591-101, 591-102, 591-103, 591-104 र 591-105।
10: होइन के भयो दाई, किन झुक्राएर बस्नु भएको?
11: के हुनु र भाइ, आँखा दुखेर हैरान भएको छ।
10: ए त्यसो हो भने घोराई 1500 गेटमा रहेको आराध्य चश्मा पसल तथा आँखा उपचार केन्द्र जानु न।
11: हजुर, हामी कहाँ विभिन्न ब्रान्डका चश्माहरू पाइनुका साथै डाक्टरको अर्डर अनुसार चश्मा तयार गरिन्छ।
10: नोट, यहाँ नेत्र विशेषज्ञद्वारा दैनिक आँखा जाँच गरिन्छ।
11: प्रोप्राइटर बसन्त कुमार पोखरेल, सम्पर्क मोबाइल नम्बर 98578-34910।
10: आराध्य चश्मा पसल तथा आँखा उपचार केन्द्र, सिद्धार्थ बैंक बसेको घर, उत्सव ट्राभल सँगै सटेको घोराई 15 सहित गेट दान।
12: वरिष्ठ छाला तथा युनिटी विशेषज्ञ डाक्टर डाङको शंकर मेडिकल हलमा,
13: फेरी अञ्चल अस्पतालमा कार्यरत विभागीय प्रमुख वरिष्ठ छाला तथा यौन रोग विशेषज्ञ डाक्टर आरके झा घोराईको शंकर मेडिकल हलमा आउने हुँदा आफ्ना छाला तथा यौन रोग सम्बन्धी सम्पूर्ण रोगको चेक जाँच गराई विशेषज्ञ सेवाको लाभ लिनुहोस्।
12: डाक्टर आरके झाद्वारा दिइने सेवाहरू, महिला तथा पुरुषमा देखिने छाला सम्बन्धी चाया, कालो पोतो, डन्डी फोट, दुधी, सेतो दाग, छाला सिलाउने, छालामा देखिने खटिरा, एक्जिमा, महिला तथा पुरुषमा देखिने यौन रोग जस्तै
13: बिरामी
10: जाँच निमिति यही असार 13 गते शनिबार।
14: वरिष्ठ अर्थोपेडिक सर्जन, हाड जोर्नी नसा तथा बाथरोग विशेषज्ञ डाक्टर रूपेश मान शेर्चन र
10: एमबीबीएस एमएस जनरल फिजिसियन एन्ड सर्जन डाक्टर राजीव ढकालद्वारा दैनिक चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ।
15: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ। सम्पर्क शंकर मेडिकल हल, निमहल रोड, घोराही दाल। फोन नम्बर 082-62-62-23, 98478-18-617 र 98478-35-643।

0: आजको यो शुक्रबारे बसाई निकै रमाइलो बन्नेछ, किनभने आज हामीसँग विगत लामो समयदेखि नेपाली लोक तथा दोहोरी गीत संगीतको क्षेत्रलाई एउटा उर्वर बनाउनु पर्छ, ऊर्जाशील बनाउनु पर्छ, अनि स्रष्टा सर्जकको हिसाबले पनि नेतृत्व लिनुपर्छ, अनि विभिन्न संघ संस्थाहरूको नेतृत्व गर्दै अहिले भने विशेष गरी लोकदोहोरीको क्षेत्रमा राष्ट्रिय लोकदोहोरी गीत प्रतिष्ठा नेपालको यो अहिले उपत्यकाभित्र समन्वय समिति छ र यही समितिका अध्यक्ष लोकप्रिय सर्जक प्रसाद लामिछाने आज हामीसँग छ। अब यतिखेर म ढिला नगरिकन पहिला यतिखेर म स्वागत गर्दाखेरि प्रसाद भाइलाई स्वागत छ भन्दै आज चाहिँ म समन्वयक अध्यक्षज्यूलाई यतिखेर स्वागत गर्न चाहन्छु।
1: काठमाडौँ सुनेर बसिरहनुभएका समस्त आदरणीय आमा बुबा दाजुभाइ दिदी बहिनीहरूमा म प्रसाद लामिछानेको तर्फबाट र उपत्यका समन्वय समितिको अध्यक्षको तर्फबाट हार्दिक नमस्कार प्रकट गर्न चाहन्छु।
0: अब के छ भाइलाई पनि एकदम यतिखेर हामी त सुरुवातदेखि नै सँगै छौँ होइन, विशेष गरी अब यो गीत संगीतको क्षेत्र मलाई लाग्छ सम्भवतः हिजोको दिनदेखि आजसम्म ल्याउनको लागि यहाँले महत्वपूर्ण योगदान दिनुभएको छ, त्यही योगदानको कदर र फलस्वरूप आज तपाईँ विशेष गरी प्रसादले उपत्यकाको लिड गरिरहनु भएको छ र उपत्यकामा पनि उपत्यकाभित्र अर्को नौवटा समितिहरू छ होइन दसवटा समितिहरू छ अहिले, ती समितिहरूको लिड गरिरहनु भएको छ। अलिकति संस्थागत कुरा गरौं न, के छ प्रतिष्ठानमा आइसकेपछि यहाँले जुन एउटा तपाईँमा एउटा हुटुटी थियो नि प्रतिष्ठानलाई म यो गर्छु यहाँ गर्छु भन्ने जुन कुराहरू थियो त्यसपछि तपाईँ अध्यक्ष जितेर आउनुभयो होइन, त्यसपछिको अवस्था प्रतिष्ठानको के छ समन्वय समितिको?
1: समन्वय समितिको अवस्था त एकदम ठिक छ दाई, संस्थागत सम्पूर्ण साथीभाइहरू जति हुनुहुन्छ हामीसँग सँगै अहिले सहकार्य गरिराखेर संस्थाभित्र हुनुहुन्छ सबै साथीभाइहरूको राम्रै साथ पनि छ र संस्थामा लोकदोहोरी प्रतिष्ठान उपत्यका समन्वय समितिमा 77 जिल्लामा रहनुभएका कलाकार हरूलाई चाहिँ हामीले विभिन्न समितिको उपनाम दिएर 77 जिल्लाबाट आएका भाइ बहिनीहरूलाई सँगै लिएर एउटा संस्थामा माला जस्तै बनेर उहाँहरूका गुनासाहरू पनि सुन्दै र संस्थालाई अझै राम्रो बनाउँदै अगाडि बढ्ने प्रक्रिया चलिरहेछ र म आफू अध्यक्ष भए लगत्तै मैले समन्वय समितिको आफ्नै घर भन्ने योजनालाई पनि मैले अगाडि ल्याएको थिएँ र यसभन्दा अगाडि मैले हाम्रो कृष्ण कणेलको इन्द्रणी कार्यक्रम मार्फत पनि त्यसलाई औपचारिक रूपमा घोषणा गरेको थिएँ र समन्वयको आफ्नै घर निर्माण अभियानमा चाहिँ धेरै टिक्का टिप्पणीहरू आउँछन् ती स्वाभाविक हो आउनु, तर यसमा चाहिँ के छ भन्दाखेरि अहिलेसम्म लोकदोहोरी प्रतिष्ठानले पनि केही चिज सिकाउँछ है, उत्पादनतिर पनि लागेका छ है, उपत्यका समन्वय समितिले चाहिँ आफ्ना माता हातमा रहेका समितिमै समितिभित्रै रहेका संस्थाभित्रै रहेका अथवा संस्था बाहिर भएका साथीहरूलाई पनि एउटा संगीत सिकाउने माध्यमबाट समन्वय समिति अगाडि बढेको छ है भन्ने खालको सन्देश प्रवाह गर्नका लागि नै हामीले समन्वयको आफ्नै घर अभियान अगाडि ल्याएका छौँ र त्यसको अभियान अहिले
0: बढिरहेछ, पक्कै पनि यहाँहरूलाई शुभकामना छ, किनभने जब जब नयाँ नेतृत्व हरेक संगठनमा आउँछन् होइन त्यहाँमाथि पनि दोहोरी गीत प्रतिष्ठान भन्ने बित्तिकै एउटा यो देशैभर र विदेशमा पनि शाखा रहेको र नेपाली गीत संगीतको समृद्धिका लागि र कलाकारका हक अधिकार सुनिश्चितका लागि सँगै हामीले चाहिँ लोकदोहोरी विकास र मौलिक चाहिँ लोकदोहोरी क्षेत्रको राम्रो बन्नुपर्छ भन्ने हिसाबले नि संस्था अगाडि बढ़िरहेछ। केन्द्रीय अध्यक्षमा रीता थापा मगरको नेतृत्व छ भने समन्वय समितिमा प्रसाद लामिछाने हुनुहुन्छ अनि विभिन्न प्रदेश र जिल्लाहरूमा त्यहाँका अध्यक्षज्यूहरूले अगाडिले चाहिँ बढ़ाइरहनु भएको छ होइन, जस्तै यहाँले भन्नुभयो हो हामीले चाहिँ एउटा उत्पादनलाई पनि उत्पादनमा पनि कलाकारलाई जोड्नुपर्छ होइन र हिजोको दिनमा जे भए पनि अबका दिनमा चाहिँ हामीले हाम्रै कलाकारका हितका लागि केही गर्नुपर्छ भन्ने उद्देश्य नै यहाँहरूको हो होइन, सँगसँगै जसरी तपाईँले चाहिँ उपत्यका आफ्नै एउटा घर भइदियो भनेदेखि त्यो घरमा चाहिँ सबै साथीहरू अट्न सक्ने बस्न सक्ने विभिन्न कार्यक्रम गर्दै गर्दाखेरि अरूको सहारा लिन नपर्ने अनि गर्वका साथमा लोकदोहोरी कलाकार जो उपत्यका भित्रमा आबद्ध रहनु भएको छ मेरो घर भन्न चाहिँ एउटा अपनत्व लिन सक्नुहुन्छ भन्ने हेतुले नि आफ्नै घर बनाऊ किन भाडामा बस्ने भन्ने कुराहरू छ होइन,
1: म आफू अहिले नेतृत्वमा रहिरहँदाखेरि भोलि अब यसपछि आउने पुस्ताका भाइ बहिनीहरूलाई चाहिँ कम्तीमा समन्वय समितिको हाम्रो आफ्नै घर छ, हामीले भाडा तिर्नु पर्दैन र हामी आफैले धेरै कलाकार भाइ बहिनीहरूलाई यहाँ लाएर आबद्ध गरेर हामी संगीत सिकाउन सक्छौ अथवा आफ्नै भवन भइसकेपछि संगीत मात्रै होइन अन्य धेरै चीजहरु धेरै धेरै धेरै चीजहरुमा कलात्मक चीजहरु उत्पादन गर्न सकिन्छ भन्ने हेतुले नै
0: अब यो सँगसँगै कलाकारका हक हित अधिकार सुनिश्चितका लागि त तपाईले गर्नुपर्ने काम कर्तव्यहरु गरिरहनु भएको छ र एउटा स्वतन्त्र भएर अगाडि बढ्नु भन्दा पनि संस्थागत भएर अगाडि बढ्दाखेरि त्यो एउटा बल पुग्छ र हरेक काम गर्न चाहिँ त्यो एउटा जोश जाँगर आउँछ हैन अहिले प्रसारलाई चाहिँ आफ्नो टिमबाट कतिको जोश र जाँगर छ त्यो जोश जाँगर जुन एउटा कति ठाउँहरूमा त नेतृत्व त लियो तर फेरि साथीहरूबाटै सपोर्ट भइदिएन भने चाहिँ अलिकति काम गर्न असहजिलो हुन्छ तपाईँको टिममा चाहिँ कस्तो छ अहिले
1: होइन हाम्रो टिममा सबै साथीभाइहरू एकदम ठिक हुनुहुन्छ उहाँहरूबाट साथ सपोर्ट पनि छ र मैले आफूले शुरू गरेको अभियानमा उहाँहरूले पनि खुलेर समर्थन गर्नुभएको छ र उहाँहरूले आफूले सकेको सहयोग जुटाउने क्रम सबै साथीहरूले गर्नुभएको छ सँगसँगै अब त्यसै गरी उपत्यका समन्वय समितिको एउटा ऐतिहासिक कार्यक्रम राष्ट्रिय नवौं राष्ट्रिय लोकदोरी अवार्ड पनि
0: पहिलो भनेको पूजा लोकदोरी अवार्ड हो होइन पूजा लोकदोरी अवार्ड 1969 भएको थियो र आज यहाँ आइपुग्दा यसले धेरै संस्करणहरू पार गरेको छ र एउटा यो उपत्यका समन्वय समितिको ऐतिहासिक एउटा कार्यक्रमभित्रको पहिलो कार्यक्रम हो भनौँ न जसले चाहिँ कलाकारलाई जोड्ने काम गरेको छ स्रष्टा सर्जक व्यवसायी सबैलाई जोड्ने काम गरेको छ ल ठिक छ अब यो अवार्डका बारेमा अलिकति बुझौँ न
1: ठिकै छ दाइ के अरे हाम्रो अवार्ड चाहिँ अहिले चाहिँ हाम्रो हजुर हाम्रो भदौ 6 गते शनिबार नेपाल पुलिस क्लब ध्रुकुटी मण्डपमा
0: गर्ने
1: निदो
0: भइसक्यो
1: त्यसैको प्रायोजक मुख्य प्रायोजक सह प्रायोजककै खोजीमा दौडाई बढी छ अनि त्यसपछि अहिले आएर हाम्रो फर्म पनि खुलिरहेको छ र सम्पूर्ण स्रष्टा सर्जकज्यूहरूलाई पनि मैले यहाँबाट पनि आह्वान गर्न चाहन्छु समन्वय समितिको कार्यालय लाजिमपाटमा आएर आफ्ना सिर्जनाहरूको दस्तावेजको लागि अवार्डेड हुनको लागि फर्म भर्नु पर्यो फर्म आएर भरिदिनु होला भन्ने अनुरोध पनि गर्न चाहन्छु र हाम्रो नवौं राष्ट्रिय लोकदोरी अवार्डमा मुख्य प्रायोजकको भूमिकामा आएर जोडिने हाम्रो राष्ट्रिय के अरे हाम्रो गरिमा विकास ब्याङ्कलाई पनि धेरै धेरै धन्यवाद र सम्मान व्यक्त गर्न चाहन्छु र अहिलेको हाम्रो नवौं गरिमा राष्ट्रिय लोकदोरी अवार्ड
0: एकदम खुसीको कुरा हो सम्भवत लाग्छ अहिले मलाई गरिमा विकास ब्याङ्कमा माधव प्रसाद उपाध्याय नै सिओको रूपमा हुनुहुन्छ होइन उहाँ नेपालीको लागि माया गर्ने
1: धेरै हामी कलाकारहरूलाई धेरै माया गर्ने
0: रूपमा पनि यति राम्रो सम्बन्ध छ गइसकेपछि चन्द्रमणजी आउनु बसौँ चिया खाउँ गफ गरौँ होला अलिकति हामी गफ पनि यसरी नै गर्छौँ एकदम राम्रो र नेतृत्वदायी अथवा नेतृत्व दिन सक्ने एउटा संस्थालाई चाहिँ मूर्त रूपमा अगाडि बढाउन सक्ने रूपमा चाहिँ हाम्रो माधवजी हुनुहुन्छ माधवजी नै सिओ रहेको गरिमा विकास ब्याङ्कले यो पटक नवौं राष्ट्रिय लोकदोरी अवार्डको मेन स्पोन्सर गरेको छ एकदम शुभकामना छ किनभने योभन्दा अगाडि पनि विभिन्न संघ संस्थाहरूले त्यो खालको नाम दिएर गर्थे भने हामीसँग अहिले ब्याङ्क नै जोडिएको हिसाबले पनि अझ राम्रो बन्छ र यो कार्यक्रम झन उत्कृष्ट हुन्छ भन्ने एकदम शुभकामना पनि छ भाद्र 6 गते शनिबार नेपाल पुलिस क्लबको हलमा नवौं राष्ट्रिय लोकदोरी अवार्ड हुँदैछ र यो अवार्डलाई भव्य रूपमा सफल पार्नको लागि सम्पूर्ण कलाकार संचारकर्मी पत्रकार अनि स्रष्टा सर्जक व्यवसायी सबैजना एक ठाउँमा आउन जरूरी छ र यो हाम्रो आफ्नो उत्सवको रूपमा पनि लिन्छौं होइन यसलाई चाहिँ सबै कलाकारले उत्सवको रूपमा लिनुहुन्छ त्यसैले यो कार्यक्रमलाई पूर्ण सफलताको शुभकामना हामी रेडियो कार्यक्रम इन्द्रेणी मार्फत दिन चाहन्छौ
1: धन्यवाद
0: अब यो अवार्डसँग जोडिएका किस्साहरू पनि छन् होइन शुरूआती दिनहरूमा संचारकर्मीको पनि राखिएको थियो र पहिलो संचारकर्मीको अवार्ड लिने पहिलो पत्रकारिता पुरस्कारहरू दिन थालियो
1: अहिले लोक पत्रकारिता सम्मान भनेर हामी पुरस्कार दिन थालियो
0: तर त्यो पटक
1: सबैभन्दा पहिलो पटक सम्मानित हुने व्यक्ति यस अवार्डको चन्द्रमणि गौतम
0: हो त्यसलाई गर्व लाग्छ होइन घरमा रहेको त्यो अवार्ड उचाल्दाखेरि टक्क काठबाट बनेको फ्रेम होइन शिवको पालामा राम्रो भएको थियो जे भए पनि ऐतिहासिक काम गर्ने शिव हमाललाई फेरि पनि हामी नमन व्यक्त गर्न चाहन्छौ र आज प्रसादले त्यो प्रसादकै रूपमा होइन अवार्डलाई निरन्तरता दिइरहनु भएको छ र अहिले नवौं लोकदोरी अवार्ड हुँदैछ यो पनि हामी जानकारी गराउँछौ र हाम्रा कलाकार साथी स्रष्टा सर्जक सबैलाई नवौं लोकदोरी अवार्डको चाहिँ फर्म खुल्ला भइसकेको छ। लाजिमपाटमा रहेको राष्ट्रिय लोकद्योगिक प्रतिष्ठान नेपाल उपत्यका समन्वय समितिको कार्यालयमा गएर चाहिँ फर्म भर्न हामी अनुरोध पनि गर्न चाहन्छौ। अब गीत सहितका कुरा गरौं, संस्थागत कुरा गयौं, निकै रमाइलो भयो होइन। र प्रसाद मेरो प्यारो भाइ हो, विशेष गरी होइन
1: मैले दाई भनेरै धेरै आदर सम्मान गर्छु, दाईले भाइ भनेर माया गर्नुहुन्छ र आज
0: हामी संस्थागत रूपमा अध्यक्ष हुने अहिले प्रसाद चाहिँ समन्वयको अध्यक्ष हुनुहुन्छ, म अहिले संसारको नेपालको अध्यक्ष छु र हामीले एउटा लामो इतिहास पनि व्यतीत गरिसकेका छौं नि त होइन। त्यही भएर पनि संस्थागत रूपमा पनि हामीले संस्थालाई अगाडि बढ़ाउन र हाम्रा साथीहरूलाई चाहिँ त्यो भूमिका प्रदान गर्नको लागि आज हामी लागिरहेका छौं र विशेष गरी यो आवाज सफल पार्नमा पनि संसारकर्मी नेपालले विशेष भूमिका खेल्नेछ, त्यो प्रतिबद्धता पनि म यहाँबाट व्यक्त गर्न चाहन्छु।
1: धन्यवाद।
0: अब गीतकै कुरा गरौं न होइन, कति लामो समय भयो नेपाली गीत सङ्गीत क्षेत्रमा अगाडि बढ्नु भएको?
1: भयो नि दाई, अब कुनै एउटा उसमा जागिरै खाएको भए पनि पेन्सन नै पाक्ने समय एउटा गीत सङ्गीतमै
0: व्यतीत गरिसक्नुभयो होइन। के पाउनु भएछ अहिलेसम्म यहाँ?
1: होइन त यसमा धेरै अब आफ्ना सिर्जनाहरूलाई माया गरिदिने दर्शक श्रोताहरू, त्यसै गरी धेरै साथीभाइहरू, हजुर जस्तो दाई पाएको छु मैले होइन, यही यही कला क्षेत्रमै लागेर नै हजुर जस्तो दाई पाएको हो मैले, त्यस्ता धेरै साथीभाइहरू
0: पाउनु भएको छ है। विशेष गरी नेपाली गीत सङ्गीतको लागि उर्वर भूमि स्याङ्जा, स्याङ्जामा जन्मिएको प्रसाद लामिछानी नेपाली गीत सङ्गीतको विकासका लागि अथवा समृद्धिका लागि आफूभित्र रहेका ती सृजनाहरू पब्लिश हुनुपर्छ होइन, त्यो सृजनाले ठाउँ पाउनुपर्छ, म केही गर्छु भने एउटा हुटहुटीका साथमै यो क्षेत्रमा आउनु भएको थियो। साँच्चीकै जुन हुटहुटी बोकेर तपाईँ आउनु भएको थियो, आइसकेपछिका दिनहरू सम्भवतः लाग्छ पछाडि फर्केर हेर्नु परेको छैन जस्तो लाग्छ।
1: जति संघर्ष गरेर आइयो, अहिले पनि म थोरै प्रसङ्गमा मेरो गाउँसम्मै पुग्छु। म गाउँमा सानोमा दाउरा घाँस उकालो ओह्रालो होइन, अब भन्ज्याङ चौतारी, म एउटा
0: कसको बढी चाहिँ गीत सुन्नुहुन्थ्यो भने मलाई थाहा छ।
1: अनि त्यसपछि त्यहाँ म आफू सानो हुँदाखेरि मेलापात गर्दाखेरि गाइरहने गीतहरू, अहिले त्यहाँ म गाउँमा जाँदाखेरि त्यहाँ बुवा आमा भाउजूहरू सबैले चाहिँ यसरी गाउँदै हिँड्थिस्, अहिले गएर सफल राम्रो राम्रो गरेका छस्, अझै राम्रो गर, राम्रै छ तेरो भन्ने दाई भाउजूहरू आफन्तीहरू त्यहाँ गाउँमा छिमेकीहरू हुनुहुन्छ, त्यसैमा खुसी लाग्छ दाइले यो कमाएको होइन, जहाँ पनि सिर्जना पर्थे
0: त्यही। अब यहाँ आइसकेपछि के गर्ने, सानो बेलामा यही क्षेत्रमा केही गरौँ, अथवा एउटा मान्छेको सपना हुन्छ नि, सानो बेलामा जे सपना बुनिन्छ
1: त्यही सपना नै पूरा गरियो
0: होइन, र त्यो सपना आज प्रसादले पूरा गरिरहनु भएको छ र नेपाली गीत संगीतमा तपाईँका कम्पनी होस् अथवा तपाईँले निकाल्नुभएका होस् अथवा तपाईँले व्यावसायिक रूपमा सृजना गर्नुभएका गीत संगीतहरू साँच्चीका आज आम श्रोता दर्शकको माझमा लोकप्रिय छन् र एउटा त्यो दस्तावेजकै रूपमा गीतहरू आएका छन्। किनभने अहिले पछिल्लो समयको अवस्था हेर्ने हो भने हामी संस्थागत रूपमा नेतृत्व गरिरहँदाखेरि ती धेरै कुराहरू चाहिँ हामीले सामना गर्नु परेको हुन्छ होइन, कहिले गीत चाहिँ कसले विकृतिमूलक गाइदिन्छ, कहिले चाहिँ भाका जुत दिन्छ, कहिले चाहिँ तपाईँको शब्दहरू दुरुस्तै भइदिन्छन् होइन, कहिले चाहिँ यो चाहिँ नटेचको तलमाथि पर्यो भनिदिन्छन्, कहिले के भनिदिन्छन् होइन। संस्थागत रूपमा भइसकेपछि कि कता साइबर धाउने हो कि कता त्यसलाई बोलाएर छलफलमा जुट्ने हो कि होइन, यी आपद कुराहरू आउँछ नि त, त्यसले गर्दाखेरि गाह्रो अवस्थामा पनि हामीले चाहिँ यो क्षेत्र अगाडि बढाउनु परेको छ र यसमा चाहिँ दिनरात भन्न पाइँदैन, जहाँ आफ्ना सदस्यहरूलाई अप्ठ्यारो पर्छ, गाह्रो पर्छ, अथवा नेपाली कृषि क्षेत्रमा विकृति आउँछ भने त्यसलाई रोक्न पनि हामीले पहल गर्नु परेको छ होइन, यसका लागि कहाँ पुग्नुपर्छ, के गर्नुपर्छ, कोसँग भेट्नुपर्छ, यी यावत कुराहरू गरिसकेपछि मात्र हुन्छ। अलिकति यो क्षेत्रमा विकृति विसङ्गतिहरूलाई कसरी हेर्नु भएको छ? हुन त प्रसादले गरेका हरेक गीतहरूले नेपाली गीत सङ्गीतमा त्यो एउटा इतिहास
1: भयो। अब हाम्रो गीत संगीत भनेको हाम्रो समाजको ऐना
0: हो
1: होइन, तिनै समाजमा समाजको ऐना हो भनिरहँदाखेरि चाहिँ जुन जुन जति पनि गीतहरू आइरहेको छन् घरमा घरका सदस्यहरू सबै बसेर सुन्न सक्ने गीतहरू आउनुपर्छ बजारमा भन्ने हामी त्यो मान्यतासहित हामी त्यसरी अगाडि बढ़िरहेका छौं र आउनेलाई खबरदारी गर्ने बाहेक हाम्रो अरू केही अधिकार पनि छैन र त्यो त्यस्ता गर्नेलाई खबरदारी गर्नको लागि उपत्यका समन्वय समिति सधैँ अगाडि नै छ र त्यसमा साथ लोकसञ्चारकर्मीको पनि सधैँ छ भनेको दाजुभाइ सँगै छौं। यस्ता कार्यहरू साथीभाइहरूलाई नगरिदिनु हुनको लागि पनि हामीले बारम्बार अनुरोध गरिरहेका छौँ।
0: पक्कै पनि यसका लागि त हामी सबैजना जुटिनिरहेका छौँ, लागिनिरहेका छौँ र यसलाई चाहिँ एउटा राम्रो क्षेत्र होइन लुकदोरी भन्ने बित्तिकै हाम्रो संस्कृतिमूलक हाम्रो माटोको सुगन्ध आउने तिनै उकाली ओराली भन्ज्याङ चौतारीमा गाउने गीतहरूलाई आज सहर बजारका विभिन्न ठाउँमा गाउने बनाएका छौँ होइन त्यसको लागि त तपाईँ हाम्रो उपलब्धि हो नि त होइन हिजो ग्रामीण बस्ती अथवा मेलापातमा अथवा पूजाहरूमा मात्र सीमित गीतलाई आज हामीले डिस्को थेक विभिन्न मेला महोत्सव कार्यक्रमहरू गर्दै गर्ने ठाउँहरूमा त हामीले पुर्याउने बनायौं किनभने हो त्यसका लागि केही परिमार्जित हुन्छन् तर त्यो परिमार्जित हुँदै र अहिलेको अवस्था युवा पुस्ताको चाहना के छ बुझ्दै गीत सङ्गीत गर्नुपर्छ तर मौलिकतामा
1: रमाएर
0: त्यो मौलिकतामा रमाउने काम चाहिँ हामीले गरिरहेका छौँ होइन अब प्रसादले धेरै गीतहरू गर्नुभएको छ त्यसमध्ये पनि यतिखेर एउटा गीत सुनाउने रहर जागेको छ होइन हुन त प्रसादले पनि पछिल्लो समय गीतहरू गुनगुनाउन थाल्नु भएको छ हिजो संस्था र सर्जकको रूपमा यो क्षेत्रमा प्रस्तुत हुनुभएको प्रसाद आज गाउने एउटा गायकको रूपमा पनि हुनुहुन्छ होइन यहाँले गाउनुभएको केही गीतहरू हामीले रेडियो मार्फत पनि बजाएका छौँ होइन आज हामी सँगै छौँ कुन चाहिँ गीत सुनाउने हो
1: मेरो हुन त अब आफ्ना सिर्जनाहरू सबै उत्तिकै नै हुन्छ तर अहिले अहिलेको लागि
0: हामी जम्मा दुईटा गीत बजाउँछौँ त्यही भएर पनि भन्दैछौँ
1: अहिलेको लागि चाहिँ हामी आफूसँग आफै हारेमा मैले घामलाई सोधिनँ कि जुनलाई सोधिनँ अब
0: कस्तो बेलामा रत्नु भएको गीत हो
1: याद छ राई सिर्जनाहरू आफूले गरेका सिर्जनाहरू सबै याद भइ नै रहन्छ
0: कुन परिवेशमा कस्तो बेलामा अनि केलाई सम्झेर होइन अब आज त अलिकति पारिवारिक भइएको छ यो गीत लेख्दै गर्दाखेरि तपाईँ अविवाहित हुनुहुन्थ्यो होला होइन
1: त्यस्ता किस्साहरू त खासै केही छैन नि त सर्जक भइसकेपछि एउटा कुनै न कुनै कथावस्तुमा त म मात्रै होइन सबै डुबिहाल्नुहुन्छ हजुर पनि परिआए भने डुबिहाल्नुहुन्छ यसमा चाहिँ आफूले माया गरे कि मायालुसँग छुट्टिँदाखेरि
0: आफ्नो जीवन त होइन नि
1: होइन दाइ मेरो त त्यस्तो छैन म त अहिले पनि
0: होइन
1: यो गीत लेख्दै गर्दाखेरि जोसँग माया प्रेम थियो उसैसँग सँगै छु दाइ
0: तिमी घाम म
1: छाएँ आफूसँग आफै
0: त्यो तिमी घाम म छाएँ पनि कुरा गरौँला एकछिनपछि यतिखेर प्रविधिमा रेडियो काठमाडौँको स्टुडियोबाट ईसा हुनुहुन्छ अनि भिडियोबाट ईसा र यतिखेर ओम सराको साथ मिलेको छ मेचीदेखि महाकालीसम्मका विभिन्न रेडियो स्टेशनमा रहेर यो आवाजलाई देशका विभिन्न दूरदराज कुरा कन्दरा रस्ती बस्तीसम्म पुर्याउन हाम्रा साझेदार रेडियोबाट साथीहरूले भूमिका खेलिरहनु भएको छ सम्पूर्ण साथीलाई नमन व्यक्त गर्न चाहन्छु आजको कार्यक्रमको प्रायोजक वैदिक आयुर्वेद सेवा प्राली रहेको छ तपाईँ विशेष गरी विभिन्न रोगहरू लागेको छ औषधि गरिरहनु भएको छ रोग निको भएको छैन अब के गर्ने भनेर सोच्दै हुनुहुन्छ भने वैदिक आयुर्वेद सेवा प्रणालीलाई सम्झनुहोला यसको मुख्य कार्यालय चितवनको लाइन्स चोकमा छ काठमाडौँ उपत्यकाभित्र किर्तिपुरबाट यसले आफ्नो सेवा अगाडि बढाइरहेको छ अब तपाईँले संचार माध्यममा वैदिक सुनिरहनु भएको छ कस्तो छ त वैदिक एकचोटि सम्झनु होला भन्दै अब प्रसाद हामी के थोरै गुनगुनाउने हो र आज
1: वर्षको

0: कस्तो मिठो गाउनुहुन्छ होइन, हुन त सृजना गर्ने मान्छेले त्यो गीतलाई कसरी कहाँ न्याय दिनुपर्छ भन्ने कुरा थाहा हुन्छ होइन, त्यही भएर पनि अझ मिठो बनिदिन्छ कि
1: सङ्गीतकार। काठमाडौँ छिरेको त खासमा गायक बन्नलाई नै होला, तर समयले सर्जक बनाएको मात्रै हो।
0: अब गायक बन्ने प्रयासमा पनि हुनुहुन्छ
1: हजुर, अब अब आउने सृजनाहरू सकेसम्म आफै गाउँ,
0: किनभने अहिले डिजिटल बजार आफ्नै प्लेटफर्म मार्फत राख्नको लागि पनि सजिलो हुन्छ।
1: हिजो कम्पनीहरू थिए, कम्पनीहरूलाई आफ्नो स्वर ल्याएर दिँदा उहाँहरूले विश्वास मान्नुहुन्थेन, होइन यो चलेको ल्याउनु भन्नुहुन्थ्यो, अनि बिस्तारै आफैले प्रसाद डिजिटल गरिसकेपछि पनि होइन यो त आफूले गाउनु भन्दा चलाउनु नै पर्छ भनेर फेरि आफै पनि व्यावसायिक तरिकाले पनि लाइयो,
0: किनभने सहरमा बाँच्नु छ, सङ्घर्षलाई अगाडि बढाउनु छ, अनि सबैको जस्तो आफू पनि बनेर हिँड्नु छ, त्यसका लागि त बजार प्रतिस्पर्धात्मक हुन्छ, त्यो प्रतिस्पर्धात्मक बजारमा टिक्नु पनि पर्यो बिक्नु पनि पर्यो, यसको लागि के गर्नु त भन्दा आफ्नै कम्पनीबाट गीत निकाल्ने ठिक छ, तर गाउन चाहिँ चलेका कलाकारलाई दिन पाए अझ बढी गीत जान्छ, चलेका चाहिँ भिडियोका चाहिँ मान्छेले पाए अझ बढी हेर्थे मान्छेले भने जस्तो लाग्ने, अनि आफू गाउँछु भने चाहिँ गाएको गाई हुँदो
1: रहेछ, आफू सर्जकको
0: सर्जक त्यो कारणले पनि इच्छा। अब आफूसँग आफै हारेमा बोलको गीतलाई राख्दैछौ।

0: आफूसँग आफै हारेमा एउटा ऐतिहासिक गीतलाई हामीले सुनाइसकेका छौं। यसका सर्जक हुन् प्रसाद लामिछाने, जसको सृजनामा बजारमा आएको गीतले हिजो पनि त्यत्तिकै चर्चा बटुल्यो र आज धेरै वर्षपछि सुन्दा पनि त्यत्तिकै चर्चा बटुलिरहेका छन् र यिनै गीत संगीतहरूले प्रसादले प्रसादका रूपमा ग्रहण गरिरहनु भएको छ। अब आफूसँग आफै हारेमा एउटा ऐतिहासिक दस्तावेज हो प्रसादको जीवनको, होइन? यो गीतलाई हामीले सुनाइसकेका छौं र सदाबहार गीतको रूपमा पर्छ। यो हामीले रामजी खाँ र देवी घरतीको आवाजमा रहेको गीत सुनायो नि त, यो कति सालमा आएको गीत हो?
1: यो ठ्याक्कै कति 71 हो कि दाइ?
0: 71 है,
1: 71-72
0: एक दशक त पार गरिसकेछ होइन? हिजो त्यो बेलामा आउँदाखेरि
1: 71 होइन, अझै अगाडि हो दाइ, यो 70-तिरै आयो। म गीत संगीतमा मैले मेरो फर्स्ट एल्बम घाम भन्दानी जुनको 66 सालमा
0: विष्णु खत्रीले गाउनु भएको,
1: हजुर, विष्णु खत्री र देवी घरतीले गाउनु भएको, अनि त्यसपछि आएर मैले तेस्रो एल्बम, मैले दोस्रो एल्बम मैले तिमी घाममा छाएर तेस्रो एल्बम यो गरेको थिएँ,
0: यो 70-70 गीत आएको थियो। यो गीतले नेपाली सांगीतिक क्षेत्रमा एउटा छुट्टै पहिचान चाहिँ बनाए। त्यो गीत आएको थियो, यो गीतले नेपाली सांगीतिक क्षेत्रमा एउटा छुट्टै पहिचान चाहिँ बनायो।

0: बढी चक्का त यहाँको बिक्यो पनि यसलाई कुन कम्पनी मार्फत ल्याउनु भएको थियो त्यो बेलामा?
1: यसलाई मैले त्यो बेलामा मित्तेरी क्याफे सेन्टरबाट बजार व्यवस्थापन गरेको थिएँ। आदरणीय दाई हितमान पुन कायतलाई पनि सम्मान
0: दिएँ।
1: धेरै भयो अहिले पछिल्लो तर त्यतिखेर घामबन्दानी जुनको गीतलाई ल्याएर बजार व्यवस्थापनदेखि लिएर हरेक चिजमा चाहिँ हजुर हितमान पुन कायत दाईले धेरै गर्नुभएको दाई मेरो लागि चाहिँ त्यो गीतको लागि मेरो लागि भनौँ जस दाईले त्यो गीत राम्रो प्रमोसनदेखि लिएर सबै बिक्री वितरणदेखि लिएर सबै चिज राम्रो गरिदिनु भएर नै गीत राम्रो भएको
0: र त्यो गीत पनि असाध्यै राम्रो।

0: यतिखेर हामी विष्णु खत्रीलाई सम्मान व्यक्त गर्छौँ। विष्णु
1: खत्री देवी गर्थे दिदीलाई पनि एकदम सम्मान।
0: प्रायः धेरै गीतहरू चाहिँ शुरूवाती दिनका बेलाहरूमा चाहिँ देवीसँगै अलिक बढी भयो गायिकाको रूपमा चाहिँ पनि।
1: यस्तो छ दाइ, हिजोका शुरूवाती घामभन्दानी जुनको गर्ने बेलामा म आफैले दिदीलाई खोजेर दिदीलाई कुरेर दिदीलाई एकचोटि कस्तो भन्दाखेरि देख्ने रहरदेखि लिएर हरेक चिजले मैले शुरूवाती एल्बममा दिदीसँग सहकार्य गरेँ। त्यसपछि चाहिँ दिदीसँग मेरो आफ्नै खालको सम्बन्ध दिदीभाइको, त्यसपछि राजु ढकालसँग पनि त्यही खालको सम्बन्ध बन्दै गयो। त्यसपछि मलाई अहिले पनि गीत कसलाई गाउन लाउने भने चाहिँ एक नम्बरमा मेरो दिमागमा आउने देवी नै हो अहिलेसम्म पनि, र अहिले पनि सधैँ सहकार्य हुन्छ र दिदी सधैँ सदाबहार हुनुहुन्छ। दिदीप्रति एकदम सम्मान छ, दिदीले धेरै माया गर्नुहुन्छ आफ्नै भाइ।
0: मलाई पनि पहिला पहिला त म दिदी भन्थे, पछिल्लो समय मैले बहिनी भन्न थालेको छु देवीलाई होइन। अनि त्यसपछि होइन चन्द्रमाले पहिला पहिला मलाई दिदी भन्थे, आजकल किन फेरि बहिनी भन्न थाले, म बहिनी नै हो कि क्या हो भन्छु नि। अनुशासित गायिका हुनुहुन्छ, त्यो रूपमा उहाँ निरन्तर हुनुहुन्छ र उहाँले गाएका हरेक गीतहरू नेपाली लोक संगीतमा कर्णप्रिय नै बनेका छन्। आम श्रोता दर्शकको नजरमा देवी घरती सदाबहार गायिकाको रूपमा हुनुहुन्छ होइन, र उहाँमा घमण्डता छैन, निष्कपट निश्चल होइन हृदय भएकी देवीलाई फेरि पनि यतिखेर सम्मान व्यक्त
1: हृदय
0: भएकी है एकदम सम्झिएका छौँ। यहाँले भन्दै हुनुहुन्थ्यो जस्तै अब अलिकति संघर्षका कुराहरू त जोडिसकेका नै छौँ, क्यारे
1: बिस्तारै जोड्दैछौ। जस त्यतिखेर मेरो घामभन्दानी जुनको गीत सफल भयो, आएँ दाईसँग सहकार्य गरेँ, तर त्यतिखेरका थोरै एउटा दुईटा व्यवहारहरू चाहिँ मलाई अहिले पनि त्यो उस्तै लागिरहन्छ। त्यतिखेर चाहिँ म जुन काठमाडौँमा छिर्दै गर्दाखेरि होइन यो एउटा गीत गर्न आएको मुर्गा हो भन्ने टाइपका व्यवहारहरू पनि भएका थिए
0: मसँग, चलेकै
1: कलाकारहरू नलिउँ, तर त्यस्ता व्यवहारहरू। त्यसपछि नै मैले होइन आज भन्दा नि त्यसपछि नै मैले दोस्रो तेस्रो एल्बमहरू चल्दै गइसकेपछि नै उहाँहरूले ओहो भाइमा यत्रो कला मैले सोचेको थिइनँ भन्ने खालका उसहरू त उहाँहरूले मसँग मसँग बस्दाखेरि त उहाँहरू त्यो गरिसक्नु भनिसक्नु पनि भएको छ। तर जुन संघर्ष गर्ने त्रेडका ती व्यवहारहरू चाहिँ एकदम त्यस्तै त्यस्तै छन्।
0: जस्तै अब अलिकति प्रसाद, जस्तै त्यो बेलामा चाहिँ कलाकार भनौँ त्यो बेलाको प्रसाद नयाँ होइन, नयाँ बेलामा त्यो क्षेत्रमा यो क्षेत्रमा प्रवेश गर्दै गर्दा हामी चाहिँ सधैँभरि आफूभन्दा अग्रजबाट प्रभावित हुन्छौँ, उहाँहरूलाई सम्मान गर्ने एउटा कसरी उहाँहरूसँग
1: मैले यो क्षेत्रमा
0: भन्थ्यो, तर अहिले त्यो अलिक परिपाटी कम भए हो कि होइन।
1: त्योभन्दा नि मैले कस्तो भन्दाखेरि त्यो बेलामा म आफू नयाँ हुँदै आउँदाखेरि सबै त्यो छैनन्, आज हामीलाई आज म आफूलाई बाटो देखाएर हिजो गीतहरू बाहिर गर्दाखेरि कम्पनी आफैले खोलेर त आफैले गर्नुपर्छ भनेर बाटो देखाउने सर्जकहरू पनि हुनुहुन्छ। आदरणीय एकनारायण भण्डारीप्रति हार्दिक सम्मान व्यक्त पनि गर्न चाहन्छु म, जहिले पनि उहाँसँग उहाँलाई मैले मेरो दाई जस्तै बराबर मान्छु र यो घामभन्दानी जुनको रेकर्ड गर्ने क्रममा बजार व्यवस्थापनभन्दा अगाडि दाईको त्यतिखेर त्यो तिर्खा लाए पानी खाएँ मैले के बिराएँ अध्याय एकका गीतहरू ब्रिजमै रेकर्ड भइरहेको बेलामा दाईसित त्यतिखेरदेखि नजिक हुन पाएर दाईले दिएका सल्लाह सुझावहरूलाई उस गर्दाखेरि नै अहिले प्रसाद डिजिटल
0: बनेको र उहाँले प्रसाद डिजिटल खोल्नको लागि चाहिँ त्यो एउटा उत्प्रेरणा दिनुभएको थियो होइन
1: एकदम।
0: र प्रसाद डिजिटलले पनि त्यो बेलामा सीआरबीटी पीआरबीटीको समयमा राम्रो प्रसाद डिजिटल भनिसकेपछि प्रसादको भन्न एउटा स्थापित कम्पनी पनि हो, र आज त्यही प्रसाद डिजिटलकै नाम अथवा प्रसाद लामिछानेकै नाममा अहिले कम्पनी नै भनौँ न अब अहिलेको डिजिटल बजारको एउटा व्यावसायिक बाटो पनि बनेको छ होइन। तर जे भए पनि ती बेलाका संघर्षहरू आफ्नो ठाउँमा छन् र ती संघर्षकै कारण आज यो क्षेत्रमा स्थापित भइएको छ होइन, निरन्तर संघर्षमा पनि कलाकारहरू रहनु भएको छ। त्यही सिलसिलामा अझै पनि प्रसाद चाहिँ संघर्ष नै गरिरहनु भएको छ
1: एकदम, गीतै छ र आजसम्म गीत संगीत छोडेर अरू कामहरू गरिएन र भविष्यमा पनि यसैमा रमाएर
0: होइन। अब फेरि यस्तो प्रसाद अब हामी जहाँ आफ्नो प्यासन भयो होइन आफू जहाँ चाहिँ लाग्यो अब त्यो बाहेक अरू त सबै शून्यबाट शुरूआत गर्नु पर्यो। हामी यहाँ अहिले लगभग अब जेठसम्म पुग्न नसके पनि होइन हामी बिचबिचमा त छ बिचबिचमा छौँ, तर अब मैले संसार छोडिए अनि म कहाँ जाने, जेरोबाट सुरु गर्नुपर्छ। म अहिले लगभग भनौँ आछु नि त बिचबिच भागमा त म पनि आछु म भरिपूर्ण अझै पनि संसारमा भएको छैन मैले सिक्ने क्रम जारी नै छ हो प्रसाद लिन त्यही भन्नुहुन्छ होइन सिकिरहेछौँ अरूबाट ज्ञान हासिल गरिरहेछौँ र आफूले दिन सक्ने कुरा चाहिँ दिइरहेका छौँ होइन
1: आफूले दिन सक्ने सिक्दैछौँ र सिकिरहने नै हो
0: अब अलिकति प्रेरणाका कुराहरू गर्नुपर्दा चाहिँ होइन यो क्षेत्रमा यात्रा गर्दै गर्दा आफ्ना केही त्यस्ता प्रेरणाका क्षणहरू छन् होइन जसले गर्दा चाहिँ यो क्षेत्रमा अझै अगाडि बढ्नको लागि
1: प्रेरणाका धेरै छन् दाइ तपाईँ पनि हुनुहुन्छ मलाई हिजोदेखि भाइ तैँले राम्रो गर भनेर प्रेरणा दिने सबैभन्दा एक नम्बरमा तपाईँ पनि हुनुहुन्छ त्यसपछि मेरो आफ्नै दाईहरू हुनुहुन्छ दिदी हुनुहुन्छ
0: दाई गीतै नै गर्नुहुन्छ
1: हजुर मेरो काल दाईले गीतै पनि उस गर्नुहुन्छ त्यसपछि यो क्षेत्रमा पनि अब धेरै अग्रजहरू हुनुहुन्छ राम्रो छ भनेर गर्नेहरू प्रेरणाको स्रोत थुप्रै हुनुहुन्छ दाई
0: जे भए पनि प्रसादले यो क्षेत्रमा निकै संघर्ष गर्दै र घर परिवारमा सबैलाई चाहिँ एक किसिमको राम्रो बनाउँदै अगाडि बढ्नु भएको छ त्यही त अब यो गीत सहितको क्षेत्रमा अनि यी कुराहरू गर्दै गर्दा कहिले काहीँ त्यो भावुक क्षणहरू पनि
1: आउँछन् होइन
0: जस्तै म
1: काठमाडौँमा भोकभोकै संघर्ष
0: गरेका दिनहरू छन् साङ्जाबाट पोखरा होइन पोखरादेखि काठमाडौँ
2: ओखती साबुनको अर्को प्रस्तुति बहुगुणी ओखती आयुर्वेदिक तेल लामो अनुसन्धान पछि आविष्कार भएको रुगाखोकी नाकबन्द जिउ दुखेको आदि सबैका लागि एकमात्र अचूक तेल जडीबुटीको शक्ति ओखती आयुर्वेदिक तेल मात्र रु 50 मा
3: कुराहीको लागि आधिकारिक विक्रेता भूषाल स्टोर हस्पिटल रोड कुराहीदाङ फोन नम्बर 082-5161-210 थप सम्पर्कका लागि हिमालय स्टोर बाल मन्दिर अगाडि निरज स्टोर सब्जी मण्डी नजिक र प्रवेश श्रृङ्गार दूरसञ्चारदेखि पश्चिम तर्फ
4: एक हप्तादेखि यो दाँत दुखेको दुखी छ फेरि छोराछोरीको दाँत पनि किराले खाएर फाल्ने भएको छ अब यसको उपचारको लागि कहाँ जाने होला
5: यी सबै समस्या समाधानका लागि अब बीएनबी डेन्टल क्लिनिकमा डाक्टर आयुष गौतम सिनियर डेन्टल सर्जनद्वारा सेवा दिँदै आइरहेको सहर्ष जानकारी गराउँदछौ
4: डाक्टरद्वारा दिइने सेवाहरू
6: दाँत सफा गर्ने तथा निशुल्क चेक जाँचको सुविधा
4: बाङ्गा टिङ्गा दाँत मिलाउने
6: शल्यक्रिया गरेर दाँत निकाल्ने
4: खाली ठाउँमा दाँत भर्ने
6: दुखेको दाँतलाई नदुखाई जडैबाट निकालिने
4: मुखमा घाउ खटेर आउने गिजाबाट रगत आउने श्वास गनाउने दाँत तथा गिजा सम्बन्धी सम्पूर्ण समस्याको सफल उपचारको लागि हामीलाई सम्झनुहोस्
6: सम्पर्क बीएनबी डेन्टल क्लिनिक घोराही 15 हस्पिटल रोड निमाहल कुमारी बैंक अगाडि घोराही दाङ सम्पर्क फोन नम्बर 082-5905350 र सम्पर्क मोबाइल नम्बर 98578143123

0: कोकोनट कोकोनट भिटा मिल्क बटर फ्राइज क्रीम मिल्की बटर तथा डाइजेस्टिव होल व्हीट बिस्किट
1: हेरा हेरा हेरा यो हो हाम्रो चोइस कोदोको डाइजेस्टिव र कुकी छ है नाइस अड्गुरी
2: के तपाईँ पटक पटक उपचार गराउँदा पनि रोग निको नभएर चिन्तित हुनुहुन्छ यदि हुनुहुन्छ भने आउनुहोस् बंगला चोली आयुर्वेद क्लिनिक घोराईदाङमा उपचार हुने रोगहरू पाइल्स फिस्तुला दिशा गर्दा रगत आउने पोल्ने दुख्ने कब्जियत
3: चाया पोतो डन्डीफोर दाग दुबी एलर्जी कपाल झर्ने
2: महिनावारी गडबडी सेतो पानी बग्ने योनि चिलाउने तल्लो पेट दुख्ने निसन्तानपन एवं पुरुषको योनि इच्छामा कमी शीघ्र स्खलन स्वप्न दोष एवं निसन्तानपन
3: हड्डी खिएको नसा च्यापिएको युरिक एसिड हात खुट्टा झमझमाउने पोल्ने सिल्का हान्ने तथा सबै किसिमका बाथरोग
2: ग्यास्ट्रिक गानागोला अल्सर पत्थरी जन्डिस दम खोकी पिनास पिसाब पोल्ने दुख्ने
3: सुगर प्रेसर थाइराइड प्रोस्टेट तथा सबै किसिमका दीर्घ रोगहरूको चेक जाँच एवं उपचार सेवा
2: हामी कहाँ फार्मेसी ल्याब पञ्चकर्म एवं छारसूत्र सेवा उपलब्ध छ मुसा कोठी फाल्न आधुनिक मेसिनका साथै लामो समय काठमाडौँ तथा देशका विभिन्न अस्पतालमा काम गरिसक्नुभएका आयुर्वेद फिजिसियन डाक्टर सुनिल लम्सालद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको छ
4: सम्पर्क बंगला चुली आयुर्वेद क्लिनिक कुराई 15 बीपी चोक दाङ सम्पर्क फोन नम्बर 9866 61 694
5: नेपाली जुत्ता घर
6: राप्ती अञ्चलकै सबैभन्दा ठुलो जुत्ता चप्पलको शानदार घर
5: नेपाली जुत्ता घर हामी कहाँ नेपालका 10 भन्दा बढी ब्रान्डका आकर्षक जुत्ता चप्पलहरू सीमित अवधिका लागि 10%देखि 50% सम्म बम्पर छुट
6: अब ढिला नगर्नुहोस् आफूलाई मन पर्ने जुत्ता आफै छान्नुहोस्
5: स्वदेशी उत्पादनको प्रवर्धन गरौँ स्थान सिटी प्लाजा होटलको उत्तर पट्टि थारू गल्ली हुराही दाङ
6: सम्पर्क मोबाइल नम्बर 9857 71 546
7: होइन भाइला लखर लखर कहाँ हिँडिस्
8: कहाँ हुनु हो काका यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो टाइम पासको लागि निस्केको नि काका
7: अरे केटा उमेर जो जाँगर सदा टाइम पास गरेर बस्दै घर आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके पछि पछुताउँदैछ बाबु
8: के गर्नु त काका न त राम्रोसँग पढ्न सकियो विदेश जाउँ भनेर सोचेको थिए भरपर्दो मेन पावर पनि भेटेन यस्तै छ झोले जिन्दगी
7: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान तल्लो गरे काइलो पनि त्यहीबाट गएको राम्रो पैसा कमाइरहेछले
8: ल ल काका गइहाले म
2: हामी कहाँ कुवेत बहराइन ओमन कतार साउदी दुबई तथा रोमानियाबाट समेत कामदारको माग भए आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला
6: हजुर हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौँ एकपटक सेवा गर्ने मौका दिनुहोस्
2: नोट हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ घराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजारभित्र मोबाइल नम्बर 9849987741
9: मध्यपश्चिम ट्राङ्क यति बेला बिहानको 11 बजेको छ

बिहान 11 बजे को मध्यपश्चिम हाइलाइट्स देवा भूषाल को नमस्कार। राष्ट्रीय स्वतन्त्र पार्टीको महाधिवेशनबाट 99 जना केन्द्रीय सदस्य निर्वाचित भएका छन्। विद्युतीय मतदान र प्रवासबाट मोबाइल एप र भोटिङ मार्फत निर्वाचित 99 जना केन्द्रीय सदस्यहरूको मत सहितको नामावली राज्यसभाले सार्वजनिक गरेको छ। निर्वाचन आयोगका अनुसार खुल्लातर्फ स्वर्णिम वाग्लेले सर्वाधिक 2656 मत प्राप्त गर्नुभएको छ। खुल्लातर्फ सुविधा गौतमले 2641, शिशिर खनालले 2538, सागर ढकाल 2376, डाक्टर तोसिमा कार्की 2302, रंजु दर्शना 2293, मनीष झाले 2281, हरि ढकालले 2262, कविन्द्र बुर्लाकोटीले 2227, विपिन कुमार आचार्यले 2160, रमेश प्रसाईले 2166 र निशा डागीले 2132 भोट पाउनु भएको छ। यसै गरी समावेशी समूह अन्तर्गत खस आर्यबाट 10 जना, आदिवासी जनजातिबाट 9 जना, थारूबाट 2 जना, मधेसीबाट 5 जना र दलित तर्फबाट 4 जना, मुस्लिमबाट 2 जना तथा सातै प्रदेशबाट 5 जना र अन्य सदस्यहरूसहित महाधिवेशनबाट 99 जना केन्द्रीय सदस्य निर्वाचित भएका छन्। हुम्ला जिल्लाको गाउँपालिकाहरूको हालसम्मको बेरुजु 1,27,00,00,000 भन्दा बढ़ी पुगेको छ। वर्षेनी बेरुजु थपिँदै जानु, असुल उपर गर्नुपर्ने बेरुजु असुल नगर्नु र सम्परीक्षण प्रक्रियामा ध्यान नदिनुका कारण बेरुजुको मात्रा बढ़दै गएको हो। गाउँपालिका स्थापना भएदेखि हालसम्म हुम्लाका गाउँपालिकाहरूको बेरुजु 1,27,92,39,085 रूपियाँ पुगेको कोष तथा लेखा नियन्त्रण कार्यालयका प्रमुख अंग बहादुर कार्कीले बताउनुभयो। महालेखा परीक्षकको पछिल्लो प्रतिवेदन अनुसार आर्थिक वर्ष 2081-82 मात्र 12,14,73,706 रूपियाँ बेरुजु थपिएको छ। प्रतिवेदन अनुसार हालसम्मको कुल बेरुजु मध्ये ताजाकोट गाउँपालिकाको 20,90,82,743 रूपियाँ, अदाञ्चली गाउँपालिकाको 20,48,95,055 रूपियाँ रहेको छ। त्यस्तै चंखेली गाउँपालिकाको 28,08,43,340 रूपियाँ, सर्केघाट गाउँपालिकाको 36,40,32,340 रूपियाँ, खरपुनाथ गाउँपालिकाको 7,46,78,256 रूपियाँ, सिमकोट गाउँपालिकाको 8,16,16,647 रूपियाँ तथा सबैभन्दा कम नामखा गाउँपालिकाको 6,10,87,699 रूपियाँ बेरुजु रहेको छ। गाउँपालिकाहरूको कुल बेरुजु मध्ये असुल गर्नुपर्ने रकम 1,73,02,050 रूपियाँ रहेको छ, तर सो रकम असुल उप गर्नेतर्फ पर्याप्त ध्यान नदिएको प्रमुख कार्कीले बताउनु भएको छ। प्रतिनिधि सभाको आजका लागि निर्धारित बैठक फेरि पनि स्थगित भएको छ। संघीय संसदका महासचिव पदम प्रसाद पाण्डेले जारी गर्नुभएको सूचनामा बैठक यही असार 13 गते शनिबारका लागि सरेको जनाइएको छ। सभामुख डोल प्रसाद अर्यले प्रतिनिधि सभाको नियमावली 2083 नियम 6 3 बमोजिम आज दिउँसो 1 बजेका लागि यसअघि सूचना मार्फत तोक्नु भएको बैठक पुनः सरेको जानकारी दिनुभएको छ। यसअघि यही असार 11 गतेका लागि बैठक पूर्व निर्धारित भएकोमा पहिलो सूचना मार्फत स्थगित गरिएको थियो। र नेपाल मेडिकल काउन्सिलले अनलाइन मार्फत पनि गुनासो तथा उजुरी लिने भएको छ। काउन्सिलका निमित्त रजिस्ट्रार डाक्टर दिपेन्द्र पाण्डेले हेलो एनएमसी मार्फत गुनासो तथा उजुरी र सुझाव संकलन गर्ने गरी अनलाइन पोर्टल संचालनमा ल्याएको जानकारी दिनुभयो। हेलो एनएमसी संचालनमा आएपछि सर्वसाधारण र दर्तावाला डाक्टर सामान्य गुनासाका लागि काउन्सिलको कार्यालयमा उपस्थित हुनुपर्ने बाध्यता हटेको उहाँले बताउनुभयो। दूरदराजबाट आउने सेवाग्राहीले सामान्य कामका लागि पनि काठमाडौँको कार्यालयमै धाउनु पर्दा समय र खर्च बढ़ी लाग्ने गरेको थियो। डाक्टर विरूद्ध उजुरी दिने प्रक्रिया झन्झटिलो हुँदा सर्वसाधारणले सहजै आफ्ना गुनासा दर्ता गराउन सक्ने अवस्था थिएन। यस पोर्टल मार्फत उजुरीकर्ताले आफ्नो पहिचान खुलाएर वा
नाम गोप्य राखी उजुरी दर्ता गराउन सक्ने व्यवस्था गरिएको छ। विगतमा उजुरीको अवस्था र कार्यवाहीको प्रक्रिया बारे जानकारी पाउन कठिन हुने गरेकोमा अब उजुरी दर्ता भएपछि प्रणालीले स्वचालित रूपमा एउटा ट्रैकिंग नम्बर उपलब्ध गराउनेछ। उजुरीमाथि भइरहेको छानबिन वा कार्यवाहीको अवस्था बारे सम्बन्धित उजुरीकर्तालाई सिधै एसएमएस वा ईमेल मार्फत निरन्तर जानकारी गराइनेछ। दर्तावाला डाक्टरले doctor.nmc.org.np मा गई आफ्नो व्यक्तिगत काउन्टरमा लगइन गरेर गुनासो दर्ता गर्न सक्नेछन्। सर्वसाधारणले काउन्सिलको आधिकारिक वेबसाइट www.nmc.org.np मा रहेको हेलो एनएमसी पोर्टल मार्फत क्लिक गरी उजुरी दर्ता गर्न सक्ने व्यवस्था मिलाइएको छ। हस्त बिहान 11 बजेको मध्यपश्चिम हाइलाइट सकियो। प्रत्येक घण्टाको ताजा खबरसँगै हामी तपाईँको साथमा छौं। सुन्दै गर्नुहोला रेडियो मध्यपश्चिम। नमस्कार।

0: 94.4 मेगाहर्जमा तपाईहरु सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम।
1: वाउ राज, कस्तो राम्रो जुत्ता लगाएको।
2: मेडिन दङ्गाली हो नि त, राम्रो त भइहाल्छ नि।
1: तिम्रो घुमाएर कुरा गर्ने बानी अझै गएको छैन है, सिधै भन न, कहाँबाट ल्यायो यो जुत्ता?
2: मैले सिधै कुरा गरेको छु, तिमी कुरो बुझ्दैनौ। दङ्गाली सु मेटेरियल सेन्टरबाट ल्याएको।
1: मेरो खुट्टा हो कि जुत्ता नै यस्तै हो, कति टिक्दैन भने
2: एकपटक दङ्गालीबाट किनेर हेर न।
1: लौ त म दङ्गाली सु मेटेरियल सेन्टरतिर गइहालेँ है।
3: राप्ती अञ्चलकै पहिलो छाला तथा जुत्ताहरू पाइने एक मात्र पसल।
2: स्कुल जुत्ता, अफिस जुत्ता, कन्भर्स, स्पोर्ट जुत्ता तथा जुत्ता बनाउने सम्पूर्ण सामानहरू होलसेल तथा फुटकरमा पाइन्छ।
4: अब दङ्गाली सु मेटेरियल सेन्टर सँगै नयाँ व्यवस्थापनका साथ दङ्गाली गार्मेन्ट एन्ड स्कुल युनिफर्मबाट सम्पूर्ण विद्यालयका जुत्ता, टाई, बेल्ट, ट्र्याक सुट पनि सुपथ मूल्यमा बिक्री वितरण भइरहेको छ।
5: दङ्गाली सु मेटेरियल सेन्टर एकता टोल अल्फा बोर्डिङ सँगै सटेको घरमा।
2: प्रोप्राइटर सम्राज रैदास।
6: सम्पर्क फोन नम्बर 082-5563-775।
2: सम्पर्क नम्बर 98-478-26873।
7: हजुर, हामी दिन्छौ तपाईँलाई सन्तुष्टि एक पटकमा। आएर त हेर्नुहोस् दङ्गाली सु मेटेरियल सेन्टरमा।
8: वरिष्ठ मुटु बाथ र प्रेसर रोग विशेषज्ञ डाक्टर महेश्वर कुमार हेजू, अब अभिषेक मेडिकल स्टोर घोराही दाङमा।
9: विगत 17 वर्षदेखि सेवा दिँदै आउनुभएका वीर अस्पताल काठमाडौँमा पूर्व कार्यरत वरिष्ठ मुटु बाथ र प्रेसर रोग विशेषज्ञ डाक्टर महेश्वर कुमार हेजू अब अभिषेक मेडिकल स्टोर्समा आउँदै हुनुहुन्छ।
10: डाक्टरद्वारा दिइने सेवाहरू:
9: मुटुको अपरेशन गराएका बिरामी, हाई वा लो ब्लड प्रेसर भएका बिरामी, मुटु दुख्ने, ढुकढुकी बढ्ने वा कम हुने,
10: मुटुको भल्भमा खराबी भएको, मुटुमा प्वाल परेको, मुटु हल्लिने, कोलेस्ट्रोल बढेको,
9: हार्ट अट्याक, मुटु, पेट, जिउ र खुट्टा सुनिने, बेहोस हुने, छाती गरुङ्गो हुने, हात खुट्टा, जिउ र जोड्नेहरू दुख्ने,
10: औंलाहरू सुन्निने, रातो हुने र औंला तथा हात बाङ्गिने, लामो समयदेखि ज्वरो आइरहने, युरिक एसिड, सुगर, प्रेसर, थाइरोइड, छाती, पेट, ग्यास्ट्रिक, अल्सर, पाइल्स, जन्डिस र नसा सम्बन्धी सफल उपचार।
9: नोट: मुटुको अपरेशन, ओपन हार्ट सर्जरी गराएका र फलोअप गर्नुपर्ने बिरामीहरूले अवश्य सम्पर्क गर्नुहोला।
11: बिरामी जाँच्ने मिति यही असार 13 गते शनिबार, समय बिहान 9 बजेदेखि।
10: पुरानो भन्दा पुरानो रोग भएका बिरामीहरूले पनि सम्पर्क गर्नुहोला।
11: सम्पर्क अभिषेक मेडिकल स्टोर, घोराई 15 बाल मन्दिर चोक दाङ। सम्पर्क फोन नम्बर 98479-57193 र 98-1-28-89-28।
12: भर्ना खुल्यो।
13: ग्रीनविच विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान, अस्ट्रेलिया तथा युए द्वारा पुरस्कृत नेपालकै उत्कृष्ट राप्ती इन्जिनियरिङ कलेज घोराईदाङमा शैक्षिक सत्र 2083-84 भर्ना खुल्ला गरिएको सहर्ष जानकारी गराउँदछौ।
11: कार्यक्रमहरू:
13: डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ 3 वर्षे,
11: प्री डिप्लोमा इन सर्वे अमिन इन्जिनियरिङ 18 महिना, प्री डिप्लोमा इन सिभिल इन्जिनियरिङ 18 महिना, प्री डिप्लोमा इन इलेक्ट्रिकल इन्जिनियरिङ 18 महिना।
14: विस्तृत जानकारीका लागि राप्ती इन्जिनियरिङ कलेज घोराई 16 सानी अम्बापुर सदरदाङ।
15: फोन नम्बर 082-562-601, 98-578-35-990, 98-578-31-84, 98-512-32-328
13: र 98-578-37-255।
16: यो दाँत दुखेर मर्ने भयो।
17: दाँत छोपेर बसिराख, औषधि गर्न जानु भनेको मान्ने होइन।
16: अस्ति भर्खर त औषधि गरेको, 20 को 19 भएको होइन।
17: जहाँ पाए त्यही औषधि गरेपछि त्यस्तै त हुन्छ।
16: आफूले यहाँ दुखेर मर्ने भइसक्यो, तिमी भन न कहाँ जाउँ?
17: घोराहीको हस्पिटल रोडमा रहेको सगरमाथा डेन्टल क्लिनिकमा जानु न, अनि चाँडै निको हुन्छ।
3: हप्ताको 7 दिन दन्तरोग विशेषज्ञद्वारा सेवा प्रदान गर्दै आएको सगरमाथा डेन्टल क्लिनिक।
4: दन्तरोग तथा मुख सम्बन्धी समस्याको लागि बाहिर जानै नपर्ने, जनस्वास्थ्य कार्यालय दाङद्वारा
6: सगरमाथा डेन्टल क्लिनिकमा लामो समय अनुभव प्राप्त गर्नुभएका डाक्टर मोनिका थापा छेत्री सीएमसीटीयू डेन्टल सर्जनद्वारा प्रत्येक दिन बिरामी जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ।
18: मुखको शल्यक्रिया, दाँतको एक्सरे सेवा, दाँत सफा गर्ने र टल्काउने, नमिलेको बाङ्गटिङ्गा दाँत मिलाउने, दाँत नभएको ठाउँमा कृत्रिम दाँत राख्ने बनाउने, भाँचिएको दाँतमा झिक्नु नपर्ने गरी दाँत लगाउने, किराले खाएको दाँत भर्ने, दाँतको रङ भर्ने, चाँदी भर्ने, दाँत निकाल्ने, मुखमा घाउ खसिराउने, गिजाबाट रगत आउने, गिजा सुन्निने, मुख गन्धाउने, मुखमा सेतो धब्बा आउने लगायतका समस्याहरूको भरपर्दो उपचारका लागि हामीलाई सम्झनुहोस्।
19: सगरमाथा डेन्टल क्लिनिक, हस्पिटल रोड, भराई दाङ।
20: सम्पर्क फोन नम्बर 082-5-63-0-27,
19: 98-41-68-47-46।
20: नियमित रूपले दन्त परीक्षण गराउनुहोस् र दिनको दुई पटक अनिवार्य ब्रश गरी सधैँ स्वस्थ रहनुहोस्। सगरमाथा डेन्टल क्लिनिकद्वारा जनहितमा जारी सन्देश।
21: सीता के हो तिमीलाई, घुम्सेर बसी छौ के हो नि? बिहे भएको छ, छ वर्ष भइसक्यो। बच्चा बच्चीको लागि कति ठाउँ देखायो, कति ठाउँ, तर के सिप चलेनौ? अब त आश्रय मरिसक्यो। के कुरा गर्छिनी? हाम्रै घोराईमा शिशु क्लिनिक फर्टिलिटी सञ्चालनमा आएको छ त। त्यहाँ त निसन्तानपन सम्बन्धी समस्याको सबै उपचार हुन्छ, त्यसै आश्चर्य हुन्छ। कति लामो समयदेखि बच्चा बच्ची नभएको त्यहाँ गएर भइरहेछ, त्यही भएर ढुक्क भएर त्यही जाऊ।
22: ए ठिकै छ, म जानु त धेरै अब तिमीले भनिहाल्यो, त्यही पनि अब शिशु क्लिनिक नै जान्छु।
23: शिशु फर्टिलिटी एन्ड आइभीएफ सेन्टर चितवनको शाखा अब घोराहाको दिति चोकबाट। सम्पूर्ण निसन्तान उपचार अब फर्टिलिटी स्पेशलिस्टको टिमबाट सबै समस्याको समाधान गरिन्छ। समस्यालाई लुकाएर हुन उपचार गरी सन्तान प्राप्तिको तपाईँको सपना अब पूरा हुन्छ। आज आफ्नो नाम दर्ता गरी विशेषज्ञ सेवा परामर्श लिनुहोस्।
24: नोट, पहिलो परामर्श निशुल्क दिइनेछ, समयमै नाम दर्ता गराई यो सुविधाको लाभ लिनुहोस्।
23: शिशु क्लिनिक फर्टिलिटी खोराइदान, सड़क विभागको अगाडि एड्रेस बैंक भएको भवनमा। सम्पर्क मोबाइल 98-4-78-43-572।
25: सूर्यको विकिरण बढ्दैछ, आँखा कमजोर हुँदैछ, ग्लोबल वार्मिङ, आँखामा रोग, अरू थुप्रै समस्या, तर समाधान पशुपति आई केयर सेन्टरमा विज्ञ आँखाका डाक्टरहरूसँगै आँखा चेक गर्ने अत्याधुनिक उपकरणहरू पनि छन्। हाम्रो आँखालाई सुरक्षा दिने उच्च क्वालिटीका पावर ग्लास र फ्रेमहरू उपलब्ध छन्। अब ढुक्क हुनुहोस्, पशुपति आई केयर सेन्टरले तपाईँको आँखाको रक्षा गर्नेछ। पशुपति आई केयर सेन्टर, कपासी दान। सम्पर्क नम्बर 98-43-00-88-04, 98-43-00-88-04, www.pashupatiicare.com।

0: 6.9 inch को शानदार डिस्प्ले, AI powered camera, 3 वर्ष को वारंटी सहित Redmi A7 मा 5200 mAh तथा Redmi A7 Pro मा 6000 mAh powerful battery को साथ थप अत्याधुनिक विशेषताहरूले तपाईको मन जित्छ बारम्बार।
1: खुल्यो खुल्यो खुल्यो परिचित फार्मेसी घोराही दाङ, बाथ रोग एन्ड स्किन केयर सेन्टर प्राली ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही दाङमा खुल्यो। काठमाडौँ मेडिकल कलेजमा कार्यरत वरिष्ठ बाथ रोग युरिक एसिड लोड तथा प्रतिरक्षा रोग विशेषज्ञ डाक्टर आविष्कार सुविधिद्वारा दिइने सेवाहरू। बिस्तारै जोर्नीहरू र औलाहरू बाँधिँदै जाने, हात खुट्टाका जोर्नीहरू सुन्निने र दुख्ने, हात खुट्टा तथा पाइताला झमझम गर्ने पोल्ने, छालामा दागहरू आउने कपाल झर्ने, शरीर फुल्ने र चिलाउने, हड्डी घिएमा खोक्रो भई बारम्बार भाँचिएमा, औलाहरू निलो भएमा धेरै कालो भई कुहिन खोजेमा, बारम्बार गर्भपतन भएमा, कपाल धेरै झरेमा, मुख तथा आँखामा सुक्खापन भएमा, लामो समयदेखि कमजोरी र शरीर फतक्क गल्ने भएमा, बिना कारण शरीरमा रातो सेतो रगतको कमी भएमा, बिना कारण शरीरको तौल घटेमा, ढाड दुखेमा, कम्मर दुखेमा, गाउट तथा युरिक एसिडको समस्या, बारम्बार आँखा रातो भएमा, फोक्सोमा बारम्बार पानी भरिएमा, आईएलडी दम भएमा, बारम्बार लामो समयसम्म ज्वरो आएमा, छालामा दाग अल्सर सोरियासिसको दाग भएमा, लामो समयदेखि छाला कडा भएमा, लामो समयदेखि मांसपेशीमा कमजोरी तथा दुखाइ भएमा, युवा अवस्थामा पक्षघात भएमा, मृगौला फेल भएको कारण बाथ रोग हुन सक्छ, एलर्जी सम्बन्धी समस्या बारम्बार दोहोरिएमा, कम उमेरमा हृदयघात मुटु रोग भएमा, सबै समस्याको समाधान हुन्छ। आउनुहोस् बाथ रोग एन्ड स्किन केयर सेन्टर प्राली ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही दाङमा। डाक्टर आउने समय प्रत्येक महिनाको तेस्रो शनिबार। फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ। फोन नम्बर 0825-91-670, मोबाइल नम्बर 98578-43-123। परीक्षित फार्मेसी दाङ, बाथ रोग एन्ड स्किन केयर सेन्टर प्राली।

0: तिमीलाई भन्दै भन्दै भन्दै बाला झुलाउला
1: भेट्छु भन्ने भर छ एन्जी गुम्बा साथ भूत के को डर छ लाग्छ कस्तो

0: घर घर अनि गृहिणीको साथ हुलासले बनाउँदैछ परिवार एक साथ।
1: बुबालाई हुलास आटाको रोटीको स्वाद होस् वा आमालाई बासमती चामलको भात, खानामा रहर दालको साथ हुन्छन् सबै खाएर गदगद हुलासको पापड।
0: हुलास फुड्सका उत्पादहरू हुलास आटा, हुलास बासमती राइस, जिरा मसिनो राइस,
1: हुलासको कुरुम कुरुम चिउरा, हुलासको इडली राइस,
0: हुलासले बनाउँदैछ परिवार एक साथ।

अहिले सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम एफएम 91.4 मेगाहर्ज।

आवाज पश्चिम नेपाल को आवाज आवाज हिंद को आवाज यो हो रेडियो मध्य पश्चिम एफएम 91.4 मेगाहर्ट्ज।

स्वास्थ्य क्षेत्रमा विश्वासिलो ठाउँ, कोही कसैलाई रोग लागे गोर्खा अस्पताल जाऊ। सर्जन, फिजिसियन, हाड जोड्ने, नसा, प्रसुति, रेडियोलोजी, एनेस्थेसिया, बाल रोग, थाइराइड, प्रेसर, सुगर, छाती, मुटु, नाक, कान, घाँटी, टाउको, ग्यास्ट्रिक अल्सर, फिजियोथेरापी, दूरबीन, बिलिभर अपरेशन लगायत स्वास्थ्य सम्बन्धी सम्पूर्ण

0: बस गोरखा पब्लिक हॉस्पिटल प्राली घोराई दाम बिरामी भए गोरखा हॉस्पिटल दाम फोन नम्बर टिप्नु 082-563-414
1: नेपालगंज मेडिकल कलेज नेपालगंजमा कार्यरत मानसिक नशा डिप्रेसन मिर्गी लागु पदार्थ रोग विशेषज्ञ डाक्टर मोहम्मद एनुद्दीन बागवान अब घोराही 15 तुलसीपुर चौक स्थित पल्लवी स्वास्थ्य क्लिनिकमा
2: डाक्टर मोहम्मद अनुद्दीन बागवान द्वारा दिइने सेवाहरू
3: मानसिक तथा नशा सम्बन्धी समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था
4: छारे रोग मिर्गी निन्द्रा नलाग्ने रिङ्गटा लाग्ने समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था
3: युनिच्यामा कमी शरीर काट्ने तथा पागलपन सम्बन्धी समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था
4: लागु तथा मादक पदार्थ सेवन गर्ने समस्या भएकाहरूको जाँचको व्यवस्था
5: बिरामी जाँच हुने मिति यही असार 13 गते शनिबार
6: अन्य थप विशेषज्ञ डाक्टरी सेवाहरू कान घाँटी रोग विशेषज्ञ डाक्टर शिव रेग्मी मुटु रोग विशेषज्ञ डाक्टर कृष्ण चन्द्र अधिकारी सुगर थाइराइड हर्मन बाजोपन रोग विशेषज्ञ डाक्टर सिमोन सिमखडा
7: सम्पर्क पल्लवी स्वास्थ्य क्लिनिक कोराही 15 तुलसीपुर चोक दाङ सम्पर्क फोन नम्बर 082-581-6683 र सम्पर्क मोबाइल नम्बर 98479-25700

0: बाय नेट को बाय वन गिफ्ट वन फ्री ऑफर में तीन महीना को 125 एमबीपीएस इंटरनेट और 2700 में खरीद गर्दा सुई इंटरनेट पैकेज नया चरण को लागी गिफ्ट करने मौका सफल रेफरल में आपको लागी एक महीना फ्री इंटरनेट बाय नेट अब सबै कनेक्टेड।
1: नाक कान तथा घाटी रोग को उपचार सेवा अब सुवर्ण मेडिकल हल घोराही दांग में।
2: नाक कान तथा घाटी रोग विशेषज्ञ डाक्टर सुवर्ण बुढामगर द्वारा प्रत्येक दिन बिरामी चेक जांच भइरहेको सहर्ष जानकारी गराउँदछौं। सम्बन्धित रोग का बिरामीले समयमै सम्पर्क गरी आफ्नो रोग को पूर्ण निदान गर्नुहोस्।
1: अन्य सेवाहरू
3: हाट जोड़नी तथा नशा रोग विशेषज्ञ डाक्टर कृष्ण तिमिल सिन्हा द्वारा दैनिक बिरामी चेक जांच भइरहेको जानकारी गराउँदछौं।
4: सुगर थायराइड तथा हार्मोन रोग विशेषज्ञ डाक्टर एसएन यादव द्वारा प्रत्येक महीना को दोस्रो शुक्रवार बिरामी चेक जांच भइरहेको जानकारी गराउँदछौं।
3: बाल रोग विशेषज्ञ डाक्टर सन्दीप पोखरेल द्वारा दैनिक बिरामी चेक जांच भइरहेको जानकारी गराउँदछौं।
5: प्रत्येक दिन डाक्टर नवराज केसी द्वारा बिरामीहरूको चेक जांच तथा उपचार सेवा।
6: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
7: सम्पर्क सुवर्ण मेडिकल हल घोराही 14 आर्मी रोड। सम्पर्क फोन नम्बर 082-5161-694। सम्पर्क मोबाइल नम्बरहरू 98-578-30-145 98-478-30-153 र 98-649-41-944।
8: होइन के भयो दाई, किन झुक्राएर बस्नु भएको?
9: के हुनु र भाइ, आँखा दुखेर हैरान भएको छ।
8: ए त्यसो हो भने घोराई 1500 गेटमा रहेको आराध्य चश्मा पसल तथा आँखा उपचार केन्द्र जानु न।
9: हजुर, हामी कहाँ विभिन्न ब्रान्ड का चश्माहरू पाइनुका साथै डाक्टरको अर्डर अनुसार चश्मा तयार गरिन्छ।
8: नोट, यहाँ नेत्र विशेषज्ञद्वारा दैनिक आँखा जाँच गरिन्छ।
9: प्रोप्राइटर बसन्त कुमार पोखरेल। सम्पर्क मोबाइल नम्बर 98-578-34-910।
8: आराध्य चश्मा पसल तथा आँखा उपचार केन्द्र सिद्धार्थ बैंक बसेको घर उत्सव ट्राभल सँगै सटेको घोराई 15 शहीद गेट दाङ।
10: विगत लामो समयदेखि सेवा दिँदै आइरहेको एस न्यू पाण्डे मेडिकल हलमा निम्न विशेषज्ञ तथा अनुभवी चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण गरिनुका साथै आधुनिक प्रविधिद्वारा विभिन्न रोगको चेक जाँच तथा उपचार गरिन्छ।
8: हाम्रा सेवाहरू
10: डाक्टर हिमकर गेवालीद्वारा दिइने सेवाहरू
8: छाती, दम, निमोनिया, खोकी, छेरो,
10: मुटु, उच्च रक्तचाप, ब्लड प्रेसर,
8: मधुमेह, सुगर, मृगौला रोग, पिसाब,
10: पेट, ग्यास्ट्रिक, कलेजो, लामो समयदेखि ज्वरो आइरहेको सम्बन्धी समस्या बारे
8: डाक्टर कृष्ण तिमिल सिन्हाद्वारा दिइने सेवाहरू
10: हाड जोर्नी तथा नसा रोगको चेक जाँच तथा नसा च्यातिएको,
8: हाड जोर्नी भाँचिएको, प्लास्टर गर्नुपर्ने हात खुट्टा झमझमाउने,
10: युरिक एसिड, बाथ भएको, हड्डी खिएको, ढाड कम्बर दुख्ने
8: डाक्टर विप्लव रिमालद्वारा दिइने सेवाहरू
10: दूरबीन विधिद्वारा नाक कान घाँटीको इन्डोस्कोपी,
8: कान सुन्न नसक्नेहरूका लागि श्रवण शक्ति जाँच गरी मेसिन राख्ने,
10: सबै खाले नाक कान घाँटीको अपरेशन तथा परामर्श,
8: कान पाक्ने, कानबाट पिप बगिरहने, कान गनाउने,
10: घाँटी दुख्ने, घाँटीको एलर्जी, टन्सिल, घाँटीमा किर्खाहरू आउने तथा थाइराइड,
8: नाक पाकेको, नाकले गन्ध थाहा नपाउने, पिनास, नाकमा मासु पलाएको, नाकको हड्डी बाँगिएको, नाकको एलर्जी।
2: सम्पर्क न्यू पाण्डे मेडिकल हल हस्पिटल रोड खोराही दाङ। सम्पर्क फोन नम्बर 082-560-196 र मोबाइल नम्बर 98-478-26001।

0: यो हो रेडियो मध्य पश्चिम FM 91.4 मेगाहर्ज।
1: मध्य पश्चिम टाइम चेक, यति बेला मध्याहको 12 बजेको छ।
2: राजपाको पदाधिकारीका लागि आज चुनाव हुँदै महिला उपसभापतिमा सोभिता गौतम र तोसीमा कार्की बीच प्रतिस्पर्धा। देशभरका 26 लाख किसान सूचीकरण प्रणालीमा आबद्ध, अनुदान सहित रासायनिक मल र बिउ उपलब्ध गराउने। आज सुनको भाउ सामान्य बढ़्यो, चाँदीको घट्यो, सुन तोलाको 2,79,100 रूपियाँमा कारोबार। भारतमा चिनिया विद्युतीय गाड़ीको प्रयोग बढ़्दो, विश्व बजारमा प्रभाव बढ़ाउने चिनिया कम्पनीहरूको योजना। र अमेरिकालाई पराजित गरे पनि टर्की विश्वकपबाट बाहिरियो, भरे राति नर्वे र फ्रान्स तथा सेनेगल र इराकले खेल्ने। नेपाल खबरमा अब पूरा खबर। राष्ट्रिय स्वतन्त्र पार्टी राजसभाको पदाधिकारीका लागि आज चुनाव हुँदैछ। उपसभापतिमा स्वर्णिम वाग्लेको मात्रै उम्मेद्वारी परेपछि उहाँ निर्विरोध भइसक्नु भएको छ भने महिला उपसभापतिमा सोभिता गौतम र तोसीमा कार्की बीच प्रतिस्पर्धा हुने भएको छ। महामन्त्रीमा कविन्द्र बुर्लाकोटी, प्रमोद नेउपाने, मनिष झा, राजुनाथ पाण्डे, रंजु दर्शना, गणेश कार्की, गणेश पराजुली, सागर ढकाल र विपिन कुमार आचार्यले प्रतिस्पर्धा गरेका छन्। महामन्त्रीका उम्मेद्वार जगदीश खरेलले भने आफ्नो उम्मेद्वारी फिर्ता लिनु भएको छ। सहमहामन्त्रीमा रमेश परसाई, यज्ञमणि नेउपाने, सुलभ खरेल, असीम शाह, अशोक कुमार चौधरी, मिलन लिम्बु, पुकार बम, विजय जैरू, हरि ढकाल, हिमेश मन्त र राजीव खत्री उम्मेद्वार बन्नु भएको छ। सहमहामन्त्रीमा महिलामा जुली यादव, जमुना कुमारी शर्मा, कामिनी कुमारी चौधरी, त्यसै गरी निशा डाँगी र रिमा विश्वकर्माले उम्मेद्वारी दिएका छन्। आज 5 पदाधिकारीका लागि चुनाव हुन लागेको छ। चितवनमा 6 दिन अघि शुरू भएको राष्ट्रपा महाधिवेशन 3 दिनमा सकिने कार्यतालिका भए पनि लम्बिएको हो। आजका लागि तय भएको प्रतिनिधि सभाको बैठक फेरि स्थगित भएको छ। दिउँसो 1 बजेका लागि बोलाएको बैठक सूचना टाँस गरेर स्थगित गरिएको हो। हिजोको संसद बैठक आजका लागि सारिएको थियो। सूचना अनुसार प्रतिनिधि सभाको बैठक भोलि बिहान 11 बजे बस्ने भनिएको छ। सत्तारूढ़ राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपाको महाधिवेशन लम्बिएपछि संसद बैठक पनि स्थगित भएको हो। सभामुख सहित राष्ट्रपाका सबैजसो सांसद महाधिवेशनमा भएकाले संसद बैठक प्रभावित बन्दै आएको छ। किसान सूचीकरण प्रणालीमा अहिलेसम्म देशभरका 26 लाख किसान आबद्ध भएका छन्। कृषि वन तथा पर्यावरण मन्त्रालयले जमीनको विवरण र खेती उत्पादनका आधारमा किसानलाई सूचीकरण गरेको हो। विद्युतीय प्रणाली मार्फत सूचीकृत गरी किसानलाई 4 तहमा वर्गीकरण गरेर आवश्यक सहुलियत तथा सुविधा दिने लक्ष्य अनुसार काम भइरहेको कृषि सूचना केन्द्रका अधिकृत संजीव पण्डितले जानकारी दिनुभयो। उहाँका अनुसार मन्त्रालयले निर्वाहमुखी किसान, साना किसान, मझौला किसान र ठूला किसान गरी 4 प्रकारमा वर्गीकरण गर्ने योजना बनाएको छ। वर्गीकरण पश्चात किसानलाई परिचय पत्र वितरण गरिने जनाइएको छ। सरकारले किसानलाई परिचय पत्रका आधारमा अनुदान सहित रासायनिक मल, बिउ अनुदान, सेवा व्यवस्थापन लगायत सुविधा सहित उपलब्ध गराउने जनाएको छ। गएको सोमबारदेखि लगातार घटेको सुनको भाव आज भने सामान्य बढ़ेको छ। सुनको भाव आज तोलामा 800 रूपियाँले बढ़ेर 2,79,100 रूपियाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। हिजो सुनको भाव तोलामा 5,200 रूपियाँले घटेर 2,78,300 रूपियाँमा कारोबार भएको थियो। यस्तै आज चाँदीको भाव भने 50 रूपियाँले घटेको छ। आज चाँदी तोलामा 50 रूपियाँले घटेर तोलाको 4,180 रूपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। हिजो चाँदी 250 रूपियाँ बढ़ेर 4,235 रूपियाँमा कारोबार भएको थियो। यो हप्ता सुनको भाव अन्तर्राष्ट्रिय बजारमा निकै घटेको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा पाठ्यक्रम पुनरावलोकन गर्न सरकारवालाहरूसँग सुझाव माग, मेडिकल काउन्सिलद्वारा हेलो एनएमसी पोर्टल सञ्चालनमा लगायतका खबर बाँकी नै छन्।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: सीधा कुरा प्रश्न विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। यतिन्जेल हामीले राज्यसभाको पदाधिकारीका लागि चुनाव हुँदै देशभरका 26 लाख किसान सूचीकरण प्रणालीमा आबद्ध लगायतका खबर प्रस्तुत गर्यौं। नेपाल खबरमा अब थप खबरहरू। विद्यालय तहको पाठ्यक्रम पुनरावलोकन गर्न गठित कार्यदलले सरकारवालाहरूसँग राय सुझाव मागेको छ। राष्ट्रिय पाठ्यक्रम प्रारूप 2076 समय सापेक्ष पुनरावलोकन गर्न गठित कार्यदलले आफ्नो कार्ययोजना बमोजिम सुझाव मागेको हो। पाठ्यक्रम विकास केन्द्रले आफ्नो वेबसाइट मार्फत सार्वजनिक रूपमा माग गरिएको राय सुझाव तथा प्रतिक्रियाका लागि तोकिएको फारम प्रकाश गरेको छ। राष्ट्रिय पाठ्यक्रम विकास तथा मूल्यांकन परिषदको गएको वैशाख 11 गते शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलको अध्यक्षतामा भएको 98 बैठकले काठमाडौँ विश्वविद्यालयको स्कूल अफ एजुकेशनका डीन प्राध्यापक डाक्टर बालचन्द्र लुइटेलको संयोजकत्वमा कार्यदल गठन गरेको थियो। शैक्षिक वर्ष 2080 राष्ट्रिय पाठ्यक्रम प्रारूप 2076 पाँच वर्ष चक्र पूरा भएकाले पनि त्यसमा पुनरावलोकन गर्न लागि हो। नेपाल मेडिकल काउन्सिलले अनलाइन मार्फत पनि गुनासो तथा उजुरी लिने भएको छ। काउन्सिलका निमित्त रजिष्ट्रार डाक्टर दिपेन्द्र पाण्डेले हेलो एनएमसी मार्फत गुनासो तथा उजुरी र सुझाव संकलन गर्ने गरी अनलाइन पोर्टल सञ्चालनमा ल्याएको जानकारी दिनुभयो। हेलो एनएमसी सञ्चालनमा आएपछि सर्वसाधारण र दर्तावाला डाक्टर सामान्य गुनासाका लागि काउन्सिलको कार्यालय उपस्थित हुनुपर्ने बाध्यता हटेको उहाँको भनाई छ। दूरदराजबाट आउने सेवाग्राहीले सामान्य कामका लागि पनि काठमाडौँकै कार्यालयमा धाउनु पर्ने र समय र खर्च बढ़ी लाग्ने गरेको थियो। डाक्टर विरूद्ध उजुरी दिने प्रक्रिया झन्झटिलो हुँदा सर्वसाधारणले सहजै आफ्ना गुनासा दर्ता गर्न सक्ने अवस्था थिएन। तर पोर्टल मार्फत उजुरीकर्ताले आफ्नो पहिचान खुलाएर वा नाम गोप्य राखी उजुरी दर्ता गराउन सक्ने व्यवस्था छ। अब विदेशको खबर। भारतमा अहिले चिनियाँ विद्युतीय गाड़ीले पकड़ जमाउन थालेको छ। कार उत्पादन उद्योगीहरूबीचको सहकार्य बढ़दै गएको छ। चिनियाँ कम्पनीहरू विश्वव्यापी नेतृत्व लिन खोजिरहेका छन्। टाटाले भविष्यमा चीनबाट आयात गरिने किटहरूमा निर्भर रहनुको साटो स्थानीय रूपमै पाठपूर्जाहरू विकास गर्ने योजना अघि बढ़ाए पनि चिनियाँ गाड़ीहरू भित्रिरहेको समाचार एजेन्सीहरूले जनाएका छन्। यसलाई भारतीय नीति निर्माताहरूले सकारात्मक रूपमा भने हेरेका छन्। यसले भारतीय उत्पादनलाई परिवर्तन गर्नेमा भने कमी आएको छ। भारत विश्वको विद्युतीय गाड़ीको तेस्रो ठूलो बजार हो। विगतमा जापान कोरियाली र युरोपियली कम्पनीहरूको प्रभुत्व रहेका क्षेत्रमा अहिले चिनियाँ साझेदारी बढ़दो क्रममा छ। अब खेल खबर। अमेरिकालाई 3-2 गोलान्तरले पराजित गरे पनि टर्की विश्वकपबाट बाहिरिएको छ। हारका बावजूद पनि सह आयोजक देश अमेरिका समूह डीको विजेता बनेको छ। समूह चरणको अन्तिम खेलमा टर्कीसँग पराजित भए पनि यसअघि दुई खेलमा जित निकालेकाले 6 अंकसहित तालिकाको शीर्ष स्थानमा कायम छ। यस्तै अस्ट्रेलिया र पारागेबीचको खेल गोलरहित बराबरीमा टुंगियो। ट्युनिसियालाई हराउँदै नेदरल्याण्डस समूह एफको शीर्ष स्थानमा पुगेको छ। जापान र स्वीडेनले एक एकको बराबरी खेलेका छन्। गराती समूह ईका इक्वेडर र आइवरी कोस्ट विजय भएका छन्। विश्वकपमा भरे राति पाउने 1 बजे नर्वे र फ्रान्स तथा सेनेगल र इराकले खेल्नेछन्। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। राज्यसभाको पदाधिकारीका लागि आज चुनाव हुँदै महिला उपसभापतिमा सोभिता गौतम र तोसीमा कार्की बीच प्रतिस्पर्धा। देशभरका 26 लाख किसान सूचीकरण प्रणालीमा आबद्ध, अनुदान सहित रासायनिक मल र बिउ पनि उपलब्ध गराउने। आज सुनको भाव सामान्य बढ़्यो, चाँदीको घट्यो, सुन तोलाको 2,79,100 रूपियाँमा कारोबार। भारतमा चिनियाँ विद्युतीय गाड़ीको प्रयोग बढ़्दो, विश्व बजारमा प्रभाव बढ़ाउने चिनियाँ कम्पनीहरूको योजना। र अमेरिकालाई पराजित गरे पनि टर्की विश्वकपबाट बाहिरियो, भरे राति नर्वे र फ्रान्स तथा सेनेगल र इराकले खेल्ने। दिउँसो 12 बजेको नेपाल खबर सकियो। दिउँसो 3 बजे नेपाल खबर दिएर फेरि आउनेछौ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज र उज्यालो अनलाइन पढ्दै रह।
2: तपाईँहरू सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम। नोबेल मेडिकल कलेज विराटनगरबाट अनुभव प्राप्त वरिष्ठ फिजिसियन डाक्टर अभ्यास पोखरेल अब बुद्ध इन्टरनेशनल हस्पिटल प्रणाली घोराही दाङमा।
3: डाक्टर अभ्यास पोखरेलद्वारा दिइने सेवाहरू मेडिकल आईसीयू लगायत सुगर प्रेसर थाइराइडको चेकजाँच तथा उपचार सेवा,
4: छाती मुटु दम क्षयरोग सम्बन्धी बिरामीको चेकजाँच तथा उपचार,
3: मृगौला र कलेजो सम्बन्धी दीर्घकालीन रोगहरूको चेकजाँच तथा उपचार,
4: डेंगु मलेरिया निमोनिया टाइफाइड साथै विभिन्न रोगहरूको चेकजाँच तथा उपचार सेवा,
3: अन्य विशेषज्ञ सेवाहरू,
4: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर विमला तिवारीद्वारा चेकजाँच तथा अपरेशन सेवा,
5: नसा तथा मानसिक रोग विशेषज्ञ डाक्टर सुबोध कुमार शर्माद्वारा बिरामी चेकजाँच तथा उपचार सेवा,
3: वरिष्ठ सर्जन डाक्टर रमेश बस्नेतद्वारा बिरामी चेकजाँच तथा अपरेशन सेवा,
5: वरिष्ठ बाल रोग विशेषज्ञ डाक्टर विज्ञान केसीद्वारा बिरामीको चेकजाँच तथा उपचार सेवा,
3: वरिष्ठ हात जोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर अनिल यादवद्वारा बिरामीको चेकजाँच तथा अपरेशन सेवा,
5: वरिष्ठ रेडियोलोजिस्ट डाक्टर अनिश आचार्यद्वारा भिडियो एक्सरे सेवा,
3: साथै इन्डोस्कोपी कोलोनोस्कोपी सिस्टोस्कोपी इको कल्पोस्कोपी सिटीजी लगायतका अत्याधुनिक प्रविधिका सेवाहरू।
6: सम्पर्क बुद्ध इन्टरनेसनल हस्पिटल प्राली सड़क विभाग ओह्रालो घोराई दाङ। फोन नम्बर 082-5563-218।
7: दशकौंदेखि स्वास्थ्य क्षेत्रमा विशेषज्ञ डाक्टरी सेवा दिँदै आइरहेको यस शिव मेडिकलमा निम्न विशेषज्ञ सेवाहरू सुचारू भइरहेको सहर्ष जानकारी गराउँदछौ।
8: नियमित विशेषज्ञ डाक्टरी सेवाहरू मेडिसिन वरिष्ठ फिजिसियन डाक्टर जित नारायण यादव, प्रसूति तथा स्त्री रोग वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टर रमेश यादव,
9: वरिष्ठ सर्जन डाक्टर रवि आचार्य,
10: हार्जोर्नी नसारोग तथा स्पोर्ट्स मेडिसिन रोग विशेषज्ञ डाक्टर अजय रेग्मी,
11: भिडियो एक्सरे कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर नारायण बोहरा,
12: साथै ईसीजी पीएफटी मुटुको भिडियो एक्सरे इको
13: इन्डोस्कोपी सेवा
12: प्रयोगशाला डिजिटल एक्सरे सेवाका साथै अपरेशन सम्बन्धी सेवा तथा सल्लाहको लागि सम्झनुहोस्।
14: नोट, यस शिव मेडिकलमा अब महिलाहरूको भिडियो एक्सरेका लागि कन्सल्टेन्ट रेडियोलोजिस्ट महिला डाक्टर दृष्टि लामी छानेद्वारा भिडियो एक्सरे सेवा भइरहेको सहर्ष जानकारी गराउँदछ।
8: सम्पर्क शिव मेडिकल हल हस्पिटल रोड घोराईदाङ। फोन नम्बर 082-5560-734 र 082-5560-138।
15: सूचना, न्यू मनोकामना डेन्टल क्लिनिक सरेर सड़क विभाग ओह्रालोमा मेन रोड स्थित बुद्ध हस्पिटल नेर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ। नभुल्नुहोला, हाम्रो कुनै शाखाहरू छैनन्।
16: वरिष्ठ स्त्री रोग विशेषज्ञ तथा महिला क्यान्सर रोग सर्जन डीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल चितवनमा पूर्व कार्यरत डाक्टर प्रवीण योगीको हाई 15 सड़क विभाग रोडमा दिव्य फार्मेसीमा बिरामीको चेकजाँच गरिने हुँदा समयमै नाम दर्ता गराई विशेषज्ञ सेवाको लाभ लिनुहोस् र आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
17: विशेषज्ञ डाक्टरद्वारा दिइने सेवाहरू,
18: महिनावारीमा समस्या, महिनावारी रोकिनु,
17: समस्या
18: पाठेघरमा, समस्या पाठेघर खस्नेको समस्या,
17: पाठेघरमा मासु पलाउने,
18: निसन्तान महिलाको चेक जाँच,
17: स्तन क्यान्सर पाठेघरमा क्यान्सर भए नभएको चेक जाँच लगायतका महिला सम्बन्धी सम्पूर्ण रोगहरूको आधुनिक मेसिनद्वारा चेक जाँच गरिनुका साथै उचित परामर्शका लागि सम्पर्क गर्नुहोला।
5: बिरामी जाँच निमिति यही असार 26 गते शुक्रबार।
17: सम्पर्क दिव्य फार्मेसी घोराई 15 सड़क विभाग रोड दाङ। फोन नम्बर 082-5590-410, मोबाइल नम्बर 98478-28913 र 98095-12871।
18: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
19: खुसीको खबर, खुसीको खबर, खुसीको खबर।
20: अब हाम्रै दाङको घोराही हस्पिटल रोड स्थित अत्याधुनिक प्रविधि युक्त हेलिकन सिटी स्क्यान सेवा नयाँ व्यवस्थापनका साथ शुरू भइसकेको सबैमा सहर्ष जानकारी गराउँदछौ।
19: सम्पर्क घोराही सिटी स्क्यान सेन्टर प्राली हस्पिटल रोड घोराही दाङ। सम्पर्क फोन नम्बर 082-5590-847, 082-5590-847।
21: मेरुदण्डको नसा च्यापिएको विशिष्टीकृत उपचार तथा पुनर्स्थापना अब घोराई दाङमा। यदि तपाईँको ढाड कम्मर तथा गर्दनको नसा च्यापिएर दैनिक क्रियाकलाप गर्न समस्या भइरहेको छ भने हामी नवीनतम प्रविधि र एकीकृत स्वास्थ्य पुनर्स्थापना माध्यमबाट ढाड कम्मर र गर्दनको दुखाई, लामो समयदेखि नसा च्यापिएर हात खुट्टा झमझम्याउने, सिल्का हान्ने, पोल्ने र लाटो हुने इत्यादि समस्याहरूको सफल उपचार गर्दछौ। थप जानकारीका लागि नया बजार हाट जोड़नी नशा तथा मेरुदंड उपचार केन्द्र घोराई 14 नया बजार दांग शहीद लखन पार्क देखि 50 मीटर उत्तर पुरानो घोराई हॉस्पिटल को ठीक अगाड़ी फोन 082-563-509 र मोबाइल 98453-0653-23।

0: ऑरेंज मेला में जम्मै दिन्छ। आफ्नो पुरानो बाइक स्कूटर लिएर आउनुहोस् र न्यू 50 बाइक को साथ जम्मै लिएर जानुहोस्। जम्मै वैल्युएशन, जम्मै कैश डिस्काउंट।
1: एक्सचेंज डेट यही असार 4 गते देखि 16 गते सम्म।
2: स्थान राप्ती अटो इंजीनियरिंग बजाज शोरूम शहीद गेट गुराही दाम।
3: संपर्क फोन 082-562-4023। संपर्क मोबाइल नंबर 98-578-30-151 98-478-33-133 र 98-686-37-244।
4: भर्ना खुल्यो।
5: ग्रीन बीच विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपाल द्वारा सम्मानित नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा यूए द्वारा पुरस्कृत नेपालकै उत्कृष्ट राप्ती इंजीनियरिंग कलेज घोराईदाङमा शैक्षिक सत्र 2083-84 मा भर्ना खुल्ला गरिएको सहर्ष जानकारी गराउँदछौ।
4: कार्यक्रमहरू
5: डिप्लोमा इन कम्प्युटर इंजीनियरिंग 3 वर्षे,
3: प्री डिप्लोमा इन सर्वे अमिन इंजीनियरिंग 18 महिना, प्री डिप्लोमा इन सिभिल इन्जिनियरिङ 18 महिना, प्री डिप्लोमा इन इलेक्ट्रिकल इन्जिनियरिङ 18 महिना।
6: विस्तृत जानकारीका लागि राप्ती इन्जिनियरिङ कलेज घोराई 16 सानी अम्बापुर सदरदाङ।
7: फोन नम्बर 082-562-601 98-578-35-990 98-578-31-84 98-512-32-328
5: र 98-578-37-255।
8: वरिष्ठ मुटु बाथ र प्रेसर रोग विशेषज्ञ डाक्टर महेश्वर कुमार हेजू अब अभिषेक मेडिकल स्टोर्स घोराही दाङमा।
9: विगत 17 वर्षदेखि सेवा दिँदै आउनुभएका वीर अस्पताल काठमाडौँमा पूर्व कार्यरत वरिष्ठ मुटु बाथ र प्रेसर रोग विशेषज्ञ डाक्टर महेश्वर कुमार हेजू अब अभिषेक मेडिकल स्टोर्समा आउँदै हुनुहुन्छ।
8: डाक्टरद्वारा दिइने सेवाहरू:
9: मुटुको अपरेशन गराएका बिरामी, हाई वा लो ब्लड प्रेसर भएका बिरामी, मुटु दुख्ने, ढुकढुकी बढ्ने वा कम हुने,
8: मुटुको भल्भमा खराबी भएको, मुटुमा प्वाल परेको, मुटु हल्लिने, कोलेस्ट्रोल बढेको,
9: हार्ट अट्याक, मुटु, पेट, जिउ र खुट्टा सुनिने, बेहोस हुने, छाती गरुङ्गो हुने, हात खुट्टा, जिउ र जोड्नेहरू दुख्ने,
8: औंलाहरू सुन्निने, रातो हुने र औंला तथा हात बाङ्गिने, लामो समयदेखि ज्वरो आइरहने, युरिक एसिड, सुगर, प्रेसर, थाइरोइड, छाती, पेट, ग्यास्ट्रिक, अल्सर, पाइल्स, जन्डिस र नसा सम्बन्धी सफल उपचार।
9: नोट: मुटुको अपरेशन, ओपन हार्ट सर्जरी गराएका र फलोअप गर्नुपर्ने बिरामीहरूले अवश्य सम्पर्क गर्नुहोला।
8: बिरामी जाँच्ने मिति यही असार 13 गते शनिबार, समय बिहान 9 बजेदेखि। पुरानो भन्दा पुरानो रोग भएका बिरामीहरूले पनि सम्पर्क गर्नुहोला।
4: सम्पर्क अभिषेक मेडिकल स्टोर्स घोराई 15 बाल मन्दिर चोक दाङ।
8: सम्पर्क फोन नम्बर 98-479-57-193 र 98-128-89-028।
10: वाउ राज, कस्तो राम्रो जुत्ता लगाएको।
11: मेड इन दङ्गाली हो नि त, राम्रो त भइहाल्छ नि।
10: तिम्रो घुमाएर कुरा गर्ने बानी अझै गएको छैन है, सिधै भन न, कहाँबाट ल्यायो यो जुत्ता?
11: मैले सिधै कुरा गरेको छु, तिमी कुरो बुझ्दैनौ। दङ्गाली सु मेटेरियल सेन्टरबाट ल्याएको।
10: मेरो खुट्टा हो कि जुत्ता नै यस्तै हो, कति टिक्दैन भने
11: एकपटक दङ्गालीबाट किनेर हेर न।
10: लौ त, म दङ्गाली सु मेटेरियल सेन्टरतिर गइहाले है।
12: राप्ती अञ्चलकै पहिलो छाला तथा जुत्ताहरू पाइने एक मात्र पसल।
11: स्कुल जुत्ता, अफिस जुत्ता, कन्भर्स, स्पोर्ट जुत्ता तथा जुत्ता बनाउने सम्पूर्ण सामानहरू होलसेल तथा फुटकरमा पाइन्छ।
13: अब दङ्गाली सु मेटेरियल सेन्टर सँगै नयाँ व्यवस्थापनका साथ दङ्गाली गार्मेन्ट एन्ड स्कुल युनिफर्मबाट सम्पूर्ण विद्यालयका जुत्ता, टाई, बेल्ट, ट्र्याक सुट पनि सुपथ मूल्यमा बिक्री वितरण भइरहेको छ।
14: दङ्गाली सु मेटेरियल सेन्टर, एकता टोल अल्फा बोर्डिङ सँगै सटेको घरमा।
11: प्रोप्राइटर सम्राज रैदास।
8: सम्पर्क फोन नम्बर 082-563-775।
11: सम्पर्क नम्बर 98-478-26-873।
12: हजुर, हामी दिन्छौ तपाईँलाई सन्तुष्टि एक पटकमा, आएर त हेर्नुहोस् दङ्गाली सु मेटेरियल सेन्टरमा।
15: मध्य पश्चिम FM 91.4 MHz।

फ्री चिन चायमा तपाईँ सम्पूर्णलाई अब करिब एक बजीसम्म तपाईँ अफ इयरमा फोन गरेर आफूलाई मनपर्ने गीत अन इयरमा सुन्न सक्नुहुनेछ। 082-5784-9 गीत रिक्वेस्ट गर्दै गर्नुहोस्। अहिले भने हाम्रो गायकको यो गीत तपाईँको लागि

तपाईं यति बेला सुन्दै हुनुहुन्छ कार्यक्रम ट्रिफिन टाइम। यदि तपाईँ पनि आफूलाई मन परेको गीत सुन्न चाहनुहुन्छ भने हाम्रो स्टुडियोको टेलिफोन नम्बर 5584 नम्बर डायल गरेर आफूलाई मन परेको गीत सुन्न सक्नुहुन्छ।

तपाईं यति बेला सुन्दै हुनुहुन्छ कार्यक्रम ट्रेसिङ टाइम। यदि तपाईँ पनि आफूलाई मन परेको गीत सुन्न चाहनुहुन्छ भने हाम्रो स्टुडियोको टेलिफोन नम्बर 5584 नम्बर डायल गरेर आफूलाई मन परेको गीत सुन्न सक्नुहुन्छ।

तपाईं यति बेला सुन्दै हुनुहुन्छ कार्यक्रम टिफिन टाइम। यदि तपाईँ पनि आफूलाई मन परेको गीत सुन्न चाहनुहुन्छ भने हाम्रो स्टुडियोको टेलिफोन नम्बर 5684594 डायल गरेर आफूलाई मन परेको गीत सुन्न सक्नुहुन्छ।

तपाईं यति बेला सुन्दै हुनुहुन्छ कार्यक्रम टिफिन टाइम। यदि तपाईँ पनि आफूलाई मन परेको गीत सुन्न चाहनुहुन्छ भने हाम्रो स्टुडियोको टेलिफोन नम्बर 5684 नम्बर डायल गरेर आफूलाई मन परेको गीत सुन्न सक्नुहुन्छ।

तपाईं यति बेला सुन्दै हुनुहुन्छ कार्यक्रम टिफिन टाइम। यदि तपाईँ पनि आफूलाई मन परेको गीत सुन्न चाहनुहुन्छ भने हाम्रो स्टुडियोको टेलिफोन नम्बर 5684 नम्बर डायल गरेर आफूलाई मन परेको गीत सुन्न सक्नुहुन्छ।

0: तीन जल समय हामीलाई साथ दिनुभयो तपाई सम्पूर्णलाई हार्दिक थ्याङ्क्स गर्दै बिदा हुन्छौ नमस्कार।
1: दाँत गिजा तथा मुख सम्बन्धी विशेषज्ञ सेवा हरेक दिन अब घुराईमै।
2: त्रिभुवन विश्वविद्यालयबाट एमडीएस गर्नुभएका वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर चेतनारायण पाण्डेद्वारा बाङ्गोटिङ्गो छिचरो भएको उछुटिएको र नमिलेको दाँतको सफल उपचार भइरहेको कुरा जानकारी गराउँदछौ। साथै यस डेन्टल क्लिनिकमा दाँत मुख तथा गिजा सम्बन्धी सम्पूर्ण उपचार भइरहेको छ।
1: डाक्टरद्वारा दिइने सेवाहरू
0: दाँत मुख तथा अनुहारको शल्य चिकित्सा सेवा,
1: अनुहार हड्डी भाँचिएको जोड्ने,
0: दाँतको एक्सरे सेवा,
1: सामान्य तथा जटिल दाँत निकाल्ने,
0: फिक्स तथा झिक्न मिल्ने नक्कली दाँत राख्ने सुविधा,
1: अत्याधुनिक मेसिनद्वारा दाँतको सफाई,
0: मेसिनबाट जरेदेखि दाँत फरिने,
1: दाँतको पोस्ट तथा कोल प्रविधिद्वारा उपचार,
0: किराले खाएको दाँतको विभिन्न पद्धतिद्वारा उपचार,
1: बाल बालिकाको दाँत तथा मुख सम्बन्धी सम्पूर्ण उपचार।
0: साथै
2: वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर चेतनारायण पाण्डेद्वारा दैनिक रूपमा
0: बाङ्गोटिङ्गो दाँत तार बाँधेर मिलाउने सुविधा।
3: सम्पर्क डी नोभा डेन्टल क्लिनिक, ट्राफिक रोड घोराही दान, दीप ज्योति अस्पताल को 20 मीटर माथि। फोन 0825627707।
4: होइन भाइला, लखर लखर कहाँ हिँडिस्?
5: कहाँ हुनु हो काका, यसो चौतारो तिर घरमा बस्दा बस्दा दिक्क लाग्यो, टाइम पासको लागि निस्केको नि काका।
4: अरे केटा, उमेर जो जाँगर सदा टाइम पास गरेर बस्दै गर, आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके, पछि पछुताउला छ बाबु।
5: के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश जाउँ भनेर सोचेको थिए, भर पर्दो मेन पावर पनि भेटेन, यस्तै छ झोले जिन्दगी।
4: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान, तल्लो गरे काइलो पनि त्यहीबाट गएको, राम्रो पैसा कमाइरहेछले।
5: ल ल काका, गइहाले म।
6: हामी कहाँ कुवेत, बहराइन, ओमन, कतार, साउदी, दुबई तथा रोमानियाबाट समेत कामदारको माग भए आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
7: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौँ, एकपटक सेवा गर्ने मौका दिनुहोस्।
6: नोट, हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ। घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजार भित्र, मोबाइल नम्बर 9849987741।
8: नसा तथा मानसिक रोग विशेषज्ञ डाक्टर सुबोध कुमार शर्मा अब सिभिल फर्मा घोराही दाङमा।
9: डाक्टर सुबोध कुमार शर्माद्वारा दैनिक रूपमा सिभिल फर्मा घोराही 15 दाङमा बिरामी चेक जाँच तथा उपचार गरिने भएको हुँदा सम्बन्धित रोगका बिरामीले विशेषज्ञ सेवाको लाभ लिनुहोस्।
8: डाक्टरद्वारा दिइने सेवाहरू
9: लामो समयसम्म टाउको दुख्ने, मुटुको ढुकढुकी बढ्ने, तर्सने वा डराउने, हात खुट्टा झमझम गर्ने वा पोल्ने, कामने, बेहोस हुने, धेरै रक्सी खाने, लागु पदार्थ सेवन गर्ने, जिउ दुख्ने, निद्रा र भोक नलाग्ने, यौन इच्छामा कमी हुने, बच्चाको मानसिक तथा शारीरिक विकासमा ढिलाइ, आत्महत्याको इच्छा वा प्रयास गर्ने आदि।
8: नोट, अशक्त वृद्ध र अति विपन्न वर्गका लागि डाक्टरहरूद्वारा दैनिक रूपमा निशुल्क परामर्श सेवा।
9: सम्पर्क मोबाइल नम्बर 9857744722, 9857738360। सम्पर्क सिभिल फर्मा घुराही 15 सड़क विभाग रोड दाङ।
10: मध्यपश्चिम जायन्ट ज्याक यति बेला दिउँसोको 1 बजेको छ।

0: दिउँसो एक बजेको मध्यपश्चिम हाइलाइट्सबाट शान्त कुमार बुढा मगरको नमस्कार। आज लागू औषध दुरूपयोग तथा अवैध ओसार पसार विरूद्धको अन्तर्राष्ट्रिय दिवस हो। लागू औषधले समाजमा पारिरहेको गम्भीर असरबारे चेतना अभिवृद्धि गर्ने उद्देश्यका साथ यो दिवस मनाइँदै आएको छ। दाङमा पनि जिल्ला प्रशासन कार्यालय दाङ र जिल्ला प्रहरी कार्यालय दाङले आज घोराईमा प्रभात फेरी गरेको छ। राष्ट्रसंघको महासभाले सन् 1987 डिसेम्बर 7 एक प्रस्ताव पारित गरी हरेक वर्ष जून 26 यो दिवस मनाउन शुरू भएको हो। लागू औषध दुरूपयोग मुक्त अन्तर्राष्ट्रिय समाज निर्माण गर्ने लक्ष्यका साथ अन्तर्राष्ट्रिय सहयोग र साझा प्रयासलाई सुदृढ बनाउने प्रतिबद्धताका रूपमा यो दिवस मनाइन्छ। संयुक्त राष्ट्रसंघका अनुसार पछिल्ला दशकमा विश्वभर लागू औषधको प्रयोग र बजारमा उपलब्ध लागू औषधको संख्या निरन्तर बढ़िरहेको छ। कोकेनको उत्पादन बरामद र प्रयोगमा पनि वृद्धि भइरहेको छ भने कम लागत उत्पादन गर्न सकिने तथा पत्ता लगाउन कठिन हुने कृत्रिम लागू औषधको अवैध कारोबार पनि विस्तार भइरहेको छ। राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशन लम्बिँदा संसद समेत प्रभावित भएको छ। संसद सचिवालयले लगातार दुई दिन बैठक स्थगित गरी सार्वजनिक विधाको दिन शनिबार बैठक बोलाएको छ। यसअघि यही असार 11 गते बस्ने तय भएको प्रतिनिधि सभा बैठक सूचना टाँसेर स्थगित भएको थियो। आज 12 बजे बस्ने गरी बोलाएको बैठक फेरि स्थगित भएर भोलि 13 गते शनिबारका लागि सारिएको छ। राष्ट्रिय स्वतन्त्र पार्टीका प्रतिनिधि सभाका दुई तिहाई नजिकको दल हो। सरकारको नेतृत्व गरिरहेको यस दलका सांसदहरू महाधिवेशनमा व्यस्त रहँदा प्रतिनिधि सभा बैठक बस्न कठिन हुने भएकाले स्थगित गरिएको हो। संघीय संसद सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेले विशेष कारणवश बैठक बस्न नसक्ने भएकाले स्थगित गर्नु परेको सूचना निकालेर बताउनु भएको छ। अर्को बैठक शनिबार 11 बजेका लागि बोलाइएको छ। सल्यानको बनगाड कुबिन्डे नगरपालिकामा सार्वजनिक विधाका दिनमा पनि भुक्तानी सेवा सञ्चालन हुने भएको छ। आर्थिक वर्ष 2082-83 को अन्त्य नजिकै गर्दा बजेट तथा कार्यक्रमको प्रभावकारी कार्यान्वयन र आर्थिक दायित्व समयमै फच्यौत गर्ने उद्देश्यले सार्वजनिक विधामा समेत भुक्तानी प्रक्रिया सञ्चालन गरिने नगरपालिकाले जनाएको छ। नगरपालिकाले एक सूचना जारी गर्दै महालेखा नियन्त्रक कार्यालयको निर्देशन बमोजिम यही असार 25 गतेसम्म आर्थिक प्रशासन शाखाबाट सार्वजनिक विधाका दिनमा पनि नियमित रूपमा भुक्तानीको काम हुने जनाएको हो। नगरपालिकाले भुक्तानी लिनुपर्ने ओडा कार्यालय विषयगत शाखा योजना उपभोक्ता समिति निर्माण व्यवसायी सेवा प्रदायक तथा अन्य सरकारवालालाई आवश्यक बिल भरपाई सम्झौता कार्य सम्पन्न प्रतिवेदन सिफारिश लगायत सम्पूर्ण कागजात समयमै पूर्ण रूपमा तयार गरी आर्थिक प्रशासन शाखामा पेश गर्न अनुरोध गरेको छ। त्यस्तै भुक्तानी प्रक्रियालाई छिटो व्यवस्थित र प्रभावकारी बनाउन सम्बन्धित शाखा प्रमुख योजना शाखा प्राविधिक शाखा जिन्सी शाखा तथा अन्य कर्मचारीलाई आवश्यक समन्वय र सहकार्य गर्न निर्देशन दिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गोकर्ण पन्थीले जानकारी दिनुभयो। उहाँले अन्तिम समयमा अनावश्यक चाप सिर्जना हुन नदिन समयमै आवश्यक कागजात पेश गरी भुक्तानी लिन सम्बन्धित सबैसँग अनुरोध गर्नुभएको छ। र उत्तरी भेनेजुएलामा बुधबार राति 1 मिनट भन्दा कम समयको अन्तरमा आएका दुई शक्तिशाली भूकम्पले व्यापक जनधनको क्षति पुर्याएको छ। कम्तीमा 235 जनाको मृत्यु भएको छ भने करिब 4,300 भन्दा बढ़ी जना घाइते भएका छन्। भग्नावशेष मुनि अझै पनि धेरै मानिस फँसेको आशंका गरिएकाले उद्धार कार्य तीव्र पारिएको छ। संयुक्त राज्य अमेरिकाको भूगर्भीय सर्वेक्षणका अनुसार 7.2 र 7.5 म्याग्निच्युडका दुई भूकम्पले उत्तरी भेनेजुएलाका भवनहरू भत्किएका चर्किएका र ढलेका छन्। बिहिबारसम्म पनि शक्तिशाली पराकम्पहरू महसुस भइरहेका थिए। स्वास्थ्य मन्त्री कार्लोस अल्भाडोरोले मृत्युको संख्या 235 पुगेको जानकारी दिनुभएको छ। घटनाहरू घाइतेहरूको संख्या निरन्तर बढ़िरहेको र केहीको अवस्था गम्भीर रहेको बताइएको छ। सबैभन्दा बढ़ी प्रभावित ला गुइराइरा राज्यका विभिन्न क्षेत्रमा उद्धारकर्मी र स्थानीय बासिन्दाहरू भग्नावशेष हटाएर जीवित मानिसको खोजीमा जुटेका छन्। धेरै स्थानमा पर्याप्त उपकरण र दक्ष जनशक्तिको अभाव देखिएको छ। काराकासको उत्तर स्थित एक बस्तीमा एक युवती घण्टौसम्म उद्धारको प्रतीक्षा गर्दै सहयोगका लागि चिच्याइरहेकी थिइन्। स्थानीय बासिन्दा डानी रिजोले उद्धार टोलीले र सुरक्षाकर्मीको तत्काल आवश्यकता रहेको बताउनु भएको थियो। केही समयपछि ती युवतीको मृत्यु भएको स्थानीयवासीले जानकारी दिएका छन्। हवस् त, दिउँसो एक बजेको मध्यपश्चिम हाइलाइट सकियो। प्रत्येक घण्टाको ताजा खबरसँगै हामी तपाईँको साथमा छौं। सुन्दै गर्नुहोला रेडियो मध्यपश्चिम। नमस्कार।
1: नमस्ते दाइ भाउजू, होइन घरमा तालै ठोकेर कता हिँड्न लाग्नु भएको?
2: नमस्ते नमस्ते,
3: कता हिँड्नु नि बाबु? बजारतिर नि
4: अङ्कल, मलाई साइकल किन्न, मैले बाबुलाई बसालेर स्कुल जाने।
1: के गर्ने बाबु, छोराले साइकल साइकल भनेर हैरान पारेको छ। न त लाइसेन्स चाहिने, न त पेट्रोल बन्द, न त चक्का जामले नै अप्ठ्यारो पार्ने। फेरि थोरै सामान लिन पनि मै बुढो नै जोतिनु पर्ने। त्यही भएर एउटा साइकल किन्न जान लाग्यो नि। बरु बाबु बजारतिर बस्नुहुन्छ, यसो राम्रो साइकल स्टोर थाहा होला नि।
5: लौ हेर, किन नहुनु दाई, हाम्रै घुराई बजारको दामोदर चोकदेखि अलिकति पूर्व माथितिर लाग्नु होला। बाहिरै साइकल देखिन्छ, जहाँ न्यू कालिका साइकल स्टोर भनेर बोर्ड लेखेको छ त्यहाँ जानुहोस्। तपाईँले भने जस्तै सस्तो भरपर्दो साइकल, बच्चाका साइकल, झुला, वाकर र साइकल मर्मत पनि गरिन्छ नि।
1: हो र बाबु, बेलैमा भेट भयो क्या तपाईँसँग, अब हामी त्यही जान्छ।
6: साथै हामी कहाँ सुपथ मूल्यमा मोपेड इलेक्ट्रिक साइकल पनि बिक्री वितरण भइरहेको सहर्ष जानकारी गराउँदछौ।
7: फेरि एकपटक न्यू कालिका साइकल स्टोर, पुरानो राप्ती रोड, खोराही दाग,
8: प्रोप्रेटर दीपक श्रेष्ठ, सम्पर्क मोबाइल 9847779779
9: र 9858386689।

0: 6.9 को शानदार डिस्प्ले, AI powered camera, 2 वर्ष को वारंटी सहित Redmi A7 मा 5200 mAh तथा Redmi A7 Pro मा 6000 mAh पावरफुल बैटरी को साथ थप अत्याधुनिक विशेषताहरूले तपाईको मन जित्छ बारम्बार।
1: भर्ना खुल्यो।
2: असल संस्कार र पूर्ण मातृत्व प्रेमका साथमा मन्टेसोरी रीतिबाट पठन पाठन गराइने उद्देश्यले 2063 सालमा महिलाहरूद्वारा स्थापना गरिएको
1: हाम्रा विशेषताहरू
2: 1.5 वर्षदेखि माथिका उमेरका नानी बाबुहरूलाई भर्ना गराइने शुद्ध तथा स्वच्छ पिउने पानीको व्यवस्था भएको
1: विभिन्न आधुनिक खेल सामग्रीहरूको व्यवस्था भएको
2: शान्त तथा पारिवारिक वातावरण भएको
1: स्टेडियम प्रार्थना जस्ता अतिरिक्त क्रियाकलापहरू गराइने
2: तिहार सुसारको राम्रो व्यवस्था भएको
1: योगी शिक्षिकाहरूद्वारा अध्ययन गराइने
2: घरको जस्तै माया पाउने
3: खेल्दै रमाउँदै जान्ने हुने साथै स्वस्थकर खाना तथा खाजाको व्यवस्था
4: सम्पर्क शिशु आदिशिला प्राइमरी इङ्ग्लिस स्कुल भुवाई उपमा नगरपालिका 15 दाङ चैक गेटदेखि 10 मिटर भित्र पश्चिमपट्टि
3: सम्पर्क फोन नम्बर 082-563-387 सम्पर्क मोबाइल नम्बर 98-669-86-303 र 98-662-25-183
5: नेपाली जुत्ता घर
6: राप्ती अञ्चलकै सबैभन्दा ठुलो जुत्ता चप्पलको शानदार घर
5: नेपाली जुत्ता घर हामी कहाँ नेपालका 10-15 बढी ब्रान्डका आकर्षक जुत्ता चप्पलहरू सीमित अवधिका लागि 10%देखि 50%सम्म बम्पर छुट
6: अब ढिला नगर्नुहोस् आफूलाई मनपर्ने जुत्ता आफै छान्नुहोस्
5: स्वदेशी उत्पादनको प्रवर्धन गरौँ स्थान सिटी प्लाजा होटलको उत्तरपट्टि थारू गल्ली हुराही दाङ
6: सम्पर्क मोबाइल नम्बर 98-577-71-546

0: रेंज मेलामा जम्मै दिन छ। आफ्नो पुरानो बाइक स्कूटर लिएर आउनुहोस् र न्यू बजाज बाइक को साथ जम्मै लिएर जानुहोस्। जम्मै भ्यालुएसन, जम्मै क्याश डिस्काउन्ट।
1: एक्सचेन्ज डेट यही असार 4 गते देखि 16 गते सम्म।
2: स्थान राप्ती अटो इन्जिनियरिङ बजाज शोरूम, शहीद गेट गुराही दाम।
3: सम्पर्क फोन 082562423। सम्पर्क मोबाइल नम्बर 98578301, 98478333 र 98686342044।
4: नजाऊ धारपानी कार्यक्रममा उपस्थितिको लागि हार्दिक अनुरोध।
5: धार्मिक, पुरातात्विक र प्राकृतिक दृष्टिले महत्वपूर्ण तथा विश्वको अग्लो त्रिशूल रहेको मन्दिरको रूपमा प्रसिद्ध घोराही उपमहानगरपालिका वडा नम्बर 5 धारपानी स्थित पाण्डवेश्वर महादेव मन्दिरमा लुम्बिनी प्रदेश सरकार, उद्योग, पर्यटन तथा यातायात मन्त्रालय, पर्यटन विकास परिषद बुटवलको आयोजना र स्थानीय संघ संस्थाहरूको सहकार्यमा मिति 2083 साल असार 13 गते शनिबार सम्पन्न हुने घुम्न जाउँ धारपानी कार्यक्रममा सबैलाई उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौ।
4: सञ्चालन गरिने कार्यक्रमहरू:
5: परम्परागत सांस्कृतिक झाँकी तथा नाच प्रदर्शनी,
4: मावि स्तरीय लोक नृत्य प्रदर्शन,
5: स्थानीय उत्पादन प्रदर्शन र रैथाने परिकार उत्सव। कार्यक्रममा सहभागी बनौं, आन्तरिक पर्यटन प्रवर्धन गरौं।
4: आयोजक
5: लुम्बिनी प्रदेश सरकार, उद्योग, पर्यटन तथा यातायात मन्त्रालय, पर्यटन विकास परिषद बुटवल, रूपन्देही।

0: सूचना न्यू मनोकामना डेन्टल क्लिनिक सरेर सड़क विभाग ओरालोमा मेन रोड स्थित बुद्ध अस्पताल नेर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ। नभुल्नु होला हाम्रो कुनै शाखाहरू छैनन्।
1: दाङमै विशेषज्ञ सेवा एउटै छानामुनि सेवा सुलभ दरमा प्रदेश नम्बर 5 कै उत्कृष्ट नाक कान घाँटी तथा डेन्टल केयर सेन्टर खुराही दाङमा
2: काठमाडौँको पिपल्स डेन्टल तथा नेपालगंज मेडिकल कलेजमा लामो समय कार्य अनुभव प्राप्त गर्नुभएकी डाक्टर निवा बुढा थोकी म्याक्जिलो फेसियल द्वारा उच्च स्तरीय मेसिनबाट
1: दाँत सफा गरिने सुरक्षा निकायमा भर्ना हुन दाँत कलरको फिलिङ किरा लागेको दाँतको आरसीटी दाँत तथा गिजाको अपरेसन दाँत फुकाल्ने बाङ्गो टिङ्गो दाँत मिलाउने दाँत नभएको ठाउँमा स्थायी तथा अस्थायी रूपमा दाँत हाल्ने सुविधा पनि रहेको जानकारी गराउँछौ।
3: सम्पर्क स्थान घोराई चौध नयाँ बजार बाल विकास स्कुलको अगाडि।
4: फोन नम्बर 082-563-479
3: मोबाइल नम्बर 98-494-67-487।
5: हामी जन्मदात्री शिकारी हुँ, शिकारी
6: पुरै टाइलेट मलाई चाहियो।
0: भिएफएक्स सिनेमाज कुराही 10 नारायणपुर सौडीकुला दाङमा एक्सन नायक विराज भट्टद्वारा अभिनीत भव्य प्रदर्शन भइरहेको छ नेपाली कथानक चलचित्र राम नाम सत्य।
7: हेलो फ्रम अमेरिका वाक वाका वाशिंगटन डीसी जस्ट डब्लु बस हेलो हेलो हेलो।
0: त्यसै गरी भव्य प्रदर्शन भइरहेको छ नेपाली कथानक चलचित्र पहाड।
8: एक जबरदस्त कहानी है।
9: और टाइटल क्या है फिल्म का?
8: वेलकम टू द जंगल।
10: स्वर्गद्वारी चलचित्र मन्दिर घोराई दाङमा भव्य प्रदर्शन भइरहेको छ हिन्दी कथानक चलचित्र वेलकम टू द जंगल।
8: हमें जाने दो मालिक, हम तो फांड है, रोजी रोटी के लिए काम करते।
11: तेरी शक्ल कहीं देखी हुई है।
8: आप फ्लॉप फिल्म में भी देखते हो?
12: सूर्य को विकिरण बढ्दैछ, आंखा कमजोर हुँदैछ, ग्लोबल वार्मिंग, आँखामा रोग, अरु थुप्रै समस्या, तर समाधान पशुपति आई केयर सेन्टरमा विज्ञ आँखाका डाक्टरहरूसँगै आँखा चेक गर्ने अत्याधुनिक उपकरणहरू पनि छन्। हाम्रो आँखालाई सुरक्षा दिने उच्च क्वालिटीका पावर ग्लास र फ्रेमहरू उपलब्ध छन्। अब ढुक्क हुनुहोस्, पशुपति आई केयर सेन्टरले तपाईँको आँखाको रक्षा गर्नेछ। पशुपति आई केयर सेन्टर कपासी दान। सम्पर्क नम्बर 98-43-00-88-04 98-43-00-88-04 www.pasupatiicare.com।
10: खुसीको खबर, खुसीको खबर, खुसीको खबर।
13: एसी उत्तीर्ण गरी प्राविधिक शिक्षा मार्फत उज्जवल भविष्य निर्माण गर्न चाहनुहुन्छ? यदि त्यसो हो भने दाङको प्रतिष्ठित रजना टेक्निकल कलेजमा शैक्षिक सत्र 2083-84 का लागि सीसीभीटी अन्तर्गत सञ्चालन हुने 3 वर्षे डिप्लोमा इन सिभिल इन्जिनियरिङ तथा डिप्लोमा इन जियोमेट्रिक्स इन्जिनियरिङ कार्यक्रमहरूमा भर्ना खुलिसकेको छ।
10: हाम्रा विशेषताहरू:
2: आधुनिक प्रयोगशाला,
10: अत्याधुनिक सर्वेक्षण उपकरण,
2: अनुभवी प्रशिक्षक,
10: व्यवहारिक तथा परियोजना आधारित सिकाई,
2: नियमित फिल्ड भिजिट र रोजगारी मुखी शिक्षा सहित अध्ययन गराइने
10: सुनौलो अवसर अब तपाईँको पहुँचमा छ। सिभिल इन्जिनियरिङ मार्फत भवन, सड़क, पुल, खानेपानी तथा अन्य पूर्वाधार विकास क्षेत्रमा दक्ष प्राविधिक बन्न चाहनुहुन्छ भने जियोमेट्रिक्स इन्जिनियरिङ मार्फत सर्वेक्षण, जीआईएस, जीपीएस, डिजिटल म्यापिङ तथा भू स्थानिक प्रविधिको क्षेत्रमा आकर्षक करियर निर्माण गर्नुहोस्।
2: सीमित सिट तथा छात्रवृत्तिको अवसर उपलब्ध भएकाले ढिला नगर्नुहोस्।
10: आजै रजना टेक्निकल कलेज घोराई 18 दाङमा सम्पर्क गरी आफ्नो सिट सुरक्षित गर्नुहोस्।
13: साथै कक्षा 11 विज्ञान, व्यवस्थापन, शिक्षा र कानून संकायमा धमाधम भर्ना लिइरहेको जानकारी गराउँदछौ। सम्पर्क श्री मावी रजना टेक्निकल कलेज घोराई 18 रजना दाङ।
10: सम्पर्क फोन नम्बर 082-562-204,
13: सम्पर्क मोबाइल नम्बर 98-578-30-672 र 98-699-64-848।
14: रजना टेक्निकल कलेज गुणस्तरीय प्राविधिक शिक्षा, सुयुक्त जनशक्ति र सफल भविष्यको आधार।
4: भर्ना खुल्यो।
9: ग्रीन बीच विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपाल द्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा यूए द्वारा पुरस्कृत नेपालकै उत्कृष्ट राप्ती इन्जिनियरिङ कलेज घोराईदाङमा शैक्षिक सत्र 2083-84 मा भर्ना खुल्ला गरिएको सहर्ष जानकारी गराउँदछौ।
4: कार्यक्रमहरू:
9: डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ 3 वर्षे,
4: प्री डिप्लोमा इन सर्वे अमिन इन्जिनियरिङ 18 महिना, प्री डिप्लोमा इन सिभिल इन्जिनियरिङ 18 महिना, प्री डिप्लोमा इन इलेक्ट्रिकल इन्जिनियरिङ 18 महिना।
2: विस्तृत जानकारीका लागि राप्ती इन्जिनियरिङ कलेज घोराई 16 सानी अम्बापुर सरादाङ,
15: फोन नम्बर 0825526601, 98578-35990, 98578-31684, 98512-32328
9: र 98578-37255।
16: मध्य पश्चिम ट्याङ च्याक। यति बेला दिउँसोको 2 बजेको छ।

दिउँसो 2 बजेको मध्यपश्चिम हाइलाइट्सबाट शान्त कुमार बुढामगरको नमस्कार। लागू औषध दुरूपयोग तथा अवैध ओसार पसार विरूद्ध अन्तर्राष्ट्रिय दिवसका अवसरमा जिल्ला प्रहरी कार्यालय दाङको आयोजनामा जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले आज घोराईमा प्रभात फेरी कार्यक्रम गरिएको छ। प्रभात फेरी कार्यक्रममा विभिन्न निकाय, संघ संस्था, विद्यार्थी, शिक्षक, पत्रकार लगायतको उपस्थिति रहेको थियो। घोराईको दामोदर चोकबाट शुरू भएको प्रभात फेरी कार्यक्रम घोराई उपमहानगरपालिकाको सभाहालमा पुगी औपचारिक कार्यक्रममा परिणत भएको थियो। त्यस अवसरमा दाङका प्रमुख जिल्ला अधिकारी निश्चल राज पाण्डे, जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख दीपक श्रेष्ठ, डीएसपी डाक्टर हेम बहादुर केसी, नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य सबिन प्रियासन लगायतको सहभागिता रहेको थियो। कार्यक्रममा जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख दीपक श्रेष्ठले कार्यक्रममा सहभागी विद्यार्थी तथा अन्य नागरिकलाई लागू औषध दुरूपयोग तथा अवैध ओसार पसारले पार्ने प्रभाव, सेवनले स्वास्थ्यलाई पार्ने असर तथा कानूनी कार्यवाहीका बारेमा जानकारी दिनुभएको थियो। जिल्ला प्रहरी कार्यालय दाङको तथ्याङ्क अनुसार चालू आर्थिक वर्ष 2082-83 हालसम्म जिल्लामा लागू औषध सम्बन्धी 113 मुद्दामा 217 जना पक्राउ परेका छन्। लागू औषध दुर्वेसनी रोक्नका लागि जिल्ला प्रहरी कार्यालय सँगै जिल्ला प्रशासन कार्यालय र अन्य विभिन्न संघ संस्थाको समन्वयमा सचेतनामूलक कार्यक्रमहरू गर्दै आएको प्रहरी प्रमुख श्रेष्ठको भनाइ छ। उहाँले लागू औषध रोकथाम तथा दुर्वेसनी न्यूनीकरण का लागि सचेतना महत्वपूर्ण रहेको बताउनुभयो। बालिकामाथि जबरजस्ती करनी गरेको आरोपमा प्रवत प्रहरीले 68 वर्षीय एक व्यक्तिलाई पक्राउ गरेको छ। जिल्लाको फलेसबास नगरपालिका भगरा उखरेनीका 68 वर्षीय बलबहादुर पौडेल छेत्रीलाई बालिकालाई ललाई फकाई जबरजस्ती करनी गरेको आरोपमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय प्रवतले जनाएको छ। पीड़ित बालिकाकी आमाले असार 9 गते साँझ प्रहरी चौकी भागरामा घटनाबारे जानकारी गराएकी थिइन्। सूचना प्राप्त भएपछि प्रहरी चौकी भागराबाट जिल्ला प्रहरी कार्यालय पर्वतबाट जानकारी गराएको थियो। प्रहरी सहायक हवलदार उज्जवल पनेरूको नेतृत्वमा खटिएको प्रहरी टोलीले आरोपितलाई पक्राउ गरेको हो। घटना सम्बन्धी जबरजस्ती करनी मुद्दा दर्ता गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ। खानेपानी योजनाको दिगोपन गुणस्तरीय सेवा प्रवाह तथा उपभोक्ता समितिको संस्थागत सुदृढीकरण गर्ने उद्देश्यले सल्यानको छत्रेश्वरी गाउँपालिकामा पानी सम्मेलन हुने भएको छ। यही असार 14 गते प्रसिद्ध धार्मिक तथा पर्यटकीय क्षेत्र शंखमूलको शंख पार्कमा पानी सम्मेलन हुन लागेको हो। गाउँपालिका अन्तर्गत सबैका लागि दिगो खानेपानी तथा सरसफाई कार्यक्रम सुवासको आयोजनामा हुन लागेको सम्मेलनले पालिकाभित्र संचालित सबै खानेपानी आयोजनालाई व्यवस्थित, दिगो र प्रभावकारी बनाउने लक्ष्य राखेको प्रमुख प्रशासकीय अधिकृत दीपक बुढाथोकीले जानकारी दिनुभयो। सम्मेलनमा पालिकाभित्र रहेका सम्पूर्ण खानेपानी तथा सरसफाई उपभोक्ता समितिका प्रतिनिधि, जनप्रतिनिधि, कर्मचारी तथा खानेपानी तथा सरसफाईसँग सम्बन्धित सरकारवाला निकायहरूको सहभागिता रहनेछ। पालिकाभित्र रहेका खानेपानी उपभोक्ता समितिको दर्ता नवीकरण, योजनाको मर्मत सम्भार तथा योजनाको दिगोपना सम्बन्धी साझा प्रतिबद्धता सहित सम्झौता पनि सम्मेलनमा हुने भएको गाउँपालिका वास संयोजक दिपेन्द्र साईले जानकारी दिनुभयो। यसबाट खानेपानी योजनाको नियमित संचालन, संरक्षण तथा व्यवस्थापनमा पालिका र उपभोक्ता बीचको समन्वय थप प्रभावकारी हुने अपेक्षा गरिएको उहाँले जानकारी दिनुभयो। र मध्यपूर्वमा उत्पन्न युद्धका कारण प्रभावित भएको ऊर्जा आपूर्ति क्रमशः सहज बन्दै गएपछि भारतले व्यावसायिक तरल पेट्रोलियम ग्यास एलपीजीमा लगाइएको प्रतिबन्ध हटाएको छ। हर्मुज जल घाँटी पूर्ण संचालनमा आएपछि ऊर्जा आपूर्ति सुधारिएको भन्दै भारत सरकारले संकटकालीन नियन्त्रणहरू अन्त्य गरेको हो। पेट्रोलियम मन्त्रालयले बिहिबार राति जारी गरेको विज्ञप्तिमा गैर घरेलु प्याक गरिएको एलपीजी माथिको प्रतिबन्ध हटाइएको र पश्चिम एसियामा संकट शुरू हुनु अघिकै स्तरमा आपूर्ति पुनः स्थापित गरिएको जनाएको छ। मन्त्रालयका अनुसार संकटको शुरूआतमा रोकिएको ब्लक एलपीजी आपूर्तिलाई पनि पूर्ववत उपभोक्ताको 50% पुनः संचालन गरिएको छ। विश्वकै सबैभन्दा बढ़ी जनसंख्या भएको भारत एलपीजीको दोस्रो ठूलो आयातकर्ता हो। भारतमा प्रयोग हुने अधिकांश एलपीजी मध्यपूर्वी मुलुकबाट आयात हुने भएकाले क्षेत्रीय द्वन्द्वले ऊर्जा आपूर्तिमा प्रत्यक्ष असर परेको थियो। विश्वको करोड 5 भाग तेल तथा ग्यास धुवानी हुने हर्मुज जलघाटी अमेरिका इरान युद्ध शुरू भएपछि फेब्रुअरीको अन्त्यदेखि प्रभावित बनेको थियो।
हवस् त दिउँसो दुई बजेको मध्यपश्चिम हाइलाइट सकियो। प्रत्येक घण्टाको ताजा खबर सँगै हामी तपाईँको साथमा छौं। सुन्दै गर्नुहोला रेडियो मध्यपश्चिम। नमस्कार।

0: 94.4 मेगाहर्जमा तपाईहरु सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम।
1: के तपाईलाई हिमपात वा पोल चाहिएको छ?
2: यदि चाहिएको छ भने विकास निर्माणमा स्थानीय स्तरबाटै सेवा पुर्याउने उद्देश्यले श्री सत्य साई पाइप एन्ड पोल इन्डस्ट्रिज प्रणालीद्वारा उत्पादन शुरू गरिएका अन्तर्राष्ट्रिय मापदण्ड अनुसार उच्च गुणस्तरीय ह्युम पाइप तथा पोलहरू हाम्रै नारायणपुरको अमरेमा उत्पादन भइरहेकोले आजै सम्पर्क गरी विकास निर्माणलाई पूर्णता दिनुहोस्।
1: हाम्रा विशेषताहरू
2: विभिन्न साइजमा पोल तथा ह्युम पाइपको उत्पादन
1: उच्च गुणस्तरीय तथा उच्च क्वालिटीको
2: अर्डर गरिएको 24 घण्टामै डेलिभरी दिन सकिने
3: साथै हामी कहाँ अत्याधुनिक मेसिनको प्रयोग गरी बनाइएको ब्लक इटा ग्यारेन्टीका साथ सुपथ मूल्यमा बिक्री वितरण भइरहेको छ।
1: श्री सत्य साई पाइप एन्ड पोल इन्डस्ट्रिज प्रणाली जीविस रोड खोराहीदाङ।
4: फोन 562-521।
1: सम्पर्क मोबाइल
3: 98-578-32-819 र 98-578-32-223।

0: No, it like pro.
1: Rashita Pao from 2 and 4. Sayats ma hamro patro.
2: Nepal ma sarvadik download gariyeko hamro patro app. Tapai ka lagi sadhai sajilo, sabai sajilo. Tapai pani download garnuhos. Kinaki yesma sabai cha.
3: महासेवन दीर्घ जीवन दैनिक रूपमा महासेवन गर्ने बानीले शक्ति स्फूर्ति र जागर बढ्नुको साथै रोग प्रतिरोधात्मक क्षमता बढाउँछ।
4: दम र कफ हटाउन, उच्च रक्तचाप नियन्त्रण गर्न, मुटु सम्बन्धी रोगबाट जोगाउन, रक्त शुद्धिकरण गर्न, पाचन प्रणाली मजबुत बनाउन, आन्द्रा र मृगौला स्वस्थ राख्न, भोकलाई नियन्त्रणमा राख्न, तौल घटाउन, पोतो डन्डी फोर हटाउन, अनुहारमा चमक ल्याउन समेत महासेवन अनिवार्य छ।
3: हरेक बिहान मन तातो पानीमा महसेवन गरेर खाँदा यी सबै लाभहरू पाइन्छ। महमा 84 व्यञ्जन मध्ये फ्याट बाहेक सबै तत्त्वहरू पाइन्छ।
5: शुद्ध महका लागि कहाँ जाने त?
6: ल घोराही 16 सरा चौकमा रहेको दाङ हनीमा जाने नि।
5: हजुर, हामी कहाँ महको शुद्धताको ग्यारेन्टीका साथै प्रत्येक वर्ष खाद्य परीक्षण गरिन्छ। प्रशोधित मह उपलब्ध हुनुका साथै सहुलियत दरमा मह प्राप्त गर्न सकिन्छ।
7: शुद्ध मह तथा मौरी जन्ने सामग्री पाइने एकमात्र स्थान दाङ हनी प्रोडक्सन सेन्टर घोराही 16 सराचो। सम्पर्क व्यक्ति रामहरि शर्मा।
8: सम्पर्क मोबाइल नम्बर 9857831840 र 9948720440।
7: 100% शुद्धता नै हाम्रो प्रतिबद्धता हो।

0: 6.9 इंच को शानदार डिस्प्ले, AI पावर्ड कैमरा, 2 वर्ष को वारंटी सहित Redmi A7 में 5200 mAh तथा Redmi A7 Pro में 6000 mAh पावरफुल बैटरी के साथ थप अत्याधुनिक विशेषताहरूले तपाईको मन जित्छ बारम्बार।
1: लामो समयदेखि घुँडा दुख्ने समस्या भएका बिरामीहरूको लागि खुसीको खबर। तपाईको उमेर 40 वर्ष भन्दा माथि भयो र तपाई घुँडा दुख्ने, तन्क्याउन र खुम्च्याउन नमिल्ने, घुँडा सुनिने, जोड्नीमा तातो महसुस हुने, भर्याङ चढ्न अनि ओर्लिन गाह्रो हुने, घुँडाबाट बेला बेलामा आवाज जस्तो आउने इत्यादि लक्षण छन् भने घुँडाको जोड्नी खिएको समस्या हुन सक्छ। यस्तो समस्याको समयमै उचित निदान तथा उपचार गरेमा रोगको जटिलता कम भई गुणस्तरीय जीवन जिउन सकिन्छ। विशेषज्ञ परामर्श तथा उपचारको लागि सम्पर्क नयाँ बजार हार जोड्नी नसा तथा मेरुदण्ड उपचार केन्द्र, घोराई 14 नयाँ बजार दाङ शहीद लखन पार्कदेखि 50 मिटर उत्तर पुरानो घोराई हस्पिटलको ठिक अगाडि। फोन 082-5563-509 र मोबाइल
2: 5583-5059
3: वरिष्ठ रेडियोलोजिस्ट MBBS MD डाक्टर रामेश्वर देवकोटा द्वारा भिडियो एक्सरे सेवा
2: नोट अत्याधुनिक सेवा सहित 500 MA को डिजिटल एक्सरे सेवा र औषधि सुपथ मूल्यमा पाइन्छ।
4: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
2: सम्पर्क दाङ मध्यपश्चिम पोलिक्लिनिक हस्पिटल रोड खोराही दाङ।
4: सम्पर्क फोन 082-5590-079, मोबाइल नम्बर 98478-10-030 र 98229-55555।
5: विभिन्न जटिल रोगको उपचार अब सिद्धार्थ पोलिक्लिनिक घोराही दाङमा।
6: यस सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड घोराही दाङमा महिलाहरूका लागि वरिष्ठ स्त्री प्रसूति रोग विशेषज्ञ डाक्टर गोमा रिमाल MBBS MS र पेट छाती मुटु सुगर तथा थाइरोइड रोग सम्बन्धी उपचार वरिष्ठ फिजिसियन डाक्टर वाचस्पति सुवेदी MBBS MD द्वारा दैनिक रूपमा बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ। सम्बन्धित रोगका बिरामीले विशेषज्ञ डाक्टर सेवाली आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
5: नोट हामी कहाँ भिडियो एक्सरे वरिष्ठ डाक्टर किशोर गौतमद्वारा भइरहेको जानकारी गराउँदछौ। सम्पर्क सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड खोराही दाङ। सम्पर्क फोन नम्बर 082-5590-829। सम्पर्क मोबाइल नम्बर 97-4-92-64-643 र 98-578-53-825।
7: खुल्यो खुल्यो खुल्यो परिचित फार्मेसी घोराही दाङ। बाथ रोग एन्ड स्किन केयर सेन्टर प्राली ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही दाङमा खुल्यो।
8: काठमाडौँ मेडिकल कलेजमा कार्यरत वरिष्ठ बाथ रोग युरिक एसिड लुप्स तथा प्रतिरक्षा रोग विशेषज्ञ डाक्टर आविष्कार सुविधि द्वारा दिइने सेवाहरू।
7: बिस्तारै जोर्नीहरू र औलाहरू बाँगिँदै जाने,
8: हात खुट्टाका जोर्नीहरू सुन्निने र दुख्ने,
7: हात खुट्टा तथा पाइतला झमझम गर्ने पोल्ने,
8: छालामा दागहरू आउने, कपाल झर्ने,
7: शरीर फुल्ने र चिलाउने, हड्डी घिएमा, खोक्रो भई बारम्बार भाँचिएमा,
8: औलाहरू निलो भएमा, धेरै कालो भई कुहिन खोजेमा,
7: बारम्बार गर्भपतन भएमा,
8: कपाल धेरै झरेमा, मुख तथा आँखामा सुक्खापन भएमा,
7: लामो समयदेखि कमजोरी र शरीर फतक्क गल्ने भएमा,
8: बिना कारण शरीरमा रातो सेतो रगतको कमी भएमा,
7: बिना कारण शरीरको तौल घटेमा,
8: ढाड दुखेमा, कम्मर दुखेमा,
7: गाउट तथा युरिक एसिडको समस्या,
8: बारम्बार आँखा रातो भएमा,
7: फोक्सोमा बारम्बार पानी भरिएमा, आईएलडी दम भएमा,
8: बारम्बार लामो समयसम्म ज्वरो आएमा,
7: छालामा दाग, अल्सर, सोरियासिसको दाग भएमा,
8: लामो समयदेखि छाला कडा भएमा,
7: लामो समयदेखि मांसपेशीमा कमजोरी तथा दुखाइ भएमा,
8: युवा अवस्थामा पक्षघात भएमा,
7: मृगौला फेल भएको कारण बाथ रोग हुन सक्छ,
8: एलर्जी सम्बन्धी समस्या बारम्बार दोहोरिएमा,
7: कम उमेरमा हृदयघात, मुटु रोग भएमा,
8: सबै समस्याको समाधान हुन्छ। आउनुहोस्
7: बाथ रोग एन्ड स्किन केयर सेन्टर प्राली ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही दाङमा।
8: डाक्टर आउने समय प्रत्येक महिनाको तेस्रो शनिबार।
7: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
8: फोन नम्बर 082-5191-670,
7: मोबाइल नम्बर 98-578-10-030 43 123 परीक्षित फार्मेसी दाङ बाथरोग एन्ड स्किन केयर सेन्टर प्राली।
8: होइन के भयो दाई, किन झोक्राएर बस्नु भएको?
9: के हुनु र भाइ, आँखा दुखेर हैरान भएको छ।
8: ए त्यसो हो भने घोराई 1500 गेटमा रहेको आराध्य चश्मा पसल तथा आँखा उपचार केन्द्र जानु न।
9: हजुर, हामी कहाँ विभिन्न ब्रान्डका चस्माहरू पाइनुका साथै डाक्टरको अर्डर अनुसार चस्मा तयार गरिन्छ।
8: नोट, यहाँ नेत्र विशेषज्ञद्वारा दैनिक आँखा जाँच गरिन्छ।
9: प्रोप्राइटर बसन्त कुमार पोखरेल, सम्पर्क मोबाइल नम्बर 98578 34910।
8: आराध्या चश्मा पसल तथा आँखा उपचार केन्द्र, सिद्धार्थ बैंक बसेको घर, उत्सव ट्राभल सँगै सटेको घोराई 15 शहीद गेट दाङ।
10: वरिष्ठ छाला तथा युनिटी विशेषज्ञ डाक्टर दाङको शंकर मेडिकल हलमा,
11: फेरी अञ्चल अस्पतालमा कार्यरत विभागीय प्रमुख वरिष्ठ छाला तथा यौन रोग विशेषज्ञ डाक्टर आरके झा घोराईको शंकर मेडिकल हलमा आउने हुँदा आफ्ना छाला तथा यौन रोग सम्बन्धी सम्पूर्ण रोगको चेक जाँच गराई विशेषज्ञ सेवाको लाभ लिनुहोस्।
10: डाक्टर आरके झाद्वारा दिइने सेवाहरू महिला तथा पुरुषमा देखिने छाला सम्बन्धी चाया, कालो पोतो, डन्डी फोर, दुधी, तेतो दाग, छाला चिलाउने, छालामा देखिने खटिरा, एक्जिमा, महिला तथा पुरुषमा देखिने यौन रोग जस्तै
11: बिरामी
8: जाँच निमिति यही असार 13 गते शनिबार
6: वरिष्ठ अर्थोपेडिक सर्जन हाड जोर्नी नसा तथा बाथरोग विशेषज्ञ डाक्टर रूपेश मान शेर्चन र
8: एमबीबीएस एमएस जनरल फिजिसियन एन्ड सर्जन डाक्टर राजीव ढकालद्वारा दैनिक चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ।
12: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ। सम्पर्क शंकर मेडिकल हल, निमहल रोड, घोराही दाङ। फोन नम्बर 0825 62 23, 98478 18 617 र 98478 35 643।
13: घुम जाई धारपानी कार्यक्रममा उपस्थिति लाग हार्दिक अनुरोध। धार्मिक, पुरातात्विक, प्राकृतिक दृष्टि से महत्वपूर्ण ओ विश्वका ढ्याङ त्रिशूल रलक मन्दिर का रूपमा प्रसिद्ध घोराई उपमहानगरपालिका वडा नम्बर 5 धारपानी स्थित पाण्डवेश्वर महादेव मन्दिरमा लुम्बिनी प्रदेश सरकार, उद्योग पर्यटन तथा यातायात मन्त्रालय, पर्यटन विकास परिषद बुटलका आयोजना ओ स्थानीय संघ संस्थाहरूका सहकारीमा यही मिति 2083 असार 13 गते शनिबार सम्पन्न कर्जिना घुमुवा जाइ धारपानी कार्यक्रममा सक्कु झाइनला उपस्थिति लाग अनुरोध गर चाहटी। सञ्चालन कर्जिना कार्यक्रम परम्परागत सांस्कृतिक झाँकी ओ नाच प्रदर्शन, मावि स्तरीय लोक नृत्य प्रदर्शन, स्थानीय उत्पादन प्रदर्शन ओ रैथाने परिकार उत्सव कार्यक्रममा सहभागी बनी आन्तरिक पर्यटन प्रवर्धन गरी आयोजक लुम्बिनी प्रदेश सरकार, उद्योग पर्यटन तथा यातायात मन्त्रालय, पर्यटन विकास परिषद बुटोल रूपन्देही।

स्वास्थ्य क्षेत्रमा विश्वासिलो ठाउँ, कोही कसैलाई रोग लागे गोर्खा अस्पताल जाऊ। सर्जन, फिजिसियन, हाड जोड्ने, नसा, प्रसुति, रेडियोलोजी, एनेस्थेसिया, बाल रोग, थाइराइड, प्रेसर, सुगर, छाती, मुटु, नाक, कान, घाँटी, टाउको, ग्यास्ट्रिक अल्सर, फिजियोथेरापी, दूरबीन विधिबाट अपरेसन लगायत स्वास्थ्य सम्बन्धी सम्पूर्ण

0: अवस्थामा गोर्खा पब्लिक हस्पिटल प्रणाली घोराइदा बिरामी भए गोर्खा हस्पिटल जाम भन्नमा टिप्नुहोस् 082-5563-414।
1: के तपाईँ दाँत तथा गिजा सम्बन्धी कुनै पनि समस्याबाट पीड़ित हुनुहुन्छ? यदि हुनुहुन्छ भने दाङ घोराई न्यू रोड स्थित गणेश चित्रालयको अगाडि रहेको डायनामिक डेन्टल क्लिनिकमा विगत लामो समयदेखि काम गरी अनुभव सङ्गाल्नु भएका सिनियर डेन्टल सर्जन डाक्टर रश्मिता बस्नेत र सिनियर डेन्टल सर्जन डाक्टर रञ्जना खनालद्वारा सेवा दिँदै आइरहेको सहर्ष जानकारी गराउँदछौ।
2: किराले खाएको दाँत निकाल्ने,
3: शल्यक्रिया गरेर जटिल दाँतहरू निकाल्ने,
2: खाली ठाउँमा दाँत राख्ने,
3: दाँतको जरीदेखि उपचार गर्ने,
2: भएको दाँतमा खुलो राख्ने, दाँत सफा गर्ने, तार बाँध्ने, दाँत र गिजा सम्बन्धी मुखभित्रको सबै रोगको उपचार सेवा।
3: लेजर विधिद्वारा किराले खाएको दाँतमा सिमेन्ट भरिनुका साथै चाँदी र सिसा पनि भरिन्छ।
4: सम्पर्क डायनामिक डेन्टल क्लिनिक घोराई न्यू रोड गणेश चित्रालयको अगाडि।
1: सम्पर्क फोन नम्बर 082-5904-66, 98-29-81-50-53।

0: दुकान को पारण में
1: वाय नेट को बाई वन गिफ्ट वन फ्री ऑफर में तीन महीना को 125 एमबीपीएस इंटरनेट और 2700 में खरीद गर्दा सोही इंटरनेट पैकेज नया चरण को लागि गिफ्ट करने मौका सफल रेफरल में आफ्नो लागि एक महीना फ्री इंटरनेट वाय नेट अब सबै कनेक्टेड
2: होइन हो साथी आज निकै तनावमा छौ त के भो भने
3: के भो भनौ अहिले नै साथीको बिहेमा जानु पर्ने सुट नै छैन के लगाएर जानी होला भनेर सोचिरहेको छु नि
2: नारायणी टेलर छँदैछ नि त्यहाँ त हरेक साइजमा रेडिमेड कोट प्यान्ट दौरा सुरुवाल पाइन्छ नि चिन्ता मान्ने कुरै छैन
3: ए हो र त्यसो भए म अहिले नै गइहाले
4: हजुर विगत तीन दशकदेखि तपाईँहरूकै सेवामा समर्पित नारायणी टेलर्समा ब्रान्डेड सटिङ सुटिङका कपडाहरू पाइनुका साथै रेडिमेड कोट प्यान्ट दौरा सुरुवाल 10-15% छुटमा पाइन्छ र सम्पूर्ण कपडाहरू अत्याधुनिक मेसिनको प्रयोग गरी मजबुत र ग्यारेन्टीका साथ सिलाइन्छ
5: नारायणी टेलर सहित उमेश मार्ग रेडियो मध्यपश्चिमदेखि उत्तरतर्फ घोराइदा
6: सम्पर्क मोबाइल नम्बर 9822964264
7: तपाईँको व्यक्तित्व हाम्रो प्रतिष्ठा तपाईँको सन्तुष्टि हाम्रो प्रतिबद्धता
8: के तपाईँ पटक पटक उपचार गराउँदा पनि रोग निको नभएर चिन्तित हुनुहुन्छ यदि हुनुहुन्छ भने आउनुहोस् बंगलाचुली आयुर्वेद क्लिनिक घोराइदाङमा
9: उपचार हुने रोगहरू
8: पायल फिस्टुला दिशा गर्दा रगत आउने पोल्ने दुख्ने कब्जियत
9: चाया पोतो डन्डीफोर दाग दुबी एलर्जी कपाल झर्ने
8: महिनावारी गडबडी सेतो पानी बग्ने योनि चिलाउने तल्लो पेट दुख्ने निसन्तानपन एवं पुरुषको योनि इच्छामा कमी शीघ्र स्खलन स्वप्न दोष एवं निसन्तानपन
9: हड्डी खिएको नसा च्यापिएको युरिक एसिड हात खुट्टा झमझमाउने पोल्ने सिल्का हान्ने तथा सबै किसिमका बाथरोग
8: ग्यास्ट्रिक गानागोला अल्सर पत्थरी जन्डिस दम खोकी पिनास पिसाब पोल्ने दुख्ने
9: सुगर प्रेसर थाइराइड प्रोस्टेट तथा सबै किसिमका दीर्घ रोगहरूको चेक जाँच एवं उपचार सेवा
8: हामी कहाँ फार्मेसी ल्याब पञ्चकर्म एवं छारसूत्र सेवा उपलब्ध छ मुसा कोठी फाल्न आधुनिक मेसिनका साथै लामो समय काठमाडौँ तथा देशका विभिन्न अस्पतालमा काम गरिसक्नुभएका आयुर्वेद फिजिक्सियन डाक्टर सुनिल लम्सालद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको छ
10: सम्पर्क बंगलाचुली आयुर्वेद क्लिनिक कुराई 15 विपिसोक दाङ सम्पर्क फोन नम्बर 9686 61694

0: यो हो रेडियो मध्य पश्चिम FM 91.4 MHz।
1: मध्य पश्चिम जाङ च्याक यति बेला दिउँसोको 3 बजेको छ।

0: नमस्कार, म मदन पौड्याल। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा तपाईंलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। राजसोपाको पदाधिकारी छान्न मतदान चल्दै, निर्वाचित 99 केन्द्रीय कार्य समितिमा 49 जना महिला। लागू औषध नियन्त्रणमा सरकारको नयाँ रणनीति, यस वर्ष लागू औषध प्रयोगकर्ताको राष्ट्रिय सर्वेक्षण गरिँदै। झापाका हात्ती प्रभावित बासिन्दाले मुख्यमन्त्री मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाए, रबर्ट बुलेट हानेर जंगली हात्ती धपाउन माग। प्रचण्ड गर्मीका बीच फ्रान्सको पेरिसमा सार्वजनिक ठाउँमा रक्सी खान र बिक्री गर्न प्रतिबन्ध, जर्मनी र चेक रिपब्लिकमा पनि अत्यधिक गर्मीको चेतावनी। र विश्वकप फुटबलमा नर्वे र फ्रान्स बीच समूह विजेता बन्ने प्रतिस्पर्धा। नेपाल खबरमा अब पूरा खबर। चितवनमा चलिरहेको राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाको पहिलो राष्ट्रिय महाधिवेशन अन्तर्गत पदाधिकारी छान्न अहिले मतदान भइरहेको छ। पदाधिकारी चयनमा सहमतिको प्रयास भए पनि हुन नसकेकोले केही निर्धारित समयभन्दा ढिला मतदान शुरू भएको पार्टीको निर्वाचन आयोगका प्रमुख भुवन केसीले बताउनुभयो। महाधिवेशनको छैठौं दिन आज दोस्रो चरणमा पदाधिकारीका लागि मतदान शुरू भएको हो। पार्टीको सभापतिमा यसअघि नै रवि लामिछाने निर्विरोध भइसक्नु भएको छ। त्यस्तै खुल्ला उपसभापतिमा पुरूषतर्फ डा सोनी मुआगले निर्विरोध हुनुभएको छ। महिला उपसभापति, महामन्त्री, दुई खुल्ला सहमहामन्त्री र एक महिला सहमहामन्त्री पदका लागि मतदान भइरहेको हो। उपसभापति महिला एकजनातर्फ सविता गौतम र डा तोसीमा कार्कीबीच प्रतिस्पर्धा हुँदैछ। त्यस्तै निर्वाचित हुने एक महामन्त्रीका लागि विपिन आचार्य, मनिष झा, गणेश कार्की र सागर ढकालले उम्मेद्वारी दिनुभएको छ। महामन्त्री पदमा उम्मेद्वारी दिएका राजुनाथ पाण्डे, रंजु दर्शना सहित कविन्द्र बुर्लाकोटी, प्रमोद नेउपाने, जगदीश खरेल, गणेश पराजुलीले उम्मेद्वारी फिर्ता लिनुभयो। बुर्लाकोटी, पराजुली, नेउपाने र दर्शनाले विपिन आचार्यलाई समर्थन गर्ने निर्णय गर्नुभएको छ। अर्को एक महामन्त्री मनोनित हुने व्यवस्था छ। त्यस्तै महिला एक सहित निर्वाचित हुने 3 सहमहामन्त्रीमा पुरूषतर्फ असीम शाह, रमेश परसाई, यज्ञमणि नेउपाने, सुलभ खरेल, अशोक कुमार चौधरी, मिलन लिम्बु, राजीव खत्री, विजय जयरू, हरि ढकाल, हिमेश पन्त हुनुहुन्छ। महिला सहमहामन्त्रीमा जुली यादव, विदुषी शर्मा, कामिनी कुमारी चौधरी, निशा डाँगी र रिमा विश्वकर्मा लगायतले उम्मेद्वारी दिनुभएको छ। रासोपाको केन्द्रीय पदाधिकारी 19 सदस्यीय हुने व्यवस्था छ। 4,000 भन्दा धेरै प्रतिनिधि भए पनि यसअघि केन्द्रीय सदस्यको मतदानमा झण्डै 3,000 मत मात्रै खसेको थियो। निर्वाचित 99 सदस्यीय केन्द्रीय कार्य समितिमा 49 जना महिला छन्। रासोपाको नयाँ केन्द्रीय समितिमा महिलाको प्रतिनिधित्व 49.49% पुगेको छ। केन्द्रीय निर्वाचन आयोगले आज बिहान सार्वजनिक गरेको अन्तिम मतपरिणाम अनुसार खुल्ला, समावेशी तथा सातै प्रदेशको क्षेत्रगत कोटाबाट गरी 79 जनामा 50 पुरूष र 49 जना महिला छन्। आजको राष्ट्रिय सभा बैठकमा सांसदहरूले देशको पछिल्लो आर्थिक अवस्था, महँगी, सुकुम्बासी समस्या लगायतका विषयमा सरकारको ध्यान आकर्षण गराइरहेका छन्। बैठकको शून्य समयमा सांसदहरूले जनसरोकारका मुद्दामा सरकारको ध्यान आकर्षण गराएका हुन्। नेकपाका सांसद घनश्याम रिजालले अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य घटिरहेको भए पनि नेपालमा मूल्य नघटाइएको भन्दै सरकारको आलोचना गर्नुभयो। उहाँले इन्धनको मूल्य बढ़दा औषधि, सार्वजनिक यातायात, दैनिक उपभोग्य वस्तु लगायत सबै क्षेत्रमा महँगी चुलिएको र दैनिक जनजीवन कष्टकर बनिरहेको बताउनुभयो। तत्काल इन्धनको मूल्य घटाउन सांसद रिजालले सरकारको ध्यान आकर्षण गराउनुभयो। अर्का सांसद रेणुचन्द, सावित्री मल्ल र विष्णु कुमारी सापकोटाले सरकारले सुकुम्बासीको उचित व्यवस्थापन नगरी उनीहरूलाई उठीवास लगाउन खोजेको आरोप लगाउनुभयो। सरकारले सीमा र संघीयताका विषयमा गैर जिम्मेवार टिप्पणी गरेको र सुकुम्बासीको मानवाधिकार हनन गरेको उहाँको तर्क छ। त्यस्तै सांसद विष्णुबहादुर विश्वकर्मा र श्रीकृष्ण प्रसाद अधिकारीले आवासको स्थायी प्रबन्ध नगरी सुकुम्बासीलाई शिविरबाट निकाल्नु संवैधानिक र मानवाधिकारको उल्लंघन बताउनु भएको छ। बजेट मार्फत शिक्षा र स्वास्थ्य क्षेत्रमा कर वृद्धिको प्रस्ताव गरिएको प्रति सांसद विष्णुदेवी पुडासैनीले आपत्ति जनाउनुभयो। सरकारले लागू औषध नियन्त्रणमा नयाँ रणनीति अघि सारेको छ। साथै यस वर्ष लागू औषध प्रयोगकर्ताको राष्ट्रिय सर्वेक्षण पनि गरिने भएको छ। गृह मन्त्रालयले लागू औषध नियन्त्रण र ओसार पसार विरूद्धको कार्ययोजनामा परिवर्तन गर्दै दुर्व्यसनीलाई अपराधीका रूपमा नभई बिरामीका रूपमा व्यवहार गर्ने नीति अघि सारेको हो। लागू औषध नियन्त्रण तथा ओसार पसार विरूद्धको अन्तर्राष्ट्रिय दिवसको अवसरमा आज काठमाण्डुमा भएको कार्यक्रममा मुख्य लागू औषध नियन्त्रण अधिकारी एवं सहसचिव सुमन घिमिरेले सरकारको रणनीति र वर्तमान अवस्थाबारे जानकारी जानकारी गराउनु भएको हो। मन्त्रालयले नयाँ सर्वेक्षण र डिजिटल पोर्टल शुरू गरेको छ। लागू औषध प्रयोगकर्ताको राष्ट्रिय सर्वेक्षणका लागि बजेट पनि स्वीकृत भइसकेको छ। साथै प्रदेशमा गुणस्तरीय पुनर्स्थापना केन्द्र निर्माण गर्ने लक्ष्य अनुसार यस वर्ष दुईवटा प्रदेशमा केन्द्र स्थापना गर्न 1 करोड़ बजेट विनियोजन गरिएको छ। अहिले देशभरका 36 जिल्लामा पुनर्स्थापना केन्द्रहरू सञ्चालित छन्। गृह मन्त्रालयले लागू औषधको सप्लाई चेन तोड्न सुरक्षा निकायलाई थप सक्रिय बनाउनका साथै सीमावर्ती क्षेत्रमा हुने अवैध कारोबार नियन्त्रणका लागि भारतसँगको द्विपक्षीय संयन्त्रलाई समेत प्रभावकारी बनाउने जनाएको छ। एमालेका उपाध्यक्ष एवं पूर्व अर्थमन्त्री विष्णु प्रसाद पौडेलको तर्फबाट सर्वोच्च अदालतमा दायर गरिएको बन्दी प्रत्यक्षीकरणको रिटमाथिको सुनवाई यही असार 16 गते मंगलबार हुने भएको छ। पौडेलकी श्रीमती दोमाया पौडेलले उहाँलाई गैर कानूनी रूपमा थुनामा राखिएको उल्लेख गर्दै अस्ति असार 10 गते अदालतमा रिट निवेदन दिनुभएको थियो। यो रिट सम्बन्धमा न्यायाधीश श्रीकान्त पौडेलको इजलासले असार 15 गते महानयाधिवक्ताको कार्यालयसँग लिखित जवाफ माग गर्ने र असार 16 गते सुनवाई गर्ने आदेश दिएको हो। उपाध्यक्ष पौडेललाई सम्पत्ति शुद्धिकरण सम्बन्धी कसुरमा गएको असार 8 गते सुर्खेतबाट पक्राउ गरी असार 9 गते विशेष अदालत काठमाडौँमा उपस्थित गराइएको थियो। विशेष अदालतले अनुसन्धानका लागि 7 दिन हिरासतमा राख्न अनुमति दिएको छ। पूर्व अर्थमन्त्री पौडेल विरूद्ध सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागले अनुसन्धान गरिरहेको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा चार भन्ज्याङभित्रका खबर सहित थप खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
1: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छूट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिन भन्दा बढ़ी अवधिले कर्जाको भाका मागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौं। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।
2: सुन त, मेरो कपडा प्याकिङ गर्दिउ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
3: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1 लाख सम्मको छुटको व्यवस्था पनि छ।
2: ओहो, यस्तो सुविधा रहेछ। ल, अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ।
4: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
5: फोन 0556943333 4935।
0: सीधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। नेपाल खबरमा अब थप खबरहरू। झापाको मेचीनगर नगरपालिका वडा 1, 2, 3 र 4 का हात्ती प्रभावित बासिन्दाले जंगली हात्तीको आतंक नियन्त्रणको माग सहित प्रधानमन्त्री समक्ष 4 बुधे ज्ञापन पत्र बुझाएका छन्। कोशीका मुख्यमन्त्री हिक्मत कुमार कार्की मार्फत उनीहरूले प्रदेश सरकार र संघ सरकारको ध्यान आकर्षण गराएका हुन्। मुख्यमन्त्री कार्की मार्फत नै प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय समेत उनीहरूले ज्ञापन पत्र बुझाएका छन्। ज्ञापन पत्रमा तत्काल प्रभावकारी कदम चाल्न सरकारसँग माग गरिएको छ। साथै भारतीय सीमावर्ती क्षेत्रबाट नेपाल प्रवेश गर्ने हात्तीका कारण स्थानीय बासिन्दाको जनधनको क्षति बढ़दै गएको उल्लेख छ। सीमावर्ती क्षेत्रमा प्रचलनमा रहेको साइरन, आवाज तथा अन्य प्रविधि र रबर बुलेट हानेर भए पनि हात्तीलाई पुनः वासस्थानतर्फ फर्काउने व्यवस्था गर्नुपर्ने माग गरिएको छ। आज बुझाएको ज्ञापन पत्रका मागहरू तत्काल सम्बोधन नभए हात्ती प्रभावित नागरिक चरणबद्ध आन्दोलनमा उत्रिन बाध्य हुने चेतावनी समेत दिइएको छ। अब विदेशको खबर। प्रचण्ड गर्मीका बीच फ्रान्सको राजधानी पेरिसका अधिकारीहरूले सार्वजनिक ठाउँमा रक्सी खान र बिक्री गर्न अस्थायी प्रतिबन्ध लगाउने घोषणा गरेका छन्। अस्पतालहरूमा बढ़दो दबाव कम गर्न अधिकारीहरूले प्रतिबन्ध लगाएका बीबीसीले जनाएको छ। पेरिसवासीहरूले शुक्रबार दिउँसो 12 बजेदेखि शनिबार बिहान 7 बजेसम्म सार्वजनिक ठाउँमा रक्सी खान पाउने छैनन्। यो व्यवस्था शनिबारदेखि आइतबारसम्म पनि यही समयमा लागू रहने खबरमा उल्लेख छ। यस्तै यी अवधिमा बाहिर लैजान मिल्ने गरी रक्सी बिक्रीमा पनि रोक लगाइएको छ। यद्यपि अनुमति प्राप्त बार र रेस्टुरेन्टहरूमा भने यो प्रतिबन्ध लागू हुने छैन। स्पेन, बेलायत र फ्रान्सलाई धेरै दिनदेखि अत्याधिक गर्मीले सताइरहेको तातो हावाको लहर अब पूर्वतर्फ सर्ने मौसमविदहरूको अनुमान छ। उनीहरूले जर्मनी र चेक रिपब्लिकमा पनि अत्याधिक गर्मीको अवस्था रहने चेतावनी दिएका छन्। यसैबीच संयुक्त राष्ट्रसंघका जलवायु परिवर्तन प्रमुख साइमन स्टलले यूरोपको प्रचण्ड गर्मी जलवायु संकटको स्पष्ट संकेत भएको भन्दै नवीकरणीय ऊर्जाको प्रयोग बढ़ाउन, वन संरक्षण गर्न र जलवायु अनुकूलनका उपाय तीव्र बनाउन आग्रह गर्नुभएको छ। अब खेल खबर। फिफा विश्वकप फुटबलमा आज राति पाउने 1 बजे समूह आईका दुईवटा खेल हुँदैछन्। अमेरिकाको बोस्टन रंगशालामा नर्वे र फ्रान्स तथा क्यानाडाको टोरन्टो रंगशालामा सेनेगल र इराक खेल्दैछन्। विश्वकपमा फ्रान्स र नर्वे बीच पहिलो पटक प्रतिस्पर्धा हुन लागेको हो। फ्रान्स र नर्वेले पहिलो दुई खेलमा सेनेगल र इराकलाई हराउँदै नकआउट चरणमा पुगेका छन्। यो खेल जित्ने टोली समूहको विजेता बन्नेछ। गोल अन्तरको आधारमा अहिले फ्रान्स शीर्ष र नर्वे दोस्रो स्थानमा छ। यो समूहका सेनेगल र इराक अंगविहीन हुँदै तेस्रो र चौथो स्थानमा छन्। उपाधि दावेदार मानिएको फ्रान्सका केलिन एम्बाप्पे र 28 वर्षपछि विश्वकपमा फर्किएको नर्वेका एर्लिङ हालान्डका कारण पनि आजको खेल बहुप्रतीक्षित छ। सन् 1998 र 2000 दुईपटक उपाधि जितेको फ्रान्स साबिक उपविजेता टोली हो। एम्बाप्पे र हालाण्ड समान 4 गोलसहित गोल्डेन बुट दौड़मा पनि रहेका छन्। विश्वकपमा भोलि बिहान पाउने 6 बजे समूह एजका दुईवटा खेल हुँदैछन्। नवप्रवेशी केप भडेर साउदी अरब तथा उरुग्गे र स्पेनको खेल रहेको छ। तालिकामा स्पेन 4 अंकसहित शीर्ष, समान 2 अंकसहित उरुग्गे दोस्रो तथा केप भडे तेस्रो र 1 अंकसहित साउदी अरब पुछारमा छ। विश्वकपमा भोलि बिहान पाउने 9 बजे समूह जीका दुई खेल हुँदैछन्। यो समय न्यूजील्याण्ड र बेल्जियम तथा इजिप्ट र इरानले खेल्दैछन्। चार भन्ज्याङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। रासोपाको पदाधिकारी छान्न मतदान चल्दै, निर्वाचित 49 केन्द्रीय कार्य समितिमा 49 जना महिला। लागू औषध नियन्त्रणमा सरकारको नयाँ रणनीति, यस वर्ष लागू औषध प्रयोगकर्ताको राष्ट्रिय सर्वेक्षण गरिँदै। झापाका हात्ती प्रभावित बासिन्दाले मुख्यमन्त्री मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाए, रबर्ट बुलेट हानेर जंगली हात्ती धपाउन माग। प्रचण्ड गर्मीका बीच फ्रान्सको पेरिसमा सार्वजनिक ठाउँमा रक्सी खान र बिक्री गर्न प्रतिबन्ध, जर्मनी र चेक रिपब्लिकमा पनि अत्याधिक गर्मीको चेतावनी। र विश्वकप फुटबलमा नर्वे र फ्रान्स बीच समूह विजेता बन्ने प्रतिस्पर्धा।

0: 94.4 MHz तपाईहरु सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम।
1: नोबेल मेडिकल कलेज विराटनगरबाट अनुभव प्राप्त वरिष्ठ फिजिसियन डाक्टर अभ्यास पोखरेल अब बुद्ध इन्टरनेशनल हस्पिटल प्रणाली घोराही दाङमा।
2: डाक्टर अभ्यास पोखरेलद्वारा दिइने सेवाहरू मेडिकल आइसियू लगायत सुगर प्रेसर थाइराइडको चेकजाँच तथा उपचार सेवा,
3: छाती मुटु दम क्षयरोग सम्बन्धी बिरामीको चेकजाँच तथा उपचार,
2: मृगौला र कलेजो सम्बन्धी दीर्घकालीन रोगहरूको चेकजाँच तथा उपचार,
3: डेङ्गु मलेरिया निमोनिया टाइफाइड साथै विभिन्न रोगहरूको चेकजाँच तथा उपचार सेवा,
2: अन्य विशेषज्ञ सेवाहरू,
3: वरिष्ठ स्थिति तथा प्रसूति रोग विशेषज्ञ डाक्टर विमला तिवारीद्वारा चेक जाँच तथा अपरेशन सेवा,
4: नसा तथा मानसिक रोग विशेषज्ञ डाक्टर सुबोध कुमार शर्माद्वारा बिरामी चेक जाँच तथा उपचार सेवा,
2: वरिष्ठ सर्जन डाक्टर रमेश बस्नेतद्वारा बिरामी चेक जाँच तथा अपरेशन सेवा,
4: वरिष्ठ बाल रोग विशेषज्ञ डाक्टर विज्ञान केसीद्वारा बिरामीको चेक जाँच तथा उपचार सेवा,
2: वरिष्ठ हात जोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर अनिल यादवद्वारा बिरामीको चेक जाँच तथा अपरेशन सेवा,
4: वरिष्ठ रेडियोलोजिस्ट डाक्टर अनिश आचार्यद्वारा भिडियो एक्सरे सेवा,
2: साथै इन्डोस्कोपी कोलोनोस्कोपी सिस्टोस्कोपी इको कल्पोस्कोपी सिटीजी लगायतका अत्याधुनिक प्रविधिका सेवाहरू।
5: सम्पर्क बुद्ध इन्टरनेसनल हस्पिटल प्राली सडक विभाग ओह्रालो घोराई जाँच, फोन नम्बर 082-585-2018।
6: सूचना न्यू मनकामना डेन्टल क्लिनिक सरेर सडक विभाग ओह्रालोमा मेन रोड स्थित बुद्ध हस्पिटल नेर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ। नभुल्नुहोला हाम्रो कुनै शाखाहरू छैनन्।
7: आया, मम्मी मम्मी दाँत दुख्यो।
8: मम्मी मेरो दाँत बाङ्गो आयो, साथीहरु सधैँ जिस्काइरहन्छन्, स्कुलमा जान लाज लाग्ने भइसक्यो।
9: हेलो श्रीमान ज्यू, मेरो पनि दाँत गिजाको समस्या समाधान गर्नु पर्यो क्या।
10: तिमीलाई थाहा छैन र अन्तर्राष्ट्रिय जर्मन प्रविधिको ओपिजी एक्सरे सहित सस्तो र सुलभ उपचार गर्ने बिआर डेन्टलमा गए भइहाल्यो नि। लौ हिड।
8: राप्ती अञ्चलको सुविधा सम्पन्न अत्याधुनिक प्रविधिको विकास सँगै सुरु गरिएको बिआर डेन्टल होराईमा
10: दाँत गिजा मुख तथा अनुहारका हाडहरू भाँचिएमा वा उपचार गर्नु परेमा सम्पर्क गर्नुहोला।
6: लामो समय फिलिपिन्स बङ्गलादेशका विभिन्न अस्पतालमा अनुभव प्राप्त वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडोन्टिक डाक्टर विपिन भूषाल सीएमएस चितवनबाट डेन्टल सर्जन डाक्टर रचना घिमिरे डेन्टल सर्जन डाक्टर आस्था खत्रीद्वारा बिरामीको दैनिक रूपमा जाँच तथा उपचार भइरहेको छ।
11: सावधान, उस्ता उस्तै नामबाट नझुक्किनुहोला है। बिआर डेन्टलमा दाँत मिलाउनका लागि सम्झनुहोस् डाक्टर विपिन भूषाल।
12: सम्पर्क बिआर डेन्टल न्यू रोड साझेदारी टोल यामाहा शोरूम नजिकै।
13: सम्पर्क फोन नम्बर 082-595-2022।
8: सुरोट टुटी पुकार खोइनी जस्ता छुट्टीजन्य पदार्थ सेवन नगरौ, क्यान्सरबाट बचौ। रेडियो मध्यपश्चिम बिआर डेन्टलको सहकार्यमा जारी सन्देश।
6: MBBS MD न्यूरोसाइकाटिक टाउको नसा मन यौन तथा दुर्व्यसन सम्बन्धी विशेषज्ञ डाक्टर अरविन्द भूषाल अब सडक विभाग अगाडि रहेको दिव्य फार्मेसी घोराही दाङमा आउँदै हुनुहुन्छ।
14: सम्बन्धित रोगका बिरामीहरूले समयमै नाम दर्ता गराई विशेषज्ञ सेवाको लाभ लिई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
6: डाक्टरद्वारा दिइने सेवाहरू
14: टाउको नसा मन यौन तथा दुर्व्यसन सम्बन्धी,
6: टाउको दुख्ने पोल्ने सिल्का हान्ने एवं गरुङ्गो हुने लगायत रोगको उपचार,
14: मन आत्तिने डराउने तर्सिने मन उदास हुने धेरै शंका लाग्ने एकान्तमा बस्न मन पराउने कानमा केही आवाज आए जस्तो महसुस हुने बारम्बार आत्महत्याको विचार आउने
6: छारे रोग वास्तविकता भन्दा बाहिरको कुरा गर्ने बहकिने रिसाउने दोष लगाउने अनावश्यक रुने कराउने लगायत बिरामीको सफल उपचार
14: जाँड रक्सी चुरोट गाँजा लगायत अन्य कडा लागू औषध छुटाउने सम्बन्धी काउन्सिलिङ तथा उपचार सेवा
15: बिरामी जाँच निमित्त यही असार 13 गते शनिबार
16: सम्पर्क दिव्य फार्मेसी घोराई 15 सडक विभाग रोड जाङ फोन नम्बर 082-595-410 मोबाइल नम्बर 98478-28913 र 98095-12871
17: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
8: एक हप्तादेखि यो दाँत दुखेको दुखेछ, फेरि छोराछोरीको दाँत पनि किराले खाएर फाल्ने भएको छ। अब यसको उपचारको लागि कहाँ जाने होला?
15: यी सबै समस्या समाधानका लागि अब बीएनबी डेन्टल क्लिनिकमा डाक्टर आयुष गौतम सिनियर डेन्टल सर्जनद्वारा सेवा दिँदै आइरहेको सहर्ष जानकारी गराउँदछौ।
8: डाक्टरद्वारा दिइने सेवाहरू
14: दाँत सफा गर्ने तथा निशुल्क चेक जाँचको सुविधा,
8: बाङ्गा टिङ्गा दाँत मिलाउने,
14: शल्यक्रिया गरेर दाँत निकाल्ने,
8: खाली ठाउँमा दाँत भर्ने,
14: दुखेको दाँत नदुखाई जरैबाट निकालिने,
8: मुखमा घाउ खटिरा आउने, गिजाबाट रगत आउने, श्वास गनाउने, दाँत तथा गिजा सम्बन्धी सम्पूर्ण समस्याको सफल उपचारको लागि हामीलाई सम्झनुहोस्।
1: सम्पर्क बीएनबी डेन्टल क्लिनिक घोराही 15 हस्पिटल रोड निमाहल कुमारी बैंक अगाडि घोराही दाङ। सम्पर्क फोन नम्बर 082-590-350 र सम्पर्क मोबाइल नम्बर 98578-43-123।
13: सूर्यको विकिरण बढ्दैछ, आँखा कमजोर हुँदैछ, ग्लोबल वार्मिङ, आँखामा रोग, अरु थुप्रै समस्या, तर समाधान पशुपति आई केयर सेन्टरमा विज्ञ आँखाका डाक्टरहरूसँगै आँखा चेक गर्ने अत्याधुनिक उपकरणहरू पनि छन्। हाम्रो आँखालाई सुरक्षा दिने उच्च क्वालिटीका पावर ग्लास र फ्रेमहरू उपलब्ध छन्। अब ढुक्क हुनुहोस्, पशुपति आई केयर सेन्टरले तपाईँको आँखाको रक्षा गर्नेछ। पशुपति आई केयर सेन्टर, कपासी दान। सम्पर्क नम्बर 98-43-00-88-04 98-43-00-88-04 www.pashupatiicare.com।
18: विगत लामो समयदेखि सेवा दिँदै आइरहेको एस न्यू पाण्डे मेडिकल हलमा निम्न विशेषज्ञ तथा अनुभवी चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण गरिनुका साथै आधुनिक प्रविधिद्वारा विभिन्न रोगको चेक जाँच तथा उपचार गरिन्छ।
19: हाम्रा सेवाहरू
18: डाक्टर हिमकर गेवालीद्वारा दिइने सेवाहरू
19: छाती, दम, निमोनिया, खोकी, छेरो,
18: मुटु, उच्च रक्तचाप, ब्लड प्रेसर,
19: मधुमेह, सुगर, मृगौला रोग, पिसाब,
18: पेट, ग्यास्ट्रिक, कलेजो, लामो समयदेखि ज्वरो आइरहेको सम्बन्धी समस्या बारे
19: डाक्टर कृष्ण तिमल सिन्हाद्वारा दिइने सेवाहरू
18: हाड जोर्नी तथा नसा रोगको चेक जाँच तथा नसा च्यापिएको,
19: हाड जोर्नी भाँचिएको, प्लास्टर गर्नुपर्ने हात खुट्टा झमझमाउने,
18: युरिक एसिड, बाथ भएको, हड्डी खिएको, ढाड कम्बर दुख्ने
19: डाक्टर विप्लव रिमालद्वारा दिइने सेवाहरू
18: दूरबीन विधिद्वारा नाक कान घाँटीको इन्डोस्कोपी,
19: कान सुन्न नसक्नेहरूका लागि श्रवण शक्ति जाँच गरी मेसिन राख्ने,
18: सबै खाले नाक कान घाँटीको अपरेशन तथा परामर्श,
19: कान पाक्ने, कानबाट पिप बगिरहने, कान गडा हुने,
18: घाँटी दुख्ने, घाँटीको एलर्जी, टन्सिल, घाँटीमा गिल्खाहरू आउने तथा थाइराइड,
19: नाक पाकेको, नाकले गन्ध थाहा नपाउने, पिनास, नाकमा मासु पलाएको, नाकको हड्डी बाँगिएको, नाकको एलर्जी।
1: सम्पर्क न्यू पाण्डे मेडिकल हल हस्पिटल रोड घोराही दाङ। सम्पर्क फोन नम्बर 082-560-196 र मोबाइल नम्बर 98478-26001।

नमस्कार आवाज हिंका आवाज पश्चिम नेपाल का आवाज रेडियो मध्य पश्चिम एफएम 91.4 मेगाहर्ज को आफ्नै प्रस्तुति रेडियो कार्यक्रम लेग्वेसीको फाकामा प्राविधिक मित्र प्रदीप अधिकारी सँगै म कार्यक्रम प्रस्तोता अमृता डागीको तर्फबाट तपाई रेडियो कार्यक्रम लेग्वेसीको फाका 3 बजेको नेपाल खबर र केही व्यापारिक विश्रामपछि करिब 4 बजेसम्म रेडियो मध्यपश्चिम एफएम 91.4 मेगाहर्ज मार्फत लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका क्षेत्रहरूमा सुन्न सक्नुहुन्छ भने इन्टरनेटबाट www.radioampi.org लगइन गरेर पनि संसारभरिबाट एकैसाथ सुन्न सक्नुहुन्छ। त्यस्तै हाम्रो पात्र र मोबाइल एप्लिकेशनबाट पनि हामीलाई सुन्न सक्नुहुन्छ। लोक तथा दोरीगीत संगीतको संगालो रेडियो कार्यक्रम लेग्वेसीको फाका फरक बार फरक श्रृंखलाको साथमा तपाईँको माझमा आउने गर्दछौं। आज पनि हामी शुक्रबार श्रृंखलामा छौ, तपाईँकै रोजाईको फाका बजाउने श्रृंखलामा छौ। आफूलाई मन परेको लोक फाका आजको श्रृंखलामा प्रश्न पाउनुहुनेछ। त्यसको लागि 082-5650 टेलिफोन नम्बर डायल गरेर आउँदै गर्नुहोस्। हामी कार्यक्रमको शुभारम्भ गर्छौं यो निकै नै मिठो सांगीतिक आवाजबाट।

0: अहो, एकदमै मिठो गीत तपाईँको माझमा प्रस्तुत गरेका थियो। गीतपछि पुनः स्वागत छ रेडियो कार्यक्रम लेखबेसीको फाकामा छौं। मलाई टेक्निसियनबाट प्रदीप अधिकारीले साथ दिइराख्नु भएको छ भने श्रावासबाट बोलिरहेको छु म। कार्यक्रम प्रस्तुता अमृता डागी, बाँकी छ तपाईँको छ। यदि बेला टेलिफोनमा कुनै सहभागी साथी हुनुहुन्छ उहाँलाई स्वागत गरौं। नमस्कार।
1: हजुर नमस्ते।
0: नमस्कार, शुभ नाम?
1: प्युठान सर्गुदा नगरपालिका 2 गैरी गोबार जीवन साङ्गीतिक मगर भन्नुपर्छ है।
0: जीवन साङ्गीतिक मगर है।
1: हजुर
0: जीवनजी, सन्चै हुनुहुन्छ नि?
1: सन्चै छु। हजुर पनि आराम हुनुहुन्छ?
0: एकदम सन्चै आराम। अनि के गर्दै हुनुहुन्छ
1: यति बेला? हजुर हाम्रो कार्यक्रम सुनेर बसिरहेको छु।
0: प्रोग्राम सुनेर बसिराख्नु भएको छ है।
1: हजुर,
0: प्युठानतिरको माहौल कस्तो छ आजभोलि? गर्मी
1: गर्मी त्यति गर्मी छैन, दिन तारिख भयो पानी नपरेको।
0: है,
1: तर त्यति गर्मी छैन, चिसो छ।
0: चिसो छ है। नास्ता खानुभयो?
1: हजुर नास्ता खाइसक्यो।
0: नास्ता खाइसक्नु भयो। आज कुन गीत रोज्नुहुन्छ?
1: परिवारको जोडी भन्ने रोजेको छु मैले।
0: परिवारको जोडी है?
1: हजुर।
0: एकछिन पछाडि हामी बजाउनेछौँ, आफ्नो सङ्ग साथीलाई सम्झिनुहोस् है।
1: सर पनि अब सम्झान्छु र परिवार रहनुभएका दाइले सम्झान्छु। सल्यान दारमा गप्पा रहनु भयो नेत्र घटी, रुन्डीगढीमा बाघ चारमा रहनुभएका भालेकृष्ण मगर, रुन्डीगढी एकमै रहनुभएका मौसम मगर, रोल्पा त्रिवेणी सातमा रहनुभएका सुजन ओली, रुन्डी सुरुदाय नगरपालिका 9 रहनुभएका दिवेश मगर, सुन्दर मगर, ठाकुर मगर, र बङ्गलाचुल 1 रहनुभएका दिदी बेनाचुल लगायत रेडियो लेखबेसी बाटा सुनेर बस्नुभएको सम्पूर्ण सम्झँदै जान्छु। नमस्ते।
0: हस्यु नमस्कार। सम्झिनु भएको थियो जीवन साङ्गीतिक मगर प्युठानबाट हुनुहुन्थ्यो। सो पनि जोड्न सक्नुहुन्छ। तपाईँहरू के गर्दैहुन्छ, कस्तो अवस्थामा हुनुहुन्छ साथीहरू? हजुर पनि जोड्नुहोला। आफ्नो व्यस्त हुनुहुन्छ होला। 3 बजेको नेपाल खबर व्यापारीको काम बस्नु करिब करिब तपाईँहरूको माझमा चाहिँ 4 बजेसम्म चाहिँ राख्नुहुनेछ। तपाईँहरूको माझमा जस्तो अवस्थामा भए पनि खुसी हुनुहोस्, सुखी हुनुहोस् भन्न चाहन्छु। सो हजुरहरू आउनुभयो भने मिठो कुराकानी, साथसाथै तपाईँको माझमा तपाईँले रजाईमा पार्नु भएको गीत चाहिँ हामीले बजाउनेछौ। परिवारको जोडी बोलको गीत चाहिँ जीवन साङ्गीतिक मगरले चाहिँ रोजाईमा पार्नु भएको छ है। समर्थन जनाउनको लागि 082-5 टेलिफोन नम्बर चाहिँ डायल गर्नुपर्ने हुन्छ। हामीलाई फ्रिक्वेन्सीबाट 91.4 मेगाहर्ज मार्फत लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका क्षेत्रहरूमा सुन्न सक्नुहुन्छ भने इन्टरनेटबाट www.radioampi.org लगइन गरेर पनि संसारभरिबाट एकैसाथ सुन्न सक्नुहुन्छ। त्यस्तै हाम्रो पात्रो र मोबाइल एप्लिकेशनबाट पनि हामीलाई सुन्न सक्नुहुन्छ है। फरक बार फरक श्रृंखलाको साथमा तपाईँहरूको माझमा आउने गर्दछौ। आज भने हामी शुक्रबार श्रृंखलामा छौ। सबैजना साथीहरू, कतिपय साथीहरू त गोठालोतिर गएर पनि सुनिराख्नुहुन्छ है। सो कतिपय साथीहरू गरेपछि काम गर्दै आफ्नो काम सँगसँगै हामीसँग पनि जोडिनुहुन्छ, खुशी लाग्छ। तपाईँहरूको यो मिठो साथ छ, माया छ। सो जोडिनु भयो भने पक्कै पनि हामीले एकदम धेरै मिठो कुराकानी साथसाथै तपाईँहरूको रोजाईको भाकाहरू चाहिँ हामीले प्रस्तुत गर्नेछौ। नितान्त हामीले चाहिँ लोकगीत संगीतलाई चाहिँ स्थान दिन्छौ रेडियो कार्यक्रम लेखबेसीको फाकामा चाहिँ है। सो हजुरहरू चाहिँ जोडिन सक्नुहुनेछ। मलाई टेक्निसियनबाट चाहिँ प्रदीप अधिकारीले साथ दिइराख्नु भएको छ भने यसरी आवाजबाट बोलिरहेको छु म। कार्यक्रम प्रस्तुता अमृता डागी, बाँकी छ तपाईँहरूको छ। बाहिरतिर चर्को चर्को घाम छ एकदमै धेरै। सो हजुरहरूकोतिर पनि एकदम धेरै घाम छ, चर्को लागेको छ होला। आफ्नो ख्याल पनि गर्नुहोला। खेतबारीमा काम गर्ने विशेष त किसान दाजुभाइ दिदीबहिनीहरूलाई अलिक गाह्रो हुन्छ है। बाहिरतिर जुन साथीहरूले काम गर्नुहुन्छ एकदम धेरै चर्को काम, घाम सँगसँगै काम पनि त गर्नुपर्छ नि है। सो त्यो भएको भएर चाहिँ अलिकति गाह्रो चाहिँ हुन्छ होला। सो आफ्नो ख्याल गर्दै तपाईँहरू चाहिँ हामीसँग जोडिन चाहिँ सक्नुहुनेछ। कतिपय साथीहरूले नास्ता खाँदै पनि हुनुहुन्छ होला, कतिपय साथीहरूले त खाइ पनि सक्नु भएको छ होला। आज शुक्रबार सुत्यो भएको भएर चाहिँ अलिकति आफ्नो काम सँगसँगै हामीसँग चाहिँ जोडिनु भएको छ होला जस्तो लाग्छ। हामीलाई फ्रिक्वेन्सीबाट 91.4 मेगाहर्ज मार्फत लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका क्षेत्रहरूमा पनि सुनिराख्नु भएको छ भने इन्टरनेटबाट www.radioampi.org लगइन गरेर पनि संसार भरिबाट एकैसाथ सुनिराख्नु भएको छ, त्यस्तै हाम्रो पात्रो र मोबाइल एप्लिकेशनबाट पनि हामीलाई सुनिराख्नु भएको छ। सो यति बेला चाहिँ जीवन सांगीतिक मगरको रोजाइमा परेको फाका परिवारको जोडी भन्ने बोर्डको गीत प्रस्तुत गर्छु, त्यस पछाडि आउने नै छौ, सुन्दै गर्नुहोला।

0: अहो, एकदमै मिठो गीत तपाईँको माझमा प्रस्तुत गरेका थियो। जीवन सांगीतिक मगरको रोजाईमा परेको फाका थियो है, परेवाको जोडी भन्ने बोलको गीत। यो गीतपछि पुनः स्वागत छ रेडियो कार्यक्रम लेख्दैछुको फाकामा छौं। मलाई टेक्निसियनबाट प्रदीप अधिकारीले साथ दिइराख्नु भएको छ भने श्रेवाजबाट बोलिरहेको छु म, कार्यक्रम प्रस्तोता अमृता डागी। बाँकी छ तपाईँहरूको छ हामीलाई फ्रिक्वेन्सीबाट 91.4 मेगाहर्ज मार्फत लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका क्षेत्रहरूमा सुन्न सक्नुहुन्छ भने इन्टरनेटबाट www.radioamphi.org लगइन गरेर पनि संसारभरिबाट एकैसाथ सुन्न सक्नुहुन्छ। त्यस्तै हाम्रो पात्रो र मोबाइल एप्लिकेशनबाट पनि हामीलाई सुन्न सक्नुहुन्छ है। फरकबार फरक श्रृंखलाको साथमा तपाईँहरूको माझमा आउने गर्दछौ। आज भने शुक्रबार श्रृंखलामा छौ, तपाईँकै रोजाईको फाका फचाउने श्रृंखलामा छौ है। आफूलाई मन परेको लोक भाका आजको श्रृंखलामा चाहिँ रोज्न पाउनुहुनेछ, सो तपाईँ पनि जोडिन सक्नुहुनेछ है। त तपाईँ आउनुभयो भने मिठो कुराकानी, साथसाथै तपाईँकै रोजाईको फाका चाहिँ हामीले प्रस्तुत गर्नेछौ। सो साथीहरू आउनु भएन भने हाम्रै रोजाईको फाका चाहिँ प्रस्तुत गर्नेछौ। यति बेला टेलिफोनमा कुनै सहभागी साथी हुनुहुन्छ, उहाँलाई स्वागत गरौं। नमस्कार।
1: नमस्ते दिदी।
0: नमस्कार, शुभ नाम? सैगाबाट है, कमलापुन मगर। कमलाजी सन्चो हुनुहुन्छ नि?
1: हजुर, सन्चै, आरामै छु दिदी।
0: अनि के गर्दै हुनुहुन्छ हाम्रो कमलाजीले?
1: यति बेला कार्यक्रम सुन्दैछु दिदी।
0: प्रोग्राम सुनिराख्नु भएको छ है?
1: हजुर।
0: नास्ता खानुभयो? हाम्रो भएको छैन, एकछिन पछाडि चाहिँ हुन्छ। सो आज कुन गीत रोज्नुहुन्छ?
1: यो मेरो बैसा भन्ने रोजेको छु है त।
0: यो मेरो बैसा है? तपाईँलाई पनि त्यस्तै त होइन नि?
1: नै होइन,
0: यो तपाईँ सानै हुनुहुन्छ ल, ठिक छ है?
1: हजुर।
0: ओके, आफ्नो सङ्गसाथीलाई सम्झिनुहोस्, एकछिन पछाडि हामी बजाउनेछौँ है। नमस्कार, सम्झिनु भएको थियो कमला फुन मगर सैगाबाट फन्दै हुनुहुन्थ्यो। यो मेरो बैसा भन्ने बोलकै गीत चाहिँ रोजाईमा पार्नु भएको छ, पक्कै पनि हजुरलाई मनपर्छ होला। नयाँ गीत हो, सो हजुरहरू पनि समर्थन जनाउनका लागि 082-5650-5000 टेलिफोन नम्बर चाहिँ डायल गर्न सक्नुहुनेछ। साथीहरू, तपाईँहरूसँगको मिठो कुराकानी साथसाथै तपाईँहरूको रोजाईको फाका चाहिँ हामी प्रस्तुत गर्नेछौ है। मलाई टेक्निसियनबाट चाहिँ प्रदीप अधिकारीले साथ दिइराख्नु भएको छ भने यसरी आवाजबाट बोलिरहेको छु म, कार्यक्रम प्रस्तोता अमृता डागी। बाँकी साथ तपाईँहरूको स्वामी 3 बजेको नेपाल खबर र केही व्यापारिक विश्राम पछि करिब करिब तपाईँहरूको माझमा चाहिँ हामी 4 बजेसम्म चाहिँ रहनेछौ। यो कुरा चाहिँ तपाईँहरूको माझमा हामीले अवगत गराउन चाहन्छौ। हामीलाई फ्रिक्वेन्सीबाट 91.4 मेगाहर्ज मार्फत लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका क्षेत्रहरूमा सुन्न सक्नुहुन्छ भने इन्टरनेटबाट www.radioamphi.org लगइन गरेर पनि संसारभरिबाट एकैसाथ सुन्न सक्नुहुन्छ। त्यस्तै हाम्रो पात्रो र मोबाइल एप्लिकेशनबाट पनि हामीलाई सुन्न सक्नुहुन्छ है। सो तपाईँलाई चाहिँ कुरा जानकारी गराउन चाहन्छु, सबैजना साथीहरू आफ्नो काममा व्यस्त हुनुहुन्छ होला, सुस्त हुनुहुन्छ होला। सो यति बेला चाहिँ कमलापुन मगरको रोजाईमा परेको भाका यो मेरो बैस भन्ने बोलको गीत चाहिँ प्रस्तुत गर्छु, त्यस पछाडि आउने नै छौ, सुन्दै गर्नुहोला।

अह यो मेरो बहिष बोलको गीत चाहिँ तपाईँको माझमा प्रस्तुत गरेका थियौ कमला पुनमरकरको रोजाईमा परेको फाका थियो है। यो गीतपछि पुनः स्वागत छ रेडियो कार्यक्रम लेख विश्वको फाकाको अन्तिम चरणमा हामी आइसकेका छौ। तपाईँको माझबाट चाहिँ छुटिएर जानुपर्ने हुन्छ। छुटिएर जानुभन्दा पहिले यतिन्जेलसम्म कार्यक्रम सुनेर साथ दिनुभयो तपाईँ सबै श्रोता साथीहरूलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। सहभागिता सुनाएर आफूलाई मन परेको फाका प्रस्तुत भनौं या रोज्नुहुने साथीहरूलाई पनि विशेष विशेष धन्यवाद दिन चाहन्छु। र टेक्निसियनमा साथ दिनुहुने टेक्निसियन मित्र हुनुहुन्छ प्रदीप अधिकारीले पनि विशेष विशेष धन्यवाद भन्दै आजको श्रृंखला कस्तो लाग्यो जस्तो लाग्यो त्यस्तै सल्लाह सुझाव पनि प्रतिक्रिया दिन नबिर्सनुला भन्दै आजको श्रृंखलाबाट म कार्यक्रम प्रस्तोता अमृता डागीलाई पनि विदा दिनुहोस्। नमस्कार।

0: मेरे घर में बिहे कुरा गरिरहेको छ।
1: नमस्ते दय भाउजू, होइन घरमा तालै ठोकेर कता हिँड्न लाग्नु भएको?
2: नमस्ते नमस्ते,
3: कता हिँड्नु नि बाबु? बजारतिर नि
4: अङ्कल, मलाई साइकल किन्न, मैले बाबुलाई बसालेर स्कुल जाने।
1: के गर्ने बाबु, छोराले साइकल साइकल भनेर हैरान पारेको छ। न त लाइसेन्स चाहिने, न त पेट्रोल बन्द, न त चक्का जामले नै अप्ठ्यारो पार्ने। फेरि थोरै सामान लिन पनि मै बुढो नै जोतिनु पर्ने, त्यही भएर एउटा साइकल किन्न जान लाग्यो नि। बरु बाबु बजारतिर बस्नुहुन्छ, यसो राम्रो साइकल स्टोर थाहा होला नि।
5: लौ हेर, किन नहुनु दाई, हाम्रै घुराई बजारको दामोदर चोकदेखि अलिकति पूर्व माथितिर लाग्नु होला, बाहिरै साइकल देखिन्छ जहाँ न्यू कालिका साइकल स्टोर भनेर बोर्ड लेखेको छ, त्यहाँ जानुहोस्। तपाईँले भने जस्तै सस्तो भरपर्दो साइकल, बच्चाका साइकल, झुला, वाकर र साइकल मर्मत पनि गरिन्छ नि।
1: हो र बाबु, बेलैमा भेट भयो क्या तपाईँसँग, अब हामी त्यही जान्छ।
6: साथै हामी कहाँ सुपथ मूल्यमा मोपेड इलेक्ट्रिक साइकल पनि बिक्री वितरण भइरहेको सहर्ष जानकारी गराउँदछौ।
3: फेरि एकपटक न्यू कालिका साइकल स्टोर, पुरानो राप्तीहल रोड, खोराही दान,
7: सम्पर्क मोबाइल 98477279770
8: र 98578309।
3: के तपाईँलाई हिमपात वा पोल चाहिएको छ?
9: यदि चाहिएको छ भने विकास निर्माणमा स्थानीय स्तरबाट चिवा पुर्याउने उद्देश्यले श्री सत्यसाई पाइप एन्ड पोल इन्डस्ट्रिज प्रणालीद्वारा उत्पादन शुरू गरिएका अन्तर्राष्ट्रिय मापदण्ड अनुसार उच्च गुणस्तरीय ह्युम पाइप तथा पोलहरू हाम्रै नारायणपुरको अम्रेमा उत्पादन भइरहेकोले आजै सम्पर्क गरी विकास निर्माणलाई पूर्णता दिनुहोस्।
3: हाम्रा विशेषताहरू:
9: विभिन्न साइजमा पोल तथा ह्युम पाइपको उत्पादन,
3: उच्च गुणस्तरीय तथा उच्च क्वालिटीको,
9: अर्डर गरिएको 24 घण्टामै डेलिभरी दिन सकिने।
10: साथै हामी कहाँ अत्याधुनिक मेसिनको प्रयोग गरी बनाइएको ब्लक इटा ग्यारेन्टीका साथ सुपथ मूल्यमा बिक्री वितरण भइरहेको छ।
3: श्री सत्यसाई पाइप एन्ड पोल इन्डस्ट्रिज प्रणाली, दिदी रोड, खोराही दाङ।
11: फोन 562-521,
3: सम्पर्क मोबाइल
10: 98578-32819
12: र 98578-32223।
13: दाङमै विशेषज्ञ सेवा एउटै छानामुनि, सेवा सुलभ दरमा, प्रदेश नम्बर 5 कै उत्कृष्ट नाक कान घाँटी तथा डेन्टल केयर सेन्टर खुराही दाङमा।
14: काठमाडौँको पिपल्स डेन्टल तथा नेपालगञ्ज मेडिकल कलेजमा लामो समय कार्य अनुभव प्राप्त गर्नुभएकी डाक्टर निवा बुढा थोकी म्याक्जिलो फेसियल द्वारा उच्च स्तरीय मेसिनबाट
13: दाँत सफा गरिने, सुरक्षा निकायमा भर्ना हुन दाँत कलरको फिलिङ, किरा लागेको दाँतको आरसीटी, दाँत तथा गिजाको अपरेसन, दाँत फुकाल्ने, बाङ्गो टिङ्गो दाँत मिलाउने, दाँत नभएको ठाउँमा स्थायी तथा अस्थायी रूपमा दाँत हाल्ने सुविधा पनि रहेको जानकारी गराउँछौ।
8: सम्पर्क स्थान घोराई 14 नयाँ बजार, बाल विकास स्कुलको अगाडि।
15: फोन नम्बर 082-563-479,
8: मोबाइल नम्बर 98-494-67-487।
16: नसा तथा मानसिक रोग विशेषज्ञ डाक्टर सुबोध कुमार शर्मा, अब सिभिल फर्मा घोराही दाङमा।
17: डाक्टर सुबोध कुमार शर्माद्वारा दैनिक रूपमा सिभिल फर्मा घोराही 15 दाङमा बिरामी चेक जाँच तथा उपचार गरिने भएको हुँदा सम्बन्धित रोगका बिरामीले विशेषज्ञ सेवाको लाभ लिनुहोस्।
16: डाक्टरद्वारा दिइने सेवाहरू:
17: लामो समयसम्म टाउको दुख्ने, मुटुको ढुकढुकी बढ्ने, तर्सने वा डराउने, हात खुट्टा झमझम गर्ने वा पोल्ने, काम्ने, बेहोस हुने, धेरै रक्सी खाने, लागु पदार्थ सेवन गर्ने, जिउ दुख्ने, निद्रा र भोक नलाग्ने, यौन इच्छामा कमी हुने, बच्चाको मानसिक तथा शारीरिक विकासमा ढिलाइ, आत्महत्याको इच्छा वा प्रयास गर्ने आदि।
16: नोट: अशक्त वृद्ध र अति विपन्न वर्गका लागि डाक्टरहरूद्वारा दैनिक रूपमा निशुल्क परामर्श सेवा।
17: सम्पर्क मोबाइल नम्बर 98578-44-722, 98578-35-060। सम्पर्क सिभिल फर्मा घुराही 15 सडक विभाग रोड दान।
18: मध्यपश्चिम ट्याङ्क चेक, यति बेला अपराह्नको 4 बजेको छ।

अपरान्ह 4 बजेको मध्यपश्चिम हाइलाइट्समा सुशीला ओलीको नमस्कार। लुम्बिनी प्रदेशका अधिकांश गाउँपालिकाले आगामी आर्थिक वर्ष 2083-84 लागि नीति तथा कार्यक्रम र बजेट समयमै गाउँसभामा प्रस्तुत गरेका छन्। प्रदेशमा रहेका 73 गाउँपालिका मध्ये 70 गाउँपालिकाले असार 10 गते भित्रै बजेट पेश गरेसँगै स्थानीय तहको योजना तथा बजेट निर्माण प्रक्रियामा उल्लेखनीय सुधार देखिएको छ। स्थानीय सरकार संचालन ऐन अनुसार प्रत्येक स्थानीय तहले आगामी आर्थिक वर्षका लागि असार 10 गते भित्र बजेट गाउँसभामा पेश गर्नुपर्ने व्यवस्था छ। सोही व्यवस्था अनुसार अधिकांश गाउँपालिकाले समयमै बजेट प्रस्तुत गरेका हुन्। गाउँपालिका राष्ट्रिय महासंघ लुम्बिनी प्रदेशका प्रदेश समन्वय अधिकृत रबिन गौतमका अनुसार स्थानीय तहमा बजेट निर्माण तथा योजना तर्जुमा प्रक्रियाप्रति जनप्रतिनिधि र कर्मचारी दुवैको अनुभव बढ्दै जाँदा समयमै बजेट ल्याउने संस्कृतिको विकास भएको छ। महासंघका अनुसार केही गाउँपालिकाको तयारी नपुग्नु जनप्रतिनिधिको अस्वस्थता प्रमुख प्रशासकीय अधिकृतको सरूवा आवश्यक कागजात तयारीमा ढिलाइ तथा राजनैतिक सहमतिको अभाव जस्ता कारणले निर्धारित समयमा बजेट पेश गर्न सकेनन्। यद्यपि ती गाउँपालिकाले समेत छिट्टै गाउँसभा सम्पन्न गरी बजेट सार्वजनिक गर्ने तयारी गरिरहेका छन्। कोराहीमा अन्तर विद्यालय उपमेयर कप भलिबल प्रतियोगिता 2082 शुरू भएको छ। महिला भलिबल खेलाड़ी उत्पादनसँगै खेलाड़ीको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले अन्तर विद्यालय उपमेयर कप भलिबल प्रतियोगिता आजदेखि शुरू भएको हो। कोराही उपमहानगरपालिका खेलकुद विकास समितिको आयोजनामा कोराही 15 स्थित जिल्ला समन्वय समितिको खेल मैदानमा शुरू भएको प्रतियोगितामा उपमहानगरपालिका भित्रका 15 विद्यालयका छात्राहरूको सहभागिता रहेको छ। खेलकुद विकास समितिका संयोजक नरेन्द्र पुनको अध्यक्षतामा भएको प्रतियोगिताको उद्घाटन कार्यक्रम समारोहलाई कोराही उपमहानगरपालिकाका उपप्रमुख हुमा डिसेले प्रतियोगिताले महिला भलिबलको विकाससँगै दक्ष खेलाड़ी उत्पादनमा सहयोग पुर्याउने बताउनु भएको हो। विद्यालय स्तरबाटै सञ्चालन हुने यस्ता प्रतियोगिताले छात्राहरूमा खेलप्रति रूचि बढ़ाउनुका साथै आत्मविश्वास अनुशासन र प्रतिस्पर्धात्मक भावना विकास गर्न सहयोग पुग्ने बताउनुभयो। प्रतियोगिताको उद्घाटन कार्यक्रममा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष विवेक श्रेष्ठ, खेलकुद महासंघका जिल्ला अध्यक्ष अभिषेक बुढा लगायतको सहभागिता रहेको थियो। प्रतियोगिता असार 13 गतेसम्म सञ्चालन हुने खेलकुद विकास समितिका सदस्य राजन घरतेले जानकारी दिनुभएको छ। बीतेको 24 घण्टामा 2438 गाड़ी चालक ट्राफिक नियमको उल्लंघनको कार्यवाहीमा परेका छन्। कार्यवाहीबाट 20,79,000 रूपियाँ जरिवाना संकलन भएको काठमाण्डु उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ। कार्यालयका अनुसार जाँ रक्सी खाएर गाड़ी चलाउने 85, नियम विपरीत राइड सेयरिङ गर्ने 130, संकेत बत्ती उल्लंघन गर्ने 123, तीव्र गतिमा गाड़ी चलाउने 160 जनालाई कार्यवाही गरिएको हो। र लागूसत दुरूपयोग तथा अवैध ओसार पसार विरूद्ध अन्तर्राष्ट्रिय दिवसका अवसरमा जिल्ला प्रहरी कार्यालय दाङको आयोजनामा जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले आज घोराहीमा प्रभात फेरी कार्यक्रम गरिएको छ। प्रभात फेरी कार्यक्रममा विभिन्न निकाय संघ संस्था विद्यार्थी शिक्षक पत्रकार लगायतको उपस्थित रहेको थियो। घोराहीको दामदर चोकबाट शुरू भएको प्रभात फेरी कार्यक्रम घोराही उपमहानगरपालिकाको सभाहालमा पुगी औपचारिक रूपमा समापन गरिएको थियो। त्यस अवसरमा दाङका प्रमुख जिल्ला अधिकारी निश्चल राज पाण्डे, जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख दीपक श्रेष्ठ, डीएसपी डाक्टर हेमबहादुर केसी, नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य सबिन प्रियासन लगायतको सहभागिता रहेको थियो। कार्यक्रममा जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख दीपक श्रेष्ठले कार्यक्रममा सहभागी विद्यार्थी तथा अन्य नागरिकहरूलाई लागूसत दुरूपयोग तथा अवैध असार पसारले पार्ने प्रभाव, सेवनले स्वास्थ्यलाई गर्ने असर तथा कानूनी कार्यवाहीका बारेमा जानकारी गराउनु भएको थियो। अवस्था अपरान्ह 4 बजेको मध्यपश्चिम हाइलाइट सकियो। प्रत्येक घण्टाको ताजा खबरसँगै हामी तपाईँको साथमा छौं। सुन्दै गर्नुहोला रेडियो मध्यपश्चिम। नमस्कार।

0: 94 मेगाहर्जमा तपाईहरु सुन्दै हुनुहुन्छ रेडियो
1: होइन भाइला लखर लखर कहाँ हिँडिस
2: कहाँ हुनु हो काका यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो टाइम पासको लागि निस्केको नि काका
1: अरे केटा उमेर जो जाँगर छ टाइम पास गरेर बस्दै गर आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके पछि पछुताउला छ बाबु
2: के गर्नु त काका न त राम्रोसँग पढ्न सकियो विदेश जाउँ भनेर सोचेको थिए भरपर्दो मेन पावर पनि भेटेन यस्तै छ झोले जिन्दगी
1: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान तल्लो घरे काइलो पनि त्यहीबाट गएको हो राम्रो पैसा कमाइरहेछ त्यसले
2: ल ल काका गइहाले म
3: हामी कहाँ कुवेत बहराइन ओमन कतार साउदी दुबई तथा रोमानियाबाट समेत कामदारको माग भई आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला
2: हजुर हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौँ एकपटक सेवा गर्ने मौका दिनुहोस्
3: नोट हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजारभित्र मोबाइल नम्बर 98498887141
4: रिभर्स ओसमोसिस तथा यूबी स्टेरिलाइज्ड एन्ड ओजनाइज्ड प्रविधिबाट प्रस्तुत राप्ती अञ्चलकै पहिलो ड्रिंकिङ वाटर
5: स्वर्गद्वारी ड्रिंकिङ वाटर
4: हाम्रा सेवाहरू
5: 1 लिटर र 20 लिटर जारको व्यवस्था
4: अर्डर अनुसार खाली बोतलको उत्पादन
5: 20 लिटर जारमा होम डेलिभरी सेवा
4: सम्पर्क स्वर्गद्वारी ड्रिंकिङ वाटर पुरानो बस पार्क प्रोप्राइटर धर्मेन्द्र केसी फोन नम्बर 082-5630-021 र होटल दाङगारी नजिक जीवन चौधरी मोबाइल नम्बर 98478-6675
5: शुद्ध पानी पिउनुहोस् स्वस्थ जीवन जिउनुहोस् विशेषज्ञ डाक्टरी सेवाहरू अब दाङ मध्य पश्चिम पोलिक्लिनिक घोराईमा
1: विशेषज्ञ डाक्टरी सेवाहरू
5: वरिष्ठ बालरोग विशेषज्ञ डाक्टर कृष्ण हरि सुवेदीद्वारा दैनिक बच्चा सम्बन्धी सम्पूर्ण चेक जाँच तथा उपचार सेवा
1: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अनुपमा शर्माद्वारा दैनिक चेक जाँच तथा उपचार सेवा
6: वरिष्ठ रेडियोलोजिस्ट एमबीबीएस एमडी डाक्टर रामेश्वर देवकोटाद्वारा भिडियो एक्सरे सेवा
1: नोट अत्याधुनिक सेवा सहित 500 MA को डिजिटल एक्सरे सेवा र औषधि सुपथ मूल्यमा पाइन्छ
5: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ
1: सम्पर्क दाङ मध्य पश्चिम पोलिक्लिनिक हस्पिटल रोड खोराहिदान
5: सम्पर्क फोन 082-5590-079 मोबाइल नम्बर 98478-10-030 र 98-29-54555
7: घर घर अनि गृहिणीको साथ हुलासले बनाउँदैछ परिवार एक साथ
8: बुबालाई हुलास आटाको रोटीको स्वाद होस् वा आमालाई बासमती चामलको भात खानामा रहर दालको साथ हुन्छन् सबै खाएर गदगद हुलासको पापड
7: हुलास फुड्सका उत्पादहरू हुलास आटा हुलास बासमती राइस जिरा मसिनो राइस
8: हुलासको कुरुम कुरुम चिउरा हुलासको इडली राइस
7: हुलासले बनाउँदैछ परिवार एक साथ
9: नेपाली जुत्ता घर
2: राप्ती अञ्चलकै सबैभन्दा ठुलो जुत्ता चप्पलको शानदार घर
9: नेपाली जुत्ता घर हामी कहाँ नेपालका 10-15 बढी ब्रान्डका आकर्षक जुत्ता चप्पलहरू सीमित अवधिका लागि 10%-50% सम्म बम्पर छुट
2: अब ढिला नगर्नुहोस् आफूलाई मन पर्ने जुत्ता आफै छान्नुहोस्
9: स्वदेशी उत्पादनको प्रवर्धन गरौँ स्थान सिटी प्लाजा होटलको उत्तर पट्टि थारू गल्ली हुराही दाङ
2: सम्पर्क मोबाइल नम्बर 98577175046

0: प्रोडक्ट कोकोनट चोकोनट भिटा मिल्क बटर प्राइड क्रीम मिल्की बटर तथा डाइजेस्टिव होल व्हीट बिस्किट
1: हेरा हेरा हेरा यो हो हाम्रो चोइस कोदोको डाइजेस्टिव र कुकी छ है नाइस अड्गुरी
2: खुल्यो खुल्यो खुल्यो परीक्षित फार्मेसी घोराही दाङ बाथरोग एन्ड स्किन केयर सेन्टर प्राली ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही दाङमा खुल्यो
3: काठमाडौँ मेडिकल कलेजमा कार्यरत वरिष्ठ बाथरोग युरिक एसिड लुप तथा प्रतिरक्षा रोग विशेषज्ञ डाक्टर आविष्कार सुविधिद्वारा दिइने सेवाहरू
2: बिस्तारै जोर्नीहरू र औलाहरू बाङ्गिँदै जाने
3: हात खुट्टाका जोर्नीहरू सुन्निने र दुख्ने
2: हात खुट्टा तथा पाइताला झमझम गर्ने पोल्ने
3: छालामा बाघहरू आउने कपाल झर्ने
2: शरीर फुल्ने र चिलाउने हड्डी खिएमा खोक्रो भई बारम्बार भाँचिएमा
3: औलाहरू निलो भएमा धेरै कालो भई कुहिन खोजेमा
2: बारम्बार गर्भपतन भएमा
3: कपाल धेरै झरेमा मुख तथा आँखामा सुक्खापन भएमा
2: लामो समयदेखि कमजोरी र शरीर फतक्क गल्ने भएमा
3: बिना कारण शरीरमा रातो सेतो रगतको कमी भएमा
2: बिना कारण शरीरको तौल घटेमा
3: ढाड दुखेमा कम्मर दुखेमा
2: गाउट तथा युरिक एसिडको समस्या
3: बारम्बार आँखा रातो भएमा
2: फोक्सोमा बारम्बार पानी भरिएमा आईएलडी दम भएमा
3: बारम्बार लामो समयसम्म ज्वरो आएमा
2: छालामा दाग अल्सर सोरियासिसको दाग भएमा
3: लामो समयदेखि छाला कडा भएमा
2: लामो समयदेखि मांसपेशीमा कमजोरी तथा दुखाइ भएमा
3: युवा अवस्थामा पक्षघात भएमा
2: मृगौला फेल भएको कारण बाथरोग हुन सक्छ
3: एलर्जी सम्बन्धी समस्या बारम्बार दोहोरिएमा
2: कम उमेरमा हृदयघात मुटु रोग भएमा
3: सबै समस्याको समाधान हुन्छ आउनुहोस्
2: बाथरोग एन्ड स्किन केयर सेन्टर प्राली ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही दाङमा
3: डाक्टर आउने समय प्रत्येक महिनाको तेस्रो शनिबार
2: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ
3: फोन नम्बर 0825916077
2: मोबाइल नम्बर 98578343 परीक्षित फार्मेसी दाङ बाथरोग एन्ड स्किन केयर सेन्टर प्राली
3: भर्ना खुल्यो भर्ना खुल्यो भर्ना खुल्यो
4: ग्रिनविच विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा यूएई द्वारा पुरस्कृत नेपालकै उत्कृष्ट राप्ती इन्जिनियरिङ कलेज घोराई दाङमा शैक्षिक सत्र 2083/84 भर्ना खुल्ला गरिएको सहर्ष जानकारी गराउँदछौ
3: कार्यक्रमहरू
4: डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ 3 वर्ष
5: प्री डिप्लोमा इन सर्वे अमिन इन्जिनियरिङ 18 महिना प्री डिप्लोमा इन सिभिल इन्जिनियरिङ 18 महिना प्री डिप्लोमा इन इलेक्ट्रिकल इन्जिनियरिङ 18 महिना
6: विस्तृत जानकारीका लागि राप्ती इन्जिनियरिङ कलेज घोराई 16 सानी अम्बापुर सरादाङ
7: फोन नम्बर 0825562601 98578353990 98578313684 98512323288
4: र 98578337255

0: मम्मी दाँत दुख्यो
1: मम्मी मेरो दाँत बङ्गो आयो साथीहरु सधैं जिस्केर हुन्छन् स्कुलमा जान लाज लाग्ने भइसक्यो
2: हेलो श्रीमान ज्यू मेरो पनि दाँत गिजाको समस्या समाधान गर्नु पर्यो क्या
3: तिमीलाई थाहा छैन र अन्तर्राष्ट्रिय जर्मन प्रविधिको ओपिजी एक्सरे सहित सस्तो र सुलभ उपचार गर्ने बिआर डेन्टलमा गए भइहाल्यो नि लौ हिँड
1: राप्ती अञ्चलको सुविधा सम्पन्न अत्याधुनिक प्रविधिको विकास सँगै सुरु गरिएको बिआर डेन्टल होराईमा
3: दाँत गिजा मुख तथा अनुहारका हाडहरू भाँचिएमा वा उपचार गर्नु परेमा सम्पर्क गर्नुहोला
4: लामो समय फिलिपिन्स बंगलादेशका विभिन्न अस्पतालमा अनुभव प्राप्त वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडोन्टिक डाक्टर विपिन भूषाल सीएमएस चितवनबाट डेन्टल सर्जन डाक्टर रचना घिमिरे डेन्टल सर्जन डाक्टर आस्था खत्रीद्वारा बिरामीको दैनिक रूपमा जाँच तथा उपचार भइरहेको छ
5: सावधान उस्ता उस्तै नामबाट नझुक्किनुहोला है बिआर डेन्टलमा दाँत मिलाउनका लागि सम्झनुहोस् डाक्टर विपिन भूषाल
6: सम्पर्क बिआर डेन्टल न्यू रोड साझेदारी टोल यामाहा शोरूम नजिकै
3: सम्पर्क फोन नम्बर 082-5902222
1: सुरोट सुटी पुकार खैनी जस्ता सुटीजन्य पदार्थ सेवन नगरौ क्यान्सरबाट बचौ रेडियो मध्यपश्चिमा बिआर डेन्टलको सहकार्यमा जारी सन्देश
4: MBBS MD न्यूरोसाइकाटिक टाउको नसा मन यौन तथा दुर्व्यसन सम्बन्धी विशेषज्ञ डाक्टर अरविन्द भूषाल अब सड़क विभाग अगाडि रहेको दिव्य फार्मेसी घोराही दाङमा आउँदै हुनुहुन्छ
7: सम्बन्धित रोगका बिरामीहरूले समयमै नाम दर्ता गराई विशेषज्ञ सेवाको लाभ लिई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्
4: डाक्टरद्वारा दिइने सेवाहरू
7: टाउको नसा मन यौन तथा दुर्व्यसन सम्बन्धी
4: टाउको दुख्ने पोल्ने सिल्का हान्ने एवं गरुङ्गो हुने लगायत रोगको उपचार
7: मन आत्तिने डराउने तर्सिने मन उदास हुने धेरै शंका लाग्ने एकान्तमा बस्न मन पराउने कानमा केही आवाज आए जस्तो महसुस हुने बारम्बार आत्महत्याको विचार आउने
4: छारे रोग वास्तविकता भन्दा बाहिरको कुरा गर्ने बहकिने रिसाउने दोष लगाउने अनावश्यक रुने कराउने लगायत बिरामीको सफल उपचार
7: जाड रक्सी चुरोट गाँजा लगायत अन्य कडा लागू औषध छुटाउने सम्बन्धी काउन्सिलिङ तथा उपचार सेवा
8: बिरामी जाँच निमिति यही असार 13 गते शनिबार
9: सम्पर्क दिव्य फार्मेसी घोराई 15 सडक विभाग रोड दाङ फोन नम्बर 082-5904-1010 मोबाइल नम्बर 98-4-78-28-913 र 98-095-12-871
10: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ
11: मध्यपश्चिम ट्राङ्क यति बेला बेलुकीको 5 बजेको छ

राम राम सन्जे 5 बजे थारू भाषक मध्यपश्चिम खबरमा शालिक राम चौधरी हार्दिक स्वागत बा। यी वर्ष जलवायु मैत्री प्रवृत्ति धानमा आत्मनिर्भरता ओ समृद्धिकना मूल नाराका साथ 23 राष्ट्रिय धान दिवस तथा रूपाई महोत्सव 2083 मना जितिदा। राष्ट्रिय कृषि गणना 2078 अनुसार नेपालको 41,31,000 कृषक खरदुरी मध्ये 27,65,000 धान खेतीमा आबद्ध रहलबाट कुल खेतीयोग्य जमीनको 54% भूभागमा धान खेती हुना करलबा। कृषि गृहस्थी उत्पादनमा धानको हिस्सा 13% हो। कुल खाद्यान्न उत्पादनमा 50% रहलबा। वार्षिक करिब 2 खर्ब रूपियाँ बराबरको योगदान धान बालिसे जोकेल मुलुकको अर्थतन्त्रमा पुगिटी आरहल। कृषि विभाग अनुसार विगत 5 वर्षको तथ्याङ्क अनुसार धानमा क्षेत्रफल क्रमश घटी गैलसफे उत्पादकत्वमा भरि सुधार आरहल। आर्थिक वर्ष 2076-77 प्रति हेक्टर 3.80 मेट्रिक टन रलक उत्पादकत्व वृद्धि होकन अब 2081-82 4.19 मेट्रिक टन पुगल बा। पाछक वर्ष 14,20,000 हेक्टर क्षेत्रफलमा 59,55,000 मेट्रिक टन धान उत्पादन हुल रह। यद्यपि नेपालको कुल आवश्यकता करिब 77,00,000 मेट्रिक टन रलक हुन्छ आही वार्षिक 10,00,000 मेट्रिक टन धान अपुग हुना देखा परल बा। पाछक समयमा उपभोक्तामा मसिना ओ बासनादार चामलको मोह भरभेर आयात समेत उल्लेख्य हुतिरलक कृषि विभागको विश्लेषण बा। यी वर्षको मुख्य प्राथमिकता जलवायु परिवर्तनको असर न्यूनीकरणमा केन्द्रित रहल बा। व्यवस्थापिका संसद अन्तर्गत प्रतिनिधि सभाको शनिबारको लागि तय हुइलक बैठक विशेष कारणवश सर्कन आइतबार पुगलबा। संघीय संसद सचिवालयले शुक्रबार सूचना जारी गर्दी बैठकका दिन ओ समय परिवर्तन हुइलक जनिलक हो। सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेद्वारा जारी सूचना अनुसार यही से अगाडि असार 13 गते शनिबार बिहान 11 बजना कैकन निर्धारण गरिलक प्रतिनिधि सभाको बैठक विशेष कारणवश उक्त समयमै बैस निसेकलक हो। प्रतिनिधि सभा नियमावली 2082 नियम 6 उपनियम 3 बमोजिम सभामुख से सभाको बैठक 2082 असार 14 गते आइतबार बिहान 11 बजे बैसनाकैकन पुनर्निर्धारण करगिल बा। संसद सचिवालयका अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी राजसभाको राष्ट्रिय महाधिवेशन ओ विपक्षी दलले आफ्न पूर्व निर्धारित राजनैतिक कार्यक्रम गति शनिबारको बैठक सारा विशेष आग्रह करल पाछ। सभामुखले संसद नियमावली अनुसार बैठक आइतबार कलाक सरलक हुन्छ। लुम्बिनी प्रदेशको अधिकांश गाउँपालिकाले आगामी आर्थिक वर्ष 2083-84 लाख नीति तथा कार्यक्रम ओ बजेट समयमा जो गाउँ सभामा प्रस्तुत गरलबाट प्रदेशमा रहेक 73 गाउँपालिका मध्ये 77 गाउँपालिकाले असार 10 गते भित्र बजेट पेश गरलसँग स्थानीय तहको योजना तथा बजेट निर्माण प्रक्रियामा उल्लेखनीय सुधार देखिल्बा। स्थानीय सरकार सञ्चालन ऐन 2000 अनुसार प्रत्येक स्थानीय तहले आगामी आवक लाग असार 10 गते भित्र बजेट गाउँ सभामा पेश गर्नपर्ना व्यवस्था ओ व्यवस्था अनुसार अधिकांश गाउँपालिकाले समयमा जो बजेट प्रस्तुत गरलबाट गाउँपालिकाका राष्ट्रिय महासंघ लुम्बिनी प्रदेशका प्रदेश समन्वय अधिकृत रविन गौतमका अनुसार स्थानीय तहमा बजेट निर्माण तथा योजना तर्जुमा प्रक्रियाप्रति जनप्रतिनिधि ओ कर्मचारी दुनूको अनुभव भर्ती जैबेर समयमा जो बजेट अन्ना संस्कृतिको विकास हो रहल। महासंघका अनुसार कुछु गाउँपालिकाको तयारी निपुग्ना जनप्रतिनिधिको अस्वस्थता प्रमुख प्रशासकीय अधिकृतका सरुवा आवश्यक कागजात तयारीमा ढिलाइ तथा राजनैतिक सहमतिको अभाव जस्तो कारणले निर्धारित समयमा बजेट पेश गर स्याकल निसेकल। यद्यपि उ गाउँपालिकाले समेत झट्ट गाउँ सभा सम्पन्न कैकन बजेट सार्वजनिक गर्न तयारी गर्तिरहलबाट स्थानीय सरकारका 10 वर्ष कार्यकालका यी 5 औं तथा अन्तिम नीति तथा कार्यक्रम ओ बजेट अधिवेशन हुइलक हुँदै यी वर्षको बजेट हुन विशेष महत्वका साथ हेरगिल्बा। आगामी आवको बजेटले स्थानीय तहको विकास प्राथमिकता पूर्वाधार निर्माण कृषि शिक्षा स्वास्थ्य खानेपानी रोजगार तथा सामाजिक सुरक्षा कार्यक्रम हुन मार्ग निर्देशन गर्नपर्ना अपेक्षा गरगिल्बा। महासंघले स्थानीय तहमा वित्तीय अनुशासन योजना निर्माणको क्षमता तथा सुशासन प्रवर्धनमा उल्लेखनीय सुधार देखिलक जना राखल।
ओ घोराईमा अन्तर विद्यालय उपमेयर कप भलिबल प्रतियोगिता 2082 शुरू हरहल महिला भलिबल खेलाड़ी उत्पादनसँग खेलाड़ीको क्षमता अभिवृद्धि गर्न उद्देश्यले अन्तर विद्यालय उपमेयर कप भलिबल प्रतियोगिता शुक्रबार आजसे शुरू हुलखो। घोराई उपमहानगरपालिका खेलकुद विकास समितिको आयोजनामा घोराई 15 स्थित जिल्ला समन्वय समितिको खेल मैदानमा शुरू हुलक प्रतियोगितामा उपमहानगरपालिका भित्रका 15 विद्यालयका छात्राहरूको सहभागिता रहलबा। खेलकुद विकास समितिको संयोजक नरेन्द्र पुनको अध्यक्षतामा हुलक प्रतियोगिताको उद्घाटन कार्यक्रम हुन समारोहमा घोराई उपमहानगरपालिकाका उपप्रमुख हुमा डिसिसे प्रतियोगितासे महिला भलिबलको विकाससँग दक्ष खेलाड़ी उत्पादनमा सहयोग पुगिन बटुल खुटी। विद्यालय स्तरसे सञ्चालन हुन असिन प्रतियोगितासे छात्रामा हुकनकमा खेलप्रति रूचि बढ़िन उसका आत्मविश्वास अनुशासन औ प्रतिस्पर्धात्मक भावना विकास गर सहयोग पुग्न बटुवा राख्ल। प्रतियोगिताका उद्घाटन कार्यक्रममा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष विवेक श्रेष्ठ, खेलकुद महासंघका जिल्ला अध्यक्ष अभिषेक बुढा लगायतका सहभागिता रहल रह। प्रतियोगिता असार 13 गतेसम्म सञ्चालन हुन खेलकुद विकास समितिका सदस्य राजन खर्तीले जानकारी दिएरखल। विठाता आज थारूभाषक मध्यपश्चिम खबर अत्रह कालसंजाफे थारूभाषक मध्यपश्चिम खबर सुन सिक्ने बाटी अखसक खबर मस्य समाचार कक्षक सक्कु संग्रियनसँग मिसालिक राम चौधरी विदा हिटु रिरी मध्यपश्चिम ओनिटी रवि राम राम।

0: 6.9 inch को शानदार display, AI powered camera, 2 वर्ष को warranty सहित, Redmi A7 मा 5200 mAh तथा Redmi A7 Pro मा 6000 mAh powerful battery को साथ थप अत्याधुनिक विशेषताहरूले तपाईको मन जित्छ बारम्बार।
1: भर्ना खुल्यो।
2: असल संस्कार र पूर्ण मातृत्व प्रेमका साथमा मन्टेसोरी रीतिबाट पठन पाठन गराइने उद्देश्यले 2063 सालमा महिलाहरूद्वारा स्थापना गरिएको
1: हाम्रा विशेषताहरू
2: 1.5 वर्षदेखि माथिका उमेरका नानी बाबुहरूलाई भर्ना गराइने शुद्ध तथा स्वच्छ पिउने पानीको व्यवस्था भएको
1: विभिन्न आधुनिक खेल सामग्रीहरूको व्यवस्था भएको
2: शान्त तथा पारिवारिक वातावरण भएको
1: स्टेडियम प्रार्थना जस्ता अतिरिक्त क्रियाकलापहरू गराइने
2: तिहार सुसारको राम्रो व्यवस्था भएको
1: योग्य शिक्षकहरूद्वारा अध्ययन गराइने
2: घरको जस्तै माया पाउने
3: खेल्दै रमाउँदै जान्ने हुने साथै स्वस्थकर खाना तथा खाजाको व्यवस्था
4: सम्पर्क शिशु आदर्शिला प्राइमरी इङ्ग्लिस स्कुल खुवाई उपमा नगरपालिका 15 दाङ सहित गेटदेखि 10 मिटर भित्र पश्चिमपट्टि
3: सम्पर्क फोन नम्बर 082-5-63-387 सम्पर्क मोबाइल नम्बर 98-6-69-86-303 र 98-6-62-25-183
5: नमस्ते दाइ भाउजू होइन घरमा तालै ठोकेर कता हिँड्न लाग्नु भएको
6: नमस्ते नमस्ते
7: कता हिँड्नु नि बाबु बजारतिर नि
5: के गर्ने बाबु छोराले साइकल साइकल भनेर हैरान पारेको छ न त लाइसेन्स चाहिने न त पेट्रोल बन्द न त चक्का जामले नै अप्ठ्यारो पार्ने फेरि थोरै सामान लिन पनि मै बुढो नै जुटिनु पर्ने त्यही भएर एउटा साइकल किन्न जान लाग्यो नि बरु बाबु बजारतिर बस्नुहुन्छ यसो राम्रो साइकल स्टोर थाहा होला नि
8: लौ हेर किन नहुनु दाई हाम्रै घुराई बजारको दामोदर चोकदेखि अलिकति पूर्व माथितिर लाग्नु होला बाहिरै साइकल देखिन्छ जहाँ न्यू कालिका साइकल स्टोर भनेर बोर्ड लेखेको छ त्यहाँ जानुहोस् तपाईँले भने जस्तै सस्तो भरपर्दो साइकल बच्चाका साइकल झुला वाकर र साइकल मर्मत पनि गरिन्छ नि
5: हो र बाबु बेलैमा भेट भयो क्या तपाईँसँग अब हामी त्यही जान्छ
9: साथै हामी कहाँ सुपथ मूल्यमा मोपेड इलेक्ट्रिक साइकल पनि बिक्री वितरण भइरहेको सहर्ष जानकारी गराउँदछौ
10: फेरि एकपटक न्यू कालिका साइकल स्टोर पुरानो राप्ती रोड खोराही दाग
11: दीपक सम्पर्क मोबाइल 98-4-77-27-977
12: र 98-5-78-30-6-89

0: प्रोडक्ट कोकोनट चोकोनट भिटा मिल्क बटर प्राइड क्रीम मिल्की बटर तथा डाइजेस्टिव होल व्हीट बिस्किट
1: हेरा हेरा हेरा यो हो हाम्रो चोइस कोको डाइजेस्टिव र कुकी छ है नाइस अड्गुरी
2: एक हप्तादेखि यो दाँत दुखेको देखिछ फेरि छोराछोरीको दाँत पनि किराले खाएर फाल्ने भएको छ अब यसको उपचारको लागि कहाँ जाने होला
3: यी सबै समस्या समाधानका लागि अब बीएनबी डेन्टल क्लिनिकमा डाक्टर आयुष गौतम सिनियर डेन्टल सर्जनद्वारा सेवा दिँदै आइरहेको सहर्ष जानकारी गराउँदछौ
2: डाक्टरद्वारा दिइने सेवाहरू
4: दाँत सफा गर्ने तथा निशुल्क चेक जाँचको सुविधा
2: बाङ्गा टिङ्गा दाँत मिलाउने
4: शल्यक्रिया गरेर दाँत निकाल्ने
2: खाली ठाउँमा दाँत भर्ने
4: दुखेको दाँतलाई नदुखाई जरैबाट निकालिने
2: मुखमा घाउ खटेर आउने गिजाबाट रगत आउने श्वास गनाउने दाँत तथा गिजा सम्बन्धी सम्पूर्ण समस्याको सफल उपचारको लागि हामीलाई सम्झनुहोस्
4: सम्पर्क बीएनबी डेन्टल क्लिनिक घोराही 15 हस्पिटल रोड निमाहल कुमारी बैंक अगाडि घोराही दाङ सम्पर्क फोन नम्बर 082-590-350 र सम्पर्क मोबाइल नम्बर 98578-43-123
5: खुल्यो खुल्यो खुल्यो परिचित फार्मेसी घोराही दाङ बाथरोग एन्ड स्किन केयर सेन्टर प्राली ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही दाङमा खुल्यो
6: काठमाडौँ मेडिकल कलेजमा कार्यरत वरिष्ठ बाथरोग युरिक एसिड लुप्स तथा प्रतिरक्षा रोग विशेषज्ञ डाक्टर आविष्कार सुविधिद्वारा दिइने सेवाहरू
5: बिस्तारै जोर्नीहरू र औलाहरू बाँगिँदै जाने
6: हात खुट्टाका जोर्नीहरू सुन्निने र दुख्ने
5: हात खुट्टा तथा पाइतला झमझम गर्ने पोल्ने
6: छालामा दागहरू आउने कपाल झर्ने
5: शरीर फुल्ने र चिलाउने हड्डी खिएमा खोक्रो भई बारम्बार भाँचिएमा
6: औलाहरू निलो भएमा धेरै कालो भई कुहिन खोजेमा
5: बारम्बार गर्भपतन भएमा
6: कपाल धेरै झरेमा मुख तथा आँखामा सुक्खापन भएमा
5: लामो समयदेखि कमजोरी र शरीर फतक्क गल्ने भएमा
6: बिना कारण शरीरमा रातो सेतो रगतको कमी भएमा
5: बिना कारण शरीरको तौल घटेमा
6: ढाड दुखेमा कम्मर दुखेमा
5: गाउट तथा युरिक एसिडको समस्या
6: बारम्बार आँखा रातो भएमा
5: फोक्सोमा बारम्बार पानी भरिएमा आईएलडी दम भएमा
6: बारम्बार लामो समयसम्म ज्वरो आएमा
5: छालामा दाग अल्सर सोरियासिसको दाग भएमा
6: लामो समयदेखि छाला कडा भएमा
5: लामो समयदेखि मांसपेशीमा कमजोरी तथा दुखाइ भएमा
6: युवा अवस्थामा पक्षघात भएमा
5: मृगौला फेल भएको कारण बाथरोग हुन सक्छ
6: एलर्जी सम्बन्धी समस्या बारम्बार दोहोरिएमा
5: कम उमेरमा हृदयघात मुटु रोग भएमा
6: सबै समस्याको समाधान हुन्छ आउनुहोस्
5: बाथरोग एन्ड स्किन केयर सेन्टर प्राली ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही दाङमा
6: डाक्टर आउने समय प्रत्येक महिनाको तेस्रो शनिबार
5: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ
6: फोन नम्बर 082-591-6770
5: मोबाइल नम्बर 98578-43-123 परीक्षित फार्मेसी दाङ बाथरोग एन्ड स्किन केयर सेन्टर प्राली

0: प्रेक्षकत्र नो इट लाइक प्रो राशिता फ्रम टू एन्ड फ्रो साथ यसमा हाम्रो पात्र
1: नेपालमा सर्वाधिक डाउनलोड गरिएको हाम्रो पात्र एप तपाईका लागि सधैं सजिलो सबै सजिलो तपाई पनि डाउनलोड गर्नुहोस् किनकि यसमा सबै छ
2: घर घर अनि गृहिणीको साथ हुलासले बनाउँदैछ परिवार एक साथ
3: बुबालाई हुलास आटाको रोटीको स्वाद होस् वा आमालाई बासमती चामलको भात खानामा रहर दालको साथ हुन्छन् सबै खाएर गदगद हुलासको पापड
2: हुलास फुड्सका उत्पादहरू हुलास आटा हुलास बासमती राइस जिरा मसिनो राइस
3: हुलासको कुरुम कुरुम चिउरा हुलासको इडली राइस
2: हुलासले बनाउँदैछ परिवार एक साथ

0: It Like Pro.
1: Rasita Pao from True and Prasad.
2: Chayas Ma Hamro Patro.
3: Nepal Ma Sarvadik Download Gariyeko Hamro Patro App. Tapai Ka Lagi Sadai Sajilo Sabai Sajilo. Tapai Pani Download Garnuhos. Kineki Yesma Sabai Cha.
4: सुने खबर जीवन साथी असल पाकी छौरे खुशी छौरे सुखी
5: छौरे नमस्ते म गीतकार संगीतकार राजकुमार बाबा तपाई अहिले सुन्दै हुनुहुन्छ रेडियो मध्य पश्चिम 91.4 मेगाहर्ज।

0: नसा तथा मानसिक रोग विशेषज्ञ डाक्टर सुबोध कुमार शर्मा अब सिभिल फर्मा घोराहीदाङमा।
1: डाक्टर सुबोध कुमार शर्माद्वारा दैनिक रूपमा सिभिल फर्मा घोराही 15 दाङमा बिरामी चेकजाँच तथा उपचार गरिने भएको हुँदा सम्बन्धित रोगका बिरामीले विशेषज्ञ सेवाको लाभ लिनुहोस्।
0: डाक्टरद्वारा दिइने सेवाहरू:
1: लामो समयसम्म टाउको दुख्ने, मुटुको ढुकढुकी बढ्ने, तर्सने वा डराउने, हात खुट्टा झमझम गर्ने वा पोल्ने, कामने, बेहोस हुने, धेरै रक्सी खाने, लागू पदार्थ सेवन गर्ने, जिउ दुख्ने, निद्रा र भोक नलाग्ने, यौन इच्छामा कमी हुने, बच्चाको मानसिक तथा शारीरिक विकासमा ढिलाइ, आत्महत्याको इच्छा वा प्रयास गर्ने आदि।
0: नोट: अशक्त वृद्ध र अति विपन्न वर्गका लागि डाक्टरहरूद्वारा दैनिक रूपमा निशुल्क परामर्श सेवा।
1: सम्पर्क मोबाइल नम्बर 9858744722, 9858735060। सम्पर्क सिभिल फर्मा घुराही 15 सड़क विभाग रोड दाङ।

0: आवाज पश्चिम नेपालको आवाज आवाज हिन्दको आवाज यो हो रेडियो मध्य पश्चिम एफएम 91.4 MHz।
1: स्वास्थ्य क्षेत्रमा विश्वासिलो ठाउँ, कोही कसैलाई रोग लागे गोर्खा अस्पताल जाऊ। सर्जन, फिजिसियन, हाड जोड्ने, नसा, प्रसुति।

0: गोर्खा पब्लिक हस्पिटल प्राली घोराई दाङ बिरामी भए गोर्खा हस्पिटल दाङ फोन नम्बर टिप्नुस 082-563-414।
1: के तपाईँ दाँत तथा गिजा सम्बन्धी कुनै पनि समस्याबाट पीड़ित हुनुहुन्छ? यदि हुनुहुन्छ भने दाङ घोराई न्यू रोड स्थित गणेश चित्रालयको अगाडि रहेको डायनामिक डेन्टल क्लिनिकमा विगत लामो समयदेखि काम गरी अनुभव सँगाल्नुभएका सिनियर डेन्टल सर्जन डाक्टर रश्मिता बस्नेत र सिनियर डेन्टल सर्जन डाक्टर रञ्जना खनालद्वारा सेवा दिँदै आइरहेको सहर्ष जानकारी गराउँदछौ।
2: किराले खाएको दाँत निकाल्ने,
3: शल्यक्रिया गरेर जटिल दाँतहरू निकाल्ने,
2: खाली ठाउँमा दाँत राख्ने,
3: दाँतको जरैदेखि उपचार गर्ने,
2: भएको दाँतमा खुलो राख्ने, दाँत सफा गर्ने, तार बाँध्ने, दाँत र गिजा सम्बन्धी मुख भित्रको सबै रोगको उपचार सेवा।
3: लेजर विधिद्वारा किराले खाएको दाँतमा सिमेन्ट भरिनुका साथै चाँदी र सिसा पनि भरिन्छ।
4: सम्पर्क डायनामिक डेन्टल क्लिनिक घोराई न्यू रोड गणेश चित्रालयको अगाडि।
1: सम्पर्क फोन नम्बर 082-590-466 98-29-81-50-53।
5: नेपालगंज मेडिकल कलेज नेपालगंजमा कार्यरत मानसिक नशा डिप्रेसन मिर्गी लागु पदार्थ रोग विशेषज्ञ डाक्टर मोहम्मद एनुद्दीन बागवान अब घोराही 15 तुलसीपुर चौक स्थित पल्लवी स्वास्थ्य क्लिनिकमा।
6: डाक्टर मोहम्मद अनुद्दीन बागवान द्वारा दिइने सेवाहरू:
7: मानसिक तथा नशा सम्बन्धी समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था,
8: छारे रोग मिर्गी निन्द्रा नलाग्ने रिङ्गटा लाग्ने समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था,
7: युनिक्षमा कमी शरीर काट्ने तथा पागलपन सम्बन्धी समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था,
8: लागु तथा मादक पदार्थ सेवन गर्ने समस्या भएकाहरूको जाँचको व्यवस्था।
9: बिरामी जाँच हुने मिति यही असार 13 गते शनिबार।
3: अन्य थप विशेषज्ञ डाक्टरी सेवाहरू: नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर शिव रेग्मी, मुटु रोग विशेषज्ञ डाक्टर कृष्ण चन्द्र अधिकारी, सुगर थाइराइड हर्मोन बाजोपन रोग विशेषज्ञ डाक्टर सिमोन सिमखडा।
10: सम्पर्क पल्लवी स्वास्थ्य क्लिनिक कुराही 15 तुलसीपुर चोक दाङ। सम्पर्क फोन नम्बर 082-561-6683 र सम्पर्क मोबाइल नम्बर 98-4

0: चिकित्सालय डिजिटल एक्सरे सेवा का साथ ही अपरेशन संबंधी सेवा तथा सलाह को लागि सम्झन हो।
1: नोट, यस शिव मेडिकल मा अब महिलाहरुको भिडियो एक्सरे का लागि कन्सल्टेन्ट रेडियोलोजिस्ट महिला डाक्टर दृष्टि लामी छाने द्वारा भिडियो एक्सरे सेवा भइरहेको सहर्ष जानकारी गराउँदछौ।
0: सम्पर्क शिव मेडिकल हल हस्पिटल रोड घोराईदान, फोन नम्बर 082-560-734 र 082-560-138।
2: विशेषज्ञ डाक्टरी सेवाहरू अब दाङ मध्यपश्चिम पोलिक्लिनिक घोराईमा।
3: विशेषज्ञ डाक्टरी सेवाहरू
2: वरिष्ठ बालरोग विशेषज्ञ डाक्टर कृष्णहरि सुवेदीद्वारा दैनिक बच्चा सम्बन्धी सम्पूर्ण चेक जाँच तथा उपचार सेवा।
3: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अनुपमा शर्माद्वारा दैनिक चेक जाँच तथा उपचार सेवा।
4: वरिष्ठ रेडियोलोजिस्ट एमबीबीएस एमडी डाक्टर रामेश्वर देवकोटाद्वारा भिडियो एक्सरे सेवा।
3: नोट, अत्याधुनिक सेवा सहित 500 MA को डिजिटल एक्सरे सेवा र औषधि सुपथ मूल्यमा पाइन्छ।
2: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
3: सम्पर्क दाङ मध्यपश्चिम पोलिक्लिनिक हस्पिटल रोड खोराहिदान।
2: सम्पर्क फोन 082-590-079, मोबाइल नम्बर 98478-10-030 र 98229-54555।
5: नाक कान तथा घाटी रोगको उपचार सेवा अब सुवर्ण मेडिकल हल घोराही दाङमा।
1: नाक कान तथा घाँटी रोग विशेषज्ञ डाक्टर सुवर्ण बुढामगरद्वारा प्रत्येक दिन बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ। सम्बन्धित रोगका बिरामीले समयमै सम्पर्क गरी आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
5: अन्य सेवाहरू
6: हाट जोर्नी तथा नशा रोग विशेषज्ञ डाक्टर कृष्ण तिमिल सिन्हाद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ।
7: सुगर थाइराइड तथा हर्मोन रोग विशेषज्ञ डाक्टर एसएन यादवद्वारा प्रत्येक महिनाको दोस्रो शुक्रबार बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ।
6: बाल रोग विशेषज्ञ डाक्टर सन्दीप पोखरेलद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ।
5: प्रत्येक दिन डाक्टर नवराज केसीद्वारा बिरामीहरूको चेक जाँच तथा उपचार सेवा।
2: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
4: सम्पर्क सुवर्ण मेडिकल हल घोराही 14 आर्मी रोड। सम्पर्क फोन नम्बर 082-585-6694। सम्पर्क मोबाइल नम्बरहरू 98578-30145, 98478-30153 र 98649-41944।
8: सूर्यको विकिरण बढ्दैछ, आँखा कमजोर हुँदैछ, ग्लोबल वार्मिङ, आँखामा रोग, अरू थुप्रै समस्या, तर समाधान पशुपति आई केयर सेन्टरमा विज्ञ आँखाका डाक्टरहरूसँगै आँखा चेक गर्ने अत्याधुनिक उपकरणहरू पनि छन्। हाम्रो आँखालाई सुरक्षा दिने उच्च क्वालिटीका पावर ग्लास र फ्रेमहरू उपलब्ध छन्। अब ढुक्क हुनुहोस्, पशुपति आई केयर सेन्टरले तपाईँको आँखाको रक्षा गर्नेछ। पशुपति आई केयर सेन्टर, कपासी दान। सम्पर्क नम्बर 98-43-00-88-04, 98-43-00-88-04, www.pashupatiicare.com।
5: वरिष्ठ मुटु बाथ र प्रेसर रोग विशेषज्ञ डाक्टर महेश्वर कुमार हेजू अब अभिषेक मेडिकल स्टोर्स घोराही दाङमा।
9: विगत 17 वर्षदेखि सेवा दिँदै आउनुभएका वीर अस्पताल काठमाडौँमा पूर्व कार्यरत वरिष्ठ मुटु बाथ र प्रेसर रोग विशेषज्ञ डाक्टर महेश्वर कुमार हेजू अब अभिषेक मेडिकल स्टोर्समा आउँदै हुनुहुन्छ।
5: डाक्टरद्वारा दिइने सेवाहरू
9: मुटुको अपरेशन गराएका बिरामी, हाई वा लो ब्लड प्रेसर भएका बिरामी, मुटु दुख्ने, ढुकढुकी बढ्ने वा कम हुने,
5: मुटुको भल्भमा खराबी भएको, मुटुमा प्वाल परेको, मुटु हल्लिने, कोलेस्ट्रोल बढेको,
9: हार्ट अट्याक, मुटु, पेट, जिउ र खुट्टा सुनिने, बेहोस हुने, छाती गरुङ्गो हुने, हात खुट्टा, जिउ र जोड्नेहरू दुख्ने,
5: औंलाहरू सुन्निने, रातो हुने र औंला तथा हात बाङ्गिने, लामो समयदेखि ज्वरो आइरहने, युरिक एसिड, सुगर, प्रेसर, थाइरोइड, छाती, पेट, ग्यास्ट्रिक, अल्सर, पाइल्स, जन्डिस र नसा सम्बन्धी सफल उपचार।
9: नोट, मुटुको अपरेशन, ओपन हार्ट सर्जरी गराएका र फलोअप गर्नुपर्ने बिरामीहरूले अवश्य सम्पर्क गर्नुहोला।
5: बिरामी जाँच्ने मिति यही असार 13 गते शनिबार, समय बिहान 9 बजेदेखि।
4: पुरानो भन्दा पुरानो रोग भएका बिरामीहरूले पनि सम्पर्क गर्नुहोला।
5: सम्पर्क अभिषेक मेडिकल स्टोर, घोराई 15 बाल मन्दिर चोक दाङ। सम्पर्क फोन नम्बर 98479-57193 र 98-128-89-028।
10: भर्ना खुल्यो, भर्ना खुल्यो, भर्ना खुल्यो।
11: असल संस्कार र पूर्ण मातृत्व।

0: प्रेमका साथमा मन्टेसोरी विधिबाट पठन पाठन गराइने उद्देश्यले 2063 सालमा महिलाहरूद्वारा स्थापना गरिएको
1: हाम्रा विशेषताहरू
0: 1.5 वर्षदेखि माथिका उमेरका नानी बाबुहरूलाई भर्ना गराइने शुद्ध तथा स्वच्छ पिउने पानीको व्यवस्था भएको
1: विभिन्न आधुनिक खेल सामग्रीहरूको व्यवस्था भएको
0: शान्त तथा पारिवारिक वातावरण भएको
1: स्टेडियम प्रार्थना जस्ता अतिरिक्त क्रियाकलापहरू गराइने
0: तिहार सुशासन राम्रो व्यवस्था भएको
1: योग्य शिक्षिकाहरूद्वारा अध्ययन गराइने
0: घरको जस्तै माया पाउने
2: खेल्दै रमाउँदै जान्ने हुने साथै स्वस्थकर खाना तथा खाजाको व्यवस्था
3: सम्पर्क शिशु आदिशिला प्राइमरी इङ्ग्लिस स्कुल खुवाई उपमा नगरपालिका 15 दाङ चैक गेटदेखि 10 मिटर भित्र पश्चिमपट्टि
2: सम्पर्क फोन नम्बर 082-5-63-387 सम्पर्क मोबाइल नम्बर 98-69-86-303 र 98-62-35-183
4: खुशीको खबर
5: अब हाम्रै दाङको घोराही हस्पिटल रोड स्थित अत्याधुनिक प्रविधि युक्त हेलिकन सिटी स्क्यान सेवा नयाँ व्यवस्थापनका साथ शुरू भइसकेको सबैमा सहर्ष जानकारी गराउँदछौ
4: सम्पर्क घोराही सिटी स्क्यान सेन्टर प्राली हस्पिटल रोड घोराही दाङ सम्पर्क फोन नम्बर 082-5-90-847 082-5-90-847
6: होइन कसलाई के भयो
7: हजुर बुबा अलि सिरियस हुनुभयो आइसियू चाहिन्छ रे त्यसैले नेपालगञ्ज लैजान हिँडेको
6: कहाँ नेपालगञ्ज दौडाउन लागेको हाम्रै दाङ घोराईको सञ्जीवनी टिचिङ हस्पिटलमा 60 सयको भेन्टिलेटर सहितका आइसियूहरू छन् नि अनि किन कुरै नबुझी दौडेको
7: ल एम्बुलेन्सलाई घोराही गोगली भानपुरतिर मोड्नुहोस् त यही यस्तो आइसियू सेवा भएको थाहा नभएर धन्न हजुर बुबाको ज्यान समय र पैसा बर्बाद भएको
6: घोराहीको सञ्जीवनी टिचिङ हस्पिटलमा नवजात शिशुको लागि एनआइसियू बच्चाका लागि पीआईसीयू लगायत 60 वटा आइसियू सहित सम्पूर्ण विशेषज्ञ सहितका सेवाहरू रहेका छन्
7: सम्पर्क सञ्जीवनी टिचिङ हस्पिटल घोराही बर्गदुवा दाङ सम्पर्क फोन नम्बर 082-5-91-101 र मोबाइल नम्बर 97-090-65-255
8: विभिन्न जटिल रोगको उपचार अब सिद्धार्थ पोलिक्लिनिक घोराही दाङमा
9: यस सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड घोराही दाङमा महिलाहरूका लागि वरिष्ठ स्त्री प्रसूति रोग विशेषज्ञ डाक्टर गोमा रिमाल एमबीबीएस एमएस र पेट छाती मुटु सुगर तथा थाइरोइड रोग सम्बन्धी उपचार वरिष्ठ फिजिसियन डाक्टर वाचस्पति सुवेदी एमबीबीएस एमडीद्वारा दैनिक रूपमा बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ सम्बन्धित रोगका बिरामीले विशेषज्ञ डाक्टरी सेवा लिई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्
8: नोट हामी कहाँ भिडियो एक्सरे वरिष्ठ डाक्टर किशोर गौतमद्वारा भइरहेको जानकारी गराउँदछौ सम्पर्क सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड खुवाही दाङ सम्पर्क फोन नम्बर 082-5-90-829 सम्पर्क मोबाइल नम्बर 97-4-92-64-643 र 98-5-78-53-825
10: विगत लामो समयदेखि सेवा दिँदै आइरहेको एस न्यू पाण्डे मेडिकल हलमा निम्न विशेषज्ञ तथा अनुभवी चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण गरिनुका साथै आधुनिक प्रविधिद्वारा विभिन्न रोगको चेक जाँच तथा उपचार गरिन्छ
11: हाम्रा सेवाहरू
10: डाक्टर हेमकर गेवालीद्वारा दिइने सेवाहरू
11: छाती दम निमोनिया खोकी छेरो
10: मुटु उच्च रक्तचाप ब्लड प्रेसर
11: मधुमेह सुगर मृगौला रोग पिसाब
10: पेट ग्यास्ट्रिक कलेजो लामो समयदेखि ज्वरो आइरहेको सम्बन्धी समस्या बारे
11: डाक्टर कृष्ण तिमल सिन्हाद्वारा दिइने सेवाहरू
10: हाड जोर्नी तथा नसा रोगको चेक जाँच तथा नसा च्यापिएको
11: हाड जोर्नी भाँचिएको प्लास्टर गर्नुपर्ने हात खुट्टा झमझमाउने
10: युरिक एसिड बाथ भएको हड्डी खिएको ढाड कम्बर दुख्ने
11: डाक्टर विप्लव रिमालद्वारा दिइने सेवाहरू
10: दूरबीन विधिद्वारा नाक कान घाँटीको इन्डोस्कोपी
11: कान सुन्न नसक्नेहरूका लागि श्रवण शक्ति जाँच गरी मेसिन राख्ने
10: सबै खाले नाक कान घाँटीको अपरेशन तथा परामर्श
11: कान पाक्ने कानबाट पिप बगिरहने कान गनाउने
10: घाँटी दुख्ने घाँटीको एलर्जी टन्सिल घाँटीमा गिर्खाहरू आउने तथा थाइरोइड
11: नाक पाकेको, नाकले गन्ध थाहा नपाउने, पिनास, नाकमा मासु पलाएको, नाकको हड्डी बाँगिएको, नाकको एलर्जी।
8: सम्पर्क न्यू पाण्डे मेडिकल हल हस्पिटल रोड खोराही दाङ। सम्पर्क फोन नम्बर 082560196 र मोबाइल नम्बर 98478826001।
11: होइन के भयो दाई, किन झोक्राएर बस्नु भएको?
12: के हुनु र भाइ, आँखा दुखेर हैरान भएको छ।
11: ए त्यसो हो भने घोराई 1500 गेटमा रहेको आराध्या चस्मा पसल तथा आँखा उपचार केन्द्र जानु न।
12: हजुर, हामी कहाँ विभिन्न ब्रान्डका चस्माहरू पाइनुका साथै डाक्टरको अर्डर अनुसार चस्मा तयार गरिन्छ।
11: नोट, यहाँ नेत्र विशेषज्ञद्वारा दैनिक आँखा जाँच गरिन्छ।
12: प्रोप्राइटर बसन्त कुमार पोखरेल, सम्पर्क मोबाइल नम्बर 98578434910।
11: आराध्या चस्मा पसल तथा आँखा उपचार केन्द्र, सिद्धार्थ बैंक बसेको घर, उत्सव ट्राभल सँगै सटेको घोराई 15 शहीद गेट दाङ।
13: नजाऊ धारपानी कार्यक्रममा उपस्थितिको लागि हार्दिक अनुरोध।
14: धार्मिक, पुरातात्विक र प्राकृतिक दृष्टिले महत्वपूर्ण तथा विश्वको अग्लो त्रिशूल रहेको मन्दिरको रूपमा प्रसिद्ध घोराही उपमहानगरपालिका वडा नम्बर 5 धारपानी स्थित पाण्डवेश्वर महादेव मन्दिरमा लुम्बिनी प्रदेश सरकार, उद्योग पर्यटन तथा यातायात मन्त्रालय, पर्यटन विकास परिषद बोटवलको आयोजना र स्थानीय संघ संस्थाहरूको सहकार्यमा मिति 2083 साल असार 13 गते शनिबार सम्पन्न हुने घुम्न जाउँ धारपानी कार्यक्रममा सबैलाई उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौ।
13: सञ्चालन गरिने कार्यक्रमहरू:
14: परम्परागत सांस्कृतिक झाँकी तथा नाच प्रदर्शनी,
13: मावी स्तरीय लोक नृत्य प्रदर्शन,
14: स्थानीय उत्पादन प्रदर्शन र रैथाने परिकार उत्सव। कार्यक्रममा सहभागी बनौ, आन्तरिक पर्यटन प्रवर्धन गरौं।
13: आयोजक
14: लुम्बिनी प्रदेश सरकार, उद्योग पर्यटन तथा यातायात मन्त्रालय, पर्यटन विकास परिषद बोटवल रूपन्देही।
15: होइन भाइला, लखर लखर कहाँ हिँडिस्?
16: कहाँ हुनु हो काका, यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो, टाइम पासको लागि निस्केको नि काका।
15: अरे केटा, उमेर जो जाँगर छदा टाइम पास गरेर बस्दै गर, आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके पछि पछुताउला छै बाबु।
16: के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश जाऊ भनेर सोचेको थिए, भर पर्दो मेन पावर पनि भेटेन, यस्तै छ झोले जिन्दगी।
15: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान, तल्लो गरे काइलो पनि त्यहीबाट गएको हो, राम्रो पैसा कमाइरहेछ त्यसले।
16: ल ल काका, गइहाले म।
17: हामी कहाँ कुवेत, बहराइन, ओमन, कतार, साउदी, दुबई तथा रोमानियाबाट समेत कामदारको माग भई आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
18: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौं, एकपटक सेवा गर्ने मौका दिनुहोस्।
17: नोट, हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ। घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजारभित्र, मोबाइल नम्बर 98498887141।

0: यो हो रेडियो मध्य पश्चिम FM 91.4 MHz।
1: मध्य पश्चिम चाङ च्याक यति बेला बेलुकीको 6 बजेको छ।

0: नमस्कार, यो मध्यपश्चिम समाचारको समय हो। बेलुकी 6 बजेको मध्यपश्चिम खबरमा सहकर्मी शान्त कुमार बुढामगर सँगै म सुशीला ओलीको तपाईँलाई हार्दिक स्वागत छ।
1: हाम्रो प्रसारण सेवा लुम्बिनी प्रदेश र कर्णाली प्रदेशमा 91.4 MHz र इन्टरनेट अनलाइन मार्फत www.radioMP.org लगन गरेर पनि संसारभर सुन्न सकिन्छ।
0: यस्तै रेडियो मध्यपश्चिमको फेसबुक पेज रेडियो मध्यपश्चिम एफएमबाट पनि हामीलाई सुन्न सक्नुहुन्छ।
1: अहिलेसम्मका खबर शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
0: लुम्बिनी प्रदेशका अधिकांश गाउँपालिकाद्वारा नीति तथा कार्यक्रम र बजेट समयमै प्रस्तुत स्थानीय तहमा वित्तीय अनुशासन योजना निर्माणको क्षमता तथा सुशासन प्रवर्धनमा उल्लेखनीय सुधार।
1: घोराईमा अन्तर विद्यालय उपमेयर कप भलिबल प्रतियोगिता शुरू। लागू औषध दुरूपयोग तथा अवैध ओसार पसार विरूद्धको अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाइयो।
0: यस वर्ष पानी नपर्दा सुस्त बन्यो असारे रोपाई। देशभर हालसम्म करिब 10% क्षेत्रफलमा मात्रै धान रोपियो।
1: र सल्यानको बंगाड कुबिन्दे नगरपालिकामा सार्वजनिक बिदाका दिनमा पनि भुक्तानी सेवा सञ्चालन हुने।
0: अब खबर विस्तारमा।
1: दाङको राप्ती गाउँपालिकाको आगामी आर्थिक वर्ष 2083-84 लागि प्रस्तुत बजेट सहित विभिन्न समितिका प्रतिवेदन तथा विधेयक गाउँसभाबाट सर्वसम्मत रूपमा पारित भएका छन्। गाउँपालिकाको दोस्रो गाउँसभाको 9 अधिवेशन अन्तर्गत आज बसेको बैठकले उपाध्यक्ष कमलापति चौधरीले गत असार 10 गते प्रस्तुत गर्नुभएको 75,04,96,000 रूपियाँ बराबरको बजेटमाथि छलफल गरी सर्वसम्मत रूपमा पारित गरिएको हो। सभाले बलराम चौधरीले पेश गर्नुभएको दिगो विकास तथा सुशासन समितिको प्रतिवेदन 2083, विष्णु पोखरेलले पेश गर्नुभएको विधान समितिको प्रतिवेदन 2083, उपाध्यक्ष कमलापति चौधरीले पेश गर्नुभएको योजना अनुगमन तथा मूल्यांकन समितिको प्रतिवेदन 2083 तथा न्यायिक समितिको प्रतिवेदन 2083 समेत सर्वसम्मत रूपमा पारित गरेको छ। त्यसै गरी राप्ती गाउँपालिकाको कर तथा राजस्व प्रशासन सम्बन्धी विधेयक 2083 पनि सभाबाट सर्वसम्मत रूपमा स्वीकृत भएको छ। उक्त विधेयकले गाउँपालिकाको राजस्व व्यवस्थापनलाई थप व्यवस्थित र प्रभावकारी बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ। सभाका सदस्य देवप्रसाद चौधरीले पेश गर्नुभएको आर्थिक वर्ष 2082-83 अन्तिम लेखा परीक्षण प्रतिवेदन पनि बैठकले पारित गरेको छ। साथै सदस्य सावित्री चौधरीले पेश गर्नुभएको आर्थिक वर्ष 2082-83 हालसम्म कार्यपालिका बैठकबाट भएका निर्णयहरूलाई समेत गाउँसभाले अनुमोदन गरेको छ। बजेट प्रतिवेदन तथा विधेयकहरू सर्वसम्मत रूपमा पारित भएसँगै गाउँपालिकाले आगामी आर्थिक वर्षका विकास, निर्माण, सेवा प्रवाह, सुशासन प्रवर्धन तथा राजस्व व्यवस्थापन सम्बन्धी कार्यक्रम कार्यान्वयन गर्ने कानूनी तथा नीतिगत आधार तयार भएको जनाएको छ।
0: लुम्बिनी प्रदेशका अधिकांश गाउँपालिकाले आगामी आर्थिक वर्ष 2083-84 लागि नीति तथा कार्यक्रम र बजेट समयमै गाउँसभामा प्रस्तुत गरेका छन्। प्रदेशमा रहेका 73 गाउँपालिका मध्ये 70 गाउँपालिकाले असार 10 गते भित्रै बजेट पेश गरेसँगै स्थानीय तहको योजना तथा बजेट निर्माण प्रक्रियामा उल्लेखनीय सुधार देखिएको छ। स्थानीय सरकार सञ्चालन ऐन अनुसार प्रत्येक स्थानीय तहले आगामी आर्थिक वर्षका लागि असार 10 गते भित्र बजेट गाउँसभामा पेश गर्नुपर्ने व्यवस्था छ। सोही व्यवस्था अनुसार अधिकांश गाउँपालिकाले समयमै बजेट प्रस्तुत गरेका हुन्। गाउँपालिका राष्ट्रिय महासंघ लुम्बिनी प्रदेशका प्रदेश समन्वय अधिकृत रविन्द्र गौतमका अनुसार स्थानीय तहमा बजेट निर्माण तथा योजना तर्जुमा प्रक्रिया प्रति जनप्रतिनिधि र कर्मचारी दुवैको अनुभव बढ़दै जाँदा समयमै बजेट ल्याउने संस्कृतिको विकास भएको छ। महासंघका अनुसार केही गाउँपालिकाको तयारी नपुग्नु जनप्रतिनिधिको अस्वस्थता, प्रमुख प्रशासकीय अधिकृतको सरूवा, आवश्यक कागजात तयारीमा ढिलाइ तथा राजनीतिक सहमतिको अभाव जस्ता कारणले निर्धारित समयमा बजेट पेश गर्न सकेनन्। यद्यपि ती गाउँपालिकाले समेत छिट्टै गाउँसभा सम्पन्न गरी बजेट सार्वजनिक गर्ने तयारी गरिरहेका छन्। स्थानीय सरकारले दोस्रो कार्यकालको यो 5 तथा अन्तिम नीति तथा कार्यक्रम र बजेट अधिवेशनमा भएकाले यस वर्षको बजेटलाई विशेष महत्वका साथ हेरिएको छ। आगामी आर्थिक वर्षको बजेटले स्थानीय तहको विकास, प्राथमिकता, पूर्वाधार निर्माण, कृषि, शिक्षा, स्वास्थ्य, खानेपानी रोजगार तथा सामाजिक सुरक्षा कार्यक्रमलाई मार्ग निर्देशन गर्ने अपेक्षा गरिएको छ। महासंघले स्थानीय तहमा वित्तीय अनुशासन योजना निर्माणको क्षमता तथा सुशासन प्रवर्धनमा उल्लेखनीय सुधार देखिएको जनाएको छ।
1: घोराईमा अन्तर विद्यालय उपमेयर कप भलिबल प्रतियोगिता 2082 शुरू भएको छ। महिला भलिबल खेलाड़ी उत्पादनसँगै खेलाड़ीको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले अन्तर विद्यालय मेयर कप भलिबल प्रतियोगिता शुक्रबारदेखि शुरू भएको हो। घोराई उपमहानगरपालिका खेलकुद विकास समितिको आयोजनामा घोराई 15 स्थित जिल्ला समन्वय समितिको खेलकुद मैदानमा शुरू भएको प्रतियोगितामा उपमहानगरपालिकाभित्रका 15 विद्यालयका छात्राहरूको सहभागिता रहेको छ। खेलकुद विकास समितिका संयोजक नरेन्द्र पुनको अध्यक्षतामा भएको प्रतियोगिताको उद्घाटन कार्यक्रमलाई घोराई उपमहानगरपालिकाकी उपप्रमुख हुमा डिसीले प्रतियोगिताले महिला भलिबलको विकाससँगै दक्ष खेलाड़ी उत्पादनमा सहयोग पुर्याउने बताउनु भएको हो। विद्यालय स्तरबाट सञ्चालन हुने यस्ता प्रतियोगिताले छात्राहरूमा खेलप्रति रूचि बढ़ाउनुका साथै आत्मविश्वास, अनुशासन र प्रतिस्पर्धात्मक भावना विकास गर्न सहयोग पुग्ने बताउनुभयो। प्रतियोगिताको उद्घाटन कार्यक्रममा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष विवेक श्रेष्ठ, खेलकुद महासंघका जिल्ला अध्यक्ष अभिषेक बुढ़ा लगायतको सहभागिता रहेको थियो। प्रतियोगिता असार 13 गतेसम्म सञ्चालन हुने खेलकुद विकास समितिका सदस्य राजन घर्तीले जानकारी दिनुभयो।
0: मनसून सक्रिय भएको एक साता बितिसक्दा पनि पर्याप्त वर्षा नहुँदा देशभरि धान रोपाईको गति सुस्त देखिएको छ। देशका अधिकांश भागमा धान रोपाई शुरू नै हुन सकेको छैन भने कतिपय क्षेत्रमा पानीको अभावले गर्दा किसानहरूले ब्याड समेत राख्न पाएका छैनन्। कृषि वन तथा पर्यावरण मन्त्रालय अन्तर्गतको कृषि महाशाखाको 8 असारसम्मको तथ्याङ्क अनुसार देशभरि 9.97% मात्रै रोपाई भएको छ। कुल 13,81,488 हेक्टरमा धान खेती हुने लक्ष्य राखिएकोमा हालसम्म 1,37,798 हेक्टर क्षेत्रफलमा मात्रै रोपाई सम्पन्न भएको छ। गत वर्षको सोही अवधिमा 9.6% रोपाई भएको तुलनामा यस वर्षको अवस्था सामान्य सुधारिएको देखिए पनि मौसमी अनिश्चितताका कारण किसानहरू चिन्तित बनेका छन्। प्रदेशगत विवरण अनुसार कर्णाली प्रदेशमा सबैभन्दा बढ़ी 22.8% क्षेत्रफलमा रोपाई सकिएको छ भने लुम्बिनी प्रदेशमा 19.4% र सुदूरपश्चिम प्रदेशमा 9.3% रोपाई भएको छ। गण्डकी र कोशी प्रदेशमा क्रमश 8.8 र 8.3% क्षेत्रफलमा रोपाई भएको छ। मध्य प्रदेशमा हालसम्म 5% मात्रै रोपाई भएको छ। बागमती प्रदेशमा भने सबैभन्दा न्यून 3.2% मात्रै रोपाई सम्पन्न भएको तथ्याङ्कले देखाएको छ। मध्य प्रदेशको पूर्ण विवरण अझै आउन बाँकी रहेको विभागले जनाएको छ। यसरी मनसून सक्रिय भएर पनि पर्याप्त पानी नपर्दा र मौसमी प्रणालीमा देखिएको बदलीसँगै उत्पादनमा ह्रास आउन सक्ने जोखिमलाई ध्यान दिँदै यस वर्षको 23 राष्ट्रिय धान दिवस तथा रोपाई महोत्सवको नारा समेत जलवायु मैत्री प्रविधि धानमा आत्मनिर्भरता र समृद्धि तय गरिएको छ। सरकारले जलवायु परिवर्तनको नकारात्मक प्रभाव न्यूनीकरण गर्न र सुखा सहन सक्ने प्रविधिको विकास एवं प्रसारलाई प्राथमिकता दिँदै यस वर्षको महोत्सव मनाउने तयारी गरेको छ। प्रतिकूल मौसमका बीच पनि धान उत्पादन बढ़ाउन र आत्मनिर्भरता हासिल गर्न जलवायु उत्पादनशील जातका बीउ र नयाँ प्रविधिको प्रयोगलाई व्यापक बनाउनु पर्ने आवश्यकता देखिएको छ।
1: लागू औषध दुरूपयोग तथा अवैध ओसार पसार विरूद्ध अन्तर्राष्ट्रिय दिवसका अवसरमा जिल्ला प्रहरी कार्यालय दाङको आयोजनामा जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले आज घोराईमा प्रभात फेरी कार्यक्रम गरिएको छ। प्रभात फेरी कार्यक्रममा विभिन्न निकाय, संघ संस्था, विद्यार्थी, शिक्षक, पत्रकार लगायतको उपस्थिति रहेको थियो। घोराईको दामोदर चोकबाट शुरू भएको प्रभात फेरी कार्यक्रम घोराई उपमहानगरपालिकाको सभाहालमा पुगी औपचारिक कार्यक्रम गरिएको थियो। त्यस अवसरमा दाङका प्रमुख जिल्ला अधिकारी निश्चल राज पाण्डे, जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख दीपक श्रेष्ठ, डीएसपी डाक्टर हेमबहादुर केसी, नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य सबिन प्रियासन लगायतको सहभागिता रहेको थियो। कार्यक्रममा जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख दीपक श्रेष्ठले कार्यक्रममा सहभागी विद्यार्थी तथा अन्य नागरिकहरूलाई लागू औषध दुरूपयोग तथा अवैध ओसार पसारले पार्ने प्रभाव सेवनले स्वास्थ्यलाई गर्ने असर तथा कानूनी कार्यवाहीका बारेमा जानकारी दिनुभएको थियो। जिल्ला प्रहरी कार्यालय दाङको तथ्याङ्क अनुसार चालू आर्थिक वर्ष 2082/83 हालसम्म जिल्लामा लागू औषध सम्बन्धी 113 मुद्दामा 217 जना पक्राउ परेका छन्। लागू औषध दुर्व्यसनी रोक्नका लागि जिल्ला प्रहरी कार्यालयसँगै जिल्ला प्रशासन कार्यालय र अन्य विभिन्न संघ संस्थाको समन्वयमा सचेतनामूलक कार्यक्रमहरू गर्दै आएको प्रहरी प्रमुख श्रेष्ठको भनाइ छ। उहाँले लागू औषध रोकथाम तथा दुर्व्यसनी न्यूनीकरणका लागि सचेतना महत्वपूर्ण रहेको बताउनु भएको छ। यसै विषयमा केन्द्रित रहेर तयार पारिएको एक रिपोर्ट।
2: दाङमा पछिल्लो समय लागू औषधका घटना बढ़िरहेको छ। विभिन्न कारणले गर्दा यसमा संलग्न हुनेको संख्या बढ़ेको देखिन्छ। यसलाई रोक्नका लागि जिल्लामा विभिन्न सचेतनाका कार्यक्रम सञ्चालन हुने गरे पनि लागू औषध ओसार पसार तथा सेवनकर्ताको संख्यामा भने कमी आउन सकेको छैन। लागू औषध नियन्त्रणका लागि विद्यालय स्तरमा के गर्नु पर्ला त विद्यार्थी जेनिसा बुढाथुकी।
3: विद्यालयले लागू पदार्थ रोक्नको लागि वरिपरि दोकानहरूमा लागू हटाइदिनु पर्यो र विद्यार्थीहरूलाई ध्यानपूर्वक सबैलाई हेर्नु पर्यो र विद्यार्थीहरूको समस्या ब्यागहरू चेक गर्ने अनि सबैलाई हेर्ने अनि सबै विद्यार्थी बुझ्ने कस्तो छ के छ र वरिपरिको लागू पदार्थ बेच्ने दोकानहरू बन्द गरिदिनु।
2: गएको जेठ महिनामा मात्रै प्रहरीले जिल्लाका विभिन्न स्थानबाट लागू औषध सम्बन्धी घटनामा 29 जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय दाङको तथ्याङ्क अनुसार दाङमा लागू औषध कारोबार तथा परेको सम्बन्धी घटनासँगै लागू औषधमा संलग्न व्यक्तिको संख्यामा वृद्धि भइरहेको छ। कोराहीमा रहेको गोर्खा इन्टरनेशनल पब्लिक सेकेन्डरी स्कूलका प्रिन्सिपल मानसिंह घरती मगर।
4: लागू औषध नियन्त्रणको लागि सबभन्दा पहिले त यो यसको जुन असरहरू यसले पार्ने प्रभावहरू यो सेवन गर्दाखेरि यसले के असरहरू पर्छ भन्ने कुरा हामीले बुझाउन आवश्यक छ। हामीले त्यो बुझाउन सक्यौं त्यस्तो खालको विद्यार्थीहरू जो कुलतमा फसेका छन् विभिन्न कारणहरू हुन सक्छन् के कारणले उले लागू औषध सेवन गर्यो त्यो कुरा हामीले त्यसको कारणहरू थाहा पाएर त्यसलाई हामीले रोकेर उलाई नियमित रूपमा हामीले सम्झाएर बुझाएर उलाई काउन्सिलिङ गरेर हामीले उलाई राम्रोसँग सल्लाह सुझाव दियौं भने हामीले अहिलेका युवाहरूलाई जोगाउन सकिन्छ।
2: सामाजिक अभियन्ता विनोद केसी लागू औषधका घटनालाई न्यूनीकरण गर्न सबै पक्ष जिम्मेवार बन्न आवश्यक रहेको बताउनुहुन्छ। सरकारी निकायबाट पनि लागू औषध सेवनले पार्ने प्रभाव र कानूनी कार्यवाहीका बारेमा पनि जानकारी गराउन आवश्यक रहेको उहाँको भनाइ छ।
5: लागू औषध दुर्व्यसन रोक्नका लागि खास गरी घर परिवार अलिकति सचेत हुनु पर्यो, त्यो सँगसँगै समाज सचेत हुनु पर्यो, त्यो सँगसँगै स्थानीय तह पालिका र सरकारका सम्पूर्ण निकायहरू र खास गरिकन युवा वर्गहरूलाई सचेतनामूलक कार्यक्रम मार्फत सचेत गराउन सकियो भने केही न्यूनीकरण गर्न सकिन्छ भन्ने लाग्छ।
2: जिल्ला प्रहरी कार्यालय दाङको तथ्याङ्क अनुसार चालू आर्थिक वर्ष 2082/83 हालसम्म जिल्लामा लागू औषध सम्बन्धी 113 मुद्दामा 217 जना पक्राउ परेका छन्। गत आर्थिक वर्ष 2081/82 जिल्लामा लागू औषध सम्बन्धी 106 घटनामा 178 जना पक्राउ परेका थिए। कोराहीमा रहेको निर्णय पुनस्थापना केन्द्रका संचालक गणेश ओलीले पछिल्लो समय विभिन्न कारणले युवाहरू दुर्व्यसनमा फँसेको बताउनुहुन्छ। धेरै जस्तो युवा उमेरकै हुने हुँदा उनीहरूलाई सरकारले सिपमूलक कार्यमा जोड्नु पर्ने बताउनुहुन्छ।
6: साथीभाइको लहलहीमा कारणले चाहिँ धेरै साथीहरू चाहिँ जान अनजानमा चाहिँ दुर्व्यसनमा फँसिरहेका हुन्छन्। उनीहरूलाई चाहिँ अब पुनः समाजमा चाहिँ पुनस्थापित गर्नको निम्ति राज्यले उनीहरूलाई विभिन्न किसिमका सिपमूलक तालिमहरू दिने उनीहरूलाई सक्षम बनाउने र सम्मानजनक जीवनयापनको निम्ति राज्यले परिवारले र समाजले चाहिँ त्यो भूमिका खेल्न सक्यो भने दुर्व्यसनमा लागेकाहरू पनि भोलि चाहिँ समाजको निम्ति महत्वपूर्ण योगदान दिन सक्छन् भन्ने थुप्रै उदाहरणहरू पनि छन् र त्यसको निम्ति राज्यले नीति बनाएर चाहिँ अगाडि बढ्नुपर्छ।
2: जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख एवं प्रहरी उपरीक्षक दीपक श्रेष्ठले लागू औषध नियन्त्रणका लागि कानूनी कार्यवाहीदेखि विद्यालय र समुदाय स्तरसम्म पनि विभिन्न सचेतनामूलक कार्यक्रम गर्दै आएको बताउनुहुन्छ।
7: लागू औषध ओसार पसार र बिक्री वितरण नियन्त्रण लागि जिल्ला प्रहरी कार्यालयले कानूनी कार्यवाहीदेखि लिएर सचेतनामूलक कार्यक्रमहरू हामीले जिल्ला प्रशासन कार्यालय स्थानीय निकाय अन्य स्टेक होल्डरसँग समन्वय गरेर प्राथमिकता साथ रोकथाम नियन्त्रण लागि हामी लागिरहेछौँ, जसको फलस्वरूप हामीले यो साप्ताहिक रूपमा मासिक रूपमा र पाक्षिक रूपमा पनि एउटा कार्ययोजना सहित कुन स्थानीय पालिकामा अलिकति सेवनकर्ताहरू बढी हुनुहुन्छ अथवा बिक्री भण्डारण बढी हुने ठाउँहरूमा पहिचान गरेर त्यसलाई पक्राउ गर्ने र कानून कारवाही गर्ने र उहाँलाई चाहिँ अभिभावकलाई बोलाएर उसको मात्रा हेरेर काउन्सिलिङ समेत हामीले गर्दै आइरहेको छौँ।
2: जिल्लामा पछिल्लो समय पक्राउ पर्नेको संख्या र सुधार केन्द्रको संख्या बढ्नुले पनि दुर्व्यसनी गर्ने व्यक्तिको संख्या बढ़ेको देखाउँछ। आगामी दिनमा यसलाई न्यूनीकरण गर्नका लागि सबै पक्ष जिम्मेवार बन्न आवश्यक देखिन्छ।
1: अब बाँकी समाचार। बितेका 24 घण्टामा 2438 जना गाड़ी चालक ट्राफिक नियम उल्लंघनको कार्यवाहीमा परेका छन्। कार्यवाहीबाट 20,79,000 रूपियाँ राजस्व संकलन भएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ। कार्यालयका अनुसार जाँड रक्सी खाएर गाड़ी चलाउने 85, नियम विपरीत राइडिङ सेयरिङ गर्ने 130, संकेत बत्ती उल्लंघन गर्ने 123, तीव्र गतिमा गाड़ी चलाउने 160 जनालाई कार्यवाही गरिएको हो। यसै गरी लेन अनुशासन पालना नगर्ने 122, निषेधित क्षेत्रमा हर्न बजाउने 88, लागू पदार्थ खाएर गाड़ी चलाउने 3, निर्धारित मापदण्ड भन्दा धेरै धुवा फाल्ने गाड़ीका 27 र अन्य नियम पालना नगर्ने 1,700 जना कार्यवाहीमा परेका हुन्।
0: व्यवस्थापिका संसद अन्तर्गत प्रतिनिधि सभाको शनिबारका लागि तय भएको बैठक विशेष कारणवश सरेर आइतबार पुगेको छ। संघीय संसद सचिवालयले शुक्रबार सूचना जारी गर्दै बैठकको दिन र समय परिवर्तन भएको जनाएको हो। सचिवालयका महासचिव पद्म प्रसाद पाण्डेद्वारा जारी सूचना अनुसार यससँगै असार 13 गते शनिबार बिहान 11 बजे बस्ने गरी निर्धारण गरिएको प्रतिनिधि सभाको बैठक विशेष कारणवश उक्त समयमा बस्न नसकिने भएको हो। त्यसैले प्रतिनिधि सभा नियमावली 2082 को नियम 6 को उपनियम 3 बमोजिम सभामुखले सभाको बैठक 2082 असार 14 गते आइतबार बिहान 11 बजे बस्ने गरी पुनः निर्धारण गर्नुभएको छ। संसद सचिवालय अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीको राष्ट्रिय महाधिवेशन र विपक्षी दलले आफ्ना पूर्व निर्धारित राजनीतिक कार्यक्रम रहेको भन्दै शनिबारको बैठक सार्न विशेष आग्रह गरेपछि सभामुखले संसद नियमावली अनुसार बैठक आइतबारका लागि सार्नु भएको हो।
1: सल्यानको बनगढ़ कुविन्दे नगरपालिकामा सार्वजनिक विदाका दिनमा पनि भुक्तानी सेवा सञ्चालन हुने भएको छ। आर्थिक वर्ष 2082-83 को अन्त्य नजिकै गर्दा बजेट तथा कार्यक्रमको प्रभावकारी कार्यान्वयन र आर्थिक दायित्व समयमै फर्चेत गर्ने उद्देश्यले सार्वजनिक विदामा समेत भुक्तानी प्रक्रिया सञ्चालन गरिने नगरपालिकाले जनाएको छ। नगरपालिकाले एक सूचना जारी गर्दै महालेखा नियन्त्रक कार्यालयको निर्देशन बमोजिम यही असार 25 गतेसम्म आर्थिक प्रशासन शाखाबाट सार्वजनिक विदाका दिनमा पनि नियमित रूपमा भुक्तानीको काम हुने जनाएको हो। नगरपालिकाले भुक्तानी लिनुपर्ने वडा कार्यालय, विषयगत शाखा, योजना उपभोक्ता समिति, निर्माण व्यवसायी, सेवा प्रदायक तथा अन्य सरकारवालालाई आवश्यक बिल भरपाई, सम्झौता, कार्य सम्पन्न प्रतिवेदन, सिफारिश लगायत सम्पूर्ण कागजात समयमै पूर्ण रूपमा तयार गरी आर्थिक प्रशासन शाखामा पेश गर्न अनुरोध गरेको छ। त्यस्तै भुक्तानी प्रक्रियालाई छिटो, व्यवस्थित र प्रभावकारी बनाउन सम्बन्धित शाखा प्रमुख, योजना शाखा, प्राविधिक शाखा, जिन्सी शाखा तथा अन्य कर्मचारीलाई आवश्यक समन्वय र सहकार्य गर्न निर्देशन दिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गोकर्ण पन्थीले जानकारी दिनुभयो।
0: मध्यपश्चिम खबरमा अब देश बाहिरको समाचार। भेनेजुएलामा एक मिनटको अन्तरमा गएका दुई शक्तिशाली भूकम्पका कारण ज्यान गुमानेको संख्या कम्तीमा 188 पुगेको छ भने 1500 भन्दा धेरै मानिस घाइते भएका छन्। अस्ति बेलुकी गएको 7.2 र 7.5 म्याग्नेच्युडका भूकम्पले राजधानी काराका सहित ला ग्वाइरा राज्यमा ठूलो क्षति पुर्याएको हो। राष्ट्र संघका अनुसार प्रभावित क्षेत्रमा अहिलेसम्म 100 भन्दा बढ़ी भवन पूर्ण रूपमा भत्किएका छन्। उद्धार कर्मीहरू भग्नावशेषमा फँसेकाहरूको खोजी तथा उद्धारमा निरन्तर खटिएका छन्। स्थानीय बासिन्दाले भूकम्प निकै लामो समयसम्म महसुस भएको बताएका छन्। काराकासका एक व्यक्तिले पूरै संसार नै लामो समयसम्म हल्लिरहेको जस्तो महसुस भएको बताएका बीबीसीले बताएको छ। घरमा क्षति पुगेपछि धेरै नागरिकहरूले खुला ठाउँ र सड़कमा रात बिताउन बाध्य भएका छन्।
1: मध्यपश्चिम खबरमा अब खेल समाचार। नेदरल्याण्डमा आयोजना हुने आईसीसी पुरूष क्रिकेट विश्वकप लीग टूका लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीको घोषणा गरिएको छ। नेपाल क्रिकेट संघ क्यानले रोहित पौडेलको कप्तानीमा टोली सार्वजनिक गरेको हो। 15 सदस्यीय मुख्य टोलीको कप्तान उपकप्तानमा दिपेन्द्र सिंह ऐरी रहनु भएको छ। टोलीमा लेग स्पिनर सन्दीप लामिछाने सहित कुशल भुरतेल, आसिफ शेख, आरिफ शेख र सोमपाल कामी जस्ता अनुभवी खेलाड़ी यथावत हुनुहुन्छ। टोलीमा इशान पाण्डे, गुलशन झा, करण केसी, नन्दन यादव, ललित राजवंशी, भीम सार्की, अर्जुन कुमार र विनोद भण्डारीले स्थान पाउन सफल हुनुभएको छ। मुख्य टोलीका अतिरिक्त पाँचजना खेलाड़ीलाई वैकल्पिक सूचीमा राखिएको छ। वैकल्पिक खेलाड़ीमा सन्दीप जोरा, साहब आलम, हेमन्त धामी, आकाश चन्द र युवराज खत्री रहनु भएको छ। नेपाली टोलीले नेदरल्याण्डमा आयोजना हुने त्रिदेशीय श्रृंखलाका क्रममा लीग टू अन्तर्गतका खेलहरू खेल्ने तालिका रहेको छ।
0: र मध्यपश्चिम खबरको अन्त्यमा दाङको मौसम सम्बन्धी जानकारी। दाङको आजको अधिकतम तापक्रम 36 डिग्री सेल्सियस र न्यूनतम तापक्रम 26.1 डिग्री सेल्सियस रहेको जल तथा मौसम विज्ञान कार्यालयको राहीले जनाएको छ। अहिलेको हावाको गति 0.1 मिटर प्रति सेकेण्ड रह्यो भने सापेक्षित आर्द्रता 49% रहेको मौसम कार्यालयकी प्रमुख श्रीया रिजालले जानकारी दिनुभएको छ।
1: यिनै खबरहरूसँगै हामी मध्यपश्चिम खबरको अन्त्यमा आइपुगेका छौं। समाचार सक्नुअघि अहिलेसम्मका मुख्य खबर शीर्षक फेरि एकपटक।
0: लुम्बिनी प्रदेशका अधिकांश गाउँपालिकाद्वारा नीति तथा कार्यक्रम र बजेट समयमै प्रस्तुत, स्थानीय तहमा वित्तीय अनुशासन योजना निर्माणको क्षमता तथा सुशासन प्रवर्धनमा उल्लेखनीय सुधार।
1: घोराईमा अन्तर विद्यालय उपमेयरको भलिबल प्रतियोगिता शुरू। लागू औषध दुरूपयोग तथा अवैध ओसार पसार विरूद्धको अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाइयो।
0: यस वर्ष पानी नपर्दा सुस्त बन्यो असारे रोपै, देशभर हालसम्म करिब 10% क्षेत्रफलमा मात्रै धान रोपियो।
1: को बनगाड कुविन्दे नगरपालिकामा सार्वजनिक विधाका दिनमा पनि भुक्तानी सेवा सञ्चालन हुने।
0: अवस्था अहिलेलाई मध्यपश्चिम खबरको सिलसिला यति नै। प्रत्येक घण्टाको ताजा खबरसँगै हामी तपाईँको साथमा छौं। तपाईँ हामीलाई लुम्बिनी प्रदेश र कर्णाली प्रदेशमा 91.4 मेगाहर्जमा र इन्टरनेट अनलाइन मार्फत www.udmp.org लगन गरेर प्रति संसारभर सुन्न सक्नुहुन्छ।
1: तपाई हाम्रा समाचारहरू चाहेको समयमा पनि डाउनलोड गरेर पढ्न र सुन्न सक्नुहुन्छ। अहिलेलाई भने समाचार कक्षका सबै सहकर्मी प्राविधिक मित्र अमृता डाँगी तथा तपाई श्रोतालाई पनि धन्यवाद दिँदै
0: म सुशीला ओली
1: अनि म शान्त कुमार बुढामगर पनि बिदा हुन्छौ। नमस्कार।

0: 94.4 मेगाहर्ज मा तपाईहरु सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम।
1: सूचना न्यू मनोकामना डेन्टल क्लिनिक सरेर सड़क विभाग ओरालोमा मेन रोड स्थित बुद्ध हस्पिटल नेर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ। नभुल्नुहोला हाम्रो कुनै शाखाहरू छैनन्।
2: हेलो पिंकी
3: बोल दिन।
2: एलईडी टीवी किन्न नजाने?
3: जान्न।
2: फ्रिज डी फ्रिज किन्न जाउन भने हैन?
3: जान्न।
2: घरमा एसी कुलर पंखा चाहियो भने हैन त?
3: जान्न।
2: किन?
3: मलाई सामान किन्न 17 ठाउँ डुल्नु परे छैन के?
2: अनि यतिका सामान एउटै ठाउँमा पाइनु पनि त पर्यो नि।
3: पाइनी भएर त जान लाग्यो नि।
2: हो र कहाँ
3: भन्दिन के?
2: सत्य भन्दिनौ।
3: आई लभ यू पिंकुली भनेको
2: हो। एसी कुलर पंखा फ्रिज डी फ्रिज रेफ्रिजरेटर भ्याकुम क्लीनर लगायत सम्पूर्ण घरायसी तथा किचन आइटमको लागि सम्झिनु पर्ने एउटै नाम
3: बन्जाल इलेक्ट्रोनिक घुराई दान।
2: अब धेरै ठाउँमा मन डुलाउनै पर्दैन। सुपथ मूल्य तथा ब्रान्डेड सामानको लागि सदा सम्झिनुहोस्
4: सिजी तथा एलजी ब्रान्डको आधिकारिक विक्रेता
3: बन्जाल इलेक्ट्रोनिक घुराई दान।
2: फोन नम्बर
3: 082562452
2: 082562452 पुनश्च अब बन्जाल इलेक्ट्रोनिक्स न्यू रोडबाट शहीद उमेश मार्गमा सरेको जानकारी गराउँदछौ।
5: एक जबरदस्त कहानी है
6: और टाइटल क्या है फिल्म का?
5: वेलकम टू द जंगल।
7: स्वर्गद्वारी चलचित्र मन्दिर घोराईदाङमा भव्य प्रदर्शन भइरहेको छ हिन्दी कथानक चलचित्र वेलकम टू द जंगल।
5: हमें जाने दो मालिक, हम तो फांड है, रोजी रोटी के लिए काम करते।
8: तेरी शक्ल कहीं देखी हुई है।
5: आप फ्लॉप फिल्म में भी देखते हो?
9: हमी जन्मजात नहीं, शिकारी हूँ, शिकारी पूरे दैलेख मलाई चाहिए।
10: VFX सिनेमास कुराही दश नारायणपुर सौरी कुला दाङमा एक्सन नायक विराज भट्टद्वारा अभिनीत भव्य प्रदर्शन भइरहेको छ नेपाली कथानक चलचित्र राम नाम सत्य।
11: हेलो फ्रम अमेरिका वाक वाका वाशिंगटन डीसी जस्ट डब्लु बस हेलो हेलो हेलो।
10: त्यसै गरी भव्य प्रदर्शन भइरहेको छ नेपाली कथानक चलचित्र पहाड़।

0: 6.9 को शानदार डिस्प्ले AI पावर्ड कैमरा 2 वर्ष को वारंटी सहित Redmi A7 मा 5200 mAh तथा Redmi A7 Pro मा 6000 mAh पावरफुल बैटरी को साथ थप अत्याधुनिक विशेषताहरूले तपाईको मन जित्छ बारम्बार
1: आया आया मम्मी मम्मी दाँत दुख्यो
2: मम्मी मेरो दाँत बाङ्गो आयो साथीहरू सधैँ जिस्काइरहन्छन् स्कुलमा जान लाज लाग्ने भइसक्यो
3: हेलो श्रीमानज्यू मेरो पनि दाँत गिजाको समस्या समाधान गर्नु पर्यो क्या
4: तिमीलाई थाहा छैन र अन्तर्राष्ट्रिय जर्मन प्रविधिको ओपिजी एक्सरे सहित सस्तो र सुलभ उपचार गर्ने बिआर डेन्टलमा गए भइहाल्यो नि
2: राप्ती अञ्चलको सुविधा सम्पन्न अत्याधुनिक प्रविधिको विकास सँगै सुरु गरिएको बिआर डेन्टल होराईमा
4: दाँत गिजा मुख तथा अनुहारका हाडहरू भाँचिएमा वा उपचार गर्नु परेमा सम्पर्क गर्नु होला
5: लामो समय फिलिपिन्स बङ्गलादेशका विभिन्न अस्पतालमा अनुभव प्राप्त वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडोन्टिक डाक्टर विपिन भूषाल CMS चितवनबाट डेन्टल सर्जन डाक्टर रचना घिमिरे डेन्टल सर्जन डाक्टर आस्था खत्रीद्वारा बिरामीको दैनिक रूपमा जाँच तथा उपचार भइरहेको छ
6: सावधान उस्ता उस्तै नामबाट नझुक्किनु होला है बिआर डेन्टलमा दाँत मिलाउनका लागि सम्झनुहोस् डाक्टर विपिन भूषाल
7: सम्पर्क बिआर डेन्टल न्यू रोड साझेदारी टोल यामाहा शोरूम नजिकै
8: सम्पर्क फोन नम्बर 0825902222
2: रोड सुटी पुकार खोइनी जस्ता सुटीजन्य पदार्थ सेवन नगरौ क्यान्सरबाट बचौ रेडियो मध्यपश्चिममा बिआर डेन्टलको सहकार्यमा जारी सन्देश
9: घर घर अनि गृहिणीको साथ हुलासले बनाउँदैछ परिवार एक साथ
10: बुबालाई हुल्लास आटाको रोटीको स्वाद होस् वा आमालाई बासमती चामलको भात खानामा रहर दालको साथ हुन्छन् सबै खाएर गदगद हुल्लासको पापड
9: हुल्लास फुड्सका उत्पादहरू हुल्लास आटा हुल्लास बासमती राइस जिरा मसिनो राइस
10: हुल्लासको कुरुम कुरुम चिउरा हुल्लासको इडली राइस
9: हुल्लासले बनाउँदैछ परिवार एक साथ
11: सीता के भयो तिमीलाई गुम्सेर बसेछौ
12: के हुनु नि बिहे भएको छ वर्ष भइसक्यो बच्चा बच्चीको लागि कति ठाउँ देखाए कति ठाउँ तर केही सिप चलेन अब त आश्रय मरिसक्यो
11: के कुरा गर्छ तिमीले हाम्रै घोराईमा शिशु क्लिनिक अफ फर्टिलिटी सञ्चालनमा आएको छ त त्यहाँ त निसन्तानपन सम्बन्धी समस्याको सबै उपचार हुन्छ त्यसै आश्चर्य हुन्छ कति लामो समयदेखि बच्चा बच्ची नभएको त्यहाँ गएर भइरहेछ त्यही भएर ढुक्क भएर त्यही जाऊ
12: ए ठिकै छ म जानको धेरै अब तिमीले भनिहाल्यौ त्यही पनि अब शिशु क्लिनिक नै जान्छु
13: शिशु फर्टिलिटी एन्ड आइबिएफ सेन्टर चितवनको शाखा अब घोराहाको बिपी चोकबाट सम्पूर्ण निसन्तान उपचार अब फर्टिलिटी स्पेसलिस्टको टिमबाट सबै समस्याको समाधान गरिन्छ समस्यालाई लुकाएर होइन उपचार गरी सन्तान प्राप्तिको तपाईँको सपना अब पूरा हुन्छ आज आफ्नो नाम दर्ता गरी विशेषज्ञ सेवा परामर्श लिनुहोस्
14: नोट पहिलो परामर्श निशुल्क दिइनेछ समयमै नाम दर्ता गराई यो सुविधाको लाभ लिनुहोस्
13: शिशु क्लिनिक फर्टिलिटी बिपिचो खोराहिदान सड़क विभागको अगाडि एड्रेस बैंक भएको भवनमा सम्पर्क मोबाइल 9847823572
15: खुल्यो खुल्यो खुल्यो परीक्षित फार्मेसी घोराहिदान बाथरोग एन्ड स्किन केयर सेन्टर प्राली ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराहिदाङमा खुल्यो
16: काठमाडौँ मेडिकल कलेजमा कार्यरत वरिष्ठ बाथरोग युरिक एसिड लोप तथा प्रतिरक्षा रोग विशेषज्ञ डाक्टर आविष्कार सुविधिद्वारा दिइने सेवाहरू
15: बिस्तारै जोर्नीहरू र औलाहरू बाँगिँदै जाने
16: हात खुट्टाका जोर्नीहरू सुन्निने र दुख्ने
15: हात खुट्टा तथा पाइतला झमझम गर्ने पोल्ने
16: छालामा दागहरू आउने कपाल झर्ने
15: शरीर फुल्ने र चिलाउने हड्डी खिएमा खोक्रो भई बारम्बार भाँचिएमा
16: औलाहरू निलो भएमा धेरै कालो भई कुहिन खोजेमा
15: बारम्बार गर्भपतन भएमा
16: कपाल धेरै झरेमा मुख तथा आँखामा सुक्खापन भएमा
15: लामो समयदेखि कमजोरी र शरीर हतक्क गल्ने भएमा
16: बिना कारण शरीरमा रातो सेतो रगतको कमी भएमा
15: बिना कारण शरीरको तौल घटेमा
16: ढाड दुखेमा कम्मर दुखेमा
15: गाउट तथा युरिक एसिडको समस्या
16: बारम्बार आँखा रातो भएमा
15: फोक्सोमा बारम्बार पानी भरिएमा आईएलडी दम भएमा
16: बारम्बार लामो समयसम्म ज्वरो आएमा
15: छालामा दाग अल्सर सोरियासिसको दाग भएमा
16: लामो समयदेखि छाला कडा भएमा
15: लामो समयदेखि मांसपेशीमा कमजोरी तथा दुखाइ भएमा
16: युवा अवस्थामा पक्षघात भएमा
15: मृगौला फेल भएको कारण बाथरोग हुन सक्छ
16: एलर्जी सम्बन्धी समस्या बारम्बार दोहोरिएमा,
15: कम उमेरमा हृदय घात मुटु रोग भएमा,
16: सबै समस्याको समाधान हुन्छ। आउनुहोस्
15: बाथ रोग एन्ड स्किन केयर सेन्टर प्राली, ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही दाङमा।
16: डाक्टर आउने समय प्रत्येक महिनाको तेस्रो शनिबार।
15: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
16: फोन नम्बर 0825916670,
15: मोबाइल नम्बर 98578343। परीक्षित फार्मेसी दाङ, बाथ रोग एन्ड स्किन केयर सेन्टर प्राली।
16: भर्ना खुल्यो, भर्ना खुल्यो, भर्ना खुल्यो।
14: ग्रीन बीच विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा यूएई द्वारा पुरस्कृत नेपालकै उत्कृष्ट राप्ती इन्जिनियरिङ कलेज घोराईदाङमा शैक्षिक सत्र 2083-84 भर्ना खुल्ला गरिएको सहर्ष जानकारी गराउँदछौ।
16: कार्यक्रमहरू:
14: डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ 3 वर्षे,
8: प्री डिप्लोमा इन सर्वे अमिन इन्जिनियरिङ 18 महिना, प्री डिप्लोमा इन सिभिल इन्जिनियरिङ 18 महिना, प्री डिप्लोमा इन इलेक्ट्रिकल इन्जिनियरिङ 18 महिना।
17: विस्तृत जानकारीका लागि राप्ती इन्जिनियरिङ कलेज घोराई 16 सानी अम्बापुर सरादाङ।
18: फोन नम्बर 0825562601, 98578359, 98578131684, 98512323228
14: र 98578732555।
19: आवाज पश्चिम नेपालको आवाज, आवाज हिन्दको आवाज, यो हो रेडियो मध्य पश्चिम एफएम 91.4 मेगाहर्ज।

0: वाय नेटको बाई वन गिफ्ट वन फ्री अफरमा तीन महिनाको 125 एमबिपिएस इन्टरनेट र 2700 खरिद गर्दा सोही इन्टरनेट प्याकेज नयाँ जडानको लागि गिफ्ट गर्ने मौका। सफल रेफरलमा आफ्नो लागि एक महिना फ्री इन्टरनेट। वाय नेट, अब सबै कनेक्टेड।
1: होइन हो साथी, आज निकै तनावमा छौ त। के भयो भने?
2: के भयो भनौ, अहिले नै साथीको बिहेमा जानु पर्ने, सुट नै छैन, के लगाएर जाने होला भनेर सोचिरहेको छु नि।
1: नारायणी टेलर छँदैछ नि, त्यहाँ त हरेक साइजमा रेडिमेड कोट प्यान्ट दौरा सुरुवाल पाइन्छ नि, चिन्ता मान्ने कुरै छैन।
2: ए हो र, त्यसो भए म अहिले नै गइहाले।
1: हजुर, विगत 3 दशकदेखि तपाईँहरूकै सेवामा समर्पित नारायणी टेलर्समा ब्रान्डेड सटिङ सुटिङका कपडाहरू पाइनुका साथै रेडिमेड कोट प्यान्ट दौरा सुरुवाल 10-15% छुटमा पाइन्छ र सम्पूर्ण कपडाहरू अत्याधुनिक मेसिनको प्रयोग गरी मजबुत र ग्यारेन्टीका साथ सिलाइन्छ।
3: नारायणी टेलर्स, सहित उमेश मार्ग, रेडियो मध्यपश्चिमदेखि उत्तरतर्फ घोराई जान।
4: सम्पर्क मोबाइल नम्बर 98229264।
5: तपाईँको व्यक्तित्व हाम्रो प्रतिष्ठा, तपाईँको सन्तुष्टि हाम्रो प्रतिबद्धता।

0: ज मेलामा जम्मै दिन छ। आफ्नो पुरानो बाइक स्कुटर लिएर आउनुहोस् र न्यू 50 बाइक को साथ जम्मै लिएर जानुहोस्। जम्मै भ्यालुएसन, जम्मै क्याश डिस्काउन्ट।
1: एक्सटेन्स डेट यही असार 4 गते देखि 16 गते सम्म।
2: स्थान राप्ती अटो इन्जिनियरिङ बजार शोरूम, शहीद गेट, गुराही, दाम।
3: सम्पर्क फोन 082-562-423। सम्पर्क मोबाइल नम्बर 98-578-30-151, 98-478-33-133 र 98-686-37-244।
4: के तपाईँ पटक पटक उपचार गराउँदा पनि रोग निको नभएर चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने आउनुहोस् बंगलाचुली आयुर्वेद क्लिनिक घोराईदाङमा।
5: उपचार हुने रोगहरू
4: पाइल्स, फिस्टुला, दिशा गर्दा रगत आउने, पोल्ने, दुख्ने, कब्जियत,
5: चाया, पोतो, डन्डी फोर, दाग, दुबी, एलर्जी, कपाल झर्ने,
4: महिनावारी गडबडी, सेतो पानी बग्ने, योनी चिलाउने, तल्लो पेट दुख्ने, निसन्तानपन एवं पुरुषको योनी इच्छामा कमी, शीघ्र स्खलन, स्वप्न दोष एवं निसन्तानपन,
5: हड्डी खिएको, नसा च्यापिएको, युरिक एसिड, हात खुट्टा झमझमाउने, पोल्ने, सिल्का हान्ने तथा सबै किसिमका बाथरोग,
4: ग्यास्ट्रिक, गानागोला, अल्सर, पत्थरी, जन्डिस, दम, खोकी, पिनास, पिसाब पोल्ने, दुख्ने,
5: सुगर, प्रेसर, थाइराइड, प्रोस्टेट तथा सबै किसिमका दीर्घ रोगहरूको चेक, जाँच एवं उपचार सेवा।
4: हामी कहाँ फार्मेसी, ल्याब, पञ्चकर्म एवं छारसूत्र सेवा उपलब्ध छ। मुसा, कोठी फाल्न आधुनिक मेसिनका साथै लामो समय काठमाडौँ तथा देशका विभिन्न अस्पतालमा काम गरिसक्नुभएका आयुर्वेद फिजिसियन डाक्टर सुनिल लम्सालद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको छ।
1: सम्पर्क बंगलाचुली आयुर्वेद क्लिनिक, कोराई 15 बिपी चौक दाङ। सम्पर्क फोन नम्बर 98-686-61-694।
6: दिनेश सर नमस्कार, कतै जान लाग्नु भएको जस्तो छ नि।
7: बिमा गराउन जाँदैछु।
6: बिमा किन गर्नु पर्यो सर? बिमा
7: जीवनमा नसोचेका घटनाहरू घट्न सक्छन्, त्यसबाट आफ्नो र आफ्नो परिवारका सदस्यको सुरक्षित भविष्यको लागि तथा सम्भाव्य आर्थिक क्षति कम गर्न हाम्रो जीवनको र सम्पत्तिको बिमा गराउनु पर्छ। त्यसै गरी हामीले लगाएको बाली नाली, पशु चौपायकहरूको पनि बिमा गर्न सकिन्छ र कृषि तथा पशुपन्छी बिमा गराउँदा लाग्ने बिमा शुल्कमा सरकारले 80% अनुदान दिइरहेको छ नि।
6: बिमा कहाँ गएर कसरी गराउन सकिन्छ त सर?
7: नेपाल बिमा प्राधिकरणबाट इजाजत प्राप्त बिमा कम्पनीहरूमा बिमा गराउनु पर्दछ। बिमा कम्पनीमा स्वयं उपस्थित भई वा इजाजत प्राप्त अभिकर्ता मार्फत बिमा गराउन सकिन्छ।
6: अनि बिमा गराउँदा कुन कुन कुरामा ध्यान दिनुपर्छ त सर?
8: बिमा गर्नुभन्दा पहिला प्रस्ताव फारम भर्नुपर्छ। उक्त प्रस्ताव फारम सत्य तथ्य रूपमा आफैले भर्ने। बिमा लेखका शर्त र सुविधा बुझेर र पढेर मात्र बिमा गर्ने। कसैले भनेको कुरालाई मात्र आधार नलिने। आफ्नो आर्थिक क्षमता अनुसारको बिमा गर्ने। सकेसम्म बिमा शुल्क रकम आफैले भुक्तानी गर्ने। यदि अभिकर्तालाई बिमा शुल्क रकम दिएको हो भने उक्त अभिकर्तासँग रकम जम्मा गरेको रसिद माग्ने र निर्जीवन बिमा लेख समयमै नवीकरण गर्ने, साथै जीवन बिमा लेखको बिमा शुल्क समयमै तिर्ने, अन्यथा बिमा लेख ल्याप्स भई जोखिमको रक्षा गरण गर्दैन।
6: क्षति भई बिमा दाबी परेमा वा बिमा सम्बन्धी अन्य समस्या परेमा के गर्ने नि सर?
7: दाबी परेमा बिमा कम्पनीले तोकिएको समयमा नै रकम भुक्तानी गर्छ। यदि दाबी रकम भुक्तानीको क्रममा ढिलाइ भएमा वा दाबी रकम भन्दा कम भुक्तानी भई सो उपर चित्त नबुझेमा वा बिमा सम्बन्धी अन्य समस्या परेमा नेपाल बिमा प्राधिकरणमा उजुरी निवेदन दिन सकिन्छ।
6: सरले त धेरै राम्रो पो कुरा गर्नुभयो। बिमा यति राम्रो कुरा होला भनेर मैले त सोचेको पनि थिएन। सरलाई धेरै धेरै धन्यवाद। अब म पनि आफ्नो र सम्पत्तिको बिमा गराउँछु र अरूलाई पनि बिमा गराउन अनुरोध गर्छु।
9: नेपाल बिमा प्राधिकरण लुम्बिनी प्रदेश कार्यालय कालिकानगर रूपन्देहीको जनहितमा जारी सन्देश। थप जानकारीको लागि कार्यालयको फोन नम्बर 071-591-501 वा 071-591-502 सम्पर्क गर्नुहुन अनुरोध छ।

0: नमस्ते म राजु लामा तपाई सुन्दै हुनुहुन्छ तपाईको आफ्नै रेडियो रेडियो मध्यपश्चिम 91.4 मेगाहर्ज
1: नशा तथा मानसिक रोग विशेषज्ञ डाक्टर सुबोध कुमार शर्मा अब सिभिल फर्मा घोराहीदाङमा
2: डाक्टर सुबोध कुमार शर्माद्वारा दैनिक रूपमा सिभिल फर्मा घोराही 15 दाङमा बिरामी चेकजाँच तथा उपचार गरिने भएको हुँदा सम्बन्धित रोगका बिरामीले विशेषज्ञ सेवाको लाभ लिनुहोस्।
1: डाक्टरद्वारा दिइने सेवाहरू
2: लामो समयसम्म टाउको दुख्ने, मुटुको ढुकढुकी बढ्ने, तर्सने वा डराउने, हातखुट्टा झमझम गर्ने वा पोल्ने, कामने, बेहोस हुने, धेरै रक्सी खाने, लागू पदार्थ सेवन गर्ने, जिउ दुख्ने, निद्रा र भोक नलाग्ने, यौन इच्छामा कमी हुने, बच्चाको मानसिक तथा शारीरिक विकासमा ढिलाइ, आत्महत्याको इच्छा वा प्रयास गर्ने आदि।
1: नोट: अशक्त वृद्ध र अति विपन्न वर्गका लागि डाक्टरहरूद्वारा दैनिक रूपमा निशुल्क परामर्श सेवा।
2: सम्पर्क मोबाइल नम्बर 9858744722, 9858783560। सम्पर्क सिभिल फर्मा घुराही 15 सड़क विभाग रोड दाङ।
3: नेपाली जुत्ता घर
4: राप्ती अञ्चलकै सबैभन्दा ठुलो जुत्ता चप्पलको शानदार घर
3: नेपाली जुत्ता घर। हामी कहाँ नेपालका 10-15 बढी ब्रान्डका आकर्षक जुत्ता चप्पलहरू सीमित अवधिका लागि 10%-50% सम्म बम्पर छुट।
4: अब ढिला नगर्नुहोस्, आफूलाई मन पर्ने जुत्ता आफै छान्नुहोस्।
3: स्वदेशी उत्पादनको प्रवर्धन गरौं। स्थान: सिटी प्लाजा होटलको उत्तर पट्टी, थारू गल्ली, घुराही दाङ।
4: सम्पर्क मोबाइल नम्बर 9857771546। फोटोग्राफी टेन्डर आह्वान सम्बन्धी सूचना:
5: अम्बिकेश्वरी मन्दिर संरक्षण तथा सम्वर्धन समितिको मिति 2083 असार 8 गतेको निर्णय अनुसार अम्बिकेश्वरी मन्दिर परिसरमा आर्थिक वर्ष 2083-84 लागि फोटोग्राफी सम्बन्धी फोटोग्राफी व्यवसाय सञ्चालन गर्ने इच्छुक व्यवसायीबाट तपसिल अनुसारको सिलबन्दी टेन्डर निवेदन आह्वान गरिएको छ।
4: मिति 2083 यही असार 15 गते बिहान 8 बजेसम्म निवेदन दिइसक्नुपर्नेछ। निवेदन फारम मन्दिरको सचिवालयले उपलब्ध गराउनेछ।
5: निवेदनका साथमा नेपाल सरकारको सम्बन्धित निकायमा फर्म दर्ता गरेको प्रमाण पत्र, कर दर्ताको प्रमाण पत्र र प्रोप्राइटरको नागरिकता प्रमाणको प्रतिलिपि पेश गर्नुपर्नेछ।
4: मिति 2083 यही असार 15 गते बिहान 8 बजेसम्म आएका निवेदनहरू र मन्दिर समितिको सहमतिमा मिति र समय तय गरी टेन्डर खोलिनेछ।
5: गोपे बोल कबोल सबैभन्दा बढी रकम हाल्ने फर्मसँग आवश्यक सम्झौता गरी उक्त फर्मलाई टेन्डर प्रदान गरिनेछ।
4: सचिव दामोदर भूषाल,
5: अम्बिकेश्वरी मन्दिर संरक्षण तथा सम्वर्धन समिति, घोराई उपमहानगरपालिका 18, अम्बापुर दाङ।
4: खुसीको खबर, खुसीको खबर, खुसीको खबर।
6: यसरी उत्तीर्ण गरी प्राविधिक शिक्षा मार्फत उज्जवल भविष्य निर्माण गर्न चाहनुहुन्छ? यदि त्यसो हो भने दाङको प्रतिष्ठित रजना टेक्निकल कलेजमा शैक्षिक सत्र 2083-84 लागि सिचिभिटी अन्तर्गत सञ्चालन हुने 3 वर्ष डिप्लोमा इन सिभिल इन्जिनियरिङ तथा डिप्लोमा इन जियोमेट्रिक्स इन्जिनियरिङ कार्यक्रमहरूमा भर्ना खुलिसकेको छ।
4: हाम्रा विशेषताहरू:
7: आधुनिक प्रयोगशाला,
4: अत्याधुनिक सर्वेक्षण उपकरण,
7: अनुभवी प्रशिक्षक,
4: व्यवहारिक तथा परियोजना आधारित सिकाइ,
7: नियमित फिल्ड भिजिट र रोजगारी मुखी शिक्षा सहित अध्ययन गराइने
4: सुनौलो अवसर अब तपाईँको पहुँचमा छ। सिभिल इन्जिनियरिङ मार्फत भवन, सड़क, पुल, खानेपानी तथा अन्य पूर्वाधार विकास क्षेत्रमा दक्ष प्राविधिक बन्न चाहनुहुन्छ भने जियोमेट्रिक्स इन्जिनियरिङ मार्फत सर्वेक्षण, जीआईएस, जीपीएस, डिजिटल म्यापिङ तथा भू स्थानिक प्रविधिको क्षेत्रमा आकर्षक करियर निर्माण गर्नुहोस्।
7: सीमित सिट तथा छात्रवृत्तिको अवसर उपलब्ध भएकाले ढिला नगर्नुहोस्।
4: आजै रजना टेक्निकल कलेज घुराई 18 दाङमा सम्पर्क गरी आफ्नो सिट सुरक्षित गर्नुहोस्।
6: साथै कक्षा 11 विज्ञान, व्यवस्थापन, शिक्षा र कानून संकायमा धमाधम भर्ना लिइरहेको जानकारी गराउँदछौ। सम्पर्क श्री मावी रजना टेक्निकल कलेज घोराई 18 रजना दाङ।
4: सम्पर्क फोन नम्बर 082-562-204।
6: सम्पर्क मोबाइल नम्बर 9858730672 र 9899964848।
8: रजना टेक्निकल कलेज गुणस्तरीय प्राविधिक शिक्षा, संयुक्त जनशक्ति र सफल भविष्यको आधार।
9: वरिष्ठ मुटु, बाथ र प्रेसर रोग विशेषज्ञ डाक्टर महेश्वर कुमार हेजू, अब अभिषेक मेडिकल स्टोर्स घोराही दाङमा।
10: विगत 17 वर्षदेखि सेवा दिँदै आउनुभएका वीर अस्पताल काठमाडौँमा पूर्व कार्यरत वरिष्ठ मुटु बाथ र प्रेसर रोग विशेषज्ञ डाक्टर महेश्वर कुमार हेजू अब अभिषेक मेडिकल स्टोर्समा आउँदै हुनुहुन्छ।
11: डाक्टरद्वारा दिइने सेवाहरू:
10: मुटुको अपरेशन गराएका बिरामी, हाई वा लो ब्लड प्रेसर भएका बिरामी, मुटु दुख्ने, ढुकढुकी बढ्ने वा कम हुने,
11: मुटुको भल्भमा खराबी भएको, मुटुमा प्वाल परेको, मुटु हल्लिने, कोलेस्ट्रोल बढेको,
10: हार्ट अट्याक, मुटु, पेट, जिउ र खुट्टा सुनिने, बेहोस हुने, छाती गरुङ्गो हुने, हात खुट्टा, जिउ र जोड्नेहरू दुख्ने,
11: औंलाहरू सुन्निने, रातो हुने र औंला तथा हात बाङ्गिने, लामो समयदेखि ज्वरो आइरहने, युरिक एसिड, सुगर, प्रेसर, थाइरोइड, छाती, पेट, ग्यास्ट्रिक, अल्सर, पाइल्स, जन्डिस र नसा सम्बन्धी सफल उपचार।
10: नोट: मुटुको अपरेशन, ओपन हार्ट सर्जरी गराएका र फलोअप गर्नुपर्ने बिरामीहरूले अवश्य सम्पर्क गर्नुहोला।
12: बिरामी जाँच्ने मिति यही असार 13 गते शनिबार, समय बिहान 9 बजेदेखि।
11: पुरानो भन्दा पुरानो रोग भएका बिरामीहरूले पनि सम्पर्क गर्नुहोला।
12: सम्पर्क अभिषेक मेडिकल स्टोर, घोराई 15 बाल मन्दिर चोक दाङ। सम्पर्क फोन नम्बर 98479-57193 र 98-1-28-89-28।
13: होइन, के भयो दाई, किन झुक्राएर बस्नु भएको?
14: के हुनु र भाइ, आँखा दुखेर हैरान भएको छ।
13: ए, त्यसो हो भने घोराई 15 सही गेटमा रहेको आराध्या चस्मा पसल तथा आँखा उपचार केन्द्र जानु न।
14: हजुर, हामी कहाँ विभिन्न ब्रान्डका चस्माहरू पाइनुका साथै डाक्टरको अर्डर अनुसार चस्मा तयार गरिन्छ।
13: नोट: यहाँ नेत्र विशेषज्ञद्वारा दैनिक आँखा जाँच गरिन्छ।
14: प्रोप्राइटर बसन्त कुमार पोखरेल, सम्पर्क मोबाइल नम्बर 98578-34-9-10।
13: आराध्या चस्मा पसल तथा आँखा उपचार केन्द्र, सिद्धार्थ बैंक बसेको घर, उत्सव ट्राभल सँगै सटेको घोराई 15 शहीद गेट दाङ।
15: होइन महिला, लखर लखर कहाँ हिँडिस्?
13: कहाँ हुनु हो काका, यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो, टाइम पासको लागि निस्केको नि काका।
15: अरे केटा, उमेर जो जाँगर सदा टाइम पास गरेर बस्दै गर, आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके पछि पछुताउला छै बाबु।
13: के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश जाऊ भनेर सोचेको थिए, भर पर्दो मेन पावर पनि भेटेन, यस्तै छ झोले जिन्दगी।
15: ए, कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान, तल्लो गरे काइलो पनि त्यहीबाट गएको हो, राम्रो पैसा कमाइरहेछ त्यसले।
13: ल ल काका, गइहाले म।
16: हामी कहाँ कुवेत, बहराइन, ओमन, कतार, साउदी, दुबई तथा रोमानियाबाट समेत कामदारको माग भई आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
13: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौँ, एकपटक सेवा गर्ने मौका दिनुहोस्।
16: नोट: हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ। घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजारभित्र, मोबाइल नम्बर 98498-87741।

0: यो हो रेडियो मध्य पश्चिम FM 91.4 MHz।
1: CIN को साझा खबरबाट दीपक आचार्यको नमस्कार। साझा खबर देशभरिका सामुदायिक रेडियो CIN को फेसबुक पेज र युट्युब च्यानलबाट पनि सुन्न सकिन्छ। राष्ट्रपा पदाधिकारी निर्वाचनको मतपरिणाम सार्वजनिक। महामन्त्रीमा विपिन आचार्य निर्वाचित। निर्वाचन लम्बिँदा मतदाताहरूको सहभागिता कम। संसदको तेस्रो पटक बैठक स्थगित।
2: सत्तारूढ़ दल एनएके राष्ट्रीय स्वतन्त्र पार्टी को महाधिवेशन पनि चलिरहेको छ, त्यसले गर्दाखेरि मन्त्रीको उपस्थिति पनि अलिकति हिजो अस्तिको हकमा चाहिँ उहाँहरू महाधिवेशन चाहिँ व्यस्त नै रहनु भएको।
1: धान खेतीमा 27 लाख भन्दा बढ़ी कृषक आबद्ध। 23 औं राष्ट्रिय धान दिवसमा जलवायु मैत्री प्रविधिबाट धानमा आत्मनिर्भरतामा जोड़ दिइने। काठमाण्डु उपत्यका तथा आसपासका क्षेत्रमा बर्ड फ्लू संक्रमण तीव्र फैलिएपछि नियन्त्रणका लागि प्राविधिक टोली परिचालन।
3: विजय पश्च सेवाको निकायमा तत्काल खबर गरेर जानकारी गराउनु पर्ने उहाँहरूको दायित्व हुन्छ, किनभनेदेखि हामी अहोरात्र खटेका छौं।
1: व्यापक आलोचनापछि सरकारी जग्गा लिज सम्बन्धी कार्यनीति खारेज। बितेको 24 घण्टामा 2438 सवारी साधन नियम उल्लंघनको कार्यवाहीमा, अबदेखि सवारी साधनमा कडाई।
4: फर्दर हामीले 24 घण्टाको विवरण हेर्दाखेरि 2500 देखि 2800 सम्म सवारी चालकहरूलाई कार्यवाही गर्ने गरेका छन्।
1: भेनेजुलाको 2 शक्तिशाली भूकम्पमा मृत्यु हुनेको संख्या 235 पुग्यो। 5000 भन्दा बढ़ी घाइते। आईसीसी क्रिकेट विश्वकप लीग 2 त्रिदेशीय श्रृंखला खेल्न रोहित पौडेलको कप्तानीमा 15 सदस्यीय टोली घोषणा।
5: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क CIN।
1: सरकार सञ्चालनको जिम्मेवारीमा पुगेका नेपाली राजनैतिक कर्मीहरू निसंकोच दोष पछ्याउन निपुण, सिपालु र अग्रसर छन्। जब जब जहाँ जहाँ भ्रष्टाचार नियन्त्रणको विषय अगाडि आउँछ, त्यस बेलामा शासकहरूलाई अघिका शासकहरूलाई दोष लाएर पन्छिने क्रम चल्दै आयो। अहिलेको सरकारले पनि आफूले काम नगरिकन पुरानालाई मात्र दोष दियो भने जनताले पत्याउन छोड्नेछन्। अब खबर सन्तोषी रावलबाट।
6: राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाको महामन्त्रीमा विपिन आचार्य निर्वाचित हुनुभएको छ। यसअघि उहाँ रासोपाको सहमहामन्त्री हुनुहुन्थ्यो। उहाँसँग मनिष झाले प्रतिस्पर्धा गर्नुभएको छ। उपसभापतिमा सविता गौतम निर्वाचित हुनुभएको छ। उहाँसँग तोसीमा कार्की प्रतिस्पर्धामा हुनुहुन्थ्यो। त्यस्तै सहमहामन्त्रीमा हरि ढकाल, निशा डाँगी र असीम शाह निर्वाचित हुनुभएको निर्वाचन आयोगले जनाएको छ। पदाधिकारीको निर्वाचनमा मतदानको सहभागी भने कम देखिएको छ। का लागि 1289 मत खसेको थियो। रासोपा केन्द्रीय सदस्यमा 2959 मत खसेको थियो। यद्यपि प्रतिनिधिहरू मतदान नगरी फर्किएपछि पदाधिकारीमा मतदान गर्नेको संख्या घटेको निर्वाचन आयोगका सदस्य गोकुल सापकोटाले सीआईएनलाई बताउनुभयो।
7: काउन्टिङ पनि लगभग सम्पन्न भयो, मिसिनको मिसिनको काउन्टिङ निकालियो अनि यसको रिजल्ट लगभग आइसकेको छ। अब प्रवासको मतलाई चाहिँ टोटलिङ गरेर दुवै मत जोडेर अब केही बेरमा चाहिँ तपाईँको यो अन्तिम तपाईँको मत परिणाम निकालिनेछ सर, र त्यसपछि चाहिँ तपाईँको सहमत खाने प्रोग्राम छ। सायद मेरो विचारमा अबको 1 घण्टाभित्र सबै काम सम्पन्न होला। त्यो अलिक लामो समय पनि लाग्यो ठुलो प्रक्रिया भएर, तपाईँको अनि टाढा टाढाबाट आउने साथीहरूलाई अब धेरै दिन बस्नलाई त्यति ऊ पनि भएन, धेरै दिन भएको कारणले गर्दाखेरि तपाईँको कति त गए पनि, र यो फेरि दोस्रो चरणको निर्वाचन भएको हुनाले न अब खासै पदाधिकारी मात्रैको चयन हो, त्यही कारणले पनि त्यति प्रतिनिधिहरूले त्यति धेरै महत्व दिएनन् भन्ने लाग्यो मलाई चाहिँ मेरो आफ्नो पर्सनल रूपमा चाहिँ।
6: काठमाडौँ उपत्यका तथा आसपासका क्षेत्रमा बर्ड फ्लू संक्रमण तीव्र फैलिएपछि नियन्त्रणका लागि प्राविधिक टोली परिचालन गरिएको छ। पशु सेवा विभागले विभिन्न प्रयोगशाला मार्फत नियमित नमूना परीक्षण गरी निगरानी बढ़ाएको हो। काठमाण्डौ, भक्तपुर, ललितपुर र काभ्रेका संक्रमणको जोखिम बढ़ी देखिएकाले रोग नियन्त्रण कार्यलाई उच्च प्राथमिकतामा राखिएको विभागका महानिर्देशक डाक्टर उमेश दाहालले जानकारी दिनुभयो। उहाँका अनुसार 3 महिना अघि शुरू भएको संक्रमण विभिन्न 11 जिल्लामा फैलिएको छ। करिब 100 कुखुरा फार्ममा बर्ड फ्लू संक्रमण पुष्टि भएपछि ती फार्ममा पंछी अण्डा दाना नष्ट गरिएका छन्। करिब डेढ महिना नयाँ चल्ला नराख्न आग्रह गरेको विभागले उच्च सतर्कता अपनाउन आह्वान गरेको छ। काठमाडौँ उपत्यका चन्द्रगिरी, किर्तिपुर, टोखा, तारकेश्वर, गोदावरी, चागुनारायण, सूर्य विनायक लगायत क्षेत्रमा फार्ममा संक्रमण पुष्टि भएको छ। संक्रमण मानिसमा पनि सर्न सक्ने सम्भावना रहेको बताउँदै विभागका महानिर्देशक दाहालले संक्रमणलाई चाँडो नियन्त्रण गर्न पंक्षी व्यवसायी तथा उपभोक्तालाई थप सावधानी अपनाउन सावधानी गरिएको छ। सीआईएनसँग कुरा गर्दै दाहालले भन्नुभयो,
3: अब तत्काल हामीले के भन्छौँ भन्दा यो रोगलाई परास्त गर्नको लागि सकेसम्म यसको चाहिँ प्रभावकारी उपचार पनि छैन र प्रभावकारी खोप पनि छैन, जसले गर्दाखेरि तत्काल रोग देखिन साथ चाहिँ कुखुरा अथवा पंक्षी अथवा पंक्षजन्य पदार्थ पंक्षी उत्पादन सामग्रीहरू सबै नष्ट गर्नेको विकल्प छैन। अब जहाँ जहाँ देखे तत्काल रिपोर्टिङ गरेर चाहिँ उहाँहरूले यो कुरो बुझ्नुपर्ने हुन्छ र सम्बन्धित निकायमा चाहिँ विशेष पश्चिम सेवाको निकायमा तत्काल खबर गरेर जानकारी गराउनु पर्ने उहाँहरूको दायित्व हुन्छ, किनभनेदेखि हामी अहोरात्र खटेका छौँ यो रोगलाई चाँडो नियन्त्रण गर्न प्रयासमा छौँ।
6: सरकारले नेपाल सरकारी जग्गा दर्ता उपयोग तथा लिजमा उपलब्ध गराउने सम्बन्धी कार्यनीति 2079 खारेज गरेको छ। राजपत्र मार्फत सूचना प्रकाशित गर्दै सरकारले उक्त कार्यनीति खारेज भएको जानकारी दिनुभएको हो। यस अघि सरकारी जग्गा सरकारको नाममा दर्ता गर्ने सरकारी निकायलाई उपभोगको प्रमाण पत्र दिने तथा विदेशी नियोग स्वायत्त संस्था वा अन्य निकायलाई अधिकतम 40 वर्षसम्म लीजमा उपलब्ध गराउने व्यवस्था थियो, तर न्यून वार्षिक भाडा दरमा बहुमूल्य सरकारी जग्गा लामो अवधिका लागि लीजमा लिने प्रावधानको व्यापक आलोचना भएपछि सरकारले कार्यनीति नै खारेज गरेको हो। प्रतिनिधि सभा बैठक तेस्रो पटक सूचना टाँसेर स्थगित भएको छ। बैठक आइतबार बिहान 11 बजे बस्ने संसद सचिवालयका प्रवक्ता एकराम गिरीले आइतबार बिहान 11 बजेसम्मका लागि स्थगित भएको सीआईएनलाई जानकारी दिनुभयो।
2: यस्तो अब संसद बैठकमा बिजनेस भनेको सरकारी नै हुन्छ अधिकतर, होइन हाम्रोमा गैर सरकारी बिजनेस अथवा कार्यभार अलिक कम हुन्छ, अनि सरकारी बिजनेस अगाडि बढाउन सम्बन्धित मन्त्रीको उपस्थिति अनिवार्य हुन्छ, यहाँहरूलाई थाहै नै छ। अहिले सत्तारूढ दल एनएके राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशन पनि चलिरहेको छ, त्यसले गर्दाखेरि मन्त्रीको उपस्थिति पनि अलिकति हिजो अस्तिको हकमा चाहिँ उहाँहरू महाधिवेशनतिर व्यस्त नै रहनु भएको भन्ने जानकारी थियो सचिवालयलाई। अर्को कुरा भोलि शनिबार पनि परेको अनि ती प्रतिपक्षी दलहरूले पनि भोलि चाहिँ नराख्न पाए उपयुक्त हुन्थ्यो, विभिन्न कार्यक्रमहरू पूर्व निर्धारित थिए, त्यसले गर्दाखेरि पनि बरु पछिल्लो राख्न पाए उपयुक्त हुन्छ भन्ने खालको त्यहाँ सुझाव पनि प्राप्त भएको, यिनै कारणहरूले गर्दाखेरि बैठकहरू चलेको हो।
6: सरकारले यस वर्षको 23 राष्ट्रिय धान दिवस तथा रोपाई महोत्सव 2083 जलवायु मैत्री प्रविधि धारमा आत्मनिर्भरता र समृद्धि भन्ने मूल नाराका सहित विविध कार्यक्रम गरी मनाउने भएको छ। कृषि विभागले आज एक सूचना जारी गर्दै जलवायु परिवर्तनको चुनौती बीच धान उत्पादन बढ़ाउन जलवायु मैत्री प्रविधिको विकास विस्तार र प्रयोगलाई विशेष प्राथमिकता दिइएको जनाएको छ। नेपालको खाद्य तथा पोषण सुरक्षाको मुख्य आधार मानिने धान खेतीमा देशका करिब 27,65,000 कृषक परिवार आबद्ध छन्। राष्ट्रिय कृषि गणना 2078 अनुसार कुल खेती योग्य जमीनको 54% क्षेत्रमा धान खेती हुने गरेको छ भने कृषि कुल राष्ट्रिय उत्पादनमा धानको योगदान करिब 13% रहेको छ। धान उत्पादनबाट वार्षिक करिब 2 खर्ब रूपियाँ बराबरको आर्थिक योगदान पुग्ने सरकारी तथ्याङ्क छ। साझा खबरमा अब विदेशका खबर। भेनेजुएलाको 2 शक्तिशाली भूकम्पमा मृत्यु हुनेको संख्या दोब्बरले बढ़ेको छ। भूकम्पका कारण बिहान 188 जनाको मृत्यु भएको थियो, केही बेर अघिसम्म मृत्यु हुनेको संख्या 235 पुगेको जनाइएको छ। 4,300 बढ़ी घाइते भएका छन्। स्विजरल्याण्डबाट 80 सदस्यीय उद्धार टोली तथा मेक्सिकोका राहतकर्मीहरू प्रभावित क्षेत्रमा परिचालन भएको छ। साथै उद्धार तथा राहत सम्बन्धीका लागि अमेरिकी सेनाले प्रक्रिया अघि बढ़ाएको छ। राजधानी कारास्कास र सबैभन्दा बढ़ी प्रभावित ला ग्वाइडारा राज्यमा स्थानीय उद्धारकर्मीहरूले रातभर ढलेका भवनहरूमा मानिसहरूको खोजी अभियान सञ्चालन गरेको छ। अब खेल खबर। आईसीसी क्रिकेट विश्वकप लीग 2 त्रिदेशीय रंगशालामाका लागि नेपाली टोली घोषणा भएको छ। नेदरल्याण्डसमा आउँदो जुलाई 21 देखि 31 गतेसम्म प्रतियोगिताका लागि नेपाल क्रिकेट संघ क्यानले आज रोहित पौडेलको कप्तानीमा 15 सदस्यीय टोली घोषणा गरेको हो। यो श्रृंखलामा घरेलु टोली नेदरल्याण्डस, नेपाल र नामिबिया सहभागी छन्। उद्घाटन खेलमा नेपाल र नामिबिया खेल्नेछन्। आठवटा देश सहभागी लीग टू तालिकामा नेपाल 24 अंकसहित पाँचौं स्थानमा छ। यस्तै नेदरल्याण्डस 32 अंकसहित तेस्रो र नामिबिया 22 अंकसहित सातौं स्थानमा रहेको छ।
1: सन्तोषी रावल लागू औषधको कारोबार र प्रयोगका घटना बढ्दै
8: कुन स्थानीय पालिकामा अलिकति सेवनकर्ताले बढ़ी हुनुहुन्छ अथवा बिक्री भण्डारण बढ़ी हुने ठाउँहरूमा पहिचान गरेर त्यसलाई पक्राउ गर्ने र कानून कारवाही गर्ने र उहाँलाई चाहिँ अभिभावकलाई बोलाएर उसको मात्रा हेरेर काउन्सिलिङ समेत हामीले गर्दै आइरहेका छौं।
1: लागू औषधको कारोबार र प्रयोगका घटना बढ़दै दुरूपयोगका लागि ओसार पसारलाई नै रोक्नुपर्ने विशेष सामग्री बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
9: दाँत गिजा तथा मुख सम्बन्धी विशेषज्ञ सेवा हरेक दिन अब घुराईमै।
10: त्रिभुवन विश्वविद्यालयबाट एमडीएस गर्नुभएका वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर चेतनारायण पाण्डेद्वारा बाङ्गोटिङ्गो छिचरो भएको उछुटिएको र नमिलेको दाँतको सफल उपचार भइरहेको कुरा जानकारी गराउँदछौ। साथै यस डेन्टल क्लिनिकमा दाँत मुख तथा गिजा सम्बन्धी सम्पूर्ण उपचार भइरहेको छ।
9: डाक्टरद्वारा दिइने सेवाहरू
11: दाँत मुख तथा अनुहारको शल्य चिकित्सा सेवा,
9: अनुहार हड्डी भाँचिएको जोड्ने,
11: दाँतको एक्सरे सेवा,
9: सामान्य तथा जटिल दाँत निकाल्ने,
11: फिक्स तथा झिक्न मिल्ने नक्कली दाँत राख्ने सुविधा,
9: अत्याधुनिक मेसिनद्वारा दाँतको सफाई,
11: मेसिनबाट जरेदेखि दाँत फरिने,
9: दाँतको पोस्ट तथा कोल प्रविधिद्वारा उपचार,
11: किराले खाएको दाँतको विभिन्न पद्धतिद्वारा उपचार,
9: बालबालिकाको दाँत तथा मुख सम्बन्धी सम्पूर्ण उपचार।
11: साथै
10: वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर चेतनारायण पाण्डेद्वारा दैनिक रूपमा
11: बाङ्गोटिङ्गो दाँत तार बाँधेर मिलाउने सुविधा।
12: सम्पर्क डी नोभा डेन्टल क्लिनिक ट्राफिक रोड घोराही दान दीपज्योति अस्पतालको 20 मिटर माथि। फोन 082562707।

0: प्रोडक्ट हरू कोकोनट चोकोनट भिटा मिल्क बटर पैक क्रीम मिल्की बटर तथा डाइजेस्टिव होल व्हीट बिस्किट
1: हेरा हेरा हेरा यो हो हाम्रो चोइस कोदोको डाइजेस्टिव र कुकी छ है नाइस
2: अड्गुरी ओखती साबुन को अर्को प्रस्तुति बहुगुणी ओखती आयुर्वेदिक तेल लामो अनुसंधान पछि आविष्कार भएको रुगा खोकी नाकबन्द जिउ दुखेको आदि सबैका लागि एकमात्र अचूक तेल जडीबुटी को शक्ति ओखती आयुर्वेदिक तेल मात्र रु 50 मा
3: कुराहीको लागि आधिकारिक विक्रेता भुसाल स्टोर हस्पिटल रोड कुराहीदान फोन नम्बर 082-581-210 थप सम्पर्कका लागि हिमालय स्टोर बाल मन्दिर अगाडि निरज स्टोर सब्जी मण्डी नजिक र प्रवेश श्रृंगार दूरसञ्चारदेखि पश्चिम तर्फ
4: तपाईं सामुदायिक सूचना नेटवर्क CIN ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ अब बाँकी खबर पछिल्लो समय लागू औषध प्रयोगकर्ताहरूको संख्या बढ़दै गएकाले कड़ा कानून लागू गर्न आवश्यक रहेको सांसदहरू तथा कानूनविदहरूले बताएका छन् सामुदायिक रेडियो प्रसारक संघ अकुराब नेपालले आज लागू औषध दुरूपयोग तथा अवैध ओसार पसार विरूद्धको अन्तर्राष्ट्रिय दिवसका अवसरमा काठमाण्डुमा आयोजना गरेको लागू औषध नियन्त्रणका लागि कानूनी प्रावधान र कार्यान्वयनको अवस्था विषयक अन्तर्क्रिया कार्यक्रममा सहभागीहरूले उक्त कुरा बताएका हुन् आज लागू औषध दुरूपयोग तथा अवैध ओसार पसार विरूद्धको दिवसका अवसरमा विभिन्न कार्यक्रम भएका छन् अन्तर्राष्ट्रिय यो दिवसको अवसरमा विशेष गरेर नेपालका कानून निर्माणमा देखिएका चुनौतीहरूका बारेमा र कानून कार्यान्वयनका बारेमा बहस हुने गरेका छन् जिल्ला जिल्लामा यो दिवस मनाइए तापनि लागू औषधको कारोबार र प्रयोगका घटनाहरू भने कमी आउन सकेको छैन
5: दाङ जिल्लामा लागू औषधको प्रयोग रोक्नका लागि जिल्लामा विभिन्न सचेतनाका कार्यक्रम सञ्चालन हुने गरे पनि निरन्तरता भने हुन नसकेको गुनासो सरकारवालाले गर्दै आएका छन् एकजना विद्यार्थी जेनिसा बुढा थुकी
6: विद्यालयले लागू पदार्थ रोक्नको लागि वरिपरि दोकानहरूमा लागू पदार्थ सबै हटाइदिनु पर्यो र विद्यार्थीहरूलाई ध्यानपूर्वक सबैलाई हेर्नु पर्यो र विद्यार्थीहरूको समस्या ब्यागहरू चेक गर्ने अनि सबैलाई हेर्ने अनि सबै विद्यार्थी बुझ्ने कस्तो छ के छ र वरिपरिको लागू पदार्थ
5: गएको जेठ महिनामा मात्रै प्रहरीले दाङ जिल्लाका विभिन्न स्थानबाट लागू औषध सम्बन्धी घटनामा 29 जनालाई पक्राउ गरेको छ प्रहरी प्रशासनको ध्यान पक्राउ र कार्यवाहीमा गइरहँदा सचेतनाको पनि कार्यक्रम चलाउनु पर्ने बताउनुहुन्छ गोर्खा इन्टरनेशनल पब्लिक सेकेन्डरी स्कूलका प्रिन्सिपल मानसिंह घरती मगर
7: लागू औषध नियन्त्रणको लागि सबभन्दा पहिले त यो यसको जुन असरहरू पार्ने प्रभावहरू यो सेवन गर्दाखेरि यसले के असरहरू पर्छ भन्ने कुरा हामीले बुझाउन आवश्यक छ
5: प्रहरीका अनुसार दाङमा लागू औषध कारोबार तथा परेको सम्बन्धी घटना र यसमा संलग्न व्यक्तिको संख्या पनि बढ़िरहेको छ सामाजिक अभियन्ता विनोद केसी
8: लागू औषध दुर्व्यसन रोक्नका लागि खास गरेर घर परिवार अलिकति सचेत हुनु पर्यो त्यो सँगसँगै समाज सचेत हुनु पर्यो त्यो सँगसँगै स्थानीय तह पालिका र सरकारका सम्पूर्ण निकायहरू र खास गरिकन युवा वर्गहरूलाई सचेतनामूलक कार्यक्रम मार्फत सचेत गराउन सक्यो भने केही न्यूनीकरण गर्न सकिन्छ भन्ने लाग्छ
5: सरकारले लागू औषध विरूद्धको कानून कार्यान्वयनमा जोड़ गर्दा गर्दै पुनस्थापनामा पनि

0: नीति बनाएर चाहिँ अगाडि बढ्नुपर्छ।
1: चालू आर्थिक वर्ष 2082-83 को हालसम्म जिल्लामा लागू औषध सम्बन्धी 113 मुद्दामा 217 जना पक्राउ परेका थिए। गत आर्थिक वर्ष 2081-82 जिल्लामा लागू औषध सम्बन्धी 106 घटनामा 178 जना पक्राउ परेका थिए। जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख एवं प्रहरी उपरीक्षक दीपक श्रेष्ठ,
2: लागू औषध ओसार पसार र बिक्री वितरण नियन्त्रण लागि जिल्ला प्रहरी कार्यालयले कानूनी कार्यवाही लिएर सचेतनामूलक कार्यक्रमहरू हामीले जिल्ला प्रशासन कार्यालय स्थानीय निकाय अन्य स्टेक होल्डरसँग समन्वय गरेर प्राथमिकता साथ रोकथाम नियन्त्रण लागि हामी लागिरहेछौ, जसको फलस्वरूप हामीले यो साप्ताहिक रूपमा, मासिक रूपमा र पाक्षिक रूपमा पनि एउटा कार्ययोजना सहित कुन स्थानीय पालिकामा अलिकति सेवनकर्ताहरू बढी हुनुहुन्छ अथवा बिक्री भण्डारण बढी हुने ठाउँहरूमा पहिचान गरेर त्यसलाई पक्राउ गर्ने र कानून कारवाही गर्ने र उहाँलाई चाहिँ अभिभावकलाई बोलाएर उसको मात्रा हेरेर काउन्सिलिङ समेत हामीले गर्दै आइरहेका छौँ।
1: दाङमा पछिल्लो समय लागू औषधको कारोबार र सेवनमा संलग्न भएका व्यक्ति पक्राउ पर्नेको संख्या र सुधार केन्द्रको संख्या बढ़िरहेको छ। जिल्ला प्रहरी कार्यालय दाङका अनुसार दाङमा करिब 450 व्यक्ति प्रयोगकर्ताका रूपमा छन् भने पुनस्थापना केन्द्रको संख्या 16 पुगेको छ। सुशीला ओली, सीआईएन रेडियो मध्य पश्चिम, दाङ।
3: लागू औषध दुरूपयोग तथा अवैध ओसार पसार रोक्ने उपायका बारेमा विशेष कुराकानी बाँकी नै छ। सीआईएनको साझा खबरमा लागू औषध कुलत छुटाउनका लागि गर्नुपर्ने कार्य,
4: कोर्स चाहियो तपाईँलाई, डक्टर हुनलाई डक्टर कोर्स चाहियो, भर्ना गरेर 5 थाक भात खान दिएर भयो, त्यस्तै यो ड्रग रियाब भनेको रियाबले सुधार्ने होइन, त्यहाँभित्र कोर्स हुन्छ, त्यो कोर्स के हो त्यही अनुसारको मान्छे लाग्छ।
3: पुनस्थापनाको कार्यमा लागेका एकजनाको सफलताको कथा, विशेष सामग्री बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
5: दाङमै विशेषज्ञ सेवा एउटै छानामुनि, सेवा सुलभ दरमा प्रदेश नम्बर 5 कै उत्कृष्ट नाक कान घाँटी तथा डेन्टल केयर सेन्टर खुराही दाङमा,
6: काठमाडौँको पिपल्स डेन्टल तथा नेपालगंज मेडिकल कलेजमा लामो समय कार्य अनुभव प्राप्त गर्नुभएकी डाक्टर निभा बुढा थोकी म्याग्जिलो फेसियल द्वारा उच्च स्तरीय मेसिनबाट
5: दाँत सफा गरिने, सुरक्षा निकायमा भर्ना हुन दाँत कलरको फिलिङ, किरा लागेको दाँतको आरसीटी, दाँत तथा गिजाको अपरेशन, दाँत फुकाल्ने, बाङ्गो टिङ्गो दाँत मिलाउने, दाँत नभएको ठाउँमा स्थायी तथा अस्थायी रूपमा दाँत हाल्ने सुविधा पनि रहेको जानकारी गराउँछौ।
7: सम्पर्क स्थान घोराई 14 नयाँ बजार बाल विकास स्कुलको अगाडि,
8: फोन नम्बर 082-563-479,
7: मोबाइल नम्बर 98-494-67-487।
9: वरिष्ठ छाला तथा यौन विशेषज्ञ डाक्टर दाङको शंकर मेडिकल हलमा,
10: फेरी अञ्चल अस्पतालमा कार्यरत विभागीय प्रमुख वरिष्ठ छाला तथा यौन रोग विशेषज्ञ डाक्टर आरके झा बोराईको शंकर मेडिकल हलमा आउने हुँदा आफ्ना छाला तथा यौन रोग सम्बन्धी सम्पूर्ण रोगको चेक जाँच गराई विशेषज्ञ सेवाको लाभ लिनुहोस्।
9: डाक्टर आरके झाद्वारा दिइने सेवाहरू, महिला तथा पुरुषमा देखिने छाला सम्बन्धी चाया, कालो पोतो, डन्डी फोट, दुधी, सेतो दाग, छाला सिलाउने, छालामा देखिने खटिरा, एक्जिमा, महिला तथा पुरुषमा देखिने यौन रोग जस्तै
10: बिरामी
11: जाँच निमिति यही असार 13 गते शनिबार,
12: वरिष्ठ अर्थोपेडिक सर्जन हाड जोर्नी नसा तथा बाथ रोग विशेषज्ञ डाक्टर रूपेश मान शेरचन र
11: एमबीबीएस एमएस जनरल फिजिसियन एन्ड सर्जन डाक्टर राजीव ढकालद्वारा दैनिक चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ।
13: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ। सम्पर्क शंकर मेडिकल हल, निमहल रोड, फोन नम्बर 082-562-523, 98-78-18-617 र 98-78-35-643।
4: ड्रग प्रिभेन्सन विभाग खोल्नुहोस् या महाशाखा खोल्नुहोस्,
14: छुट्टै संरचना बनाउनु पर्यो।
4: कम्तीमा मलाई लाग्छ 300 स्टाफ चाहिन्छ, कोही स्कूल डिपार्टमेन्ट हेर्ने, कोही आमाहरूलाई हेर्ने, 300 मान्छे मोबिलाइज हुनुपर्छ होल इयर, र बजेट पनि निकै ठुलो चाहिन्छ। खाएको मान्छे जुन छ त्यसले आफै आएर तपाईँलाई रिपोर्ट गर्छ? गर्दैन, चिन्ने कसरी त? उसले भित्रभित्र अर्को तिनवटा एउटा बनाइरहेछ भने खाएकोलाई चिन्ने अफिस खडा गर्नु छ, अहिले छ चिन्ने भने कसरी? जस्तो नागरिकता लिँदाखेरि पिसाब जाँच गर्नुपर्ने, सिद्धेन नागरिकतामा परे, विदेश जाँदाखेरि तपाईँहरूको ड्रग टेस्ट हुने, जाहिर खाँदाखेरि ड्रग टेस्ट हुने परे, स्कूलमा चाहिँ यदि पढाइ कमजोर भइरहेछ र वेट लुज भएको छ भने ड्रग टेस्ट हुन्छ परे। त म तिमीले ड्रग खाएको कुनै पनि हालमा थाहा पाउँछु, तिमी बच्नै सक्दैनौ, तिमी अफिस बिहा गर्नुभन्दा अगाडि ड्रग टेस्ट गर्ने। यति 5-7 नियम बनाइदियो भने ड्रग्समा मान्छे फुत्किन सक्छ, कहीँ न कहीँ त पर्यो, या त उसले जाहिर खान पाइन्न भनेर खाँदै खाँदैन। ड्रग एडिक्टहरू भित्र लुकिरहेका छन्, उनीहरूले अरूलाई बनाइरहेका छन्। अब खाएको चिन्नुभयो तपाईँले, 7 लाख।

0: रहेछ। अब म्यानेज कसरी गर्नुहुन्छ त? तीन नम्बर म्यानेज गर्नुहोस्, जेल हाल्ने हो कि जस्तो फिलिपिन्सले मारिदिने भन्यो सबैलाई, सिङ्गापुर इन्डोनेसियाहरूले जेल हाल्ने भन्ने नीति बनायो, कतिपय देशले होइन सरकारले ड्रग खान दिउँ, न चोर न ढाँट सरकारले दिन्छ, या पनि मेथाडोन भन्ने दिन्छ, त्यो सुधार्न होइन। चारमा साइकाट्रिक पेसेन्ट मान्ने, एबनर्मल मान्ने र डिप्रेसनका नाममा ड्रगै दिने, यस्ता मोडल त 15 छ तपाईँको देशले अङ्गीकार गरे मोडल के त?
1: त्यसो भए नेपालको मोडल चाहिँ के हुन सक्छ त? अन्तर्राष्ट्रिय अनुभवले तपाईँले दिनुपर्ने सुझाव
0: चाहिँ मैले भनिरहेको छु त, सरकारको एउटा पनि रियाब छैन र 3 लाख ड्रग एडिक्टहरू या 5 लाख मैले भने जस्तो 7 लाख मैले आइडेन्टिफाई गरिदिएँ भने व्यवस्थापन कसरी गर्नुहुन्छ त? जेलमा हाल्नुहुन्छ, 7 लाखको जेलको लागि तयार गर्नुहोस् या ड्रगै खुवाउनुहुन्छ? त्यसकारण एकमा नखाएकालाई खान नदिने, दुईमा खाएकालाई चिन्ने, तीनमा चिनेकोलाई व्यवस्थापन गर्ने। अव्यवस्थापन भयो, रियाब गए, उनीहरू काहीँ गए, फर्केर आएर फेरि खान सक्छ नि त, रिल्याक्स हुन त दिनु भएन। प्लस उसले के भन्छ, हजुर मलाई त केही सिपै छैन, मलाई खुट्टामा उभिन सिकाउनुहोस् भन्यो भने तिनलाई पुनस्थापित गर्ने स्किल दिने हो कि विदेश पठाउने हो कि गभर्मेन्ट जबमा छिराउने हो कि? छ अहिले शाखा छ। अहिले खालि के छ सरकारसँग भन्दा, बेचबिखनलाई कारवाही गर्ने कानून कार्यान्वयन छ, मैले यतिलाई थुने, मैले यति समाते, त्यसको ड्रग रोक्नसँग 20% मात्रै रोल छ। पुलिस प्रशासन मन्त्रीज्यूहरूले बेसरी राम्रो काम गरे पनि 20% रोग रोकिन्छ। सपोर्ट गर्ने शाखै छैन भने तपाईँको भेट त कहाँ हुने भयो त? एकैचोटि खाइसकेपछि जो छोड्नै सक्दैन। त्यहाँदेखि बिहारमा रक्सी रोकेपछि मान्छे कहाँ आयो त खान? नेपाल पनि नदिनुहोस् त, ऊ अर्को देश जान्छ। जुन दिन हामीले उसलाई रक्सी खान नपर्ने गरी उपचार गरिदिन्छौ त्यो दिन आफै उसले रक्सी छोड्छ, किनकि आजसम्म कसैले ड्रग पिटेर बेच्या थाहा छ? तपाईँले फलानालाई कुटेर बेच्यो भन्ने सुन्नुभएको छ? अपहरण गरेर बेच्यो भन्ने सुन्नुभएको छ? उसले त ठगी गरेछ खालि। तपाईँले सेतो चस्मा लाउनुहुन्छ, नलाउनुहोस्, लाउनुहोस् यो ट्याब्लेट खानुहोस् भनेर दक्षिण खुवाएर सिधाइदिएछ।
1: कसरी चिन्ने भन्ने बारेमा चाहिँ जस्तो नागरिकता अथवा पानी धाराको बेलामा पनि थाहा जाँच्न सकिन्छ भन्नु, एकपटक खाएको मान्छेले यसले खान्छ कि खान्न भनेर त्यो कति समयसम्म त्यसले थाहा पाउन सकिन्छ? कस्तो खालको हुन्छ?
0: लक्षणबाट थाहा हो, दोस्रो लक्षणबाट थाहा भए त्यसलाई आइसोलेट गरिदिनुहोस्। जस्तो स्कुलमा राम्रो पढिरहेको थियो, हिसाबमा 80 ल्याउँथ्यो, 40 ल्याए, अब ऊ एबनर्मल भयो, लक्षण ठिक भएन, उसलाई जाँच दिनुहोस् पिसाब, र पिसाबमा चाहिँ 7 दिनसम्म त प्रष्टै देखिन्छ।
1: मानु पहिलो दिनमा त्यो सेवन गर्यो भने 7 दिनसम्म त्यसको चाहिँ लक्षण पिसाबमा आउने भयो रगत।
0: तपाईँले त्यसलाई भनेर किन गर्नु पर्यो? तपाईँलाई मैले जाँच्नु छ भने भनिदिनुपर्छ, तपाईँलाई नभनी जाँच्छु नि, अझ म शनिबार छोडिदिन्छु, आइतबार जाँच्छु नि, शनिबार तपाईँ बिहारी फुर्सद होला खायो होला भनेर। त्यस कारण यु क्यान टेस्ट एनी डे, तर त्यो शाखा खोइ त मलाई भन्नु न,
1: संरचना त भएन नेपाल,
0: संरचना नभए ठुल्ठूलो कुरो गरेर हुन्छ सबैले? अहिले जुन सुदन गुरुङ मन्त्रीज्यूहरू आज हुनुहुन्छ, भोलि हुनुहुन्न फेरि, यो उहाँहरूको लागि अपर्च्युनिटी हो, समयले कसैलाई कुर्नेवाला छैन। सारा मान्छेहरू 25 वर्ष हाम्रै हो भन्थे, काँग्रेसले पनि एमाले पनि 25 वर्ष हाम्रै भन्थे, त्योभन्दा अगाडि राजाले नि भन्थे, हुँदैन। हरेक मान्छेको स्टार्ट हुन्छ, चेन्ज हुन्छ, स्टप हुन्छ। अहिलेको वास्तविकता, अहिलेको यथार्थ उहाँहरू नै हो।
1: तपाईँले भने अनुसार यदि पैसा पानी नपुगेर हो कि किन हो त नेपालमा नभएको?
0: एक्सपर्टलाई सोध्दै सोध्दैन, सबै त्यो सरकारी कर्मचारीलाई कस्तो परेको छ म सबै ज्ञाता हो। मन्त्रीज्यूहरूलाई त के परेको छ नि, म त महाज्ञाता। अहिले सरकारको एउटा पनि रियाब छैन। संविधानमा स्वास्थ्य कसको जिम्मामा छ? सरकारको। त्यस कारण सरकारले स्वास्थ्य अन्तर्गत के बनायो? सरकारी अस्पताल बनायो। रियाब किन नबनायो? अब रियाबै नबनेपछि कसले चलायो त? सामाजिक संस्थाहरूले चलायो। सामाजिक संस्थाले चलाएपछि सामाजिक संस्थाले कसरी चलाउँछ त? उसले कहीँबाट पैसा पाउनु पर्यो, त्यसैले अरू देशमा के गर्छ? उसलाई घर दिन्छ। तपाईँले रियाबहरूलाई एउटालाई सरकारले जमिन दिया दिनु भएको छ, एउटालाई पैसा दिया दिनु भएको छ? इण्डियामा पनि 3,000 भन्दा बढी रियाबलाई 31 लाख रुपियाँ दिन्छ सरकारले, ल गर, हामीले पठाएको मान्छे पनि गर। अब उहाँहरूले रियाब छैन भने, सरकारको रियाब छैन भने खोलेको रियाबलाई सपोर्ट गर्नु पर्यो परेन, खोलेको रियाबलाई स्ट्रेन्थेन गर्नु पर्यो परेन, उल्टो बन्द कसरी गर्ने?
1: बन्द चाहिँ के कारणले गर्नुपर्ने अवस्था?
0: एउटाले उजुरी हाल्यो भने बन्द गर्ने दौडिहाल्ने, चिप पपुलारिटी के अरे, तपाईँलाई यहाँ तपाईँलाई यो घर चलाउन कति गाह्रो होला, यो विचार तपाईँलाई नै थाहा होला, यहाँ भाडा तिर्न कति गाह्रो छ, बिजुली तिर्न कति गाह्रो छ, सेटेलाइट तिर्न तपाईँलाई नै थाहा छ होइन? अब मैले उजुरी हाल्दिएँ, त्यहाँबाट सुनको व्यापार भनेपछि तपाईँलाई सेरेड गरिदिइहाल्ने, कुन चाहिँ मान्छेले सम्मान पाएछ मलाई भन्नुहोस् त?
1: यो गैर सरकारी क्षेत्रबाट खुलेका जुन यो पुनस्थापना गृह अथवा केन्द्रहरू छन् नि, त्यहाँ सबैमा 100% राम्रो छ कि केही अझै सुधार गर्न सक्यो भने?
0: त्यहाँ छ त, त्यहाँ उहाँहरूले एउटा ऊ बनाउनु भएको छ निर्देशिका, त्यसमा 1.5 रुपियाँ पनि जमिन हुनुपर्छ भन्नुभएको छ, त्यसमा 5-7 वटा 9 वटा स्टाफ हुनुपर्छ भन्नुभएको छ, त्यो भने त लज भयो लज लजमा यति एउटा चाहिँ रुम चाहिन्छ भने जस्तो भयो क्या भातपो पनि मान्छे चाहिन्छ होइन विधि के सुधार्ने विधि चाहिँ के तपाईँले आफ्नो छोरालाई स्कुलमा भर्ना गर्नुभयो तीन वर्ष गयो किताब छैन पास हुन्छ मूल कुरा डक्टर बनाउँछ केले कोर्स जर्नलिस्ट बनाउँछ केले कोर्स कोर्सको कोर्स चाहियो तपाईँलाई डक्टर हुनलाई डक्टर कोर्स चाहियो भर्ना गरेर पाँच थाक भात खान दिएर भयो त्यस्तै यो ड्रग रियाब भनेको रियाबले सुधार्ने होइन त्यहाँभित्र कोर्स हुन्छ त्यो कोर्स के हो त्यही अनुसारको मान्छे लाग्छ
2: राजसपाको महामन्त्रीमा विपिन आचार्य निर्वाचित हुनुभएको छ भने सहमहामन्त्रीमा हरि ढकाल निशा डाङ्गी र असीम शाह निर्वाचित हुनुभएको छ काठमाडौँ उपत्यका र आसपासका क्षेत्रमा बर्ड फ्लूको संक्रमण तीव्र रूपमा फैलिएको छ सरकारी जग्गा दर्ता उपयोग र लीजमा उपलब्ध गराउने सम्बन्धी कार्यनीति खारेज भएको छ प्रतिनिधि सभाको बैठक तेस्रो पटक पनि सुचारा टाँसेर स्थगित भएको छ भेनेजुलामा दुई शक्तिशाली भूकम्पमा परेर मृत्यु हुनेको संख्या 235 नाघेको छ र आईसीसी क्रिकेट विश्वकप लीग 2 त्रिदेशीय श्रृंखलाका लागि नेपाली टोली घोषणा भएको छ हवस् त आजलाई साझा खबरको समय सकियो प्राविधिक साथी सुनिल राज भारतलाई धन्यवाद भोलि असार 13 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौंला अहिलेलाई म दीपक आचार्य पनि बिदा हुन्छु नमस्कार शुभरात्रि
3: होइन हो साथी आज निकै तनावमा छौ त के भो भने
4: के भो भनौ अहिले नै साथीको बिहेमा जानु पर्ने सुट नै छैन के लगाएर जाने होला भनेर सोचिरहेको छु नि
3: नारायणी टेलर छँदैछ नि त्यहाँ त हरेक साइजमा रेडिमेड कोट प्यान्ट दौरा सुरुवाल पाइन्छ नि चिन्ता मान्ने कुरै छैन
4: ए हो र त्यसो भए म अहिले नै गइहाले
3: हजुर विगत 3 दशकदेखि तपाईँहरूकै सेवामा समर्पित नारायणी टेलर्समा ब्रान्डेड सटिङ सुटिङका कपडाहरू पाइनुका साथै रेडिमेड कोट प्यान्ट दौरा सुरुवाल 10-15% छुटमा पाइन्छ र सम्पूर्ण कपडाहरू अत्याधुनिक मेसिनको प्रयोग गरी मजबुत र ग्यारेन्टीका साथ सिलाइन्छ
5: नारायणी टेलर्स सहित उमेश मार्ग रेडियो मध्यपश्चिमदेखि उत्तरतर्फ घोराइदा
6: सम्पर्क मोबाइल नम्बर 9822964
7: तपाईँको व्यक्तित्व हाम्रो प्रतिष्ठा तपाईँको सन्तुष्टि हाम्रो प्रतिबद्धता

0: रेडियो मध्य पश्चिम FM 91.4 MHz।
1: मध्य पश्चिम टाइम चेक, यति बेला रात्रिको 8 बजेको छ।

0: नमस्कार, थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको नेपाल परिवेशमा अप्सरा बोहरासँगै जगत भण्डारीको स्वागत छ।
1: नेपाल परिवेश थाहा संचार नेटवर्कमा आबद्ध विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ।
0: नेपाल परिवेश शुरू गरौं मुख्य समाचारका शीर्षकहरूबाट।
1: नयाँ पदाधिकारी चयन गर्दै सकियो रासोपाको पहिलो ऐतिहासिक महाधिवेशन। 900 जना केन्द्रीय सदस्य र 7 पदाधिकारी निर्वाचित।
0: एमालेसँग तत्कालै सहकार्य शुरू हुने प्रचण्डको भनाई। कंग्रेस महामन्त्री घिमिरे र शेखर कोइरालाबीच भेटवार्ता।
1: मनसून भेटिएसँगै विपदको त्रास, उपचारको बन्दोबस्त। भोलि पूर्वी भूभागका केही स्थानमा भारी वर्षा, तराईमा तातो लहर चल्ने।
0: इरानद्वारा हुर्मुज जलमार्गमा थप कडाई, स्वीकृति बिना जहाज आवाज गर्न नपाउने, नाविकहरूको उद्धार अभियान स्थगित।
1: र विश्वकप फुटबलमा आज 2 खेल हुँदै, महिला टी20 विश्वकप क्रिकेटमा आज श्रीलंका र स्कटल्याण्ड भेट्दै।
2: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयाज अनटप लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अनटप ब्रान्डका पानी 500 देखि 900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयज स्प्रिङ वाटर प्राली, नयाँ बानेश्वर, काठमाडौँ। फोन 4781-4780-724 वा himalayswater.com.np लग इन गर्नुहोस्। यो हो थाहा संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश, समयको आवाज, समयको आवाज।
0: समाचार अब विस्तारमा। राष्ट्रिय स्वतन्त्र पार्टी रासपाको चितवनको भरतपुरमा सम्पन्न पहिलो ऐतिहासिक महाधिवेशनबाट पार्टीको नयाँ पदाधिकारी चयन भएका छन्। महाधिवेशनको पहिलो चरण अन्तर्गत हिजो भएको निर्वाचनबाट 900 जना केन्द्रीय सदस्य निर्वाचित भएका थिए। दोस्रो चरण अन्तर्गत आज भएको निर्वाचनबाट उपसभापति, महामन्त्री र सहमहामन्त्री चुनिएका छन्। रासपाको उपसभापतिमा कानून मन्त्री समेत रहनुभएकी सुविता गौतम विजयी हुनुभएको छ। उहाँ डाक्टर तोसीमा कार्कीलाई पराजित गर्दै उपसभापतिमा निर्वाचित हुनुभएको हो। यसअघि पार्टीको सचिवालय सदस्य रहनुभएकी गौतम उपसभापतिको जिम्मेवारीमा पुग्नु भएको हो। राष्ट्रपाको विधान अनुसार 3 जना उपसभापति रहने व्यवस्था छ, जसमध्ये डाक्टर स्वर्णिम वागले निर्विरोध निर्वाचित भइसक्नु भएको छ। 1 जना उपसभापति मनोनयन गरिनेछ। पार्टीको खुला महामन्त्रीमा विपिन कुमार आचार्य निर्वाचित हुनुभएको छ। यसअघि सहमहामन्त्रीको भूमिकामा रहनुभएका आचार्यले कड़ा प्रतिस्पर्धाका बीच महामन्त्रीमा बाजी मार्नु भएको हो। महामन्त्री पदका लागि आचार्यसँगै मनिष झा, सागर ढकाल र गणेश कार्की चुनावी मैदानमा हुनुहुन्थ्यो। महामन्त्रीका अन्य आकांक्षीहरू गणेश प्राजुले, राजु पाण्डे, कविन्द्र बुर्लाकोटी, जगदीश खरेल, रंजु दर्शना र प्रमोद नेउपानेले आचार्यलाई समर्थन गर्दै आफ्नो उम्मेद्वारी फिर्ता लिएपछि सहज भएको थियो। पुरूष सहमहामन्त्रीतर्फ हरि ढकाल र असीम शाह विजयी हुनुभएको छ। यो पदका लागि उनीहरूले रमेश प्रसाई, यज्ञमणि नेउपाने, सुलभ खरेल, अशोक कुमार चौधरी, मिलन लिम्बू, राजीव खत्री, विजय जैरू र हिमेश पन्तलाई हराएका हुन्। यस्तै महिला सहमहामन्त्रीतर्फ निशा राङ्गी विजयी हुनुभएको छ। जुली यादव, विदुषी शर्मा, कामिनी कुमारी चौधरी र रिमा विश्वकर्मालाई पछि पार्दै डाङ्गीले जित हासिल गर्नुभएको हो।
1: रासोपाको पहिलो महाधिवेशनको मत परिणाम अनुसार बालिन शाह नेतृत्वको सरकारमा सहभागी 8 जना मन्त्रीहरू केन्द्रीय सदस्यमा विजयी भएका छन् भने 1 जना मन्त्री पराजित भएका छन्। चुनावमा प्रतिस्पर्धा गरेका 9 मन्त्रीहरूमध्ये 8 जना मन्त्री केन्द्रीय सदस्यमा निर्वाचित हुन सफल भए। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शिवशंकर यादव पनि केन्द्रीय सदस्यको चुनावमा पराजित हुनुभयो। महाधिवेशनको निर्वाचन परिणाम अनुसार सर्वाधिक मत ल्याउने शीर्ष 3 स्थानमा सरकारकै मन्त्रीहरू सफल पर्न सफल भएका छन्। अर्थमन्त्री डाक्टर सोनी वागले 2656 मतका साथ पहिलो नम्बरमा निर्वाचित हुनुभयो भने कानून मन्त्री सुविता गौतम दोस्रो र परराष्ट्र मन्त्री शिशिर खनाल तेस्रो सर्वाधिक मत ल्याएर विजयी हुनुभयो। यस्तै ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री विराज भक्त श्रेष्ठ, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सस्मित पोखरेल, महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री सीतावादी, स्वास्थ्य तथा जनसंख्या मन्त्री निशा मेहता, कृषि तथा पशुपक्षी विकास मन्त्री गीता चौधरी पनि विजयी हुनुभयो।
0: महाधिवेशनमा नेतृत्व चयनमा प्रतिस्पर्धा कड़ा, प्रतिनिधिको उपस्थिति अन्त्यमा कम देखिएको छ। राज्यसभाको केन्द्रीय सदस्य चयनका लागि भएको पहिलो चरणको मतदानमा 2959 मत खसेकोमा दोस्रो चरणको पदाधिकारी निर्वाचनमा भने मत संख्या वात्तै घटेको पाइएको छ। दोस्रो चरणमा जम्मा 1,289 मत मात्रै खसेको निर्वाचन समितिले जनाएको छ, जुन पहिलो चरणको तुलनामा झण्डै 1,670 कम हो। निर्वाचन प्रक्रिया निकै लामो भएकाले धेरै महाधिवेशन प्रतिनिधिहरू मतदान नसकिँदै घर फर्किएको कारण दोस्रो चरणमा मत कम खसेको हो। तीन दिनमा सक्ने भनिएको महाधिवेशन झण्डै दोब्बर 6 दिनमा सकिएको छ।
1: प्रतिनिधि सभाको बैठक फेरि सारिएको छ। यसअघि आज बस्ने गरी बोलाइएको बैठक भोलि बिहान 11 बजे बस्ने गरी स्थगित गरिएको थियो। पुनः सूचना टाँस गरी आइतबार बिहान 11 बजेसम्मका लागि बैठक धकेलिएको छ। संसद सचिवालयले विशेष कारण उल्लेख गरे पनि राष्ट्रपाको महाधिवेशन लम्बिएका कारण संसद बैठक प्रभावित भएको हो। अस्ति बोलाइएको राष्ट्रिय सभाको बैठक पनि बस्दै नबसी आजका लागि सारिएको थियो। आज बसेको बैठकमा नेपाली कांग्रेसका सांसद पदम बहादुर परियारले एक साता यता काठमाडौँमा सरकारको उपस्थिति नदेखिएको भन्दै आपत्ति जनाउनु भएको छ।
3: काठमाडौँ देशको राजधानी हो, तर देशको राजधानी सरेर चितवन गए जस्तो देखियो। सरकारका कोही पनि प्रतिनिधि काठमाडौँमा नभेटिएको र त्यसको प्रत्यक्ष प्रभाव संसददेखि लिएर सरकारका अन्य कैयौं काम कारवाहीहरूमा परेको देखियो।
1: उहाँले कक्षा 12 नतिजा प्रकाशनपछि अन्याय भएको भन्दै आन्दोलनमा उत्रिएका विद्यार्थीप्रति सरकार संवेदनशील नभएको आरोप पनि लगाउनुभयो। तर यसबारे सरकारले हिजो समिति बनाइसकेको छ। सोही बैठकमा नेकपा एमालेकी सांसद रामकुमारी झाँक्रीले गत वर्षको 23 र 24 भदौमा भएको जेएनजी आन्दोलन सम्बन्धी घटनामा अनुसन्धान गर्दा मानव अधिकार आयोगले कार्यक्षेत्र बाहिर गएर सिफारिश गरेको भन्दै आपत्ति जनाउनु भएको छ। उहाँले जेएनजी आन्दोलनका क्रममा भएको विध्वंसको छानबिन गर्न छुट्टै आयोग गठन गर्नुपर्ने माग गर्नुभयो।
4: मानवाधिकार आयोगको बारेमा मैले बोलिसकेँ कि यो आयोगले यो आयोगको जुनै किसिमका बारेमा अब डिस्कसन हुनु पर्यो र भदौ 23 र 24 गतेको घटनामा एउटा न्यायिक सरकारले छानबिन आयोग बनाओस् र न्यायिक छानबिन आयोग सर्वोच्च अदालतका 12 न्यायाधीशको अध्यक्षतामा आयोग बनोस्।
0: नेपाली कम्युनिष्ट पार्टी नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले भने एमालेसँग तत्कालीन सहकारी शुरू हुने बताउनु भएको छ। विराटनगरमा आज आयोजित पार्टीको एकता बैठक तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले वामपन्थी शक्तिहरू मात्र नभएर लोकतान्त्रिक शक्तिसँग पनि एकताका लागि पहल भइरहेको बताउनुभयो। महाधिवेशनमा अर्को क्रम भंग हुने प्रचण्डको भनाई छ। अब अन्तर्राष्ट्रिय जगतसँगको सम्बन्ध पनि विस्तार गर्ने प्रचण्डले बताउनुभयो। आफू तत्कालै राजनीतिबाट विश्राम लिने पक्षमा नरहेको पनि उहाँले बताउनुभयो। प्रचण्डले यसअघि राजनीतिबाट विदा लिन चाहेको बताउने गर्नुभएको थियो। प्रचण्डले राष्ट्रिय स्वतन्त्र पार्टीको वास्तविक चरित्र छिट्टै उदाङ्गो हुने पनि बताउनु भएको छ। नेकपा एमालेका उपाध्यक्ष एवं पूर्व अर्थमन्त्री विष्णु प्रसाद पौडेलका तर्फबाट सर्वोच्च अदालतमा दायर गरिएको बन्दी प्रत्यक्षकरणको रिटमाथिको सुनवाई भने एएसआर 16 गते हुने भएको छ।
1: नेपाली कांग्रेसका महामन्त्री गुरूराज घिमिरे र संस्थापनेतर समूहका नेता डाक्टर शेखर कोइरालाबीच भेट भएको छ। उहाँहरूबीच आज बिहान विराटनगर स्थित कोइराला निवासमा भेट भएको हो। महामन्त्री घिमिरेले नेता कोइरालासँगको भेटका क्रममा खिचिएको तस्विर सामाजिक सञ्जाल मार्फत सार्वजनिक गर्नुभएको छ। महामन्त्री घिमिरेले पार्टीको आन्तरिक विवाद समाधान र आसन्न 15 महाधिवेशनमा सबै पक्षको सहभागिताबारे छलफल भएको जानकारी दिनुभयो। घिमिरेले नेता कोइराला पार्टी एकताका लागि निकै सकारात्मक रहेको समेत बताउनु भएको छ। कोइरालाले घिमिरेसँग सभापति गगन थापासँग दोस्रो पटक भेटघाट हुन नसकेको गुनासो समेत गर्नुभएको छ। इतर पक्षले नयाँ पार्टी खोल्ने प्रक्रियामा गएको चर्चाका बीच यो भेटलाई महत्वपूर्ण मानिएको छ। आजै कोइरालाले नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्ड र सहसंयोजक माधव कुमार नेपालसँग पनि भेट गर्नुभएको छ। उहाँहरूबीच समेत देशको समसामयिक राजनीतिक विषयमा कुराकानी भएको सचिवालयले जनाएको छ। यद्यपि कुराकानी भएका अन्तर्वस्तु भने सार्वजनिक गरिएको छैन।
0: स्थानीय तहले आगामी आर्थिक वर्षको बजेट असार 10 गतेभित्र सार्वजनिक गर्नुपर्ने कानून व्यवस्था रहे पनि 27 पालिकाले बजेट सार्वजनिक गर्न सकेनन्। 753 स्थानीय तहमध्ये 2 उपमहानगर सहित 14 नगरपालिका र 13 गाउँपालिकाले नगरसभामा आगामी वर्षको बजेट पेश गर्न नसकेका हुन्। मध्य प्रदेश का 11, कोशी प्रदेश का 5, लुम्बिनी प्रदेश का 4, सुदूरपश्चिम प्रदेश का 3, बागमती प्रदेश का 2, गण्डकी र कर्णाली प्रदेश का एक एक स्थानीय तहले असार 10 गते सम्म बजेट ल्याउन नसकेका हुन्। समयमै बजेट पेश गर्न नसक्ने उपमहानगरमा कोशी प्रदेशको धरान र मध्य प्रदेशको जनकपुर धाम रहेका छन्। धरान उपमहानगरले गत वर्ष पनि तोकिएको समयमा बजेट पेश गर्न सकेको थिएन। सबैभन्दा धेरै मध्य प्रदेशमा 10 नगरपालिकाले बजेट ल्याउन सकेनन्। तोकिएको समयसीमा भित्र बजेट ल्याउन नसक्नुमा नगर प्रमुख, उपप्रमुख र वडा अध्यक्षहरू बीचको समन्वयको अभाव भएको नेपाल नगरपालिका संघका कार्यकारी निर्देशक कलानिधि देवकोटाले बताउनुभयो।
5: नगरपालिकाहरूमा यो वडा अध्यक्षहरूको आफ्नै प्राथमिकता, नगर प्रमुख उपप्रमुखहरू ले त्यो प्रकारको सबै समेटेर लैजानुलाई कहिले चुनौती हुने, त्यसै गरी कहिले कहिले उपप्रमुख र प्रमुखको बीचमा पनि केही प्राथमिकता विषयमा चाहिँ कुरा नमिल्ने लगायतका विविध कारणहरूले गर्दा यस्तो भइरहेको।
0: असार मसान्तभित्र बजेट पारित गर्न नसकेको अवस्थामा साउन 1 गतेदेखि संचित कोष बन्द हुनुका साथै कर उठाउन र खर्च गर्नका लागि बन्देज हुने गाउँपालिका राष्ट्रिय महासंघका कार्यकारी निर्देशक राजेन्द्र प्याकुरेले बताउनुभयो।
6: असार मसान्तभित्र बजेट पारित गर्न सकिएन भने चाहिँ साउन 1 गतेदेखि संचित कोष चाहिँ बन्द हुन्छ, त्यहाँ कुनै कर उठाउन र खर्च गर्नको लागि चाहिँ बन्देज हुन्छ, कानूनी रूपमा ती कोष चाहिँ चल्दैन। त्यसका कारणले गर्दाखेरि स्थानीय सरकार हो, सरकारले समयमा आफ्नो सभाबाट नीति कार्यक्रम र बजेट पारित गरेर खर्च गर्ने अखरि उसले असार मसान्तभित्र कार्यपालिकाले लिइसक्नुपर्छ र साउन 1 गतेबाट आमदानी गर्ने खर्च गर्ने अख्तियारी चाहिँ उसले कार्य गर्न सक्छ।
0: नेपाल परिवेशमा नेप्से 5 दिन पनि ओरालो यात्रामै लगायतका थप समाचार बाँकी नै छन्, सुन्दै गर्नुहोला।
2: सरल बैंकिङ सम्बन्धी व्यवस्था, सबैका लागि सहज बैंकिङ र सबैको पहुँचमा वित्तीय सेवालाई सार्थक बनाउन नेपाल राष्ट्र बैंकबाट क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थालाई जारी गरिएको एकीकृत निर्देशन 2082 इजाजत प्राप्त निर्देशन नम्बर 20/2082 बुँदा नम्बर 4 सरल बैंकिङ सम्बन्धी व्यवस्थालाई समावेश गरिएको छ। ज्येष्ठ नागरिक, अपाङ्ग र साक्षर नभएका व्यक्तिलाई विशेष प्राथमिकता दिई सहज रूपले बैंकिङ सुविधा उपलब्ध गराउन विशेष काउन्टर तोकी सेवा प्रदान गर्नुपर्ने। वित्तीय संस्थाले एक आपसमा सहकार्य गरी एटीएम लाउन्ज भएका स्थानमा ब्रेल साइन्स कन्ट्रोल बटन्स र अडियो सपोर्ट सहितको कम्तीमा एक अपाङ्ग मैत्री एटीएम राख्नुपर्ने तथा प्रत्येक स्थानीय तहमा कम्तीमा एक शाखा अपाङ्ग मैत्री बनाउनुपर्ने। अपाङ्गता भएका व्यक्तिले एटीएम, मोबाइल ब्याङ्किङ, इन्टरनेट ब्याङ्किङ जस्ता वित्तीय सेवाहरू व्यक्ति स्वयंले उक्त सेवा उपयोग गर्न सक्ने सो घोषणा गरेको खण्डमा वित्तीय संस्थाले त्यस्तो सेवा निज व्यक्तिलाई उपलब्ध गराउनुपर्ने। वित्तीय संस्थाले आफ्नो वेबसाइट तथा मोबाइल ब्याङ्किङ एप दृष्टि सम्बन्धी अपाङ्गता भएका व्यक्तिहरूले समेत प्रयोग गर्न सक्ने गरी विकास गर्नुपर्ने। वित्तीय संस्थाले आफूले जारी गर्ने डेबिट वा क्रेडिट कार्डमा दृष्टिविहीन मैत्री ट्याक्टाइल फिचर्स राख्नुपर्ने। वित्तीय चेतनाका निम्ति नेपाल राष्ट्र बैंकद्वारा जारी सन्देश। नेपाल राष्ट्र बैंक वित्तीय समावेशिता तथा ग्राहक संरक्षणमा आशाखा। फोन नम्बर 01-5719-605। गुनासो दर्ता गर्ने अनलाइन पोर्टल www.gunaso.nrb.org.np।
7: गुणस्तरीय प्लम्बिङको पर्वत नाम
8: मार्बलका सिपिसी प्रोडक्टहरू अमेरिकन लाइसेन्स अन्तर्गत उत्पादित, अरू भन्दा 25% बढी प्रेसर वहन गर्न सक्ने क्षमताका साथ 50 भन्दा बढी विश्वभरि रुचाइएको एनएसएफ अमेरिकाद्वारा प्रमाणित फ्लोगार्ड ब्रान्ड, साथै मार्बलका यूपीभीसी प्रोडक्टहरू लेड फ्री, यूवी रेसिस्टेन्ट र हाई इम्प्याक्ट स्ट्रेन्थ भएको
9: सुरक्षा घरको साथ जीवन गर्छ।
2: यो हो थाहा संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश समयको आवाज। समयको आवाज
0: थाहा संचार नेटवर्क काठमाडौँबाट प्रसारण भइरहेको नेपाल परिवेशमा अब बाँकी समाचार।
1: मनसून भेटिएसँगै देशभर बाढ़ी, पहिरो, डुबानको त्राससँगै पानीजन्य तथा सरूवा रोगको जोखिम बढ़ेको छ। विपदका बेला स्वास्थ्य सेवा प्रभावित नहोस् र आकस्मिक उपचार सहज होस् भन्ने उद्देश्यले सरकारले पूर्व तयारीलाई तीव्र बनाएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणकी प्रवक्ता शान्ति महतले स्वास्थ्य मन्त्रालय, जिल्ला स्वास्थ्य कार्यालय तथा सम्बन्धित निकायसँग समन्वय गरेर मनसून प्रतिकार योजना कार्यान्वयनमा ल्याइएको बताउनु भएको छ। स्वास्थ्य क्षेत्रमा के व्यवस्था तयारी गर्ने, आकस्मिक अवस्थामा कसरी परिचालन हुने भन्ने विषय योजनामै समेटिएको उहाँले बताउनुभयो। विगतमा महामारीका बेला अस्पतालमा बेड अभाव हुँदा बिरामीले उपचार नपाएर सासै खेप्नु परेको अवस्था थियो। अहिले त्यस्तो अवस्था दोहोरिन नदिन केही अस्पतालमा विपद व्यवस्थापनका लागि छुट्टै टोली गठन गरिएको, आकस्मिक स्वास्थ्य सेवा केन्द्रको व्यवस्था गरिएको तथा स्वास्थ्य संस्थालाई विपद प्रतिकारका लागि थप सक्षम बनाउने काम भइरहेको प्रवक्ता महतले जानकारी दिनुभयो।
10: अहिले चाहिँ नि यो विपदको लागि भनेर छुट्टै डेडिकेटेड टिमै छ स्वास्थ्यमा, अनि इमर्जेन्सी हेल्थ सेन्टर व्यवस्था पनि गरिएका छन्। कुनै कुनै ठाउँमा पहिलाको चाहिँ हामीले विपदको अन्य क्षेत्रमा एक्सटेन्सन गरेर स्वास्थ्य क्षेत्रमा पनि अहिले चाहिँ विपदसँग सम्बन्धित रेस्पोन्सिबल हुने किसिमले स्वास्थ्य क्षेत्र पनि अगाडि बढ़िरहेका छ।
1: स्वास्थ्य मन्त्रालयले पनि मनसूनलाई लक्षित गर्दै वार्षिक कार्ययोजना अनुसार तयारी भइरहेको जनाएको छ। मन्त्रालयका सहप्रवक्ता डाक्टर समीर कुमार अधिकारीले आवश्यक औषधि तथा स्वास्थ्य सामग्री व्यवस्थापन, अस्पतालको तयारी, स्वास्थ्य कर्मीको अभिमुखीकरण र तालिम तथा समन्वय प्रणालीलाई चुस्त बनाइएको बताउनुभयो।
11: अस्पताल स्वास्थ्य संस्थाहरूको तयारी, स्वास्थ्य कर्मीहरू अभिमुखीकरण, तालिम, त्यस्तै गरी समन्वय सञ्जाल सम्पर्कका माध्यमहरू यिनीहरूलाई चुस्त दुरुस्त बनाएर राखिएको छ। कहीँ कतै त्यसको यो भनौँ मनसुनसँग जोडिएर कुनै पनि विपदहरू आउँदाखेरि कसरी थाहा पाउने, कसरी पत्ता लगाउने भन्ने खालको निगरानी योजना पनि नयनमा छ। त्यो स्पष्टसँग हामीले बनाएका छौँ, त्यसलाई व्यवस्थित तरिकाले कार्यान्वयन गरेर लिएर जान्छौँ। सकेसम्म विपदहरूलाई रोक्ने प्रयास सुरु हुन्छ, भइहाल्यो भने त्यो चाँडो पत्ता लगाउने प्रयासमा हाम्रो योजनाहरू केन्द्रित छन्।
0: जल तथा मौसम विज्ञान विभागले भोलि रातिदेखि देशको पूर्वी भूभागको केही स्थानमा भारी वर्षा शुरू हुने जनाएको छ। विभागका अनुसार भोलि राति कोशी प्रदेशका पहाड़ी र तराई भूभागका एक दुई स्थानमा भारी वर्षाको सम्भावना छ। भोलिदेखि कोशी प्रदेशको तराई भूभाग र मध्य प्रदेशकै स्थानमा, बागमती र गण्डकी प्रदेशका तराईका थोरै स्थानमा, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका एक दुई स्थानमा वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाका मौसमविद हरिप्रसाद दाहालले जानकारी दिनुभयो। उहाँले पश्चिम तराईमा भने तातो लहर कायम रहने बताउनुभयो।
12: विशेष गरी भोलिलाई कोशी बागमती र गण्डकी केही स्थानहरूलाई मन्त्रीसम्मको वर्षाको सम्भावना रहेको छ। भारी वर्षाको कुरा गर्नु पर्दा भारी वर्षाको सम्भावना चाहिँ कोशी प्रदेशको पहाडी तराई भएको एक दुई स्थानमा भारी वर्षाको सम्भावना छ। पानी पर्ने सँगसँगै चाहिँ तस्विर पश्चिम प्रदेशको तराई भूभागको थोरै स्थानहरूमा अघि नै तातो लहरको सम्भावना छ।
0: यसै सन्दर्भमा हामीले तातो लहरबाट बस्न के कस्ता उपाय अपनाउनु पर्ला भनेर सुकराज ट्रपिकल तथा सरुवारोग अस्पतालका चिकित्सक डाक्टर शेरबहादुर पुनसँग सोधेका छौं।
13: तातो चाहिँ लहर अथवा त्यो भनेको चाहिँ जुन बेला तापक्रम बढ्छ त्यसको चाहिँ तातो हावाको प्रभावले गर्दाखेरि हाम्रो शरीरमा एक प्रकारको नकारात्मक असर पनि पर्ने गर्छ, जसलाई हामीले लूको नामले पनि चिन्ने गर्छौं।
14: हजुर,
13: र यस्तो अवस्थामा स्वास्थ्यमा विभिन्न प्रकारका समस्याहरू चाहिँ उत्पन्न हुने,
14: जस्तै
13: जस्तो अब भनौँ मुटुको ढड्कनहरू छिटछिट चल्ने, अनि एकदमै पसिनै पसिना आउने, थकित हुने, चक्कर लाग्ने, यस्तो खालको समस्याहरू चाहिँ बढी मात्रामा हामीले देख्ने गर्दछौँ। र डिहाइड्रेसनको कुरा त भइहाल्यो, त्यसको कारणले गर्दा अरू चाहिँ अङ्गहरूमा पनि समस्या आउँछ, जस्तै किडनीहरूमा भयो त्यो खालको समस्याहरू।
14: हजुर, अनि बस्ने उपाय के कस्ता अवलम्बन गर्न सकिन्छ?
13: सबैभन्दा त दिउँसोको जुन तापक्रम छ त्यो तापक्रममा बाहिर ननिक्लियौँ, अब निक्लिनै पर्ने हो भने पनि केही समय काम गर्ने, केही समय शीतलमा बस्ने गर्नु पर्यो। र चाहिँ एकदमै अब शरीरले तातो महसुस गर्यो, एकदम रिङ्गटा लाग्यो, एकदमै पसिरिङ्गटाको अवस्था छ भने हाम्रो शरीरमा लवण भन्छ इलेक्ट्रोलाइट त्यसको कमीहरू हुन सक्ने भएको हुनाले अहिले सिजनल फ्रुटहरू पाउँदो खरबुजा कुराहरू होला, त्यस्तै काँक्रो भयो, यस्तो खानेकुराहरू हामीले रस युक्त खानेकुराहरू खान सक्छौँ। र सकेसम्म सो व्यक्तिलाई एकदमै अप्ठ्यारो अवस्था छ भने त लुगाहरू फुकालेर उहाँलाई चाहिँ चिसो पानीले पुछ्दिने, यो टाउकोहरू पुछ्दिने, त्यस्तो गर्यो भने चाहिँ ऊ फेरि पूर्ववत स्वास्थ्य लाभ गर्न चाहिँ सहज हुने गर्छ।
14: सबैभन्दा बढी प्रभावित र जोखिम समूह चाहिँ कसलाई मान्न सकिन्छ?
13: यसमा खास दीर्घ रोगीको कुरा आउँछ, दीर्घ रोगी भयो अनि ज्येष्ठ नागरिकहरू भयो, बाल बालिकाहरू भयो, उहाँहरू चाहिँ सबैभन्दा प्रभावित हुने सम्भावना भएका समूहहरूमा पर्छ।
14: नजिकको स्वास्थ्य संस्थामा यसको सामान्य उपचारको सुविधा उपलब्ध छ कि छैन?
13: यसको त उपचार सामान्यतया त भइहाल्छ, यसमा कुनै पनि स्वास्थ्य केन्द्र स्वास्थ्य चौकीमा जान सक्नुहुन्छ। पहिला यो तापक्रमको अवस्था सकेसम्म दिउँसो भन्दा काम गर्ने कोसिस गर्नु, यदि कामै गर्नुपर्ने अवस्था पनि अब सकेसम्म केही समयको अन्तरालमा शीतलमा बस्दै फेरि काम गर्दै गर्नुहोला र प्रशस्त मात्रामा यो जुन झोलिलो खास गरी अब हाम्रो शरीरलाई ताकत दिने अब यो जुन जीवन जल पनि भयो अथवा अघि मैले भने चाहिँ खरबुजाको रसहरू भयो काँक्रोहरू भयो यस्तो खालकोहरू चाहिँ हामीले सेवन गर्न सक्यो भने हाम्रो शरीरमा स्फूर्ति आएर त्यसमा चाहिँ हामीले यो खालको उपायहरू अप्नाउँछ।
0: डाक्टर शेरबहादुर पुनसँग कुराकानी गर्दिनुहुन्थ्यो सहकर्मी कृष्ण शर्मा। नेपाल परिवेशमा अन्तर्राष्ट्रिय र खेलकुद सहितका समाचार बाँकी नै छन्, सुन्दै गर्नुहोला।
15: मेड इन दङ्गाली हो नि त, राम्रो त भइहाल्छ नि।
16: तिम्रो घुमाएर कुरा गर्ने बानी अझै गएको छैन है, सिधै भन न, कहाँबाट ल्यायो यो जुत्ता?
15: मैले सिधै कुरा गरेको छु, तिमी कुरो बुझ्दैनौ। दङ्गाली सु मेटेरियल सेन्टरबाट ल्याएको।
16: मेरो खुट्टा हो कि जुत्ता नै यस्तै हो, कति टिक्दैन भने
15: एकपटक दङ्गालीबाट किनेर हेर न।
16: लौ त म दङ्गाली सु मेटेरियल सेन्टरतिर गइहाले है।
17: राप्ती अञ्चलकै पहिलो छाला तथा जुत्ताहरू पाइने एक मात्र पसल।
15: स्कुल जुत्ता, अफिस जुत्ता, कन्भर्स, स्पोर्ट जुत्ता तथा जुत्ता बनाउने सम्पूर्ण सामानहरू होलसेल तथा फुटकरमा पाइन्छ।
18: अब दङ्गाली सु मेटेरियल सेन्टर सँगै नयाँ व्यवस्थापनका साथ दङ्गाली गार्मेन्ट एन्ड स्कुल युनिफर्मबाट सम्पूर्ण विद्यालयका जुत्ता, टाई, बेल्ट, ट्र्याक सुट पनि सुपथ मूल्यमा बिक्री वितरण भइरहेको छ।
19: दङ्गाली सु मेटेरियल सेन्टर, एकता टोल अल्फा बोर्डिङ सँगै सतीको घरमा।
15: प्रोप्राइटर सोमराज रैदास।
20: सम्पर्क फोन नम्बर 0825567775।
15: सम्पर्क नम्बर 98478263।
21: हजुर, हामी दिन्छौ तपाईँलाई सन्तुष्टि एक पटकमा। आएर त हेर्नुहोस् दङ्गाली सु मेटेरियल सेन्टरमा।
22: सूचना, न्यू मनकामना डेन्टल क्लिनिक सरेर सड़क विभाग ओरालोमा मेन रोड स्थित बुद्ध हस्पिटल नेर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ। नभुल्नुहोला, हाम्रो कुनै शाखाहरू छैनन्।
23: मेरुदण्डको नसा च्यापिएको विशित उपचार तथा पुनर्स्थापना अब घोराई दाङमा। यदि तपाईँको ढाड, कम्मर तथा गर्दनको नच्यापिएर दैनिक क्रियाकलाप गर्न समस्या भइरहेको छ भने हामी नवीनतम प्रविधि र एकीकृत स्वास्थ्य पुनर्स्थापना माध्यमबाट ढाड, कम्मर र गर्दनको दुखाई, लामो समयदेखि नसा च्यापिएर हातखुट्टा झमझम्याउने, सिल्का हान्ने, पोल्ने र लाटो हुने इत्यादि समस्याहरूको सफल उपचार गर्दछौ। थप जानकारीका लागि नयाँ बजार हाट जोड्नी नसा तथा मेरुदण्ड उपचार केन्द्र, घोराई 14 नयाँ बजार दाङ, शहीद लखन पार्कदेखि 50 मिटर उत्तर पुरानो घोराई हस्पिटलको ठिक अगाडि। फोन 0825635509 र मोबाइल 98453065।
0: सहयोग स्वरूप खोप उपलब्ध गराएको छ। महानगरकी कार्यवाहक प्रमुख सुनिता डंगोलले उक्त खोप अस्पताल प्रशासनलाई आज हस्तान्तरण गर्नुभएको हो। महानगरपालिकाले उपलब्ध गराएको 1800 भायल खोपले थप 9 देखि 10 दिनसम्मको माग धान्ने अस्पतालले जनाएको छ। अस्पतालमा दैनिक करिब 200 को हारिमा खोप लगाउन आउने गरेका छन्।
24: पशु सेवा विभागले काठमाडौँ उपत्यका तथा आसपासका क्षेत्रमा बर्ड फ्लू संक्रमण फैलन नदिन प्राविधिक टोली परिचालन गरी नियन्त्रणको काम अघि बढ़ाएको छ। विभागले विभिन्न प्रयोगशाला मार्फत नियमित नमूना परीक्षण गरी निगरानी बढ़ाएको हो। काठमाडौँ, भक्तपुर, ललितपुर र काभ्रेमा संक्रमणको जोखिम बढ़ी देखिएकाले रोग नियन्त्रण

0: पंछी अण्डा दाना नष्ट गरिएको छ। करिब डेढ महिना चल्ला नयाँ चल्ला नराख्न आग्रह गरेको विभागले उच्च सतर्कता अपनाउन भनेको छ।
1: म्याग्दीको रघुगंगा गाउँपालिकाले दर्ता प्रक्रिया पूरा नगरी अवैध रूपमा संचालनमा रहेका क्रसर उद्योग हटाउन सार्वजनिक सूचना मार्फत निर्देशन दिएको छ। गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कुलराज पौडेलले कानून प्रक्रिया पूरा नगरी संचालनमा रहेका क्रसर उद्योगलाई एक महिनाभित्र हट्न निर्देशन दिनुभएको।
0: लगातार पाँचौं कारोबार दिन आज पनि शेयर बजारमा परिसूचक नेप्से घटेको छ। परिसूचक नेप्से हिजोको तुलनामा दुई अंकले घटेको हो। हिजो 8.50 अंकले घटेको थियो। यसअघि नेप्से 2649 बिन्दुमा कायम भएको छ। आज कारोबार रकम बढ़ेको छ। हिजो 2,83,00,00,000 रूपियाँको कारोबार भएकोमा आज कुल 359 कम्पनीको शेयर खरिद बिक्री हुँदा 3,94,00,00,000 कारोबार भएको छ। आज 85 कम्पनीको शेयर मूल्य बढ़दा 170 कम्पनीको शेयर मूल्य घटे भने 20 कम्पनीको शेयर मूल्य स्थिर रहेको छ।
1: नेपाल परिवेशमा अब अन्तर्राष्ट्रिय समाचार। इरानले हुर्मुज जलमार्गमा थप कड़ाई गरेको छ। इरानको इस्लामिक रिभोल्युशनरी गार्ड कोर्स आईआरजीसीले हुर्मुजको जलमार्गबाट पार वहन गर्ने जाँचहरूले तेहरानले अनुमोदित मार्गहरू मात्र प्रयोग गर्न थालेको जनाएको छ। स्वीकृति बिना जहाजहरू आवाजाव गर्न नपाउने यसो नगरिए कार्यवाही गरिने इरानले चेतावनी दिएको छ। ओमानले जाँचहरूका लागि नयाँ मार्गहरू घोषणा गरेको केही समयपछि इरानको उक्त चेतावनी आएको। इरानको यो चेतावनीको कारण यस क्षेत्रमा तनाव बढ़ेको

0: यस्तै होर्मुज स्ट्रेट नजिकै एउटा मालवाहक जहाजमाथि आक्रमण भएपछि संयुक्त राष्ट्र संघले त्यहाँ फसेका 11,000 भन्दा बढ़ी नाविकहरूको उद्धार अभियानलाई अस्थायी रूपमा रोकेको छ। अन्तर्राष्ट्रिय सामुद्रिक संगठन प्रमुख आर्सेनियो डोमिनगुएजले धेरै जहाजहरूलाई सुरक्षित रूपमा निकालिसकिएको भए पनि बाँकी रहेकाहरूको उद्धार अघि सबै आवश्यक सुरक्षा प्रबन्ध सुनिश्चित गर्न संगठनले यो कदम चालेको बताउनु भएको छ। सामुद्रिक सुरक्षा कम्पनी भ्यानगार्डका अनुसार सिंगापुरको झण्डा रहेको एभर लभली नामक उक्त मालवाहक जहाज आक्रमणका बावजुद सुरक्षित स्थानमा होर्मुज स्ट्रेट पार गर्न सफल भएको छ। अमेरिका, इजरायल र इरान बीच जारी तीव्र तनावका कारण गत फेब्रुअरी महिनादेखि खाड़ी क्षेत्रमा स्वयं जहाज र हजारौं नाविकहरू अलपत्र परेका छन्।
1: नेपाल परिवेशमा अब खेल समाचार।
2: विश्वकप फुटबल विशेष।
3: फिफा विश्वकप फुटबलमा आज राति 12:45 समूह आईको नर्वे र फ्रान्स तथा सेनेगल र इराक भिड्नेछन्। समूहमा अपराजित रहेका फ्रान्स र नर्वे दुवै टोलीको नजर शीर्ष स्थानमा रहने हुनेछ। यी दुई टोली दुई खेलबाट समान 6 अंक जोड्दै नकआउट चरणमा प्रवेश गरिसकेका छन्। केलियन एम्बाप्पेको कप्तानीमा रहेको साबिक उपविजेता फ्रान्स एर्लिङ हालाण्डको नर्वेलाई हराउने लक्ष्यमा हुनेछ। यता 28 वर्षपछि विश्वकपमा फर्किएको नर्वेका लागि पहिलो विश्वकप खेलिरहेका हालाण्डको टोलीले पनि सहजै फ्रान्सलाई नतिजा सुम्पिने छैन। जारी विश्वकपमा एम्बाप्पे र हालाण्डले दुई खेलमा समान 4-4 गोल गरेका छन्। गोल्डेन बुटको दौड़मा अर्जेन्टिनी कप्तान लियोनल मेस्सीलाई पछ्याइरहेका युवा स्टारका लागि आजको खेल प्रतिष्ठाको लड़ाई समेत हो। त्यसैले यी दुई खेलाड़ी आफ्ना टोलीलाई महत्वपूर्ण अंक दिलाउने प्रयासमा हुनेछन्। अगस्त 2022 फ्रान्सले एम्बाप्पे टोलीमा रहँदा 69.8% खेल जितेको छ, जबकि उनी बिना टोलीले मात्र 50% खेल जितेको छ। नर्वेका लागि हालाण्ड अझ महत्वपूर्ण खेलाड़ी हुन्। अगस्त 2022 नर्वेले हालाण्ड सहित 64.5% खेल जित्दा उनी नहुँदा 33% मात्र खेल जितेको छ। 16 विश्वकप खेलमा 16 गोल गरेका एम्बाप्पे लियोनल मेस्सी भन्दा केवल 2 गोलले पछि परेका छन्। मेस्सी भन्दा 12 वर्ष कान्छा एम्बाप्पेले उनको धेरै गोलको कीर्तिमा तोड्ने अपेक्षा गरिएको छ। हालाण्ड आफ्नो पहिलो विश्वकप खेलिरहेका छन्। उनी विश्वकप इतिहासमा प्रतियोगिताको आफ्नो पहिलो दुई खेलमा धेरै गोल गर्ने 6 खेलाड़ी हुन्। सोही समयमा सेनेगलले इराकसँग खेल्दैछ। नकआउट चरणको सम्भावना कायम राख्न दुवै टोलीलाई जित्नै पर्ने दवाब छ। सेनेगलको तुलनामा इराकको भने छनौट हुने सम्भावना कम छ, यद्यपि दुवै टोली बाहिरिसकेका छैनन्। यो खेलको विजेताले अघिल्लो चरणको झिनो सम्भावना कायमै राख्नेछ। समान दुई दुई खेल खेलेका दुवै टोलीले अहिलेसम्म जित निकाल्न सकेका छैनन्। समूह जीको खेलमा न्यूजील्याण्ड र बेल्जियम तथा इजिप्ट र इरान भोलि बिहान 9:45 भिड्नेछन्। समूह एचको खेलमा केप भर्डे र साउदी अरेबिया तथा उरुग्वे र स्पेन भिड्न लागेका छन्। यो खेल भोलि बिहान 6:45 शुरू हुनेछ। जारी विश्वकपमा अहिलेसम्म 8 टोली बाहिरिएका छन् भने 19 टोलीले नकआउट चरणमा स्थान बनाएका छन्। नकआउट चरणका खेलहरू आगामी सोमबारदेखि शुरू हुनेछन्।
0: महिला टी ट्वेन्टी विश्वकप क्रिकेटमा भने आज श्रीलंकाले स्कटल्याण्डको सामना गर्नेछ। यो खेल राति 11:15 शुरू हुनेछ। र नेदरल्याण्डसमा हुने आईसीसी विश्वकप लीग टूका लागि नेपाली राष्ट्रिय क्रिकेट टोली घोषणा गरिएको छ। आज क्यानले रोहित पौडेलको नेतृत्वमा 15-सदस्यीय टोली घोषणा गरेको हो। हामी नेपाल परिवेशको अन्त्यमा आइपुगेका छौं। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
1: नयाँ पदाधिकारी चयन गर्दै सकियो रासोपाको पहिलो ऐतिहासिक महाधिवेशन। 900 केन्द्रीय सदस्य र 7 पदाधिकारी निर्वाचित।
0: हिमालयसँग तत्कालीन सहकारी शुरू हुने प्रचण्डको भनाई। कंग्रेस महामन्त्री घिमिरे र शेखर कोइराला बीच भेटवार्ता।
1: मनसून भित्रिएसँगै विपदको त्रास, उपचारको बन्दोबस्त। भोलि पूर्वी भूभागका केही स्थानमा भारी वर्षा, तराईमा तातो लहर चल्ने।
0: इरानद्वारा होर्मुज जलमार्गमा थप कडाई, स्वीकृति बिना जहाज आवाज गर्न नपाइने।
1: र विश्वकप फुटबलमा आज दुई खेल हुँदै महिला टी20 विश्वकप क्रिकेटमा आज श्रीलंका र स्कटल्याण्ड भिड्दै।
0: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको नेपाल परिवेश सकियो। प्रविधिमा साथ दिने भीम विश्वकर्मालाई धन्यवाद। अप्सरा र जगत विदा हुन्छौ। नमस्कार।

0: नमस्ते, म राजु लामा। तपाई सुन्दै हुनुहुन्छ तपाईकै आफ्नै रेडियो, रेडियो मध्य पश्चिम 91.4
1: मेगाहर्ट्ज। स्वास्थ्य क्षेत्रमा विश्वासिलो ठाउँ, कोही कसैलाई रोग लागे गोर्खा अस्पताल जाऊ। सर्जन, फिजिसियन, हाड जोड्ने, नसा, प्रसुति,

0: नम्बर गोर्खा पब्लिक हस्पिटल प्राली घोराई दाङ बिरामी भए गोर्खा हस्पिटल दाङ फोन नम्बर टिप्नुहोस् 082-5563-414
1: ओखती साबुनको अर्को प्रस्तुति बहुगुणी ओखती आयुर्वेदिक तेल लामो अनुसन्धान पछि आविष्कार भएको रुगा खोकी नाकबन्द जिउ दुखेको आदि सबैका लागि एकमात्र अचूक तेल जडीबुटीको शक्ति ओखती आयुर्वेदिक तेल मात्र रु 50 मा
2: कुराहीको लागि आधिकारिक विक्रेता भुसाल स्टोर हस्पिटल रोड कुराहीदान फोन नम्बर 082-5561-210 थप सम्पर्कका लागि हिमालय स्टोर बाल मन्दिर अगाडि निरज स्टोर सब्जी मण्डी नजिक र प्रवेश श्रृंगार दूरसञ्चारदेखि पश्चिम तर्फ
3: सूचना न्यू मनकामना डेन्टल क्लिनिक सरेर सड़क विभाग ओरालोमा मेन रोड स्थित बुद्ध हस्पिटल नेर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ। नभुल्नुहोला हाम्रो कुनै शाखाहरू छैनन्।
4: सीता के भयो तिमीलाई घुम्सेर बसी छौ
5: के हुनु नि बिहे भएको छ वर्ष भइसक्यो बच्चा बच्चेको लागि कतै ठाउँ देखाए कतै ठाउँ तर केही सिप चलेन अब त आश्रै मरिसक्यो
4: के कुरा गर्छ निमले हाम्रै घोराईमा शिशु क्लिनिक अफ फर्टिलिटी सञ्चालनमा आछ त त्यहाँ त निसन्तानपन सम्बन्धी समस्याको सबै उपचार हुन्छ त्यसै आश्चर्य हुन्छ कति लामो समयदेखि बच्चा बच्ची नभएको त्यहाँ गएर भइरहेछ त्यही भएर ढुक्क भएर त्यही जाऊ
5: ए ठिकै छ म जान त धेरै ठाउँ गई अब तिमीले भनिहाल्यौ त्यही पनि अब शिशु क्लिनिक नै जान्छु
6: शिशु फर्टिलिटी एन्ड आईबीएफ सेन्टर चितवनको शाखा अब घोराहेको बिपी चोकबाट सम्पूर्ण निसन्तान उपचार अब फर्टिलिटी स्पेशलिस्टको टिमबाट सबै समस्याको समाधान गरिन्छ समस्यालाई लुकाएर होइन उपचार गरी सन्तान प्राप्तिको तपाईँको सपना अब पूरा हुन्छ आजै आफ्नो नाम दर्ता गरी विशेषज्ञ सेवा परामर्श लिनुहोस्
7: नोट पहिलो परामर्श निशुल्क दिइनेछ समयमै नाम दर्ता गराई यो सुविधाको लाभ लिनुहोस्
6: शिशु क्लिनिक फर्टिलिटी बिपिचो खोराइदान सड़क विभागको अगाडि एड्रेस बैंक भएको भवनमा सम्पर्क मोबाइल 9847-78-5572
8: नेपालगंज मेडिकल कलेज नेपालगंजमा कार्यरत मानसिक नशा डिप्रेसन मिर्गी लागू पदार्थ रोग विशेषज्ञ डाक्टर मोहम्मद एनुद्दीन बागवान अब घोराही 15 तुलसीपुर चोक स्थित पल्लवी स्वास्थ्य क्लिनिकमा
9: डाक्टर मोहम्मद अनुदिन बागवानद्वारा दिइने सेवाहरू
10: मानसिक तथा नशा सम्बन्धी समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था
11: छारे रोग मिर्गी निन्द्रा नलाग्ने रिङ्गटा लाग्ने समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था
12: युनिच्छामा कमी शरीर तात्ने तथा पागलपन सम्बन्धी समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था
13: लागु तथा मादक पदार्थ सेवन गर्ने समस्या भएकाहरूको जाँचको व्यवस्था
14: बिरामी जाँच हुने मिति यही असार 13 गते शनिबार
15: अन्य 6 विशेषज्ञ डाक्टरी सेवाहरू कान घाँटी रोग विशेषज्ञ डाक्टर शिव रेग्मी मुटु रोग विशेषज्ञ डाक्टर कृष्ण चन्द्र अधिकारी सुगर थाइराइड हर्मोन बाजोपन रोग विशेषज्ञ डाक्टर सिमोन सिमखडा
16: सम्पर्क पल्लवी स्वास्थ्य क्लिनिक कुराही 15 तुलसीपुर चोक दाङ सम्पर्क फोन नम्बर 082-5161-683 र सम्पर्क मोबाइल नम्बर 9847-25-7
17: दशकौंदेखि स्वास्थ्य क्षेत्रमा विशेषज्ञ डाक्टरी सेवा दिँदै आइरहेको यस शिव मेडिकलमा निम्न विशेषज्ञ सेवाहरू सुचारू भइरहेको सहर्ष जानकारी गराउँदछौ
18: नियमित विशेषज्ञ डाक्टरी सेवाहरू मेडिसिन वरिष्ठ फिजिसियन डाक्टर जितनारायण यादव प्रसूति तथा स्त्री रोग वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टर रमेश यादव
19: वरिष्ठ सर्जन डाक्टर रवि आचार्य
0: हार जोड्ने नशा रोग तथा स्पोर्ट्स मेडिसिन रोग विशेषज्ञ डाक्टर अजय रेग्मी
2: भिडियो एक्सरे कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर नारायण बोहरा
6: साथै ईसीजी पीएफटी मुटुको भिडियो एक्सरे इको
4: इन्डोस्कोपी सेवा
6: प्रयोगशाला डिजिटल एक्सरे सेवाका साथै अपरेशन सम्बन्धी सेवा तथा सल्लाहको लागि सम्झनुहोस्
14: नोट यस शिव मेडिकलमा अब महिलाहरूको भिडियो एक्सरेका लागि कन्सल्टेन्ट रेडियोलोजिस्ट महिला डाक्टर दृष्टि लामी छानेद्वारा भिडियो एक्सरे सेवा भइरहेको सहर्ष जानकारी गराउँदछ
6: सम्पर्क शिव मेडिकल हल हस्पिटल रोड घोराईदान फोन नम्बर 082-5560-734 र 082-5560-138
7: MBBS MD न्यूरोसाइकाट्रिक टाउको नशा मन यौन तथा दुर्व्यसन सम्बन्धी विशेषज्ञ डाक्टर अरविन्द भुसाल अब सड़क विभाग अगाडि रहेको
3: दिव्य फार्मेसी घुराही दाङमा आउँदै हुनुहुन्छ।
15: सम्बन्धित रोगका बिरामीहरूले समयमै नाम दर्ता गराई विशेषज्ञ सेवाको लाभ लिई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
3: डाक्टरद्वारा दिइने सेवाहरू:
15: टाउको, नसा, मन, यौन तथा दुर्व्यसन सम्बन्धी,
3: टाउको दुख्ने, पोल्ने, सिल्का हान्ने एवं गरुङ्गो हुने लगायत रोगको उपचार,
15: मन आत्तिने, डराउने, तर्सिने, मन उदास हुने, धेरै शंका लाग्ने, एकान्तमा बस्न मन पराउने, कानमा केही आवाज आए जस्तो महसुस हुने, बारम्बार आत्महत्याको विचार आउने,
3: छारे रोग, वास्तविकता भन्दा बाहिरको कुरा गर्ने, बहकिने, रिसाउने, दोष लगाउने, अनावश्यक रुने कराउने लगायत बिरामीको सफल उपचार,
15: जाँड, रक्सी, चुरोट, गाँजा लगायत अन्य कडा लागू औषध छुटाउने सम्बन्धी काउन्सिलिङ तथा उपचार सेवा।
20: बिरामी जाँच निमित्त यही असार 13 गते शनिबार
21: सम्पर्क दिव्य फार्मेसी घुराई 15 सड़क विभाग रोड दाङ, फोन नम्बर 082-595-410, मोबाइल नम्बर 98-478-28-913 र 98-095-12-871।
22: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
23: एक हप्तादेखि यो दाँत दुखेको दुखी छ, फेरि छोरा छोरीको दाँत पनि किराले खाएर फाल्ने भएको छ। अब यसको उपचारको लागि कहाँ जाने होला?
20: यी सबै समस्या समाधानका लागि अब बीएनबी डेन्टल क्लिनिकमा डाक्टर आयुष गौतम सिनियर डेन्टल सर्जनद्वारा सेवा दिँदै आइरहेको सहर्ष जानकारी गराउँदछौ।
24: डाक्टरद्वारा दिइने सेवाहरू:
15: दाँत सफा गर्ने तथा निशुल्क चेक जाँचको सुविधा,
24: बाङ्गा टिङ्गा दाँत मिलाउने,
15: शल्यक्रिया गरेर दाँत निकाल्ने,
24: खाली ठाउँमा दाँत भर्ने,
15: दुखेको दाँतलाई नदुखाई जरैबाट निकालिने,
24: मुखमा घाउ खटिरा आउने, गिजाबाट रगत आउने, श्वास गनाउने, दाँत तथा गिजा सम्बन्धी सम्पूर्ण समस्याको सफल उपचारको लागि हामीलाई सम्झनुहोस्।
15: सम्पर्क बीएनबी डेन्टल क्लिनिक, घोराही 15 हस्पिटल रोड, निमाहल, कुमारी बैंक अगाडि, घोराही दाङ। सम्पर्क फोन नम्बर 082-595-350 र सम्पर्क मोबाइल नम्बर 98-578-43-123।
25: नाक, कान तथा घाँटी रोगको उपचार सेवा अब सुवर्ण मेडिकल हल, घोराही दाङमा।
3: नाक, कान तथा घाँटी रोग विशेषज्ञ डाक्टर सुवर्ण बुढामगरद्वारा प्रत्येक दिन बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ। सम्बन्धित रोगका बिरामीले समयमै सम्पर्क गरी आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
25: अन्य सेवाहरू:
20: हाट जोर्नी तथा नशा रोग विशेषज्ञ डाक्टर कृष्ण तिमिल सिन्हाद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ।
26: सुगर, थाइराइड तथा हर्मोन रोग विशेषज्ञ डाक्टर एसएन यादवद्वारा प्रत्येक महिनाको दोस्रो शुक्रबार बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ।
20: बाल रोग विशेषज्ञ डाक्टर सन्दीप पोखरेलद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ।
27: प्रत्येक दिन डाक्टर नवराज केसीद्वारा बिरामीहरूको चेक जाँच तथा उपचार सेवा।
21: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
15: सम्पर्क सुवर्ण मेडिकल हल, घोराही 14 आर्मी रोड। सम्पर्क फोन नम्बर 082-585-694। सम्पर्क मोबाइल नम्बरहरू 98-578-30-145, 98-478-30-153 र 98-649-41-944।
28: सूर्यको विकिरण बढ्दैछ, आँखा कमजोर हुँदैछ, ग्लोबल वार्मिङ, आँखामा रोग, अरू थुप्रै समस्या, तर समाधान पशुपति आई केयर सेन्टरमा विज्ञ आँखाका डाक्टरहरूसँगै आँखा चेक गर्ने अत्याधुनिक उपकरणहरू पनि छन्। हाम्रो आँखालाई सुरक्षा दिने उच्च क्वालिटीका पावर ग्लास र फ्रेमहरू उपलब्ध छन्। अब ढुक्क हुनुहोस्, पशुपति आई केयर सेन्टरले तपाईँको आँखाको रक्षा गर्नेछ। पशुपति आई केयर सेन्टर, कपासी दान। सम्पर्क नम्बर 98-43-00-88-04, 98-43-00-88-04, www.pashupatiicare.com।
15: खुसीको खबर।
3: अब हाम्रै दाङको घोराही हस्पिटल रोड स्थित अत्याधुनिक प्रविधि युक्त हेलिकन सिटी स्क्यान सेवा नयाँ व्यवस्थापनका साथ शुरू भइसकेको सबैमा सहर्ष जानकारी गराउँदछौ।
15: सम्पर्क घोराही सिटी स्क्यान सेन्टर प्राली, हस्पिटल रोड, घोराही दाङ। सम्पर्क फोन नम्बर 082-595-847, 082-595-847।
29: विभिन्न जटिल रोगको उपचार अब सिद्धार्थ पोलिक्लिनिक, घोराही दाङमा।
30: यस सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड, घोराही दाङमा महिलाहरूका लागि वरिष्ठ स्त्री प्रसूति रोग विशेषज्ञ डाक्टर गुमा रिमाल, एमबीबीएस, एमएस, र पेट छाती मुटु सुगर तथा थाइरोइड रोग सम्बन्धी उपचार वरिष्ठ फिजिसियन डाक्टर वाचस्पति सुवेदी एमबीबीएस एमडी द्वारा दैनिक रूपमा बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ। सम्बन्धित रोगका बिरामीले विशेषज्ञ डाक्टरी सेवा लिई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
29: नोट, हामी कहाँ भिडियो एक्सरे वरिष्ठ डाक्टर किशोर गौतमद्वारा भइरहेको जानकारी गराउँदछौ।
1: सम्पर्क सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड खोराहिदाङ। सम्पर्क फोन नम्बर 0825908029। सम्पर्क मोबाइल नम्बर 97492964643 र 98578553825।
5: वरिष्ठ छाला तथा युनिट विशेषज्ञ डाक्टर दाङको शंकर मेडिकल हलमा
8: फेरी अञ्चल अस्पतालमा कार्यरत विभागीय प्रमुख वरिष्ठ छाला तथा यौन रोग विशेषज्ञ डाक्टर आरके झा धोराईको शंकर मेडिकल हलमा आउने हुँदा आफ्ना छाला तथा यौन रोग सम्बन्धी सम्पूर्ण रोगको चेक जाँच गराई विशेषज्ञ सेवाको लाभ लिनुहोस्।
5: डाक्टर आरके झाद्वारा दिइने सेवाहरू महिला तथा पुरुषमा देखिने छाला सम्बन्धी चाया, कालो पोतो, डन्डी फोर, दुधी, सेतो दाग, छाला चिलाउने, छालामा देखिने खटिरा, एक्जिमा, महिला तथा पुरुषमा देखिने यौन रोग जस्तै
8: बिरामी
9: जाँच निमिति यही असार 13 गते शनिबार
30: वरिष्ठ अर्थोपेडिक सर्जन हाड जोर्नी नसा तथा बाथ रोग विशेषज्ञ डाक्टर रूपेश मान शेर्चन र
9: एमबीबीएस एमएस जनरल फिजिसियन एन्ड सर्जन डाक्टर राजीव ढकालद्वारा दैनिक चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ।
5: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ। सम्पर्क शंकर मेडिकल हल निमहल रोड फोन नम्बर 0825 98478 1817 र 98478 3543।
29: होइन भाइला, लखर लखर कहाँ हिँडिस्?
30: कहाँ हुनु हो काका, यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो, टाइम पासको लागि निस्केको नि काका।
29: अरे केटा, उमेर जो जाँगर सदा टाइम पास गरेर बस्दै गर, आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके पछि पछुताउला छै बाबु।
30: के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश जाउँ भनेर सोचेको थिए, भर पर्दो मेन पावर पनि भेटेन, यस्तै छ झोले जिन्दगी।
29: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान, तल्लो गरे काइलो पनि त्यहीबाट गएको हो, राम्रो पैसा कमाइरहेछ।
30: ल ल काका, गइहाले म।
10: हामी कहाँ कुवेत, बहराइन, ओमन, कतार, साउदी, दुबई तथा रोमानियाबाट समेत कामदारको माग भई आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
9: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौ, एकपटक सेवा गर्ने मौका दिनुहोस्।
10: नोट, हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ। घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजारभित्र, मोबाइल नम्बर 98498 87741।

0: यो हो रेडियो मध्य पश्चिम एफएम 91.4 मेगाहर्ज।
1: शास्त्रीको दृष्टिकोणमा कस्तो रह्यो राष्ट्रपतिको प्रथम महाधिवेशन?
2: उहाँहरूले प्राइमरीजको कुरा गर्नुभएको थियो, ट्रान्सपेरेन्सीको कुरा गर्नुभएको थियो, सबै सकिएपछि बसेर खेलाउन सकिएला, तर यो एउटा कुरा चाहिँ एकदमै राम्रो भयो भनेर भन्ने चाहिँ मेरो दिमागमा त केही पनि आएको छैन।
1: सुचेता प्याकुरेलसँगको कुराकानी। तर सबैभन्दा पहिले आजका प्रमुख विश्व समाचार।
3: विनिता दाहालबाट समाचार सुन्नुहोस्। भेनेजुएलाकी अन्तरिम राष्ट्रपति डेल्सी रोड्रिगेजले बुधबार आएका दुईवटा ठूला भूकम्पमा परि करिब 600 जनाको मृत्यु भएको थाहा हुन आएको बताएकी छन्। उनले करिब 3000 मानिसहरू घाइते भएका र सबैभन्दा धेरै प्रभावित क्षेत्रहरूको नियन्त्रण सेनाले लिइरहेको बताएकी छन्। संयुक्त राष्ट्रसंघले 1000 भन्दा बढ़ी अन्तर्राष्ट्रिय खोजी तथा उद्धार कर्मीहरू परिचालित रहेको जनाएको छ। बीबीसीका जो इनवुड भन्छन्।

0: छन्। सामाजिक सञ्जालमा गरिएको एउटा पोस्टमा उपविदेश मन्त्री काजिम गारिब आवादीले अस्पष्ट व्यवस्थाहरू र समानान्तर मार्गहरूको उल्लेख गरेका छन्। विश्लेषकहरूका अनुसार यो टिप्पणी ओमानतर्फ लक्षित देखिन्छ, जसले आफ्नो तटीय क्षेत्रमा स्ट्रेट अफ होर्मुज हुँदै वैकल्पिक जलमार्ग सञ्चालनमा ल्याएको छ। दुईवटा ट्रपिकल आँधी देशतर्फ आइरहेका कारण बढ़ेको बाढ़ी र पहिरोको जोखिममाझ जापानले करिब 10 लाख मानिसलाई आफ्नो घर छोडेर सुरक्षित स्थानमा जान भनेको छ। मौसमविदहरूका अनुसार यी दुई आँधी एकैपटक आउँदा बन्ने फुजिवारा इफेक्ट भनिने अवस्थामा आँधीहरूको दिशा र तीव्रताको पूर्वानुमान गर्न अझ कठिन हुन्छ। ट्रपिकल आँधी मेकलाले प्रति घण्टा करिब 150 किलोमिटरको वेगमा हावा र भारी वर्षा ल्याइरहेको छ। यस्तै टाइफुन हिगस पनि फिलिपिन्सको पूर्वी समुद्री क्षेत्रमा उत्तरतर्फ अघि बढ़िरहेको छ। फ्रान्सको राष्ट्रिय तथ्याङ्क ब्यूरोले आफू साइबर आक्रमणको शिकार भएको जनाएको छ। सरकारी कार्यालयका अनुसार ह्याकरहरूले हाल कार्यरत तथा पूर्व कर्मचारी गरी करिब 13,000 जनाको व्यक्तिगत विवरण चोरी गरेका छन्। साइबर सम्बन्धी विज्ञहरूले जुन मात्रामा विवरणहरू चोरिएका छन् त्यसले प्रशासनमा उल्लेख्य खतरा निम्त्याउन सक्ने बताएका छन्। र दक्षिण कोरियाकी भूतपूर्व प्रथम महिला किम गन हीलाई पदका लागि पैरवी र घुसखोरी गरेको आरोपमा 7 वर्षको जेल सजाय सुनाइएको छ। सोलको अदालतले उनले राष्ट्रपतिकी पत्नीको हैसियत प्रयोग गर्दै उच्च मूल्यका गरगहना, झोला र चित्रकलाको बदलामा सरकारी पदहरू बेच्ने काम गरेको ठहर गरेको हो। यो बीबीसी नेपाली सेवा हो।
1: राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो महाधिवेशनले आज नयाँ पदाधिकारीहरू चयन गरेको छ। आज भएको मतदानबाट उपसभापति महिलामा सविता गौतम विजयी भएकी छन् भने महामन्त्रीमा विपिन आचार्य निर्वाचित भएका छन्। राष्ट्रपाको सभापति पदमा रवि लामिछाने र खुल्लातर्फ उपसभापतिमा स्वर्णिम वाग्ले निर्विरोध भइसकेका छन्। उपसभापतिमा निर्वाचित गौतमले प्रतिस्पर्धी तोसीमा कार्कीलाई पराजित गरेकी हुन्। त्यस्तै महामन्त्रीमा आचार्यले मनिष झा, सागर ढकाल र गणेश कार्कीलाई पराजित गरे। सह महामन्त्री पद खुल्लातर्फ हरि ढकाल र असीम शाह विजयी भएका छन्। बुधबार भएको पहिलो चरणको चुनावबाट 900 जना केन्द्रीय सदस्यहरू निर्वाचित भइसकेका छन्। तीमध्ये झण्डै 50% महिला रहेका छन्। यसै सन्दर्भमा थप जानकारी लिन हामीले केही बेर अघि हाम्रा चितवन संवाददाता ईश्वर जोशीसँग त्यहाँको माहौलबारे बुझेका छौं।
2: अहिले भर्खरै दोस्रो चरणको निर्वाचन सम्पन्न भएर पनि आधिकारिक रूपमा घोषणा भइसकेको छ। अहिले भर्खरै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले चाहिँ निर्वाचित भएका पदाधिकारीहरूलाई चाहिँ शपथ ग्रहण गराएका छन्।
1: पहिले बन्द सत्र, त्यसपछि केन्द्रीय सदस्यहरूको निर्वाचन र आज पदाधिकारीहरूको चुनावको निर्धारित तालिका पनि दिउँसो केही तलमाथि भएका रे। समग्रमा यो निर्वाचन प्रक्रिया चाहिँ कस्तो रह्यो भन्ने देखिन्छ?
2: 3 दिनको लागि भनेर यो महाधिवेशन तय गरिएको थियो। आज करिब 1 हप्ता हुन लागिसक्यो। 2959 मत पहिलो चरणमा खसेको थियो भने दोस्रो चरणमा चाहिँ जब 1288 मत मात्रै खसेको अवस्था छ। कतिपय त मतै नहालिकन फर्केको अवस्था पनि देखियो। त्यसको कारण चाहिँ व्यवस्थापनको पनि अलिकति कमजोरी देखियो। यो प्रतिनिधिहरूको नामावली प्रकाशन गर्नमा नै 1 दिन पूरै समय लियो। त्यसले गर्दाखेरि पनि प्रतिनिधिहरू चाहिँ यो चितवनको गर्मीमा कतिपयहरू चाहिँ बस्न नसकेर पनि फर्केको अवस्था थियो।
1: त्यहाँ जति पनि सहभागीहरू छन्, प्रतिनिधिहरू छन् आज अहिले पनि, उनीहरूले चाहिँ पार्टीको पहिलो महाधिवेशनलाई र यो समग्र प्रक्रियालाई कसरी हेरेको तपाईँले पाउनुभयो?
2: शुरूदेखि नै अवलोकन हेरिरहेको छु यो महाधिवेशनलाई मैले नजिकबाट। अब जति उद्घाटनको बेलामा प्रतिनिधिहरू उत्साही देखिन्थे, तर तेस्रो दिनको पनि अब धेरै लामो पर्खाइपछि दिउँसो मात्रै बल्ल बन्द सत्र शुरू भयो। यसले गर्दाखेरि पनि प्रतिनिधिहरूमा चाहिँ निराशा देखियो।
1: अन्तिममा चाहिँ ईश्वरजी, अब यो महाधिवेशनको अन्य महत्वपूर्ण आयाम चाहिँ तपाईँले के देख्नु भयो त्यस्तो संक्षेपमा?
2: यो राष्ट्रपाको पहिलो महाधिवेशनलाई चाहिँ धेरैले चासोको रूपमा हेरिरहेका छन्। देशकै ठूलो पार्टीको रूपमा चाहिँ उदय भएको छ यो करिब 4 वर्षहरूकै दौरानमा। महाधिवेशन पछि देशले कुन दिशा लिने हो भन्ने निर्गोल गर्छ होला भन्ने एउटा आकलन गरिएको छ भने अब यो अलिकति यो निर्वाचनको क्रममा पनि अलिकति गुट उपगुट जस्तो पनि देखियो। यसले गर्दाखेरि चाहिँ यो पार्टीमा पनि अलिक गुट उपगुटको चाहिँ सम्भावना देखिन थालेको हो कि भनेर चाहिँ आशंका पनि गरेको छ। मनिष झाले पनि त्यस्तै किसिमको चाहिँ प्रतिक्रिया दिएर बाहिरिए।
1: हाम्रा चितवन संवाददाता ईश्वर जोशी।

0: भाजपाको चितवन महाधिवेशनकै सन्दर्भमा हामीले राजनीति शास्त्री सुचेता प्याकुरेललाई टेलिफोन सम्पर्क गरी शुरूमा एकजना राजनीति शास्त्रीका हिसाबले यो महाधिवेशनलाई तपाईँले कसरी हेरिरहनु भएको छ भनेर सोधेका छौं।
1: कुनै वैचारिक अथवा सैद्धान्तिक धार नभइकन एउटा समयको मागले प्रेसर पोइन्टमा पुगेर जन्मेको पार्टी, त्यसैले अब धेरै एक्सपेक्ट गर्न पनि नहुने होला, त्यो कुरा चाहिँ हामीले देखिरहेका छौँ अहिले यो महाधिवेशनमा। एकदम केयोटिक भन्छ नि अङ्ग्रेजीमा, त्यस्तो त भान हामी सबैजनालाई परि नै रहेको छ। तर जुन एउटा पारदर्शिता चाहिँ हामीले मेन्टेन गर्छौँ भनेर भनेको, त्यो पारदर्शिता पनि मेन्टेन नगरेको जस्तो, र बाहिरबाट हेर्दाखेरि बन्द सत्र पनि सुरु हुन ढिलो भएको, अनि फेरि बिहाइन्ड द सिन रणनीतिहरू बनिरहेको जस्तो बनाइरहेको त्यस्तो पनि भान परिरहेको छ। दुई दिन अगाडि कसैले आफ्नो क्यान्डिडेसी दिने र कुनै एउटा प्रेसर आफै ड्र गर्ने
0: भनेको चाहिँ पुराना दलहरूको भन्दा खासै यो अभ्यासमा चाहिँ भिन्न देखिएन भन्ने तपाईँको आशा है?
1: हजुर, किनभने जुन आशाको हिसाबले सबैजनाले भोट दिएको थियो त्यो हिसाबले चाहिँ खासै फरक नभएको जस्तो देखिरहेको
0: छ। तपाईँले अघि जुन यो परिस्थितिले जन्माएको दल भनेर भन्नुभयो होइन, यो चाहिँ सैद्धान्तिक हिसाबले उहाँहरूले यो महाधिवेशनबाट राजनीतिक प्रतिवेदन पनि पारित गर्नुभएको छ, राजनीतिक आर्थिक प्रतिवेदन पनि उहाँहरूको आएको छ, ती सबै कुराहरूलाई संश्लेषण गर्दा चाहिँ त्यसबारे चाहिँ के भन्नुहुन्छ तपाईँ?
1: त्यसबारे पनि उहाँहरूको जुन अहिलेसम्म जति म्यानिफेस्टोहरूदेखि लिएर बजेटहरूदेखि लिएर जति आयो त्यो आउँदाखेरि त्यसमा नयाँ केही पनि छैन कि, नयाँ केही पनि नभए होइन, अझ पुरानोको अझ अति नै पुरानो भनौँ न, 90 दशकको गन्धहरू आउँछ कि त्यसमा।
0: तर उहाँहरूले जसरी सामाजिक लोकतन्त्र भनेर भन्नुभएको छ आफ्नो सिद्धान्तलाई, त्यसले ती तपाईँले इंगित गर्न खोज्नु भएको कुराहरूलाई सम्बोधन गर्दैन?
1: सामाजिक लोकतन्त्र त हुँदै होइन, किनभने जुन पार्टीले चाहिँ शिक्षा र स्वास्थ्यमा प्राइभेट होस् अथवा पब्लिक होस् स्टेक होल्डर्सलाई टास्क गर्छ, त्यसले आफूलाई सोसियल डेमोक्रेट भनेर भन्न त मिल्दैन। पब्लिक सेक्टरलाई बलियो पार्नेतिर खासै केही गरिरहेको देखाएको छैन। उहाँहरू मार्केट फ्रेन्डली होइन, मार्केट समावेशी बजार चाहिन्छ। सब कस्तो खालको बजार भन्दाखेरि 20 अगाडि जस्तो बजार थियो त्यस्तै नै बजार उहाँहरूले हामीलाई पुस्ट गरिरहनु भएको छ कि, भनेपछि मोनोपोली नै भएको बजार, धनी धनाध्यको मोनोपोली भएको बजारहरू उहाँहरूले हामीलाई पुस्ट गरिरहनु भएको, भनेपछि यो चाहिँ कन्ज्युमर फ्रेन्डली होइन, यो चाहिँ प्रोड्युसर फ्रेन्डली इकोनोमी उहाँहरूले पुस्ट गरिरहनु भएको छ। मार्केटले मोनोपोलाइज गर्न सक्ने, मार्केटले मेनिपुलेट गर्न सक्ने देखिरहेको छ भने अब राज्यले कति गर्न सक्छ, उहाँहरूको दस्तावेजले राज्यलाई कति शक्तिशाली बनाउँछ भन्ने कुरा त मेरो दिमागमा पनि ठुलो प्रश्न चिन्ह छ। थाहा छैन मलाई, त्यसको आन्सर नै मलाई थाहा छैन, किनभने मैले त केही नयाँ हुने त देखेको छैन।
0: अहिले यसको अर्को पक्षमा पनि कुरा गरौं प्याकुरेलजी, यो दल खास गरी दुईवटा मुख्य शक्ति मिलेर चुनावको मुखमा, एउटा रवि लामिछाने जो पहिलेदेखि राष्ट्रपति स्थापना गरेर त्यसको नेतृत्व गर्दै आएका थिए, र अर्को चाहिँ काठमाडौँ महानगरको नेतृत्व गरिरहेका वालेन शाह, मिलेर उहाँहरूले एउटा दललाई अगाडि बढाउनु भयो र चुनावमा अभूतपूर्व सफलता पनि प्राप्त गर्नुभयो। यो उहाँहरूको दलको पहिलो महाधिवेशन थियो। यी मुख्य शक्तिहरू अब महाधिवेशनबाट निस्किएर आउँदाखेरि उनीहरूको अन्तर्घुलन चाहिँ कसरी हुने देख्नुहुन्छ तपाईँ?
1: अब अस्ति रविजीको स्पिच डेमोक्रेटिक थियो, राम्रो थियो, तर कति कुरा क्लियर नै छैन उहाँहरूको। अब यो प्रदेशकै कुरामा पनि प्रदेश सभा खारेज गर्ने भन्ने कुरा छ, अब त्यो प्रदेश सभा खारेज गर्ने, प्रदेश खारेज गर्ने कुरा हो कि होइन, अब मुटु नै निकालेपछि प्रदेश राखेर के हुन्छ भन्ने जस्तो खालको कुरा, त्यसमा पनि उहाँहरूको अब त्यो भनौँ न चुनावको बेलामा गएर एकदम पशुपति भिजिट गर्नलाई मात्रै जानु तपाईँहरू भनेर, तपाईँहरू चाहिँ काठमाडौँ जानु पर्दैन भनेर त्यस्तो एकदम मुटु छुने उहाँले भाषण गर्दा आउनुभएको बालनजीले, अब अहिले प्रदेश सभा खारेज गर्ने कुरा हुँदाखेरि उहाँले केही पनि बोल्नु भएको छैन। यो त के हो के हो कि, यो त बुझ्नै सकिँदैन। एउटा वान डिसिजन, वान कन्सेप्ट, वान थियोरी भनेर अथवा वान आइडियोलोजी भनेर नभएको भएर यो सर्पष्ट कसरी के भन्ने, कसरी के भन्ने देखाएको कि,
0: भनेपछि त्यो उहाँहरूको अन्तर्घुलन कस्तो हुन्छ भन्नेमा पनि प्रश्न नै छ भन्ने हो।
1: केही पनि क्लियर छैन कि, केही पनि क्लियर छैन।
0: अब अर्को पक्ष पनि, उहाँहरूको महाधिवेशनबाट पदाधिकारी, केन्द्रीय समिति आदिमा कति अनुहारहरू दोहोरिएका देखिएका छन् भनेर भनिएको छ, महिलाहरूको संख्याको सवालमा समावेशिताको दृष्टिले राष्ट्रपतिको अभ्यास तपाईँले कस्तो पाउनुभयो?
1: कस्तो भने अहिले हामी जुन बिन्दुमा छौँ त्यो बिन्दुमा मलाई एटलिस्ट क्वान्टिटी भन्दा पनि क्वालिटी, महिलाहरूको क्वालिटी कस्तो छ भन्ने कुरामा अब हामी चाहिँ त्यहाँ घोटिनु पर्ने जस्तो भएको छ। अब टोकनिजम असाध्यै बढी भयो, यस मेन होइन यस वुमेनहरू असाध्यै बढी भए र अहिले राष्ट्रपामा त्यही देखिन्छ अलिकति बोल्ने जो महिलाले अलिकति यो भएन भनेर भन्ने सक्ने जस्तो महिलालाई उनीहरूले एकदमै नराम्रोसँग पाखा लगाउने कोट अनकोट फिमेल होइन त्यो कन्फर्मिङ फिमेलको इमेजमा जो जो मिल्छ फिट हुन्छ उनीहरूलाई मात्रै लिएर आउने त्यस्तो खालको पद्धति देखिरहेको छ।
0: अब अन्त्यमा चाहिँ प्याकुरेलजी हामीले अहिलेसम्मको कुराकानीमा कतिपय दुर्बल पक्षहरूबारे के लायौं यो महाधिवेशनका क्रममा कतिपय सबल पक्ष पनि होला नि तपाईँले त्यस्तो केही खास हेर्नु भएको छ संक्षेपमा अन्त्यमा?
1: अब सबल पक्ष उहाँहरूले ल्याउन खोज्नु भएको त थियो उहाँहरूले प्राइमरीजको कुरा गर्नुभएको थियो उहाँहरूले ट्रान्सपेरेन्सीको कुरा गर्नुभएको थियो अब यो सबै सकिएपछि बसेर के लाउन सकिएला मिल्ला कतिको ट्रान्सपेरेन्ट भयो भनेर अहिले प्रिमेच्योरली होइन उहाँहरू ट्रान्सपेरेन्ट हुनु भएन भन्नलाई अथवा उहाँहरू डेमोक्रेटिक हुनु भएन भन्नलाई त्यो पनि अनफेयर पनि होला त्यो चाहिँ नभनु तर जुन जुन प्रमिस गरिएको थियो त्यो प्रमिसहरू चाहिँ उहाँहरूको बोलाइ र गराइमा कति फरक छ अर्गनाइजेसनल स्ट्रक्चर अर्गनाइजेसनल कल्चरमा पनि त्यसको फाउन्डेसन उहाँहरूले त्यो अहिले बनाउन थाल्नु भएको छ त्यो कस्तो भएको छ भनेर हामीले त्यो अवलोकन त गरि नै हाल्छौँ तर यो एउटा कुरा चाहिँ एकदमै राम्रो भयो भनेर भन्ने चाहिँ अहिले तुरन्त भन्नुपर्दाखेरि चाहिँ मेरो दिमागमा त केही पनि आएको छैन।
0: राजनीति शास्त्री सुचेता प्याकुरेल। अन्त्यमा एउटा अन्तर्राष्ट्रिय प्रसंग भेनेजुएलाकी अन्तरिम राष्ट्रपति डेल्सी रोड्रिगेजले बुधबार गएका दुईटा शक्तिशाली भूकम्पका कारण हालसम्म करिब 600 जनाको मृत्यु भएको पुष्टि भएको बताएकी छन्। उनका अनुसार मृत्यु हुनेको संख्या अझै बढ़न सक्ने सम्भावना छ र भूकम्पमा परि करिब 3000 जना घाइते भएका छन्। बीबीसी विवरणमा आधारित एक रिपोर्ट विनिता दाहालबाट।
2: उद्धार कर्मीहरूले भत्किएका भवन र भग्नावशेषहरूमा हराइरहेका कैयौं मानिसहरूको खोजी जारी राखेका छन्। उत्तरी भेनेजुएलामा राजधानी कराकस सहित धेरै भवनहरू भत्किएका वा क्षतिग्रस्त भएका कारण हजारौं मानिस अझै सम्पर्कविहीन छन्। भूकम्पका कारण कैयौं मानिसहरू घरविहीन भएका छन् भने चर्किएका घरमा फर्कन मानिसहरू डराइरहेको अवस्था देखिन्छ। भूकम्प जाँदा धेरैजसो मानिसहरू घरमै विदा मनाइरहेका थिए जसका कारण पनि धेरै मानिसहरू भत्किएका घरमा पुरिएको हुन सक्ने ठानिएको छ। कतिपय भवनहरूभित्र अझै पनि मानिसहरू जीवित रहेको हुन सक्ने ठानिएको छ। राहत र उद्धारका लागि भेनेजुएलालाई कैयौं देशहरूले सहायताको घोषणा गरेका छन्।
0: यसका साथै बीबीसी नेपाली सेवाको साँझपख यहीँ सकिन्छ। सोमबार बेलुकी 9:15 हामी फेरि उपस्थित हुनेछौ। त्यसबेलासम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।
3: मध्यपश्चिम टाइम चेक यति बेला रात्रिको 9 बजेको छ।

राति 9 बजे मध्यपश्चिम हाइलाइट्स अमृता डागी को नमस्कार। दाङको राप्ती गाउँपालिकाको आगामी आर्थिक वर्ष 2083-84 का लागि प्रस्तुत बजेटसहित विभिन्न समितिका प्रतिवेदन तथा विधेयक गाउँसभाबाट सर्वसम्मत रूपमा पारित भएका छन्। गाउँपालिकाको दोस्रो गाउँसभाको नवौं अधिवेशन अन्तर्गत आज बसेको बैठकले उपाध्यक्ष कमलापति चौधरीले गत असार 10 गते प्रस्तुत गर्नुभएको 75,04,96,000 रूपियाँ बराबरको बजेटमाथि छलफल गरी सर्वसम्मत रूपमा पारित गरिएको हो। सभाले बलिराम चौधरीले पेश गर्नुभएको दिगु विकास तथा सुशासन समितिको प्रतिवेदन 2083, विष्णु पोखरेलले पेश गर्नुभएको विधायन समितिको प्रतिवेदन 2083, उपाध्यक्ष कमलापति चौधरीले पेश गर्नुभएको योजना अनुगमन तथा मूल्याङ्कन समितिको प्रतिवेदन 2083 तथा न्यायिक समितिको प्रतिवेदन 2083 समेत सर्वसम्मत रूपमा पारित भएको छ। त्यसै गरी राप्ती गाउँपालिकाको कर तथा राजस्व प्रशासन सम्बन्धी विधेयक 2083 पनि सभाबाट सर्वसम्मत रूपमा स्वीकृत भएको छ। उक्त विधेयकले गाउँपालिकाको राजस्व व्यवस्थापनलाई थप व्यवस्थित र प्रभावकारी बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ। सभाका सदस्य देव प्रसाद चौधरीले पेश गर्नुभएको आर्थिक वर्ष 2082-83 अन्तिम लेखा परीक्षण प्रतिवेदन पनि बैठकले पारित गरेको छ। साथै सदस्य सावित्री चौधरीले पेश गर्नुभएको आर्थिक वर्ष 2082-83 हालसम्म कार्यपालिका बैठकबाट भएका निर्णयहरूलाई समेत गाउँसभाले अनुमोदन गरेको छ। बजेट प्रतिवेदन तथा विधेयकहरू सर्वसम्मत रूपमा पारित भएसँगै गाउँपालिकाले आगामी आर्थिक वर्षका विकास निर्माण सेवा प्रवाह सुशासन प्रबन्धन तथा राजस्व व्यवस्थापन सम्बन्धी कार्यक्रम कार्यान्वयन गर्ने कानूनी तथा नीतिगत आधार तयार भएको जनाएको छ। लुम्बिनी प्रदेशका अधिकांश गाउँपालिकाले आगामी आर्थिक वर्ष 2083-84 लागि नीति तथा कार्यक्रम र बजेट समयमै गाउँसभामा प्रस्तुत गरेका छन्। प्रदेशमा रहेका 73 गाउँपालिका मध्ये 77 गाउँपालिकाले असार 10 गते भित्रै बजेट पेश गरेसँगै स्थानीय तहको योजना तथा बजेट निर्माण प्रक्रियामा उल्लेखनीय सुधार देखिएको छ। स्थानीय सरकार सञ्चालन ऐन अनुसार प्रत्येक स्थानीय तहले आगामी आर्थिक वर्षका लागि असार 10 गते भित्र बजेट गाउँसभामा पेश गर्नुपर्ने व्यवस्था छ। सोही व्यवस्था अनुसार अधिकांश गाउँपालिकाले समयमै बजेट प्रस्तुत गरेका हुन्। गाउँपालिका राष्ट्रिय महासंघ लुम्बिनी प्रदेशका प्रदेश समन्वय अधिकृत रविन गौतमका अनुसार स्थानीय तहमा बजेट निर्माण तथा योजना तर्जुमा प्रक्रिया प्रति जनप्रतिनिधि र कर्मचारी दुवैको अनुभव बढ्दै जाँदा समयमै बजेट ल्याउने संस्कृतिको विकास भएको छ। महासंघका अनुसार केही गाउँपालिकाको तयारी नपुग्नु, जनप्रतिनिधिको अस्वस्थता, प्रमुख प्रशासकीय अधिकृतको सरुवा, आवश्यक कागजात तयारीमा ढिलाइ तथा राजनैतिक सहमतिको अभाव जस्ता कारणले निर्धारित समयमा बजेट पेश गर्न सकेन। यद्यपि ती गाउँपालिकाले समय छिट्टै गाउँसभा सम्पन्न गरी बजेट सार्वजनिक गर्ने तयारी गरिरहेका छन्। स्थानीय सरकारको दोस्रो कार्यकालको यो 5 औं तथा अन्तिम नीति तथा कार्यक्रम र बजेट अधिवेशन भएकाले यस वर्षको बजेटलाई विशेष महत्वका साथ हेरिएको छ। आगामी आर्थिक वर्षको बजेटले स्थानीय तहको विकास प्राथमिकता, पूर्वाधार निर्माण, कृषि, शिक्षा, स्वास्थ्य, खानेपानी, रोजगार तथा सामाजिक सुरक्षा कार्यक्रमलाई मार्ग निर्देशन गर्ने अपेक्षा गरिएको छ। महासंघले स्थानीय तहमा वित्तीय सुशासन योजना निर्माणको क्षमता तथा सुशासन प्रबन्धनमा उल्लेखनीय सुधार देखिएको सुनाएको छ। र लागू औषध दुरूपयोग तथा अवैध ओसार प्रसार विरूद्ध अन्तर्राष्ट्रिय दिवसका अवसरमा जिल्ला प्रहरी कार्यालय दाङको आयोजनामा जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले आज खुराहीमा प्रतिभा फेरी कार्यक्रम भएको छ। प्रतिभा फेरी कार्यक्रममा विभिन्न निकाय, संघ संस्था, विद्यार्थी, शिक्षक, पत्रकार लगायतको उपस्थिति रहेको थियो। खुराहीको दामोदर चोकबाट शुरू भएको प्रभात फेरी कार्यक्रम खुराही उपमहानगरपालिकाको सभाहालमा पुगी औपचारिक कार्यक्रम गरिएको थियो। त्यस अवसरमा दाङका प्रमुख जिल्ला अधिकारी निश्चल राज पाण्डे, जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख दीपक श्रेष्ठ, डीएसपी डाक्टर हेम बहादुर केसी, नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य सबिन प्रयासन लगायतको सहभागिता रहेको थियो। कार्यक्रममा जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख दीपक श्रेष्ठले कार्यक्रममा सहभागी विद्यार्थी तथा अन्य नागरिकहरूलाई लागू औषध दुरूपयोग तथा अवैध ओसार प्रसारले पार्ने प्रभाव सेवन
खेल्ने स्वास्थ्यलाई गर्ने असर तथा कानूनी कार्यवाहीका बारेमा जानकारी दिनुभएको थियो। जिल्ला प्रहरी कार्यालय दाङको तथ्याङ्क अनुसार चालू आर्थिक वर्ष 2082-83 हालसम्म जिल्लामा लागू औषध सम्बन्धी 113 मुद्दामा 217 जना पक्राउ परेका छन्। लागू औषध दुर्व्यसनी रोक्नका लागि जिल्ला प्रहरी कार्यालयसँगै जिल्ला प्रशासन कार्यालय र अन्य विभिन्न संघ संस्थाको समन्वयमा चेतनामूलक कार्यक्रमहरू गर्दै आएको प्रहरी प्रमुख श्रेष्ठको भनाइ छ। उहाँले लागू औषध रोकथाम तथा दुर्व्यसनी न्यूनीकरणका लागि सचेतना महत्वपूर्ण रहेको बताउनुभयो। हौसलीलाई राति 9 बजेको मध्यपश्चिम हाइलाइट सकियो। प्रत्येक घण्टाको ताजा समाचारका साथ हामी तपाईँको साथमा छौं। सुन्दै गर्नुहोला रेडियो मध्यपश्चिम। नमस्कार।

0: एकानब्बे थुप्लो चार मेगा आर्थमा तपाईँहरू सुन्दै हुनुहुन्छ रेडियो मध्य पश्चिम
1: नमस्ते दाइ भाउजू, होइन घरमा त हालै ठोकेर कता हिँड्न लाग्नु भएको?
2: नमस्ते नमस्ते,
3: कता हिँड्नु नि बाबु, बजारतिर नि
4: अङ्कल, मलाई साइकल किन्न, मैले बाबुलाई बसालेर स्कुल जाने।
5: साइकल चढेर
1: के गर्ने बाबु, छोराले साइकल साइकल भनेर हैरान पार्या छ। न त लाइसेन्स चाहिने, न त पेट्रोल बन्द, न त चक्का जामले नै अप्ठ्यारो पार्ने, फेरि थोरै सामान लिन पहिलो नै जुटिनु पर्ने। त्यही भएर एउटा साइकल किन्न जान लाग्यो नि। बरु बाबु बजारतिर बस्नुहुन्छ, यसो राम्रो साइकल स्टोर थाहा होला नि।
6: लौ हेर, किन नहुनु दाई, हाम्रै घुराई बजारको दामोदर चोकदेखि अलिकति पूर्व माथितिर लाग्नु होला, बाहिरै साइकल देखिन्छ जहाँ न्यू कालिका साइकल स्टोर भनेर बोर्ड लेखेको छ, त्यहाँ जानुहोस्। तपाईँले भने जस्तै सस्तो भरपर्दो साइकल, बच्चाका साइकल, झुला, वाकर र साइकल मर्मत पनि गरिन्छ नि।
1: हो र बाबु, बेलैमा भेट भयो क्या तपाईँसँग, अब हामी त्यही जान्छ।
7: साथै हामी कहाँ सुपथ मूल्यमा मोपेड इलेक्ट्रिक साइकल पनि बिक्री वितरण भइरहेको सहर्ष जानकारी गराउँदछौ।
8: फेरि एक पटक न्यू कालिका साइकल स्टोर, पुरानो राप्तीहल रोड, खोराही दाङ,
9: दीपक श्रेष्ठ, सम्पर्क मोबाइल 9847727977
10: र 9558386689।

0: बाय नेट को बाय वन गिफ्ट वन फ्री ऑफर में तीन महीना को 125 एमबीपीएस इंटरनेट और 2700 में खरीद गर्दा सुई इंटरनेट पैकेज नया चरण को लागि गिफ्ट करने मौका सफल रेफरल में आपको लागि एक महीना फ्री इंटरनेट बाय नेट अब सब कनेक्टेड।
1: काठमाडौँ डायबिटिज एन्ड थाइराइड सेन्टर जावलाखेल ललितपुरमा कार्यरत मधुमेह थाइराइड तथा हर्मोन रोग विशेषज्ञ डाक्टर सन्दीप चन्द्र श्रेष्ठ घोराही 15 सडक विभाग रोड स्थित दिव्य फार्मेसीमा आउनुहुने भएकाले सम्बन्धित रोगका बिरामीहरूले समयमै नाम दर्ता गराई स्वास्थ्य लाभ लिनुहोस्।
2: डाक्टरद्वारा दिइने सेवाहरू
1: सुगर रोग सम्बन्धी उपचार,
2: हर्मोन सम्बन्धी समस्याको उपचार,
1: लामो समयदेखि थाइराइड सुगर तथा सम्पूर्ण हर्मोन सम्बन्धी समस्यामा रहेका बिरामीहरूको सफल उपचार सेवा
3: पनि नाम दर्ता गर्न
4: बिरामी जाँच निमिति यही असार 28 गते आइतबार
5: सम्पर्क दिव्य फार्मेसी घुराई 15 सडक विभाग रोड दाङ। फोन नम्बर 0825904010, मोबाइल नम्बर 9847878913 र 9905912871।
6: लामो समयदेखि घुँडा दुख्ने समस्या भएका बिरामीहरूको लागि खुसीको खबर, तपाईँको उमेर 40 वर्ष भन्दा माथि भयो र तपाईँ घुँडा दुख्ने, तन्क्याउन र खुम्च्याउन नमिल्ने, घुँडा सुनिने, जोड्नीमा तातो महसुस हुने, भर्याङ चढ्न अनि ओर्लिन गाह्रो हुने, घुँडाबाट बेला बेलामा आवाज जस्तो आउने इत्यादि लक्षण छन् भने घुँडाको जोड्नी खिएको समस्या हुन सक्छ। यस्तो समस्याको समयमै उचित निदान तथा उपचार गरेमा रोगको जटिलता कम भई गुणस्तरीय जीवन जिउन सकिन्छ। विशेषज्ञ परामर्श तथा उपचारको लागि सम्पर्क नयाँ बजार हार जोड्नी नसा तथा मेरुदण्ड उपचार केन्द्र, घोराई 14 नयाँ बजार दाङ, शहीद लखन पार्कदेखि 50 मिटर उत्तर पुरानो घोराई हस्पिटलको ठिक अगाडि। फोन 0825635509 र मोबाइल 9843005623।
7: दिनेश सर नमस्कार, कतै जान लाग्नु भएको जस्तो छ नि।
8: बिमा गराउन जाँदैछु।
7: बिमा किन गर्नु पर्यो सर? बिमा
8: जीवनमा नसोचेका घटनाहरू घट्न सक्छन्, त्यसबाट आफ्नो र आफ्नो परिवारका सदस्यको सुरक्षित भविष्यको लागि तथा सम्भाव्य आर्थिक क्षति कम गर्न हाम्रो जीवनको र सम्पत्तिको बिमा गराउनु पर्छ। त्यसै गरी हामीले लगाएको बालीनाली पशु चौपायकाहरूको पनि बिमा गर्न सकिन्छ र कृषि तथा पशुपन्छी बिमा गराउँदा लाग्ने बिमा शुल्कमा सरकारले 80% अनुदान दिइरहेको छ नि।
7: बिमा कहाँ गएर कसरी गराउन सकिन्छ त सर?
8: नेपाल बिमा प्राधिकरणबाट इजाजत प्राप्त बिमा कम्पनीहरूमा बिमा गराउनु पर्दछ। बिमा कम्पनीमा स्वयं उपस्थित भई वा इजाजत प्राप्त अभिकर्ता मार्फत बिमा गराउन सकिन्छ।
7: अनि बिमा गराउँदा कुन कुन कुरामा ध्यान दिनुपर्छ त सर?
9: बिमा गर्नुभन्दा पहिला प्रस्ताव फारम भर्नुपर्छ। उक्त प्रस्ताव फारम सत्य तथ्य रूपमा आफैले भर्ने, बिमा लेखका शर्त र सुविधा बुझेर र पढेर मात्र बिमा गर्ने, कसैले भनेको कुरालाई मात्र आधार नलिने, आफ्नो आर्थिक क्षमता अनुसारको बिमा गर्ने, सकेसम्म बिमा शुल्क रकम आफैले भुक्तानी गर्ने। यदि अभिकर्तालाई बिमा शुल्क रकम दिएको हो भने उक्त अभिकर्तासँग रकम जम्मा गरेको रसिद माग्ने र निर्जीवन बिमा लेख समयमै नवीकरण गर्ने, साथै जीवन बिमा लेखको बिमा शुल्क समयमै तिर्ने, अन्यथा बिमा लेख ल्याप्स भई जोखिमको रक्षावरण गर्दैन।
7: क्षति भई बिमा दावी परेमा वा बिमा सम्बन्धी अन्य समस्या परेमा के गर्ने नि सर?
8: दावी परेमा बिमा कम्पनीले तोकिएको समयमा नै रकम भुक्तानी गर्छ। यदि दावी रकम भुक्तानीको क्रममा ढिलाइ भएमा वा दावी रकम भन्दा कम भुक्तानी भई सो उपर चित्त नबुझेमा वा बिमा सम्बन्धी अन्य समस्या परेमा नेपाल बिमा प्राधिकरणमा उजुरी निवेदन दिन सकिन्छ।
7: सरले त धेरै राम्रो पो कुरा गर्नुभयो। बिमा यति राम्रो कुरा होला भनेर मैले त सोचेको पनि थिइनँ। सरलाई धेरै धेरै धन्यवाद। अब म पनि आफ्नो र सम्पत्तिको बिमा गराउँछु र अरूलाई पनि बिमा गराउन अनुरोध गर्छु।
10: नेपाल बिमा प्राधिकरण लुम्बिनी प्रदेश कार्यालय कालिकानगर रूपन्देहीको जनहितमा जारी सन्देश। थप जानकारीको लागि कार्यालयको फोन नम्बर 0175915501 वा 0175915502 सम्पर्क गर्नुहुन अनुरोध छ।

0: या ये दांत दुख रहा है।
1: दाँत छोपेर बसिराख, औषधि गर्न जानु भनेको मान्ने हैन।
0: अय्या अस्ति भक्कर त औषधि गरेको, बिसको उन्नीस भएको हैन।
1: जहाँ पाए त्यही औषधि गरेपछि त्यस्तै त हुन्छ।
0: आफूले यहाँ दुखेर मर्नु भइसक्यो, तिमी भन न कहाँ जाउँ। म
1: कराहीको हस्पिटल रोडमा रहेको सगरमाथा डेन्टल क्लिनिकमा जानु न, अनि चाँडै निको हुन्छ।
2: हप्ताको सातै दिन दन्तरोग विशेषज्ञद्वारा सेवा प्रदान गर्दै आएको सगरमाथा डेन्टल क्लिनिक।
3: दन्तरोग तथा मुख सम्बन्धी समस्याको लागि बाहिर जानै नपर्ने जनस्वास्थ्य कार्यालय दाङद्वारा सूचीकृत क्लिनिक।
4: सगरमाथा डेन्टल क्लिनिकमा लामो समय अनुभव प्राप्त गर्नुभएका डाक्टर मोनिका थापा छेत्री सीएमसीटीयू डेन्टल सर्जनद्वारा प्रत्येक दिन बिरामी जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ।
5: मुखको शल्यक्रिया, दाँतको एक्सरे सेवा, दाँत सफा गर्ने र टल्काउने, नमिलेको बाँगाटिङ्गा दाँत मिलाउने, दाँत नभएको ठाउँमा कृत्रिम दाँत राख्ने बनाउने, भाँचेको दाँतमा झिक्नु नपर्ने गरी दाँत लगाउने, किराले खाएको दाँत भर्ने, दाँतको रङ भर्ने, चाँदी भर्ने, दाँत निकाल्ने, मुखमा घाउ खटेर आउने, गिजाबाट रगत आउने, गिजा सुन्निने, मुख गन्नाउने, मुखमा सेतो धब्बा आउने लगायतका समस्याहरूको भरपर्दो उपचारका लागि हामीलाई सम्झनुहोस्।
6: सगरमाथा डेन्टल क्लिनिक, हस्पिटल रोड, घोराई दाङ।
3: सम्पर्क फोन नम्बर 082-5-63-027,
6: 98-41-68-46-46।
3: नियमित रूपले दन्त परीक्षण गराउनुहोस् र दिनको दुई पटक अनिवार्य ब्रस गरी सधैँ स्वस्थ रहनुहोस्। सगरमाथा डेन्टल क्लिनिक द्वारा जनहितमा जारी सन्देश।
7: मध्य पश्चिम टाइम चेक, यति बेला रात्रिको 10 बजेको छ।

राति 10 बजेको मध्यपश्चिम हाइलाइट्सबाट अमृता डागीको नमस्कार। मनसून सक्रिय भएको एक साता बितिसक्दा पनि पर्याप्त वर्षा नहुँदा देशभर धान रोपाईको गति सुस्त देखिएको छ। देशका अधिकांश भागमा धान रोपाई शुरू नै हुन सकेको छैन भने कतिपय क्षेत्रमा पानीकै अभावले गर्दा किसानहरूले ब्याड समेत राख्न पाएका छैनन्। कृषि वन तथा पर्यावरण मन्त्रालय अन्तर्गतको कृषि महाशाखाको 8 असारसम्मको तथ्याङ्क अनुसार देशभर 9.97% मात्रै रोपाई भएको छ। कुल 13,81,488 हेक्टरमा धान खेती हुने लक्ष्य राखिएकोमा हालसम्म 1,37,798 हेक्टर क्षेत्रफलमा मात्रै रोपाई सम्पन्न भएको छ। गत वर्षको सोही अवधिमा 9.6% रोपाई भएको तुलनामा यस वर्षको अवस्था सामान्य सुधारिएको देखे पनि मौसमी अनिश्चितताका कारण किसानहरू चिन्तित बनेका छन्। प्रदेशगत विवरण अनुसार कर्णाली प्रदेशमा सबैभन्दा बढ़ी 22.8% क्षेत्रफलमा रोपाई सकिएको छ भने लुम्बिनी प्रदेशमा 19.4% र सुदूरपश्चिम प्रदेशमा 9.3% रोपाई भएको छ। गण्डकी र कोशी प्रदेशमा क्रमशः 8.8 र 8.3% क्षेत्रफलमा धान रोपिएको छ भने मध्य प्रदेशमा हालसम्म 5% मात्रै रोपाई भएको छ। बागमती प्रदेशमा भने सबैभन्दा न्यून 3.2% मात्रै रोपाई सम्पन्न भएको तथ्याङ्कले देखाएको छ। मध्य प्रदेशको पूर्ण विवरण अझै आउन बाँकी रहेको विभागले सुनाएको छ। यसरी मनसून सक्रिय भएर पनि पर्याप्त पानी नपुग्दा र मौसमी प्रणालीमा देखिएको बदलीसँगै उत्पादनमा ह्रास आउन सक्ने जोखिमलाई ध्यान दिँदै यस वर्षको 23 राष्ट्रिय धान दिवस तथा रोपाई महोत्सवको नारा समेत जलवायु मैत्री प्रविधि धानमा आत्मनिर्भरता र समृद्ध तय गरिएको छ। सरकारले जलवायु परिवर्तनको नकारात्मक प्रभाव न्यूनीकरण गर्न र सुक्खा सहन सक्ने प्रविधिको विकास एवं प्रसारलाई प्राथमिकता दिँदै यस वर्षको महोत्सव मनाउने तयारी गरेको छ। प्रतिकूल मौसमका बीच पनि धान उत्पादन बढ़ाउन र आत्मनिर्भरता हासिल गर्न जलवायु उत्थानशील जातका बिउ र नयाँ प्रविधिको प्रयोगलाई व्यापक बनाउनु पर्ने आवश्यकता देखिएको छ। कोराईमा आन्तरिक विद्यालय उपमेयर कप भलिबल प्रतियोगिता 2082 शुरू भएको छ। महिला भलिबल खेलाड़ी उत्पादनसँगै खेलाड़ीको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले अन्तर विद्यालय उपमेयर कप भलिबल प्रतियोगिता शुक्रबारदेखि शुरू भएको हो। कोराही उपमहानगरपालिका खेलकुद विकास समितिको आयोजनामा कोराही 15 स्थित जिल्ला समन्वय समितिको खेल मैदानमा शुरू भएको प्रतियोगितामा उपमहानगरपालिका भित्रका 15 विद्यालयका छात्राहरूको सहभागिता रहेको छ। खेलकुद विकास समितिका संयोजक नरेन्द्र पुनको अध्यक्षतामा भएको प्रतियोगिताको उद्घाटन कार्यक्रम समारोहमा खुराही उपमहानगरपालिकाकी उपप्रमुख उमा डेसीले प्रतियोगिताले महिला भलिबलको विकाससँगै दक्ष खेलाड़ी उत्पादनमा सहयोग पुर्याउने बताउनु भएको हो। विद्यालय स्तरबाट सञ्चालन हुने यस्ता प्रतियोगिताले छात्राहरूमा खेलप्रति रूचि बढ़ाउनका साथै आत्मविश्वास, सुशासन र प्रतिस्पर्धात्मक भावना विकास गर्न सहयोग पुग्ने बताउनुभयो। प्रतियोगिताको उद्घाटन कार्यक्रममा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष विवेक श्रेष्ठ, खेलकुद महासंघका जिल्ला अध्यक्ष अभिषेक बुढा लगायतको सहभागिता रहेको थियो। प्रतियोगिता असार 13 गतेसम्म सञ्चालन हुने खेलकुद विकास समितिका सदस्य राजन खर्तीले जानकारी दिनुभएको छ। र व्यवस्थापिका संसद अन्तर्गत प्रतिनिधि सभाको शनिबारका लागि तय भएको बैठक विशेष कारणवश सरेर आइतबार पुगेको छ। संघीय संसद सचिवालयले शुक्रबार सूचना जारी गर्दै बैठकको दिन र समय परिवर्तन भएको सुनाएको हो। सचिवालयका महासचिव पद्म प्रसाद पाण्डेद्वारा जारी सूचना अनुसार यसअघि असार 13 गते शनिबार बिहान 11 बजे बस्ने निर्धारण गरिएको प्रतिनिधि सभाको बैठक विशेष कारणवश उक्त समयमा बस्न नसक्ने भएको हो। त्यसैले निर्धारित सभा नियमावली 2082 नियम 6 उपनियम 3 बमोजिम सभामुखले सभाको बैठक 2082 असार 14 गते आइतबार बिहान 11 बजे बस्ने गरी पुनः निर्धारण गर्नु भएको छ। संसद सचिवालय अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी रासपाको राष्ट्रिय महाधिवेशन र विपक्षीय दलले आफ्नो पूर्व निर्धारित राजनीतिक कार्यक्रम रहेको भन्दै शनिबारको बैठक सार्न विशेष आग्रह गरेपछि सभामुखले संसद नियमावली अनुसार बैठक आइतबारका लागि सार्नु भएको हो। अस्ट्रेलियाली राति 10 बजेको मध्यपश्चिम हाइलाइट सकियो। यी हाइलाइटसँगै आजका लागि हाम्रा
दिवा तथा रात्रिकालीन प्रसारण सेवा यही पूरा हुन्छ। हामीलाई दिनभर सुनेर साथ दिनुभयो तपाई सबै श्रोताहरूलाई धेरै धन्यवाद। भोलि बिहान 5 बजेको समयसँगै फेरि हामी आउने नै छौं। त्यतिन्जेलसम्मका लागि रेडियो मध्यकाशी प्रहरीलाई आज्ञा दिनुहोस्। नमस्कार, शुभरात्री।

प्रभात दाङ सूचना तथा संचार सहकारी संस्था लिमिटेड द्वारा संचालित रेडियो मध्य पश्चिम एफएम 91.4 मेगाहर्ज बाट प्रभातकालीन नमस्कार। आदरणीय श्रोता हजुरहरुको आजको दिन सुखद र सार्थक रहोस् भन्ने हार्दिक कामना सहित आजको कार्यक्रमको शुभारम्भ गर्दछौं।

0: दाँत गिजत छ मुख सम्बन्धी विशेषज्ञ सेवा हरेक दिन अब घुराईमै।
1: त्रिभुवन विश्वविद्यालयबाट एमडीएस गर्नुभएका वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर चेतनारायण पाण्डेद्वारा बाङ्गोटिङ्गो छिचरो भएको उछुटिएको र नमिलेको दाँतको सफल उपचार भइरहेको कुरा जानकारी गराउँदछौ। साथै यस डेन्टल क्लिनिकमा दाँत मुख तथा गिजा सम्बन्धी सम्पूर्ण उपचार भइरहेको छ।
2: डाक्टरद्वारा दिइने सेवाहरू
3: दाँत मुख तथा अनुहारको शल्य चिकित्सा सेवा,
2: अनुहारका हड्डी भाँचिएको जोड्ने,
3: दाँतको एक्सरे सेवा,
2: सामान्य तथा जटिल दाँत निकाल्ने,
3: ठिक छ तथा झिक्न मिल्ने नक्कली दाँत राख्ने सुविधा,
2: अत्याधुनिक मेसिनद्वारा दाँतको सफाई,
3: मेसिनबाट जडेदेखि दाँत फरिने,
2: दाँतको पोस्ट तथा कोल प्रविधिद्वारा उपचार,
3: किराले खाएको दाँतको विभिन्न पद्धतिद्वारा उपचार,
2: बालबालिकाको दाँत तथा मुख सम्बन्धी सम्पूर्ण उपचार।
3: साथै
1: वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर चेतनारायण पाण्डेद्वारा दैनिक रूपमा
3: बाङ्गोटिङ्गो दाँत तार बाँधेर मिलाउने सुविधा पनि छ।
4: सम्पर्क डी नोभा डेन्टल क्लिनिक, ट्राफिक रोड घोराही दान, दीपज्योति अस्पतालको 20 मिटर माथि। फोन 082562707।
5: के तपाईँ दाँत तथा गिजा सम्बन्धी कुनै पनि समस्याबाट पीड़ित हुनुहुन्छ? यदि हुनुहुन्छ भने दाङ घोराई न्यू रोड स्थित गणेश चित्रालयको अगाडि रहेको डायनामिक डेन्टल क्लिनिकमा विगत लामो समयदेखि काम गरी अनुभव सँगाल्नुभएका सिनियर डेन्टल सर्जन डाक्टर रश्मिता बस्नेत र सिनियर डेन्टल सर्जन डाक्टर रञ्जना खनालद्वारा सेवा दिँदै आइरहेको सहर्ष जानकारी गराउँदछौ।
6: किराले खाएको दाँत निकाल्ने,
7: शल्यक्रिया गरेर जटिल दाँतहरू निकाल्ने,
6: खाली ठाउँमा दाँत राख्ने,
7: दाँतको जरैदेखि उपचार गर्ने,
6: भएको दाँतमा खुलो राख्ने, दाँत सफा गर्ने, तार बाँध्ने, दाँत र गिजा सम्बन्धी मुख भित्रको सबै रोगको उपचार सेवा,
7: लेजर विधिद्वारा किराले खाएको दाँतमा सिमेन्ट भरिनुका साथै चाँदी र सिसा पनि भरिन्छ।
8: सम्पर्क डायनामिक डेन्टल क्लिनिक घोराई न्यू रोड गणेश चित्रालयको अगाडि।
5: सम्पर्क फोन नम्बर 082590466 98 29 81 50 53।
9: खुशीको खबर।
10: यसी उत्तीर्ण गरी प्राविधिक शिक्षा मार्फत उज्जवल भविष्य निर्माण गर्न चाहनुहुन्छ? यदि त्यस्तो हो भने दाङको प्रतिष्ठित रजना टेक्निकल कलेजमा शैक्षिक सत्र 2083-84 का लागि सिटी भिटी अन्तर्गत सञ्चालन हुने 3 वर्षे डिप्लोमा इन सिभिल इन्जिनियरिङ तथा डिप्लोमा इन जियोमेट्रिक्स इन्जिनियरिङ कार्यक्रमहरूमा भर्ना खुलिसकेको छ।
9: हाम्रा विशेषताहरू:
3: आधुनिक प्रयोगशाला,
9: अत्याधुनिक सर्वेक्षण उपकरण,
3: अनुभवी प्रशिक्षक,
9: व्यवहारिक तथा परियोजना आधारित सिकाइ,
3: नियमित फिल्ड भिजिट र रोजगारी मुखी शिक्षा सहित अध्ययन गराइने
9: सुनौलो अवसर अब तपाईँको पहुँचमा छ। सिभिल इन्जिनियरिङ मार्फत भवन, सडक, पुल, खानेपानी तथा अन्य पूर्वाधार विकास क्षेत्रमा दक्ष प्राविधिक बन्न चाहनुहुन्छ भने जियोमेट्रिक्स इन्जिनियरिङ मार्फत सर्वेक्षण, जीआईएस, जीपीएस, डिजिटल म्यापिङ तथा भू स्थानिक प्रविधिको क्षेत्रमा आकर्षक करियर निर्माण गर्नुहोस्।
3: सीमित सिट तथा छात्रवृत्तिको अवसर उपलब्ध भएकाले ढिला नगर्नुहोस्।
9: आजै रजेना टेक्निकल कलेज घुराई 18 दाङमा सम्पर्क गरी आफ्नो सिट सुरक्षित गर्नुहोस्।
10: साथै कक्षा 11 विज्ञान, व्यवस्थापन, शिक्षा र कानून संकायमा धमाधम भर्ना लिइरहेको जानकारी गराउँदछौ। सम्पर्क श्रीमावी रजना टेक्निकल कलेज घोराई 18 रजना दाङ।
9: सम्पर्क फोन नम्बर 082562204।
10: सम्पर्क मोबाइल नम्बर 98578306072 र 98699764848।
11: रजना टेक्निकल कलेज गुणस्तरीय प्राविधिक शिक्षा, सिभिक्त जनशक्ति र सफल भविष्यको आधार।

0: प्रोडक्ट हरू कोकोनट सोकोनट विटा मिल्क बटर प्राइड क्रीम मिल्की बटर तथा डाइजेस्टिव होल विथ बिस्किट
1: हेरा हेरा हेरा यो हो हाम्रो चोइस बोटोको डाइजेस्टिव र कुकी छ है नाइस अड्गुरी
2: हीरा काट्ने हीरे मा राखे
3: नमस्ते म रामकृष्ण काल तपाईं सुन्दै हुनुहुन्छ तपाईंको आफ्नै रेडियो रेडियो मध्यपश्चिम 91.4 मेगाहर्ज।

0: रिवर्स ओसमोसिस तथा यूवी स्टेरिलाइज्ड एंड ओजोनाइज्ड प्रविधिबाट प्रशोधित राप्ती अञ्चलकै पहिलो ड्रिंकिंग वाटर
1: स्वर्गद्वारी ड्रिंकिंग वाटर
0: हाम्रा सेवाहरू
1: एक लिटर र बीस लिटर जारको व्यवस्था
0: अर्डर अनुसार खाली बोतलको उत्पादन
1: बीस लिटर जारमा होम डेलिभरी सेवा
0: सम्पर्क स्वर्गद्वारी ड्रिंकिंग वाटर पुरानो बस पार्क प्रोप्राइटर धर्मेन्द्र केसी फोन नम्बर 082-567-021 र होटल दाङगाई नजिक जीवन चौधरी मोबाइल नम्बर 98-478-6375
1: शुद्ध पानी पिउनुहोस् स्वस्थ जीवन जिउनुहोस्
2: नेपालगंज मेडिकल कलेज नेपालगंज में कार्यरत मानसिक नशा डिप्रेशन मिर्गी लागू पदार्थ रोग विशेषज्ञ डाक्टर मोहम्मद एनुद्दीन बागवान अब घोराही 15 तुलसीपुर चौक स्थित पल्लवी स्वास्थ्य क्लिनिक में
3: डाक्टर मोहम्मद अनुद्दीन बागवान द्वारा दिइने सेवाहरू
4: मानसिक तथा नशा सम्बन्धी समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था
5: छारे रोग मिर्गी निन्द्रा नलाग्ने रिङ्गटा लाग्ने समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था
4: युनिच्छामा कमी शरीर काट्ने तथा पागलपन सम्बन्धी समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था
5: लागु तथा मादक पदार्थ सेवन गर्ने समस्या भएकाहरूको जाँचको व्यवस्था
1: बिरामी जाँच हुने मिति यही असार 13 गते शनिबार
6: अन्य थप विशेषज्ञ डाक्टरी सेवाहरू कान घाटी रोग विशेषज्ञ डाक्टर शिव रेग्मी मुटु रोग विशेषज्ञ डाक्टर कृष्ण चन्द्र अधिकारी सुगर थाइराइड हर्मोन बाजोपन रोग विशेषज्ञ डाक्टर सिमोन सिमखडा
7: सम्पर्क पल्लवी स्वास्थ्य क्लिनिक कुराही 15 तुलसीपुर चोक दाङ सम्पर्क फोन नम्बर 082-567-6683 र सम्पर्क मोबाइल नम्बर 98-479-2577
1: विशेषज्ञ डाक्टरी सेवाहरू अब दाङ मध्यपश्चिम पोलिक्लिनिक घोराईमा
8: विशेषज्ञ डाक्टरी सेवाहरू
1: वरिष्ठ बालरोग विशेषज्ञ डाक्टर कृष्ण हरि सुवेदीद्वारा दैनिक बच्चा सम्बन्धी सम्पूर्ण चेकजाँच तथा उपचार सेवा
8: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अनुपमा शर्माद्वारा दैनिक चेकजाँच तथा उपचार सेवा
9: वरिष्ठ रेडियोलोजिस्ट एमबीबीएस एमडी डाक्टर रामेश्वर देवकोटाद्वारा भिडियो एक्सरे सेवा
8: नोट अत्याधुनिक सेवा सहित 500 MA को डिजिटल एक्सरे सेवा र औषधि सुपथ मूल्यमा पाइन्छ
1: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ
8: सम्पर्क दाङ मध्यपश्चिम पोलिक्लिनिक हस्पिटल रोड खोराही दाङ
1: सम्पर्क फोन 082-595-079 मोबाइल नम्बर 98-478-10-030 र 98-229-54555
10: सूर्यको विकिरण बढ्दैछ आँखा कमजोर हुँदैछ ग्लोबल वार्मिङ आँखामा रोग अरू थुप्रै समस्या तर समाधान पशुपति आई केयर सेन्टरमा विज्ञ आँखाका डाक्टरहरूसँगै आँखा चेक गर्ने अत्याधुनिक उपकरणहरू पनि छन् हाम्रो आँखालाई सुरक्षा दिने उच्च क्वालिटीका पावर ग्लास र फ्रेमहरू उपलब्ध छन् अब ढुक्क हुनुहोस् पशुपति आई केयर सेन्टरले तपाईँको आँखाको रक्षा गर्नेछ पशुपति आई केयर सेन्टर कपासी दान सम्पर्क नम्बर 98-43-008804 98-43-008804 www.pashupatiicare.com
0: भर्ना खुल्यो
11: असल संस्कार र पूर्ण मातृत्व प्रेमका साथमा मन्टेसोरी रीतिबाट पठन पाठन गराइने उद्देश्यले 2063 सालमा महिलाहरूद्वारा स्थापना गरिएको
0: हाम्रा विशेषताहरू
11: 1.5 वर्षदेखि माथिका उमेरका नानी बाबुहरूलाई भर्ना गराइने शुद्ध तथा स्वच्छ पिउने पानीको व्यवस्था भएको
0: विभिन्न आधुनिक खेल सामग्रीहरूको व्यवस्था भएको
11: शान्त तथा पारिवारिक वातावरण भएको
0: स्टेडियम प्रार्थना जस्ता अतिरिक्त क्रियाकलापहरू गराइने
11: तिहार सुसारको राम्रो व्यवस्था भएको
0: योगी शिक्षिकाहरूद्वारा अध्ययन गराइने
11: घरको जस्तै माया पाउने
12: खेल्दै रमाउँदै जान्ने हुने साथै स्वस्थकर खाना तथा खाजाको व्यवस्था
1: सम्पर्क शिशु आदर्शिला प्राइमरी इङ्ग्लिस स्कुल खुवाई उपमा नगरपालिका 15 दाङ चैक गेटदेखि 10 मिटर भित्र पश्चिमपट्टि
12: सम्पर्क फोन नम्बर 082-567-387 सम्पर्क मोबाइल नम्बर 98-669-86303 र 98-662-25183
0: भर्ना खुल्यो
13: ग्रीन बीच विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा यूएई द्वारा पुरस्कृत नेपालकै उत्कृष्ट राप्ती इन्जिनियरिङ कलेज घोराई दाङमा शैक्षिक सत्र 2083-84 भर्ना खुल्ला गरिएको सहर्ष जानकारी गराउँदछौ
0: कार्यक्रमहरू
13: डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ 3 वर्षे
0: प्री डिप्लोमा इन सर्वे अमिन इन्जिनियरिङ
14: 18 महीना, प्री डिप्लोमा इन सिविल इंजीनियरिंग 18 महीना, प्री डिप्लोमा इन इलेक्ट्रिकल इंजीनियरिंग 18 महीना।
15: विस्तृत जानकारी का लागि राप्ती इंजीनियरिंग कलेज गोराई 16 सानी अम्बापुर सरादाङ।
16: फोन नंबर 082-562-601 98-578-35-990 98-578-31-684 98-512-32-328
17: र 98-578-37-255
14: वरिष्ठ मुटु बाथ र प्रेसर रोग विशेषज्ञ डाक्टर महेश्वर कुमार हेजु अब अभिषेक मेडिकल स्टोर्स घोराही दाङमा
18: विगत 17 वर्षदेखि सेवा दिँदै आउनुभएका वीर अस्पताल काठमाडौँमा पूर्व कार्यरत वरिष्ठ मुटु बाथ र प्रेसर रोग विशेषज्ञ डाक्टर महेश्वर कुमार हेजु अब अभिषेक मेडिकल स्टोर्समा आउँदै हुनुहुन्छ।
19: डाक्टरद्वारा दिइने सेवाहरू:
18: मुटुको अपरेशन गराएका बिरामी, हाई वा लो ब्लड प्रेसर भएका बिरामी, मुटु दुख्ने, ढुकढुकी बढ्ने वा कम हुने,
19: मुटुको भल्भमा खराबी भएको, मुटुमा प्वाल परेको, मुटु हल्लिने, कोलेस्ट्रोल बढेको,
18: हार्ट अट्याक, मुटु, पेट, जिउ र खुट्टा सुनिने, बेहोस हुने, छाती गरुङ्गो हुने, हात खुट्टा, जिउ र जोड्नेहरू दुख्ने,
19: औंलाहरू सुन्निने, रातो हुने र औंला तथा हात बाङ्गिने, लामो समयदेखि ज्वरो आइरहने, युरिक एसिड, सुगर, प्रेसर, थाइरोइड, छाती, पेट, ग्यास्ट्रिक, अल्सर, पाइल्स, जन्डिस र नसा सम्बन्धी सफल उपचार।
18: नोट: मुटुको अपरेशन, ओपन हार्ट सर्जरी गराएका र फलोअप गर्नुपर्ने बिरामीहरूले अवश्य सम्पर्क गर्नुहोला।
20: बिरामी जाँच्ने मिति यही असार 13 गते शनिबार, समय बिहान 9 बजेदेखि।
19: पुरानो भन्दा पुरानो रोग भएका बिरामीहरूले पनि सम्पर्क गर्नुहोला।
20: सम्पर्क अभिषेक मेडिकल स्टोर, घोराई 15 बाल मन्दिर चोक दाङ। सम्पर्क फोन नम्बर 98479-57193 र 98-128-89-028।
21: होइन, के भयो दाई, किन झोक्राएर बस्नु भएको?
22: के हुनु र भाइ, आँखा दुखेर हैरान भएको छ।
21: ए, त्यसो हो भने घोराई 15 सही गेटमा रहेको आराध्या चस्मा पसल तथा आँखा उपचार केन्द्र जानु न।
22: हजुर, हामी कहाँ विभिन्न ब्रान्डका चस्माहरू पाइनुका साथै डाक्टरको अर्डर अनुसार चस्मा तयार गरिन्छ।
21: नोट: यहाँ नेत्र विशेषज्ञद्वारा दैनिक आँखा जाँच गरिन्छ।
22: प्रोप्राइटर बसन्त कुमार पोखरेल, सम्पर्क मोबाइल नम्बर 98-578-34-910।
21: आराध्या चस्मा पसल तथा आँखा उपचार केन्द्र, सिद्धार्थ बैंक बसेको घर, उत्सव ट्राभल सँगै सटेको घोराई 15 शहीद गेट दाङ।
23: आवाज पश्चिम नेपालको आवाज, आवाज हिन्दको आवाज, यो हो रेडियो मध्य पश्चिम FM 91.4 MHz।

0: सूचना न्यू मनोकामना डेन्टल क्लिनिक सरेर सड़क विभाग ओरालोमा मेन रोड स्थित बुद्ध अस्पताल नेर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ। नभुल्नु होला हाम्रो कुनै शाखाहरू छैनन्।
1: मम्मी दाँत दुख्यो।
2: मम्मी मेरो दाँत बङ्गो आयो। साथीहरू सधैँ जिस्काइरहन्छन्। स्कुलमा जान लाज लाग्ने भइसक्यो।
3: हेलो श्रीमानज्यू, मेरो पनि दाँत गिजाको समस्या समाधान गर्नु पर्यो क्या?
4: तिमीलाई थाहा छैन र अन्तर्राष्ट्रिय जर्मन प्रविधिको ओपिजी एक्सरे सहित सस्तो र सुलभ उपचार गर्ने बिआर डेन्टलमा गए भइहाल्यो नि। लौ हिँड।
2: राप्ती अञ्चलको सुविधा सम्पन्न अत्याधुनिक प्रविधिको विकास सँगै सुरु गरिएको बिआर डेन्टल खोराईमा
4: दाँत गिजा मुख तथा अनुहारका हाडहरू भाँचिएमा वा उपचार गर्नु परेमा सम्पर्क गर्नु होला।
0: लामो समय फिलिपिन्स बंगलादेशका विभिन्न अस्पतालमा अनुभव प्राप्त वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडोन्टिक डाक्टर विपिन भूषाल, सीएमएस चितवनबाट डेन्टल सर्जन डाक्टर रचना घिमिरे, डेन्टल सर्जन डाक्टर आस्था खत्रीद्वारा बिरामीको दैनिक रूपमा जाँच तथा उपचार भइरहेको छ।
5: सावधान, उस्ता उस्तै नामबाट नझुक्किनु होला है। बिआर डेन्टलमा दाँत मिलाउनका लागि सम्झनुहोस् डाक्टर विपिन भूषाल।
6: सम्पर्क बिआर डेन्टल न्यू रोड साझेदारी टोल यामाहा शोरूम नजिकै।
4: सम्पर्क फोन नम्बर 0825902022।
2: सुरोट सुटी पुकार खोइनी जस्ता सुटीजन्य पदार्थ सेवन नगरौ, क्यान्सरबाट बचौ। रेडियो मध्यपश्चिम बिआर डेन्टलको सहकार्यमा जारी सन्देश।
7: विगत लामो समयदेखि सेवा दिँदै आइरहेको एस न्यू पाण्डे मेडिकल हलमा निम्न विशेषज्ञ तथा अनुभवी चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण गरिनुका साथै आधुनिक प्रविधिद्वारा विभिन्न रोगको चेक जाँच तथा उपचार गरिन्छ।
8: हाम्रा सेवाहरू
7: डाक्टर हिमकर गेवालीद्वारा दिइने सेवाहरू
8: छाती, दम, निमोनिया, खोकी, छेरो,
7: मुटु, उच्च रक्तचाप, ब्लड प्रेसर,
8: मधुमेह, सुगर, मृगौला रोग, पिसाब,
7: पेट, ग्यास्ट्रिक, कलेजो, लामो समयदेखि ज्वरो आइरहेको सम्बन्धी समस्या बारे
8: डाक्टर कृष्ण तिमिल सिन्हा।